8 मेलाई विश्व रेड क्रस दिवसका रूपमा मनाउने गरिन्छ। विक्रम सम्बत 1990, 2045 अनि 2072 सालमा ठुला ठुला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेड क्रसले विपद व्यवस्थापनमा ठूलो गुण लगाएको छ। रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेड क्रस अद्वितीय संस्था नै बनेको छ। मानव सेवाका लागि रक्तदान गर्ने रेड क्रसका संसारभरका स्वयं सेवालाई हामी हार्दिक नमन गर्न चाहन्छौ। रेड क्रस भन्ने बित्तिकै हामी जा हेनरी युनाइटलाई सम्झन्छौ। इस्वी सम्मत 1828 मे 8 का दिन स्विजरल्यान्डको जेनेभामा उनको जन्म भएको थियो। नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेड क्रस जस्तो पवित्र र विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेड क्रस दिवसका रूपमा संसारले सम्झना समर्पण अनि

सद्भाव व्यक्त गर्ने गर्दछ। पवित्र र विश्वव्यापी परोपकारी संस्था रेड क्रसको मुख्य कार्य भनेकै मानवताको संरक्षण अनि रगतको अभावमा छटपटाइरहेका घाइतेहरूको उद्धार गर्नु नै हो। सन् 1963 नेपालमा पनि रेड क्रसको सुरुवात भएको छ। देशका सम्पूर्ण 77 जिल्लाहरूबाट नेपाल रेड क्रसले आफ्नो सेवा दिँदै आएको छ। विक्रम सम्बत 1990, 2045 अनि 2072 सालमा ठुला ठुला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेड क्रसले विपद व्यवस्थापनमा ठूलो गुण लगाएको छ। रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेड क्रस अद्वितीय संस्था नै बनेको छ। मानव सेवाका लागि रक्तदान गर्ने रेड क्रसका संसारभरका स्वयं सेवालाई हामी हार्दिक नमन गर्न चाहन्छौ। पछिल्ला समयमा रेड क्रसलाई पारदर्शी नभएको भन्ने आरोपहरू पनि लाग्ने गरेका छन्। निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेड क्रसको आवश्यकता आज पनि उत्तिकै छ। रेड क्रसका माध्यमले सबैको जय होस्, मंगल होस्, यही शुभकामना व्यक्त गर्न चाहन्छौ।

0: आजको कार्यक्रममा हामी रगत र यसको महत्वको विषयमा चर्चा गर्नेछौ। रगत मानिस जीवनसँग जोडिएको छ। शरीरमा रगतको मात्रा घट्दा मानिसलाई विभिन्न किसिमका समस्याहरू आइपर्छन्। कतिपय अवस्थामा दुर्घटनामा परेका मानिसलाई रगतको आवश्यकता पर्छ। जे जस्तो कारणले भए पनि कतिपय मानिसको रगतको अभावमा ज्यानै जाने गरेको छ। कुनै पनि मानिसले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल रेड क्रस सोसाइटीले मुलुकभर सक्रियतापूर्वक काम गरिरहेको छ। आज हामी यस विषयमा केही चर्चा गर्नेछौ। नेपाली संस्कार, संस्कृति र परम्परा दुःखमा परेकालाई सहयोग गर्ने हो। यसरी रगतको अभावमा जीवन र मरणको दोसाधमा रहेर मृत्युसँग लडिरहेकाहरूलाई सहयोग गर्न रक्तदान गरेर जीवनदान गर्नेहरू पनि नेपालमा प्रशस्तै भेटिन्छन्। आज हामी यस विषयमा पनि केही उठान गर्नेछौ। 8 मेलाई विश्व रेड क्रस दिवसका रूपमा मनाउने गरिन्छ। हामीले पनि यही विश्व रेड क्रस दिवसको सन्दर्भ पारेर आज यही क्षेत्रमा लामो अनुभव सङ्गाल्नु भएका विशेषज्ञ डाक्टर, रक्त संचार क्षेत्रमा लामो योगदान दिनुभएका रक्त संचार कर्मी र जीवनदान नै सबैभन्दा ठूलो दान एवं कर्म हो भनेर निरन्तर रूपमा रक्तदान गर्नुहुने रक्तदातासँग कुरा गर्नेछौ। आजका हाम्रा अतिथि हुनुहुन्छ वरिष्ठ डाक्टर मनिता श्रेष्ठ, राजकारणीकार। त्यस्तै अर्का हाम्रा पाहुना हुनुहुन्छ रक्त संचार केन्द्रमा लामो अनुभव सङ्गाल्नु भएका नेपाल रेड क्रस सोसाइटीका निर्देशक दिव्य राज पौडेल। अनि हामी माझ हुनुहुन्छ जीवनदान नै सबैभन्दा ठूलो दान एवं कर्म हो भनेर धेरै पटक निरन्तर रूपमा रक्तदान गर्नुहुने प्रेम सागर कर्माचार्य। आउनुहोस्, आजका हाम्रा अतिथिहरूलाई कार्यक्रममा स्वागत गरौँ। यहाँहरूलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: म डाक्टर मनिताजीबाट यो कार्यक्रमलाई उठान गर्न चाहन्छु, अगाडि बढाउन चाहन्छु। जस्तो रगत र मानव शरीरको सम्बन्ध के हुन्छ डाक्टर साहब, यसैबाट हाम्रो संवादलाई अगाडि बढाउन।
2: रगत र मानवको शरीर, रगत भनेको एउटा यस्तो तरल पदार्थ हो, यो निरन्तर मानव शरीरमा बगिरहन्छ र यो रगतले नै मानव शरीरलाई चाहिने धेरै कुराहरू उपलब्ध गराइरहन्छ। यसमा रातो रगत, प्लेटलेट, प्लाज्मा, अब यसमा फ्याक्टर्सहरू छ, यो मिनरल्सहरू, प्रोटिनहरू, यो सबैले चाहिने शरीरलाई आवश्यक परेको सबै, जस्तो अक्सिजन क्यारी गर्नेदेखि लिएर अब यो चाहिने आवश्यक कुरालाई भित्र राख्ने र अनावश्यकलाई बाहिर फाल्ने कुरा पनि यो रगतबाट गर्छ भने यो अति नै मानव शरीरसँग चाहिँ जुडेको रगत।
0: यो मानव शरीरसँग जोडिएको यो रगत भयो। अब यो रगतमा समस्या भएर रोग लाग्छ कि रोग लागेर रगतमा समस्या हुन्छ त?
2: यो दुइटै हो। रगतमा समस्या भएर पनि रोग लाग्न सक्छ, रोग लागेर पनि रगतमा समस्या हुन्छ। यो दुइटै होइन, अब यो रगतबाट निम्त्याउने रोगहरू भन्दाखेरि रगतमा जति पनि रोगहरू मानवलाई हुन्छ, मान्छेलाई हुन्छ, त्यो रोगबाट चाहिने साइड इफेक्ट रगतमा पनि पर्न जान्छ र कोही चाहिने रगतैबाट पनि मानव शरीरमा इफेक्ट हुने भनेको जस्तो जन्म जातै जस्तो पीडितहरू हुन्छ, थ्यालेसेमिकहरू होइन, हेमोफिलिकहरू, फ्याक्टरहरू कम भएर रगतमा चाहिने कुरा तत्त्वहरू नपुगेर, जस्तो इभन यो चाहिने हेमोग्लोबिन होइन, रेड सेल्सको कमी हुने र हेमोग्लोबिन चाहिने आवश्यकता अनुसारले चाहिँ शरीरमा निरन्तरता यसले दिन सकेन भने हुन्छ। त्यसैले दुइटै पक्षबाट, रगतबाट पनि हुन्छ र मानवलाई चाहिँ नि जस्तो कुनै पनि डिजिजहरू भयो भने त्यसले पनि फेरि इफेक्ट चाहिँ रगतमा पर्न सक्छ।
0: यो अवस्थामा मान्छेलाई रगतको आवश्यकता पर्छ। अब म फेरि यहाँसँग केही बेर पछि फर्कनेछु। अब म रक्त संचार केन्द्रमा लामो अनुभव सँगाल्नु भएका दिव्यराज पौडेलजीतर्फ फर्कन चाहे। रक्त संचार केन्द्रबाट के कस्ता सेवा आम नागरिकले पाउन सक्छ?
1: धन्यवाद। रक्त संचार केन्द्रहरू भनेको खास गरेर रगतको आवश्यकता भयो भने परिपूर्ति गर्नको लागि भनेर स्थापित भएका संस्थाहरू हुन्। हाम्रो बडापत्रमा हेर्नुभयो भने यसमा 12 थरीका सेवाहरू आम नागरिकहरूले पाउँछौँ। खास गरेर रक्त वितरणसँग सम्बन्धित छ। डाक्टरहरूले पूर्जामा लेखिदिनु भए अनुसार कुन प्रकारको रगत, कुन प्रकारको रक्त तत्त्वहरू आवश्यक पर्छ त्यसलाई हामी परिपूर्ति गराउँछौँ। त्यो मात्रै छैन, नेपाल रेड क्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवा र देशभरि रहेका रक्त संचार सङ्कलन सेवाहरूले रक्त सङ्कलन गर्दछन्, त्यसपछि रक्तको उत्प्रेरणा अभिप्रेरित गर्दछन्, रगतमा काम गर्ने विभिन्न संघ संस्थाहरू र सरकारसँग चाहिँ समन्वय गर्छौँ, कसरी यसलाई चाहिँ सुलभ बनाउने भन्ने विषयमा। त्यस्तै गरेर रगतको ग्रुपमा यदि समस्या पर्यो भने, त्यो पहिचान गर्न गाह्रो भयो भने रेफरेन्स सेन्टरको रूपले केन्द्रीय रक्त संचार सेवाले काम गरिराखेको हुन्छ। र आम रूपले भन्ने हो भने रगत उपलब्धताको लागि गर्नुपर्ने क्याम्पहरू सञ्चालन, त्यसको लागि सहयोग, त्यसको लागि अभिप्रेरणादेखि लिएर वितरणको कामहरू यसले गर्छ।
0: हजुर, यहाँले यति महत्वपूर्ण कुराहरू उल्लेख गरिरहनु भएको छ, मानव आस्थाको पवित्र र विश्वव्यापी परोपकारी संस्था रक्त संचार केन्द्र। अब रेड क्रसलाई पारदर्शी नभएको, रगत सहज रूपमा नपाएको यस्ता गुनासाहरू पनि हामी आम नागरिकहरूबाट सुन्ने गर्छौँ। यो यस्ता भनाइहरूमा सत्यता छन् कि यी भन्नका लागि मात्रै भनिएका हुन् कि यहाँहरूले कसरी डेलिभरी दिइरहनु भएको छ, सेवा दिइरहनु भएको छ?
1: धन्यवाद। हाम्रो समाजले हरेक क्षेत्रमा सहभागिता र पारदर्शिता खोजेको छ, त्यो कुरा रेड क्रसले आत्मसात गर्छ। अब रक्त संचार केन्द्रको कुरा गर्ने हो भने जस्तो हामीले चाहिँ पारदर्शिताको लागि बडा पत्रहरूको प्रकाशन गर्छौँ र त्यहाँ 12 प्रकारका सेवाहरू र त्यसको लागि कति शुल्क लाग्छ, कति समय लाग्छ त्यो कुराहरू प्रकाशित गरेका हुन्छौँ। त्यस्तै गरेर हामीले वार्षिक रिपोर्टहरू प्रकाशित गरेका हुन्छौँ र विभिन्न सुझावहरू छ, टाइन नम्बरको पनि व्यवस्था, विभिन्न यसमा अप्ठ्यारो पर्ने भनेको नेगेटिभ ग्रुपहरूको र रक्त सङ्कलन पर्याप्त नभएको बेलामा आवश्यक पर्ने रगतको कुरा हो। त्यसको लागि यदि रक्त संचार केन्द्रमा सम्पर्क राख्नुभयो भने हामीसँग चाहिँ नियमित दाताहरूको चाहिँ फोन नम्बरहरू पनि हुन्छ, उहाँहरूलाई चाहिँ कनेक्ट गरिदिने अथवा चाहिँ यदि हाम्रो रेड क्रस रक्त संचार केन्द्रमा छैन भनेदेखि विभिन्न हाम्रा युनिटहरू र अरू जुन पाइने ठाउँहरूमा कसरी सम्पर्क गर्ने, यी खालका कुराहरूमा पनि हामी समन्वय गरिदिएका हुन्छौँ।
0: म फेरि केही बेरपछि यहाँसँग फर्कनेछु। अब म जीवनदान अथवा रक्तदान गर्नुहुने व्यक्तित्व पनि हामीसँग यही हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। अब यहाँले निरन्तर रूपमा रक्तदान गरिरहनु भएको छ, केले अभिप्रेरित गर्यो? धेरै मानिसहरू त डराइरहन्छन्, रक्तदान गरेपछि कमजोर भइन्छ भन्छन्, तर यहाँ यसरी निरन्तर रूपमा रगत दिइरहनु भएको छ, केले अभिप्रेरित
3: गर्यो? मूलत रगतको विकल्प छैन। सर्वप्रथम त अब तपाईँ यो विश्व रेड क्रस दिवसको उपलक्ष्यमा यो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ। म आम रेड नेपालका श्रोताबिन महान बाबुलाई विश्व रेड क्रस दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु। रेड क्रसको साथ सिद्धान्तलाई अङ्गमाल गर्न, आत्मसात गर्न अनुरोध गर्न चाहन्छु र तपाईँको जिज्ञासातिर म आउन चाहन्छु। मूलत यो प्रेरणा कसरी भयो त भन्दाखेरि, रगतको विकल्प छैन, तपाईँ हामीले यसलाई नोटिस नगर्ने हो भने भोलिको भयावह कसले ठेक्ने भन्ने कुरा हुन्छ। म सानै उमेरदेखि, मैले चाहिँ बुवा सोसियल वर्कर हुनुहुन्थ्यो, सानै उमेरदेखि समाजलाई नजिकबाट चिन्ने मौका पाएँ। म 2028 सालमा बागुचार म जहाँ अहिले बस्छु त्यहाँ चाहिँ खुल्ला आँखाले टुँडी खेल देखिने जहाँ म बसिरहेको छु त्यहाँबाट, त्यो खेतीयोग्य जमिन थियो। त्यहाँनिर चोटपटक लाग्दाखेरि स्थानीय दाजुभाइ दिदीबहिनीहरूले चोटपटक लाग्दाखेरि रक्तस्राव हुन्थ्यो र बुवा फर्स्ट एड ट्रेनर हुनुहुन्थ्यो, उहाँ घरमा आउँथ्यो, उहाँले ट्रिटमेन्ट गरेर फर्काइदिनु हुन्थ्यो। फेरि उहाँहरू एजिडिट रक्तस्राव हुँदा हुँदै पनि ब्यान्डेज पश्चात उहाँ चाहिँ काममा फर्कनु सक्ने, र म जहाँ अहिले आउने जाने बाटो छ, ट्रमा सेन्टर अहिले हाल छ, त्यहाँ एउटा झिङ्गेटी घर थियो त्यहाँनिर रक्त सञ्चार सेवा भन्ने, त्यहाँ आउँदाखेरि भरिया दाजुभाइहरूले रगत पीडित पश्चात चाहिँ विपन्नका कारणले चाहिँ रगत चाहिँ किनबेच गर्ने काम हुन्थ्यो त्यहाँ। त्यतिखेर चाहिँ म यहाँ अब टेक्निसियन मित्र उहाँ चाहिँ दिवङ्गत हुनुभयो, उहाँको नाम दिन चाहन्छु म, वासुदेव शर्मा पौडेल, उहाँले मलाई पासा भनेर बोलाउनु हुन्थ्यो र बस्थेन हामी रक्तदान। म त्यतिखेर 16 वर्षको मात्रै थिएँ, त्यो उमेरको हद पनि छैन, उनीहरू मैले अब दिनु सकिन्छ भन्ने भएपछि ल दिउँ न दिउँ भनेपछि ल दिन थाल्यौँ।
0: पहिलोचोटि 16 वर्षमा
3: दिन थाल्यौँ र यो नियमित रूपमा दिँदै आइरहेको छु। म सेल्फ मोटिभेट भनेर बेटर भनेर केही फरक पर्दैन।
0: आम मानिसलाई रक्तदानको महत्व कसरी बुझाउन चाहनुहुन्छ यहाँलाई त, किनभने यहाँले ती घटनाहरू देख्नुभयो, बुवाले सेवा गर्नुभयो, यिनै कुराले प्रभावित पार्यो, तर अहिले आम मानिसहरू, यहाँले 16 वर्षको उमेरमा रगत दिए भन्नुभयो, अहिलेसम्म कन्टिन्यू दिइरहनु भएको छ, केही फरक परेको छैन, अब आम मानिसहरूलाई रक्तदानको महत्व चाहिँ कसरी बुझाउनु?
3: होइन, रगतको विकल्प छैन, अघि नै मैले भनिहालेँ, यो मूलत हाम्रो शरीरमा नभई नहुने, डाक्टर पनि भन्नुभयो यसको रगतको महत्व के हो भन्ने कुरा टेक्निकल पार्टबाट डाक्टरबाट आइसकेपछि, मैले विशुद्ध रूपमा मानवीय सेवाको हकमा कुरा गर्ने हो भने रगत निरन्तर तपाईँ हाम्रो शरीरमा रहिरहन्छ। रगत कोहीले दान गर्छ भने त्यो दातालाई हानि हुने गरी दिने होइन। विज्ञानले के प्रुफ गरेको छ भने पर पुरुष तपाईँको चाहिँ 76 ml पर केजी हुन्छ भने महिलामा त्यसै गरी 66 ml हुन्छ। हामीलाई न्यूनतम वेट भनेको 45 kg, त्यो मध्येबाट दान गराउने। अब तपाईँ हेर्नुहोस् पर केजी 8 ml को हिसाबमा चाहिँ ब्लड ड्र गराएर हामीसँग चाहिने भन्दा बढी रगत दान गरेर पनि फेरि पनि हामीसँग मौजुद रहन्छ। हामीले कुनै पनि डोनरलाई घाटा हुने गरी, हानि हुने गरी, अस्वस्थ हुने गरी उसलाई रगत तान्ने होइन। त्यस कारणले नियमित रक्तदान गर्नु भनेको आफैमा एउटा स्वस्थ हुनुको

0: नाम पनि हो। म तपाईँहरूसँग यति अहिले सम्वाद गरिरहेको छु, वास्तवमा भने मैले अहिलेसम्म एउटा सीतामल खाएको छैन, मेरो उमेरका समकालीन साथीभाइहरू सबैले खाइसकेको। हिजोको दिनमा मैले चाहिँ कसैको लागि दान गरेको थिएन, अहिले म आफूलाई सेल्फ ट्रिटमेन्ट गरिरहेको हो भन्ने जस्तो लाग्छ। यस कारणले रगत दिएर कोही कमजोर हुँदैन, यसको विकल्प छैन। तपाईँ हामी नै यसको मूल स्रोत भइसकेपछि यसलाई जानेर नजानेर कतै दान नगरिको थुनेर राख्ने भने कतै अप्रत्यक्ष रूपमा चाहिँ पाप कर्म चाहिँ गरेनौँ हामीले। त्यस कारणले रगत चाहिँ हाम्रो शरीरमा त्यतिकै खेर जाने, अब त रगत नपाएर छटपटाएर बिरामीहरू मृत्युको सही अङ्गालमा विवश हुने, त्यो हुनु कतिको शोभनीय कुरा हो। त्यस कारणले रगत दिँदा कोही कसैलाई हानि छैन, बरु आफैलाई फाइदा छ भने रगत दिएर कमजोर पनि हुँदैन। हुनु त हिजोका दिनमा चाहिँ तपाईँको विभिन्न किसिमको अफवाह फैलाएको थियो, रगत दिएपछि मोटाइन्छ, दुब्लाइन्छ, यसो हुन्छ, धेरै थियो। त्यो के पनि त्यो के पनि होइन, त्यो खालि मिथ्या झुठा आश्वासन मात्रै हो, कुरा मात्रै हो, कुराको लागि कुरा भन्नाको मात्रै हो। त्यस कारणले रगत निरन्तर दिनुपर्छ, दिइसकेपछि आफै पनि एउटा स्वस्थ हुने एउटा माध्यम पनि हो यो। त्यस कारणले रगत दिएर कोही डराउनु पनि हो, सोह्र गेजको निधारले हाम्रो शरीरमा खोज्दाखेरि पीडा हुन्छ, त्यो आफ्नो ठाउँमा छ, एकछिन छटक पुरिन्छ, त्यसपछि केही पनि हुँदैन, रगत गएर थाहा नै हुँदैन,
1: हजुर,
0: अनि निकालिन्छ एज इट इज, केही पनि फरक पनि त्यो हाम्रो शरीरमा त्यतिकै परपुरी भइरहेको हुन्छ, कुनै खानपिनको लागि फोकस गर्नु पनि जरुर पनि छैन।
1: यहाँले भन्नुभयो दुईटा महत्त्वपूर्ण कुरा उठाउनु भयो, एउटा आफूले रगत दिएर अर्काको जीवन बचाउन सकियो अथवा दुःखमा परेकालाई सहयोग गर्न सकियो, एउटा हामी नेपालीहरू अर्कालाई सहयोग गर्ने भन्ने जुन हाम्रो संस्कार संस्कृति हो त्यसलाई पनि बचाउन पाइयो, सेवा गर्न पाइयो, जीवनमा आफ्नो जीवनलाई सार्थक बनाउन पाइयो, अर्को आफै निरोगी बन्न पाइयो, किनभने यहाँले भन्नुभयो सिटामोल पनि खान परेको छैन, रगत दिइरहेको छ, रगतका धेरै कुराहरू त्यहाँ टेस्ट पनि भइराखेको छ, आफूले पनि हेर्न पाइयो, अनि रगत दिँदै जाँदा आफूसँग पुराना रगतहरूको सट्टा नयाँ रगत बन्दै गयो शरीरमा, हजुर, शरीर अझ स्वस्थ बन्दै गयो। यहाँले महत्त्वपूर्ण कुरा गर्नुभएको छ, म फेरि यहाँसँग केही बेरमा जोडिन्छु। म डाक्टर साहबतर्फ फर्कन चाहेँ, डाक्टर साहब अब रगतजन्य अभावबाट बच्ने उपाय के त, रगतको अभाव हुन नदिने के गर्ने?
2: अब रगतको अभाव हुन नदिनेलाई एउटा त स्वस्थ जीवन यापन गर्नु पर्यो, अब रगतमा चाहिँ धेरै प्रकारको चाहिँ नि अब सेल्सदेखि लिएर होइन यो चाहिँ प्लाज्मा अब मिनरल्सहरूको कमी हुन्छ, त्यसको लागि चाहिँ एउटा डाइटको कुरा, ब्यालेन्स डाइटको कुरा, अब अरू त भाइरल ब्याक्टेरियल डिजिजहरू हुन्छ त्यो भनेको, त्यसबाट पनि बच्नलाई उपायहरू छ, तर परिहाल्यो भने पनि त्यसको फेरि केही त उपाय हुन्छ होइन, त्यसको उपचार पनि हुन्छ। अनि एउटा त रगतबाट चाहिँ नि कमी नहुनलाई, अभाव नहुनलाई भन्दाखेरि अब भनेर पनि हुँदैन कि, अब कुनै एक्सिडेन्ट पऱ्यो अरे होइन, अब एकदम रक्तस्राव हुन्छ, अब त्यहाँ चाहिँ ब्लिडिङ हुन्छ, त्यो केसेसहरूमा त त्यो आफूले रोक्न सक्दैन, त्यसैले अब एक्सिडेन्ट रोड सेफ्टी मेजर्सहरू पनि छ, त्यसलाई पनि अप्नाउनु पर्यो भन्दाखेरि धेरै कुराहरू चाहिँ प्रिकसन्स एलर्ट होइन, अलिकति आफू कसन्स भयो भने यो हुन बच्न सकिन्छ। अनि अर्को जस्तो चाहिँ नि अब अपरेसन्सहरू होइन, अपरेसन्सहरू हुन्छ त्यो बेलामा, अब बाई द वे चाहिँ ब्लिडिङहरू हुन्छ, धेरै रक्तस्रावहरू हुन्छ, ब्लिडहरू हुँदाखेरि त्यो बेला पनि अब कसैले केही गर्न सक्दैन, त्यसको अब वैकल्पिक उपाय भनेको एउटा रगत ट्रान्सफ्युजन नै हो, परिपूर्ति नै हो भने यो अभाव हुने। अब अर्को त डिजिजहरू, अघि पनि भने डिजिजहरूमा पनि रगतको कमी हुन्छ, जस्तो प्लेटिलेट कमी हुन्छ, प्लाज्मा जस्तो बर्न केसेसहरूमा पनि अब बर्न हुन्छ होइन, प्लाज्माको कमी हुन्छ, अब प्लाज्मामै कन्टेन गर्ने फ्याक्टरहरू हेमोफिलिकहरूलाई चाहिँ फ्याक्टरको कमी, त्यो जन्म जातैको कुरा छ, अब थ्यालेसेमिकहरूमा चाहिँ नि अब रेड सेल्सहरूको कुरा हुन्छ, अब यो रेड सेलको कमी पनि, अब जस्तो जति यो रेड सेल्सहरूदेखि लिएर प्लाज्मा हाम्रो चाहिँ नि प्लेटिलेटहरूको पनि त्यसको चाहिँ आयु हुन्छ रगतमा, त्यो आयुमा जस्तो 120 हाम्रो चाहिँ रेड सेल्स भन्छौँ भने, अब यो थ्यालेसेमिकहरूमा चाहिँ नि त्यो 120 नभइकन डिस्ट्रोय हुने क्रम हुन्छ, त्यति नभइकन भने यो आफै आफै त्यो डिजिज एउटा चाहिँ जन्मजात चाहिँ एउटा कमीको कुरा, डिजिज त नभनौँ यसलाई, कमी हुने कुरा चाहिँ नि त्यसरी हुन्छ भने अब त्यसलाई रिप्लेसमेन्ट गर्न सकिन्छ, तर त्यो गर्नलाई पनि टाइम टु टाइम त्यसलाई अलिकति पौष्टिक आहारहरू कसरी चाहिँ नि यो सेल्सहरूलाई चाहिँ नि होइन बढाउने भन्ने कुरा, त्यो एक्सर्साइज र डाइटहरूको कुरा छ, त्यसलाई चाहिँ अलिकति मेजर र यसलाई चाहिँ बचाउन सकिन्छ। अब अरू भनेको कुनै चाहिँ वैकल्पिक उपाय नै नभएकोलाई त ब्लड ट्रान्सफ्युजन नै
1: एउटा चाहिँ हामीसँग विकल्प नै नभएको अवस्था, त्यो बेलामा जस्तो है प्रेम सागरजीले भने जस्तै रगत दिनेहरूको सहयोग लिन पर्यो, अर्को अवस्था चाहिँ आफैले पनि कतिपय अवस्थामा परिपूर्ति गर्न सक्ने अवस्था हुन्छ, त्यसतर्फ पनि आम नागरिकले ध्यान दिनु पर्यो। यहाँको कुरालाई निचोडमा मैले यसरी बुझेँ। अब म रक्त सञ्चार केन्द्रका दिव्यराज पौडेलजी तर्फ फर्कन चाहे, अब यसलाई रोग लागेर अथवा विभिन्न कारणले हामीले हाम्रो आहार मिलाउन नजानेका कारणले एउटा विभिन्न किसिमका दुर्घटनाहरू हुनसक्छ अथवा अपरेसनका कुराहरू हुनसक्छ, यो अवस्थाले चाहिँ मानिसलाई रगत आवश्यकता पर्यो, अब यो जनअपेक्षा अनुसारको यो रगतको परिपूर्तिलाई सहज बनाउनका लागि के गर्न पर्ला, यहाँहरूका त्यहाँभित्र केही कठिनाइहरू छन् कि आम नागरिकले अथवा कसैले यो गरिदियो भने हामी यसलाई अझ सहज बनाउन सक्थ्यौँ भन्ने त्यस्तो केही कुराहरू छ?
3: एकदमै राम्रो प्रश्न। अहिलेको आवश्यकता भनेको रक्तदानमा सहभागिताको कुरा हो, जस्तो रक्तदाताहरू एउटा चाहिँ अमूल्य निधिहरू हुनुहुन्छ, उहाँहरूको

0: सहभागिता र युवाहरू खास गरेर जो 18 वर्ष क्रस गर्नुहुन्छ उहाँहरूलाई चाहिँ हरेक घर घरमा रहनुभएका युवाहरूलाई यदि रक्तदानमा हामीले आकर्षण गर्न सक्यौँ भने त्यो असाध्यै राम्रो हुन्छ र त्यसले चाहिँ दीर्घकालीन रूपले रगतको परिपूर्ति गर्न मद्दत गर्छ किनभने एउटा स्वस्थ जनशक्ति एउटा रक्तदाता जनशक्ति तपाईँले 18 वर्ष 20 वर्षमा प्राप्त गर्नुभयो भने उहाँको 65 वर्ष उमेर नपुगेसम्म भनेको थप 40 वर्ष जति उहाँले निरन्तर रक्तदान गर्न सक्नुहुन्छ एउटा यो बाटो हो अर्को सहभागिताको कुरा गर्ने भने सरकारको सहभागिता किनभने यसलाई चाहिँ उचित किसिमले परिचालन गर्नु पर्यो पाठ्यक्रमहरूमा ल्याउनु पर्ने हुन्छ त्यस्तै गरेर रक्तदाता सङ्घ संस्थाहरू र रेडका रक्त सञ्चार केन्द्रहरूलाई पनि प्रविधिको सहयोगहरू हुनसक्छ सङ्घ संस्थाहरूलाई उत्प्रेरणाको सहयोगहरू हुनसक्छ त्यो क्याम्पहरू आयोजना गर्न सहयोग हुनसक्छ यस्ता खालको कुराहरूमा चाहिँ गर्नुपर्छ अर्को सहभागिता गर्नुपर्ने भनेको हस्पिटलहरूको हो किनभने हस्पिटलहरूमा नै हो यो रगत चढाउने बिरामीहरूको लागि भनेपछि हस्पिटलहरूले पनि रगतको व्यवस्थापन गर्न राम्रो युनिटहरू आफ्नो ठाउँमा चाहिँ स्थापना गर्ने त्यसको चाहिँ डाटा रेकर्डहरू राम्रोसँग राख्ने कुन आवश्यकता भयो यदि आफूसँग चाहिँ यदि नचाहिने अथवा प्रयोग नभएको छ भने गुणस्तर नबिगारिकन रक्त सञ्चार केन्द्रहरूमा फिर्ता गर्ने यो खालका कुराहरू गर्न सकियो भने र यो रक्तदानमा चाहिँ आम नेपालीहरूको सहभागिता गर्न सकियो भने पर्याप्त रूपले हामीले दिन सकिन्छ आपूर्ति नै कम हुन्छ मागलाई चाहिँ ब्यालेन्स गर्न सक्दैन त्यहाँनिर गुनासो हुनसक्छ यसमा दुइटै पक्ष सप्लाईको साइड पनि डिमान्डको साइड पनि ब्यालेन्स हुने किसिमले सबैको सहयोग भयो भने सरल हुनेछ
1: धेरै मानिसहरू रक्तदान गर्न डराउँछन् उनीहरू रक्तदान गरेपछि यहाँले अलिकति प्रसङ्ग पनि उठाइदिनु भयो कमजोर भइन्छ होइन अब रक्तदान गर्न हुँदैन आफू कमजोर भइन्छ रक्तदान गरेपछि अलि खानेकुराहरू चाहिँ अलिकति चाहिन्छ भन्ने हामीमा एक किसिमको अज्ञानता अशिक्षा छ भन्नु पर्यो अब यस्तोलाई चिर्नका लागि हामीले कसरी सकौँला यसका लागि के गरियो भने हामीले जनअपेक्षा अनुसारको रगत सङ्कलन गर्ने अथवा रगत वितरण गर्ने अवस्था बनाउन सकौँला यहाँलाई के लाग्छ यहाँले बाहिर आम नागरिकको भ्यू कसरी बुझ्नु भएको
2: छ पाटो भनेकै उत्प्रेरणा हो स्वयंसेवी रक्तदाता एउटा जन्माउन धेरै नै मेहनत गर्नुपर्छ सम्बन्धित निकाय यहाँ चुकिरहेको अवस्था छ
1: हजुर
2: हामी भोलिन्टियर्सहरू नै देश दौडा हिँडेर आएको परिणाम मात्रै हो म सम्बन्धित निकायका मान्छेहरूसँग सरकारसँग दावाका साथ बोल्न सक्छु आम स्वयंसेवी रक्तदाताहरूको प्रतिनिधित्व गरेर बोल्न सक्छु हामी स्वयंसेवी तौरले आफूले बुझेका कुराहरू फ्लोरिङ गर्दै हिँड्यौँ र त्यही हिसाबमा हामीले रक्तदान गराउँदै आएका छौँ यसको परिणामस्वरूप अहिले रगत व्यवस्थापन भइरहेको छ सम्बन्धित निकायले रक्त व्यवस्थापन हरेकसम्म चुकिरहेको अवस्था चुक्नु पनि एक होइन दुई होइन हरेक क्रमशः चुक्दै आएको छ मलाई खुसी लाग्छ तपाईँले आज एउटा संयोग जुराइदिनु भयो पूर्व डाइरेक्टर साहब पनि यहीँ हुनुहुन्छ रक्त सञ्चारको वर्तमान डाइरेक्टर साहब पनि यहीँ हुनुहुन्छ उहाँहरू दुईजनासँग म आग्रह गर्न चाहन्छु तपाईँहरू दुईजनाले मलाई यति यो मिडियाबाट भनिदिनुहोस् कहाँनिर कतातिर रोड प्रेरणाका कामहरू हामीले सञ्चालन गरिसकेछौँ फेरि त्यो मात्रै नभएर हामीसँग डोनर क्याम्पहरू डोनेसन अर्गनाइजरहरू थुप्रै आएका छन् हामी यो त्यो बाहनामा कसैलाई घोषपेच गर्नु जरुरी छैन सबैलाई समेट्ने नै हो मूल कुरा तर सम्बोधन गर्ने निकाय सम्बन्धित निकायहरू एकदमै चुकिरहेको अवस्था छ तर हामीले कसैको लागि गरेको होइन हामीले ब्रह्म साक्षी राखेर आफ्नो रगतलाई साक्षी राखेर निरन्तर हिँड्छौँ भनेर निशुल्क शब्दको उठानलाई चाहिँ हामीले गर्दै गर्दै आउँदा निशुल्क रगत वितरणको कार्यान्वयन पनि सुरु गर्यौँ हामीले नेपाल भोलिन्टियर ब्लड डोनर सोसाइटीले म्याग्दीबाट सुरु गरेको यो निशुल्क अभियान अहिले प्रदेश सरकार वडा नगर कमिटी सबैले निशुल्क गर्दै आएको छ अब मूल कुरो तपाईँको प्रश्न चाहिँ म केन्द्रित हुन चाहे उत्प्रेरणाको पाटो जबसम्म खस्किरहन्छ जबसम्म हामी घनबुट रूपमा सञ्चालन गर्न सक्छौँ तबसम्म रक्तदाता रिक्रुट हुन सक्दैन यद्यपि म दावाका साथ बोल्न सक्छु मैले अहिलेसम्म अनुभव गरेको अवस्थामा WHO

0: सञ्चालकले प्रेजेन्टेसन गर्ने कुरा यो छ भन्ने कुरा कमसेकम मुखरित हुन सकोस् भनेर मैले यसलाई चाहिँ यस्तो पवित्र संस्था एउटा व्यक्तिले आफ्नो जीवनको त्यो रगत दिएको क्षणलाई चाहिँ व्यापारमा नलगियोस् र सबै नागरिकहरूले सहज रूपमा पाउन सकुन् म यो कामना यो व्यवसायमा गर्न चाहेँ। यही प्रसारण मार्फत यही आग्रह यही अनुरोध गर्न चाहेँ। अब हामी लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ। हामीसँग थोरै मात्रै समय छ। म तिनैजना अतिथिहरूलाई छोटो समयमा आफ्ना बनाइहरू राखिदिन अनुरोध गर्छु। 8 मेलाई हामी विश्व रेड क्रस दिवसका रूपमा मनाउने गर्छौँ। यसको महत्व सान्दर्भिक यसले पार्ने प्रभाव दिने सन्देश के हो डाक्टर साहब? डाक्टर साहबबाट
1: अब 8 मेलाई चाहिँ यो वर्ल्ड रेड क्रस डे भनेर भन्छौँ। अब क्रस किन स्थापना भयो त हेनरी डुनानको उहाँको कार्यबाट होइन, यो चाहिँ नि एउटा सेवा एउटा चाहिँ नि भलन्टियर वर्क र अब कसरी चाहिँ नि बचाउने होइन पीडितहरूलाई भनेर त्योबाट सुरु भएको र अब हरेक वर्ष चाहिँ विभिन्न नाराका साथ चाहिँ मनाइन्छ। जे पनि हामीले गर्ने काम भनेको हृदयदेखि गर्ने, त्यसैले यो स्वयंसेवी अब आजीवन सदस्यदेखि लिएर धेरै रेड क्रस होइन सदस्य भलन्टियर्सहरू छ सबैले चाहिँ नि अब अघि रगतकै सन्दर्भमा रक्तदानकै सन्दर्भमा हामीले भन्ने भने हामी हृदयदेखि काम गर्नु पर्यो, हृदयदेखि नै आत्मसात गर्नु पर्यो। यो चाहिँ एउटा भलन्टियर डोनेसन हो। भलन्टियर डोनेसनलाई चाहिँ कसरी भलन्टियरली चाहिँ हामीले उपलब्ध गराउने, एउटा चाहिँ निशुल्कको कुरा आइरहेछ, लागत कस्ट त हुन्छ त त्यसमा, तर होल नेसन वाइड त्यसलाई कसरी टेकअप गर्ने। अब यो रेड क्रसले जति पनि काम गरेकोमा अब धेरै कामहरू छ, डिजास्टरमा टेकअप गर्ने देखि लिएर हाम्रो रक्त सञ्चारदेखि लिएर इभन सूचना सञ्चारदेखि लिएर स्वास्थ्यकै कुरा होइन, अब जस्तो डिजिजको कुराहरूलाई पनि टेकअप गर्ने भने धेरै कुरा छ। अब त्यसमा चाहिँ मैले के यसमा अलिकति जोड दिन चाहेँ भने यो डेलाई जुन हृदयदेखि नै हामी चाहिँ नि होइन वी डु फ्रम हार्ट भन्ने छ, जे काम गरे पनि एउटा सेवा हो, भलन्टियर वर्क हो होइन, एउटा निष्पक्ष रूपले विवाद रहित रूपले गर्नुपर्छ भने यसलाई चाहिँ टेकअप गरेर यसले चाहिँ नि त्यो वेमा नै अगाडि बढोस् भन्न चाहन्छु होइन। अब रेड क्रसको आफू पनि आजीवन सदस्य धेरै लामो समय रक्त सञ्चार र अब अहिले पनि होइन एज अ एडभाइजर काम गरिरहेको छु भने त्यो जाओस् र एउटा चाहिँ भलन्ट्री वर्डलाई चाहिँ आत्मसात गरून् भन्न चाहन्छु। यो रगतको सेवा चाहिँ नि एउटा चाहिँ नि होइन निष्पक्ष एउटा सद्भाव हृदयदेखि गर्ने रक्तदाताहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। रक्तदाताहरू सबलाई जता पनि जहाँ पनि चाहेको बेलामा उहाँहरूले नै आपूर्ति गरिराख्नु भएको छ र यसलाई चाहिँ निरन्तरता दिएर रेड क्रस डे हो सबैलाई शुभकामना र सबैको चाहिँ
0: रक्तदाताहरू बढिरहन् र सबैलाई रक्तदान गर्न प्रेरणा मिलोस् हामी यो अनुरोध यो आग्रह गर्न चाहन्छौँ। म दिव्यराज पौडेलजीतर्फ फर्कन चाहे। जस्तो यस्ता दिवसहरू हामीले मनाउनका लागि मात्रै मनाए जस्तो पनि हुने गरेको छ, यसलाई यसको सान्दर्भिकता महत्त्व झल्किने गरेर गर्नलाई हामीले के गर्नुपर्छ र आजको दिनले हामीलाई दिने सन्देश के हो, यो दिनले दिने सन्देश के हो हामीलाई?
2: धन्यवाद। हरेक वर्ष हामीले विश्व रेडक्रस दिवस मनाइरहँदाखेरि एउटा थिम लिएका हुन्छौँ। आजकै दिन हो जहाँ हेनरी डुनान जन्मिनु भएको, जसले एउटा विचार व्यक्त गर्नुभयो, त्यसकै कारणले यो रेड क्रस जस्तो संसारभरिको सबैभन्दा ठुलो मानवीय सञ्जाल स्थापना हुन पुग्यो। र त्यसमा चाहिँ उहाँले स्थापना हुँदाखेरिको परिकल्पना गर्दाखेरि उहाँले एउटा स्वयंसेवक संस्थाको रूपले परिकल्पना गर्नुभएको थियो। त्यसपछि त्यसमा प्रतिबद्ध स्वयंसेवकहरू हुनेछन्, निष्ठावान स्वयंसेवक हुनेछन् र सिपयुक्त स्वयंसेवकहरू हुनेछन् भन्ने कुराहरू परिकल्पना गर्नुभएको थियो। र त्यो परिकल्पनालाई नै साकार बनाउनको लागि सम्पूर्ण रेड क्रस कर्मीहरू र नेपालमा रहेका 1,00,000 भन्दा बढी स्वयंसेवकहरू यी सबैको एउटा चाहिँ उत्सवको अवसर हो यो। त्यसले गर्दाखेरि आजको दिनमा सम्पूर्ण श्रोता महानुभावहरूलाई रेड क्रस दिवसको उपलक्ष्यमा नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयको तर्फबाट म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र रेड क्रस अभियानलाई आम दर्शक श्रोता र आम स्वयंसेवकहरूले जुन किसिमले सहयोग गर्नुभएको छ त्यसप्रति नमन गर्न चाहन्छु। विपद र सङ्घर्षहरू यो भनेका हाम्रा अभिन्न अङ्गहरू हुन् हामीले नचाहेर पनि हुन सक्छन् र यसबाट चाहिँ बस्नको लागि स्थानीय रूपले क्षमता निर्माण गर्नुपर्छ, रेजिलियन्सी निर्माण गर्नुपर्छ र परि आयो भने चाहिँ त्यसको लागि चाहिँ के कसरी सहयोग गर्ने भनेर सिप हासिल गर्नुपर्दछ र यो जति पनि काम गर्छौँ त्यो मनैदेखि गर्नुपर्दछ भन्ने आजको दिनले सन्देश दिएको छ।
0: लामो समयसम्म रक्तदान गरेर एउटा सबैका लागि प्रेरणाको स्रोत बन्नुभएका प्रेम सागर कर्माचारीजी तर्फ फर्कन चाहे, अन्त्यमा के भन्न चाहनुहुन्छ?
3: वास्तवमै रेडक्रसमा जो पनि रेडक्रस कर्मी भएर अथवा भोलिन्टियर भएर आउनुहुन्छ, उहाँहरू आफूलाई समर्पित रेडक्रसका सात सिद्धान्तमा समर्पित रूपमा चाहिँ आउनु म आग्रह गर्न चाहन्छु। त्यो हुनु जरुरी छ। हामी यस्ता भोलिन्टियरहरूलाई समेट्ने र त्यसलाई प्रयोग गर्न सक्यौँ भने अझ थप रेडक्रसका दृश्यहरू घनीभूत रूपमा स्थापित हुन सक्छ, त्यसले परिणाम दिन सक्छ। त्यस कारणले रेडक्रसलाई चाहिँ विशुद्ध सेवामुखी ढङ्गले हेर्न म आग्रह गर्न चाहन्छु। सँगसँगै रेडक्रस दिवसको उपलक्ष्यमा तपाईँलाई

0: जुन रगतको पाटोलाई जोड्नु पऱ्यो, रेड क्रसको विभिन्न पाटाहरू छन्। विश्व रेड क्रसमा चाहिँ तपाईँले यसरी एउटा दातालाई बोलाएर पनि अवसर दिनुभयो, त्यसलाई आभार व्यक्त गर्न चाहन्छु रेड इन्भलाई। भने दाताले केही खोजेको हुन्छ, उसले दान गरेको हुन्छ, दान यथोचित रूपमा सही व्यवस्थापन पश्चात पिँढीको सही तवरले परीक्षण पश्चात पुगोस्। हामी आफै नेपाल भोलिन्टियर ब्लड डोनर सोसाइटी हेर्नुहोस्, विपन्न वर्गका बिरामीहरू हामी कहाँ आयो भने, यदि तपाईँहरूका कोही आएछ व्यस्त किसिमको, तपाईँले मनले खाएको यो साँच्चै नै निरीपर्सन हो है गर्नुपर्छ भने भन्नुहोस्, हामी रगतको लागत खर्च तिरेर पनि उहाँको बेडमा चाहिँ ब्लड पुऱ्याएको अवस्था छ। यो चाहिँ सङ्गठित रूपमा चाहिँ लागेको रेड क्रस किन नसक्नु, त्यत्रो दात्री आशासँगबाट आएको अनुदानहरू छन् त्यसलाई सही रूपमा लैजाउँ। त्यसलाई हामी नमुनाको रूपमा गयौँ भने नेपाल रेड क्रस सोसाइटी विश्व रेड क्रसको लागि नै नमुना भन्न सक्छ, हामीमा त्यो भावना छ। त्यसै जाँदाखेरि मलाई डाक्टर साहब यहीँ हुनुहुन्छ, एकचोटि मेरो हाम्रो कार्यक्रममा चाहिँ अस्ट्रेलियाबाट आएको मित्र मसँग सम्वाद गरिरहेको थियौँ डाक्टर साहब, हामी कुरा गरेर उहाँ बिचमा आएर कुरा गर्नुभयो, ए प्रेम सागर तिमी यहाँ अस्ट्रेलिया आउनु, त्यहाँ कसरी व्यवस्थापन भएर हेर्नु। मेरो फेरि जवाब गइहाल्यो, नेपालमा ब्लड डोनर रिक्रुट कसरी भइरहेको छ म देखाइदिन्छु, विश्वलाई देखाइदिन्छु। हामी नमुनाको रूपमा यद्यपि अहिले पनि तपाईँको हेर्नु अब्बल रूपमा चाहिँ हामी दक्षिण एसियामा हामी नम्बर वानमै छौँ, डोनरहरू स्वयंसेवी रोजगार रिक्रुट गर्न भनेपछि विश्वमा चाहिँ झन् आनन्दसँग हामी परिचय गराउन सक्छौँ। यी कुराहरू किन तपाईँ हामीमा भर पर्ने कुरा हो, हामी नै लाग्यौँ भने नमुनाको रूपमा देश किन, जस्तै सगरमाथा बुद्ध किन छ, हामी रगत व्यवस्थापन फलानु हाम्रो व्यवस्थापन यो किन देखाउन नसक्ने, हामीसँग सिकुन् तब न हो हामी नेपाली भनेर गर्व हुनु। विश्व रेड क्रस भनेको जहाँ हेनरी डोनरले त्यतिकै कल्पना गरेको चिज होइन, आज संसारभरि किन फिजियो यसको सात सिद्धान्त आत्मसात गर्नुपर्छ भन्ने हिसाबमा हो भने हामीले त्यही आत्मसात गरेर नै कार्यक्रमहरू रेड क्रस मार्फत चाहिँ भइरहेको अवस्था छ। यो भावनाले गरे हो नि, मलाई कुनै कर छ र कुनै काप छ र न मेरो म एउटा स्वयंसेवा गरेर हिँड्ने मान्छे, मेरो भावनाले देख्यो त्यहाँको प्रस्ताव आयो मैले ल भनेर स्वीकार दिएँ। त्यस कारणले यी र यस्ता कुराहरू तपाईँ हामीले नै नमुनाको रूपमा स्थापित गर्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु र विश्व रेड क्रसको दिवसमा सम्पूर्ण श्रोताबिन र आम महानुभावहरूमा सुस्वास्थ्यको कामना गर्दै यो शुभकामना व्यक्त गर्न चाहन्छु।
1: यसरी स्वत स्फूर्त रूपमा स्वयंसेवक बन्नुहुने र रक्तदान गर्नुहुनेप्रति हामी यही प्रसार मार्फत हार्दिक नमन गर्न चाहन्छौँ, सम्मान व्यक्त गर्न चाहन्छौँ र सबैलाई यसमा जोडिन आग्रह अनुरोध गर्छौँ। अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, यहाँहरूले आफ्ना अमूल्य समय र अमूल्य विचारहरू दिनुभयो, यो समय र सम्वादका लागि हाम्रा अतिथिहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्छौँ।
2: धन्यवाद।
1: आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, आजको कार्यक्रमका बारेमा तपाईँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले लेखेर पठाउन सक्नुहुनेछ। हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै अब भने आजको कार्यक्रमलाई यहीँ बिट मार्न चाहन्छौँ। आजको कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूसँग उजेल पर्न चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ सत्यराज आचार्यको स्वरमा रहेको यो सुदेश गान, सियारा आचार्यको रचना अनि संगीत हो विपिन घिमिरेको।

स्वदेश कान सुनाउने क्रममा अब सुनाउँछौ साजन राई, नितु गोस्वामी र साथीहरूको सुर नवराज सुब्बाको रचना अनि सङ्गीत हो साजन राईकै।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
7: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
7: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
8: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय र अमेरिका र इरान बीच हर्मुज जलमार्गमा तनाव, एक अर्कामाथि आक्रमण गरेको आरोप। अब समाचार विस्तारमा। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ देम्बे तथा उपसभामुख सहभागी हुनुहुन्थ्यो। परिषदले सिफारिस गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। संघीय संसद सुनवाई समितिको हिजोको बैठकले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोध नारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक भएको हो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अगाडि बढाउन सहज भएको बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरुद्ध 3,62 करोड रुपियाँ भन्दा बढी बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन अर्थ सचिव शङ्कर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर नेउपाने, तत्कालीन सहसचिव द्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्व सचिव तत्कालीन सहसचिव केवल भण्डारी विरुद्ध 3,62,05,22,000 रुपियाँ बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै निष्पक्ष र मर्यादित पत्रकारिता समाजको आवश्यकता रहेको औल्याउनु भयो। सञ्चार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनु भयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मान पनि प्रदान गर्नु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेस्कराले शिष्टाचार भेट गर्नु
गर्नुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था पनि गरिने जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेखबारे भारत र चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित ल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीति

0: प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93 लाख, काभ्रेका 33 वर्षीय डिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रुपियाँ ठगेको आरोपमा पक्राउ परेका हुन्। यस्तै 5 थरका 47 वर्षीय श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक चोक तथा उपत्यकाभित्र नै प्रमुख नाका नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमाथि विशेष निगरानी बढाएको जनाएको छ। काठमाडौँ महानगरपालिका 33 जोर गणेश ओम बहाल टोलको नुचेबहा वज्र धातु बिहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित टिबेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति 2078 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली सेनाको 2 दिने हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू अभ्यास मुस्ताङमा सुरु गरिएको छ। घर पझोङ गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास सुरु गरिएको हो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको हो। इरानको सेना। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराहा बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिण इरानका बन्दर खमीर, सिरिक र केस्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको दावी पनि गरेको छ। अब मौसम सम्बन्धी। आज कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेशको थोरै स्थानहरूका साथै बाँकी तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम क्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय। र अमेरिका र इरानबीच हर्मुज जलमार्गमा तनाव, एक अर्कामाथि आक्रमण गरेको आरोप। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6

प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा जित

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमावाले। आदरणीय श्रोता, आज मे 8 तारिक विश्व रेड क्रस दिवस। सन् 1828 स्विजरल्यान्डको जेनेभामा जन्मिनुभएका रेड क्रस अभियानका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर आजकै दिन यो दिवस मनाउने गरिन्छ। युद्ध र विपदका समयमा घाइते तथा पीडित मानिसहरूको उद्धार र सेवाका लागि सुरु भएको यो अभियान अहिले विश्वकै ठूलो मानवीय सञ्जालको रूपमा विस्तार भएको छ। मानवता, निष्पक्षता, तटस्थता र स्वेच्छा जस्ता सिद्धान्तलाई आत्मसात गर्दै रेडक्रसले विश्वभर सङ्कटमा परेका लाखौँ मानिसलाई सहयोग गर्दै आइरहेको छ। नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीले विश्व विपद व्यवस्थापन, रक्त सञ्चार, स्वास्थ्य सेवा तथा मानवीय सहायता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। विपदको बेला रेडक्रसका स्वयंसेवकहरू अग्रपङ्क्तिमा देखा परिरहेका हुन्छन्। विश्व रेडक्रस दिवसको अवसरमा आज हामी रेडक्रस अभियानको इतिहास, यसको मानवीय योगदान, नेपालमा भइरहेको सेवा विस्तार र चुनौतीको बारे कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोद कुमार शर्मा। शर्माजी, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद मुकुन्दजी।
0: आज विश्व रेडक्रस दिवस, कुराकानीको सुरुवात यसको स्मरणबाट गरौँ। यो दिवसलाई कसरी सम्झिनुहुन्छ?
1: विश्व रेडक्रस दिवसको दिन महासङ्घले प्रत्येक वर्ष एउटा नारा विकसित गरेको हुन्छ। त्यो नारा नेपाल रेडक्रस लगायत महासङ्घका सञ्जाल 197 देशमा त्यही नाराको भरमा हामीले यो रेडक्रस दिवस मनाइरहेका छौँ। 2026 यो दिवसको दिन, आज रेडक्रस दिवसको दिन महासङ्घले एउटा नारा विकास गरेको छ, त्यो हो मानवताका लागि ऐक्यबद्ध। यो मानवीय कार्य जो विपदमा परेका छन्, युद्ध र विपद दुई किसिमबाट चाहिँ विपदमा मान्छे परिरहेका छन्, त्यसको उद्धारको लागि, त्यसको व्यवस्थापनको लागि रेडक्रसका कर्मीहरू, मानवीय कार्यकर्ताहरू संसारभरि सेवामा तत्पर रहेर काम गरिरहेका छन्।
0: हजुर।
1: तर त्यही कार्य गर्दा गर्दै युद्धमा विपदमा परेर हाम्रा यो 26 मात्रै 300 बढी कार्यकर्ताहरू मारिए, 326 कार्यकर्ताहरू मारिए। अब यसरी विपदमा मानवीय सहयोग गर्दा गर्दै मर्नुपर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन। यसलाई हामीले सबै जो जो संलग्न छन् सबैले मानवताको कार्यलाई प्रवर्धन गर्नको लागि मानवीय कार्यकर्ताहरूलाई सुरक्षा दिनु पर्यो र सहयोग गर्नुपर्ने पर्यो भन्ने यो मनोविज्ञानलाई विकसित गर्नको लागि महासङ्घले यसपालि यो नारा विकास गरेको हो। धन्यवाद।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि रेडक्रसमा पनि सङ्कटका कुराहरू, रेडक्रसका स्वयंसेवकहरू, भोलिन्टियरहरू माथि आक्रमणका कुराहरू यहाँले गर्नुभयो। अहिले विश्वमै यसको किसिमको अवस्था देखिएको छ भन्दै गर्दाखेरि, आजभन्दा धेरै अगाडि जति बेला हेनरी ड्युनाले रेडक्रसको स्थापना गर्नुभयो त्योभन्दा अगाडि सामाजिक सेवामा समर्पित हुनुभयो उहाँ। त्यति बेलाको युद्धका समयमा युद्धका घाइतेहरूलाई उपचारको व्यवस्था गर्नुभयो। त्यति बेलाको समाज आजभन्दा धेरै पछाडि थियो, तर उहाँले त्यति बेला चाहिँ एउटा रेडक्रसको स्थापना गरिसकेपछि रेडक्रसका स्वयंसेवकहरूलाई जुन किसिमको चाहिँ रेडक्रसमाथि जुन किसिमको भरोसा योग्य वातावरण बनाउन सक्नु भएको थियो, त्यो अवस्था पछिल्लो अवस्थामा नभएको कारणले यो अवस्था सिर्जना भयो किन भयो, यो अलिकति सोचनीय कुरा आयो नि त।
1: यो सोचनीय कुरा के छ भन्दाखेरि, हिजोको सङ्कटको कुरा बेग्लै थियो।
0: हजुर।
1: प्रत्यक्ष युद्ध हुन्थ्यो, तपाईँलाई म भन्छु घोडामा चढेर युद्ध हुन्थ्यो, प्रत्यक्ष मल्ल युद्ध हुन्थ्यो, हतियार लिएर युद्ध हुन्थ्यो, भूमिमा युद्ध हुन्थ्यो, प्रत्यक्ष भौतिक रूपमा प्रत्यक्ष युद्ध हुन्थ्यो मुकुन्दजी। आजको युद्ध प्रत्यक्ष छैन, आजको युद्ध चाहिँ आकाश मार्गबाट आउँछ, आजको युद्ध अनसिन भएर आउँछ। त्यसले गर्दाखेरि मानवीय हाम्रा कार्यकर्ताहरू, हाम्रो मानवीय कार्यकर्ताहरूको हताहती धेरै भइरहेको छ। यो उसमा हाम्रो प्रोटेक्सन, हाम्रो संरक्षण, मानवीय कार्यमा संलग्न भएका मान्छेहरूको, व्यक्तिहरूको, स्वयंसेवकहरूको संरक्षण कसरी गर्ने भन्ने आज धेरै ठुलो चुनौती हाम्रो मानवताको नारामा अगाडि बढ्ने समुदाय, समाज, संस्थालाई छ। गाजामा मात्रै यसपालि 26 महासङ्घका राहत बाँड्ने मानवीय कार्यकर्ताहरू मारिए। हेर्नुहोस्
0: हजुर,
1: भन्दाखेरि जुनसुकै ठाउँमा हामी खटेर जाँदाखेरि पनि यो मारिने अवस्था, युद्धको चपेटामा पर्ने अवस्था, विपदको चपेटामा पर्ने अवस्था, सङ्कटमा पर्ने अवस्था विद्यमान भइरहेछ। फरक त्यति हो, हिजोको युद्ध र आजको युद्धमा अन्तर यति मात्रै छ।
0: त्यो मात्र हो या रेड क्रसले हिजोको दिनको भन्दा केही विश्वसनीयता गुमाउनुको कारणले, निष्पक्षता नहुनुको कारणले, तटस्थ नहुनुको कारणले, जुन एउटा सिद्धान्तहरू छन् नि, मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवाको भावना, एकता, सर्वव्यापकताको कुराहरू, यो कहीँ अलिकति बिर्सेर एकपछि अथवा चाहिँ ती सिद्धान्तमा विचलित भएको कारणले गर्दाखेरि अलिकति मानिसहरू टार्गेटमा परेका हुन् कि स्वयंसेवकहरू,
1: यो
0: के देखिन्छ? कहीँ कहीँ त कहीँ देखिन्छ कि यस्तो कुराहरू पनि
1: मुकुन्जी, यसलाई हेर्ने कुरा दृष्टिकोण हो। हेर्नुहोस् है,
0: हजुर,
1: अब सङ्कटमा परेको मान्छेलाई उद्धार गर्ने जिम्मेवारी वा सङ्कटलाई, सङ्कटमा परेका मान्छेलाई, युद्धमा परेका मान्छेलाई तपाईँले उपचार गर्ने, सङ्कटबाट चाहिँ बाहिर निकाल्ने काम चाहिँ हाम्रो मानवीय संस्थाको काम हो, यो रेड क्रसको काम हो।
0: हजुर,
1: यसमा सम्झिने के हुन्छ भने युद्धरत पक्षले के भन्छ भने, ए मेरो दुश्मनलाई उसले राहत दियो, यो मेरो दुश्मनलाई चाहिँ के छ भन्दाखेरि चाहिँ के छ सङ्कटबाट निकाल्यो भन्ने एउटा जुन मानसिकता, त्यो एक पक्षीय हो। तपाईँले दुई पक्षबाट हेर्नुहोस् न, कोही घाइते छ उसलाई उपचार गर्नु पऱ्यो कि परेन, कुनै घाइते छ त्यहाँबाट त्यो रिस्क जोनबाट निकाल्नु पऱ्यो कि परेन। अहिले यसैपालि पनि हाम्रो चाहिँ काठमाडौँमा भएकोमा हाम्रा रेड क्रसका कार्यकर्ताहरू अग्रपङ्क्तिमा बसे, भनेपछि अब दुईटा जो चाहिँ के छ भनेदेखि द्वन्द्वरत पक्षहरूले आफूले सम्झिने कुरालाई हामीले चाहिँ भेदभाव गर्यो भनेर चाहिँ सम्झिन मिलेन। त्यसलाई चाहिँ निष्पक्ष भएर तपाईँले हेरिदिनुहोस्, निष्पक्ष आँखाबाट हेर्नुहोस्। रेड क्रसले आफ्नो भूमिका वा मानवीय संस्थाहरूले आफ्नो भूमिका तटस्थतापूर्वक गर्यो कि गरेन, कुनै पक्ष लिएर गर्यो कि भन्ने कुरो चाहिँ हेर्नुपर्छ। त्यो आँखा, त्यो चस्मालाई, चस्माको कुरा हो, त्यो चस्मालाई हामीले फुकालेर हेऱ्यौँ भने माया लाग्छ हाम्रो तटस्थता कतै घुमेको छैन, न अन्तर्राष्ट्रिय जगतमा न राष्ट्रिय स्तरमा।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि रेड क्रस एउटा पवित्र भावनाले खोलिएको संस्था र पवित्र काम गर्ने एउटा मानवीय सेवामा समर्पित संस्था हो, त्यसमा चाहिँ दुई मतको कुरो भएन। तर पछिल्लो समय जुन आक्रमणका कुराहरू, स्वयंसेवकहरूलाई अप्ठ्यारो पर्ने कुराहरू सेवामा जाँदाखेरि पनि, किनभने यसमा चाहिँ कुनै पारिश्रमिक नलिकन म सेवा गर्छु भन्ने भावनाले ओतप्रोत भएर चाहिँ योमा लागिरहेका हुन्छन् रेड क्रसका स्वयंसेवकहरू, तर पनि आक्रमण हुन्छ भने यो प्रति अथवा यो संस्थाको बारेमा जुन किसिमले जनचेतना जगाउन सक्नु पर्थ्यो त्यो कतै यो संस्थाले नसकेको हो कि, किनभने यहाँ केन्द्रीय अध्यक्ष हुनुहुन्छ, के अनुभव गर्नुभएको छ यस्तो?
1: म मुकुन्जीसँग सहमत छु, यो एडभोकेसी जुन हुनु पर्थ्यो त्यो एडभोकेसीमा हामी चुकेका छौँ। हामीले जुन किसिमबाट चाहिँ यो कार्यकर्ता, यो रेड क्रसका कार्यकर्ताहरू तटस्थ रूपमा काम गर्छन्, निष्पक्ष रूपमा काम गर्छन्, हामी चाहिँ के छ भन्दाखेरि विपदमा परेका, सङ्कटमा परेका मान्छेहरूलाई हामी, त्यो जनसङ्ख्यालाई, त्यो समुदायलाई हामी त्यो सङ्कटबाट निकाल्न चाहन्छौँ, त्यसमा निष्पक्षता छ, त्यसमा कुनै भेदभाव छैन, समान रूपमा हामी चाहिँ ट्रिट गर्छौँ भन्ने जुन एडभोकेसी हामीले चाहिँ गर्नुपर्ने, समुदायसँग पुर्याउनु पर्ने, द्वन्द्वरत पक्षको बिचमा हामीले पुर्याउनु पर्ने, त्यो हामी हाम्रो कमजोरी हो, म यसमा स्वीकार गर्दछु। यो यहाँ नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि यो कमजोरी छ।
0: यो संस्था आफैमा पनि पवित्र भावना बोकेको संस्था, 190 बढी देशहरूमा यसका शाखाहरू छन् अथवा यसले काम गरिरहेको छ, यस्तो संस्थाको बारेमा जनचेतनाको अभाव हुनु भन्ने कुरा आफै पनि एउटा सोचने कुरा हो, विचार गर्नुपर्ने कुरा पनि आउँछ। तर हिजोको दिनमा जति बेला सूचना सञ्चारको अभाव थियो कि निश्चित साधनहरू प्रयोग गरेर ग्रामीण क्षेत्रमा पुग्ने अथवा सूचनाका निश्चित साधनहरू थिए, त्यति बेला चाहिँ यसको जनचेतना बढी हुनु र अहिले सूचना सूचना प्रविधिको अझै बढी प्रयोग भइरहेको बेलामा, अझै सामाजिक सञ्जालहरू सक्रिय भइरहेको बेलामा यो हुनु त अलिकत कहीँ कतै संस्था प्रति अथवा यसमा लाग्ने व्यक्तिहरूको अलिकत निराशापन अथवा उहाँहरूको चाहिँ जुन किसिम जुन भावनाले नेतृत्व पुग्छन् जुन किसिमले नेतृत्वमा पुग्छन् त्यो उहाँहरूको अलिकति उदासीनता होइन र भने
1: यसमा दुई
0: मैले यहाँ राष्ट्रियको कुरा मात्र नगरेर अन्तर्राष्ट्रिय स्तरको कुरा हेर्दाखेरि पनि यो देखिन्छ कि कतै
1: यसमा दुईवटा कुरा छ मुकुलजी
0: हजुर
1: दुईवटा कुरा छ। एउटा कुरा के हो भनेदेखि हाम्रो विश्वसनीयता पनि कम भएको हुनसक्छ
0: हजुर
1: हेर्नुहोस् है। अर्को कुरो चाहिँ के छ भनेदेखि द्वन्द्वरत पक्षहरूले पनि स्वीकार नगरेको हुनसक्छ। म यो दुईवटा चाहिँ सम्भावनाको कुरामा म इन्कार गर्दिनँ। म तपाईँलाई एउटा उदाहरण दिन्छु
0: हजुर।
1: माओवादी द्वन्द्वकाल थियो, हाम्रो चाहिँ विद्यार्थीहरूलाई समुदायलाई पानी खुवाउने हाम्रो कार्यक्रम थियो रोल्पामा। हाम्रो चाहिँ के छ भनेदेखि सारा तामाङ लुटेर लगे माओवादीहरू थियो बेलामा। शक्तिखोरमा पनि हाम्रो पानी खुवाउने कार्यक्रम थियो स्कुलमा, त्यहाँको पनि पाइपहरू लुटेर लगे। हामी आफै गयौँ दुई ठाउँमा र त्यो चाहिँ के छ लुटेर लैजाने जुन पक्ष थियो उनीहरूसँग हामीले वार्ता गऱ्यौँ। ए बाबा यो रेड क्रसको नेपाल सरकारको होइन। त्यो हामीले सम्झाउने क्रममा उहाँहरूले चाहिँ चित्त बुझाउनु, फेरि उहाँहरूले ल्याउनु मात्रै भएन, त्यो ट्रेन्च खन्नेदेखि लिएर सबै काममा उहाँहरूले सघाउ पुर्याउनु भयो। हामीले एक महिना लगाउने काम सात दिनभित्रमा त्यो कम्प्लिट हो। यसको उदाहरण हाम्रो नेपालमै पनि छ, विश्वमा पनि धेरै त्यस्ता चाहिँ भएका छन्। तर यो बिचमा अलिकता केही न केही हाम्रो विश्वसनीयता हाम्रो पक्ष धर्ता पनि मलाई लाग्छ कुनै न कुनै ठाउँमा हाम्रो चाहिँ कमजोरी भएको हुनुपर्छ। त्यो कमजोरीलाई मानवीय कमजोरी हुन्छ कुनै कुनै ठाउँमा, ती कमजोरीहरूलाई हामीले सुधार गर्दै लग्यौँ भने हाम्रो जुन सम्पदा छ सम्पत्ति छ जुन हाम्रो मान्यता छ जुन संसारले हामीलाई चाहिँ स्वीकार गरेको छ त्यसको स्वीकार्यता अझै बढ्छ भन्ने कुरामा म विश्वस्त छु मुकुन्दी
0: हजुर। अब आज विश्व रेड क्रस दिवस मनाइरहँदाखेरि नेपाल रेड क्रस सोसाइटीको कुरा अझै भन्यो भने नेपालमा रेड क्रसले के गर्दैछ भन्ने कुराहरू पनि आउन सक्छन्। यहाँले भन्नुभयो जनचेतनाका अभावका कुराहरू केही सूचनाहरू हामीले पुर्याउन सकेनौँ, त्यसले गर्दाखेरि पनि केही ग्यापहरू देखिएको छ भन्ने गर्दाखेरि तमाम श्रोताहरू आज विश्व रेड क्रसको दिन रेडियो नेपाल सुनिराख्नु भएको छ। नेपालमा रेड क्रसले के काम गर्दैछ?
1: नेपालमा रेडक्रस 2020 सालमा स्थापना भयो। त्यो स्थापना भएको बेलामा हाम्रो कुनै शाखा थिएन, कुनै प्रशाखा थिएन, केन्द्र मात्रै एउटा थियो हेर्नुहोस्। तर बिस्तारै विस्तार भएर आज नेपालमा रेडक्रस 1600 भन्दा बढी उपशाखाहरूमा विस्तारित भएको छ, 77 जिल्लामा भएको छ, 7 प्रदेशमा भएको छ, केन्द्रमा भएको छ। यसका निकायहरू मात्रै हामीले जोड्ने समितिहरू विभिन्न फङ्सनिङ समितिहरू मात्रै जोड्ने हो भने 5000 भन्दा बढी छन् हेर्नुहोस्। र यी सबै सञ्जालहरू हामीले चाहिँ के छ भनेदेखि सङ्कटको बेला विपदको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्ने चाहिँ यो चाहिँ के छ भनेदेखि सञ्जाल हो होइन। त्यसमा अहिलेको अवस्थामा नेपालमा धेरै किसिमको कामहरू गरेको छ, स्कुलमा पानी खुवाउनेदेखि विद्यार्थीहरूलाई पानी खुवाउनेदेखि लिएर समुदायमा पानी खुवाउनेसम्मको। अहिले तपाईँको हैदा बिरगन्जमा भयो जग्रेर जाने रेडक्रस नै थियो, मधेसमा पानीको चाहिँ सुक्खा भयो पानी खुवाउने रेडक्रस नै थियो। सरकारको एक्जोलोजी सरकारलाई सहयोगी सरकारले हामीलाई चाहिँ अपिल गर्यो तिमीले यो काम गरिदेऊ भन्यो, हामी चाहिँ दगुरेर त्यो काम गऱ्यौँ। पश्चिम नेपालमा चाहिँ भूकम्प गयो हामी दगुरेर गयौँ। हाम्रो काम चाहिँ अहिले चाहिँ के छ भन्दाखेरि यो विपदको बेलामा र सङ्कटको बेलामा मात्रै होइन शान्तिकालमा पनि हामीले धेरैवटा कामहरू गरिरहेछौँ हेर्नुहोस्। मलाई लाग्छ अहिले 300 भन्दा बढी ठाउँमा त हाम्रो एम्बुलेन्स चलिरहेछ, 100 भन्दा बढी ठाउँमा हाम्रा ब्लड ब्याङ्कहरू सञ्चालन भइरहेछन्, हामी समुदायहरूमा चाहिँ गइरहेछौँ। हाम्रो स्वास्थ्यमा तपाईँको हेर्नुहोस् एकैचोटि आँखा अस्पताल चलिरहेछन् धेरै ठाउँमा
0: हजुर।
1: त्यस्तै चाहिँ तपाईँको चाहिँ फर्स्ट एडका चाहिँ कार्यक्रमहरू चलिरहेका छन् अनि सचेतनाका कार्यक्रमहरू उही रूपमा उही अवस्थामा हामीले सञ्चालन गरिरहेछौँ। भनेपछि हाम्रा चाहिँ वृहत र विस्तारी कार्यक्रमहरू छन्। यी कार्यक्रमहरू तपाईँको जुनियरमा छ, युवामा छ, वयस्कमा छ तपाईँको। त्यसपछि चाहिँ के छ कार्यक्रमहरू जस्तो डिजास्टर म्यानेजमेन्ट बेग्लै छ, विपद व्यवस्थापन बेग्लै छ तपाईँको हेर्नुहोस्, स्वास्थ्य बेग्लै छ, सङ्गठन विकासको कुराहरू फेरि बेग्लै छन्। किनभने यो डिसिमिनेसन गर्नु पऱ्यो नि, मानवताका कुराहरू हाम्रा सिद्धान्तका कुराहरू विश्वव्यापकताका कुराहरू निष्पक्षताका कुराहरू कसरी हामीले चाहिँ समुदायसँग पुर्याउने भनेर हामीले त्यो पनि सञ्जालहरू चाहिँ के भन्दाखेरि जुनियर जस्तो जुनियरको मात्रै हामी कहाँ 10 लाख जति छन् तपाईँको सदस्यहरू, हामी जुनियरहरूमा पनि यो कुराको हामी चाहिँ के छ भन्दाखेरि प्रसार गर्दछौँ। हाम्रो के सिद्धान्त हो त, हामीले के गर्नु पऱ्यो, हामीसँगको विश्वसनीयतालाई कसरी हामीले बढाउने हो, कति हामी तटस्थ हुने, कति हामी कुनै पक्षधरता नहुने, यी सब कुराहरू हामीले चाहिँ डिसिमिनेसन तलैबाट गरिरहेका हुन्छौँ। हामीले चाहिँ वयस्कहरूलाई पनि यी कुराहरू भनिरहेका हुन्छौँ, गरिरहेका हुन्छौँ, तर त्यसको के छ भनेदेखि इम्प्याक्ट के हुन्छ भनेदेखि लोकल भइरहेछ, त्यो चाहिँ के छ भनेदेखि त्यसको चाहिँ फराकिलो चाहिँ इम्प्याक्ट चाहिँ नभइरहेको पनि हुनसक्छ जस्तो हामीलाई लाग्छ। तर हाम्रो काम चाहिँ प्रभावकारी समुदायले एक्सेप्ट गरेको समुदायमा साह्रै प्रभावकारी रूपमा हाम्रो कामहरू भइरहेको छ भन्ने समुदायलाई नै हामीलाई धन्यवाद दिइराख्नु भएको हुन्छ।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि जात धर्म देश वा राजनीतिभन्दा माथि उठेर मानवताको पक्षमा नेपाल अथवा रेड क्रसले अथवा नेपाल रेड क्रसले काम गरिरहेको छ, रेड क्रसको खास मूल मन्त्र नै चाहिँ मानवताको पक्षमा काम गर्ने हो, र पछिल्लो समय रेड क्रसभित्र देखेको राजनीतिकरणले गर्दाखेरि यो भित्रको चाहिँ अलिकति जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा हो त्यसले गर्दाखेरि जुन सरकारले पत्याएको अथवा एउटा विश्वसनीय संस्था जसलाई चाहिँ एउटा महत्त्वपूर्ण काम रगत व्यवस्थापनको दिएको थियो त्यो पनि सङ्कटमा पर्ने हो कि भन्ने कुराहरू आइरहेका छन्। हुन त अन्य कुराहरू पनि छन्, विपद व्यवस्थापनका कुराहरू पनि यहाँले काम गरिराख्नु भएको छ, अपाङ्गताका सहयोगका कुराहरू अनि विविध क्षेत्रमा काम गरिरहेको छ, अझै पनि बिरामीसँग चाहिँ जो प्रत्यक्ष रूपमा दैनिक रूपमा चाहिँ काममा आउने हो ती कुराहरू नै प्रभावित हुनु कि भन्ने एउटा चिन्ताको विषय पनि छ नि।
1: हो, यो चिन्ता तपाईँको चिन्ता मात्रै होइन, हामी रेड क्रस कर्मीहरूको पनि चिन्ता छ, सरकारलाई सरकारको पनि यो चिन्ता हुनुपर्छ जस्तो लाग्छ। किनभने नेपाल रेड क्रस भनेको संसारभरि रेड क्रसको सक्सेस स्टोरी सफल कथा कसैले भन्नु पऱ्यो भने 197 देशमा नेपाल रेड क्रसको सफल कथा, नेपाल रेड क्रस सफल कथाको रूपमा प्रस्तुत हुन्थ्यो। आज 197 देशमा असफल कथा भन्नु पऱ्यो भने नेपाल रेड क्रसको असफल कथा भन्न सकिन्छ। हेर्नुहोस्, त्यसमाले हाम्रो ग्याप धेरै छ, यसलाई ब्रिज गर्दाखेरि हाम्रो रेड क्रस कर्मीले मात्रै ब्रिज गर्न सक्दैन, सरकारले पनि ब्रिज गर्नुपर्छ। किनभने इमिनेन्ट डोमेन भनेको सरकार हो, हामी सरकारका एक्जलरी हौँ, हामी सहयोगी हौँ। त्यसमाले यो विश्वसनीयताको सङ्कट चाहिँ रेड क्रसमा छ भने रेड क्रसले राम्रो काम गर्न सक्दैन भन्ने कुरो बुझ्नुपर्छ सबैले। त्यस हुनाले यसको तटस्थता, यसको चाहिँ निष्पक्षतालाई बचाइराख्ने काम जिम्मेवारी सरकारको पनि हो।
0: अब सबै कुराहरू सरकारलाई दोष दिएर पनि हुँदैन, स्वयंसेवी भावनाले रेड क्रसमा व्यक्तिहरू जाने हो, मानिसहरू जाने हो, तर त्यहाँ गइसकेपछि राजनीतिकरणका कुराहरू, आर्थिक अपारदर्शिताका कुराहरू, यी कुराहरू बढी देखिएका छन्। त्यो स्वयं व्यक्तिहरूको अनुशासनमा पनि त भर पर्ने कुराहरू हुन् नि, होइन र?
1: एकदम मुकुन्जी, मेरो चाहिँ उ नै त्यही हो। आज हामी नेपाल रेड क्रस किन चाहिँ असफलतातिर अग्रसर भइरहेछौँ भन्दाखेरि यसमा चाहिँ अतिशय तपाईँको के भन्दाखेरि होल्ड गर्ने प्रवृत्ति भयो। म संस्थाको अध्यक्ष छु भने म जीवनभरि त्यो संस्थाको अध्यक्ष भइरहेको हुँ, जिल्ला शाखाको सभापति छु भने जिन्दगीभर जिल्ला शाखाको सभापति भइरहेको हुँ भन्ने जुन भावनाले काम गर्यो, त्यो भावनाले के गर्यो भने अव्यवस्था जन्मायो, कुशासन जन्मायो, र त्यो कुशासनलाई तपाईँले चाहिँ सम्बोधन गर्न सक्नु भएन। त्यसलाई चाहिँ के छ भन्दाखेरि त्यसलाई के भन्छन् अब कारवाही गर्न सक्नु भएन। जसले बदमासी गरेको छ उसले पेनल्टी पाउनु पऱ्यो, सजाय पाउनु पऱ्यो, जसले राम्रो काम गरिरहेको छ त्यसलाई प्रोत्साहन हुनु पऱ्यो। त्यो काम रेड क्रसमा चाहिँ अभाव भयो। हेर्नुहोस्, त्यसले गर्दाखेरि पनि हामी चाहिँ यो अवस्थामा पुगेका हौँ। जहाँ बदमासी छ त्यसलाई तुरन्त रोकिनु पर्थ्यो, जहाँ चाहिँ तपाईँको चाहिँ के छ भने विधान बमोजिमको वैधानिक दायित्व पुरा गरेन शाखाहरूले वा चाहिँ भोलन्टियरहरूले भेदभाव गर्यो, राजनीतिकरण गर्यो, त्यसमा चाहिँ तुरन्त कारवाही हुनु पर्थ्यो। ती सब कुराहरू चाहिँ मा हामी ल्यागिङ बिहाइन्ड भएकै हो, हामी हाम्रो कमजोरी छँदै हो, सङ्गठनको त्यो कमजोरीलाई हामीले स्वीकार गर्नैपर्छ।
0: यहाँले भन्नुभयो नि संसारका धेरै देशहरूमध्ये सदस्य देशहरू 197 राष्ट्रहरूमध्येमा एउटा सफल कथा सक्सेस स्टोरीको रूपमा नेपालको रक्त सञ्चार सेवालाई लिइन्थ्यो, जुन चाहिँ नेपाल रेड क्रस सोसाइटीले सञ्चालन गरेको छ। त्यो विश्वसनीयता पनि कहीँ कतै हामी गुमाउँदैछौँ। यसको प्रमुख कारण के हो, नेपाल रेड क्रस सोसाइटीभित्रको देखेको आर्थिक अपारदर्शिता हो या नेतृत्वको होडबाजी हो, के देखिन्छ?
1: दुईटै कुरो हुनसक्छ मुकुन्जी, दुईटै कुरो हुनसक्छ। यो चाहिँ हाम्रो चाहिँ उसको अपारदर्शिता पनि हुनसक्छ र चाहिँ के छ भनेदेखि होल्ड गर्ने पनि हुनसक्छ। तर म तपाईँलाई एउटा कुरा भन्छु, यो कुरो एउटा दुईवटा शाखामा एउटा दुईवटा भलन्टियरहरूमा देखियो। हेर्नु चाहिँ आज हामीले के गरिरहेछौँ भने सम्पूर्ण रेड क्रसलाई चाहिँ के छ भनेदेखि बदनाम गरिरहेछौँ। हामीले त्यो एक दुईवटा शाखालाई एक दुईजना भलन्टियरहरूलाई कारवाही गरेर बाहिर निकालेको भए आज शाखा बदनाम हुने थिएन। आज हाम्रो समस्या भनेको के हो भनेदेखि हामीले सबै कुरो एकै ठाउँमा मुछौँ। दुई चारजना बदमासी गर्ने मान्छे थिए, उनीहरूलाई चाहिँ कारवाही गरेर निकालिदिएको भए आज नेपाल रेड क्रस यति बदनाम हुनुपर्ने? 77 जिल्लामा 5 जिल्लाले बदमासी गरेको, 72 जिल्लाले त राम्रो काम गरेछ नि त। त्यसको पनि चाहिँ तपाईँको के भयो भने राम्रो काम गर्नेलाई पनि हामीले प्रताडित गऱ्यौँ, प्रशंसा गर्नुको साथै हामीले चाहिँ के छ भने मुछ्यौँ, यी पनि पाँडे गाली गऱ्यौँ, नेपालीमा भन्छ नि पाँडे गाली। यो भयो। त्यसो हुँदै चाहिँ मेरो विनम्र अनुरोध छ आज विश्व रेड क्रस दिवसको दिन नेपाल रेड क्रसलाई सम्झिदिउँ, बुझिदिउँ। नेपाल रेड क्रसका लाखौँ कार्यकर्ताहरूले आफूले आफ्नो दाना खाएर नेपाल रेड क्रसमा सेवा गरेछन्, मानवताको सेवा गरेछन्, धेरै राम्रो काम गरेछन्, उनीहरूले पनि प्रशंसा पाउनुपर्छ, बदमासी गर्नेले पनि सजाय पाउनुपर्छ भन्ने यो मान्यता चाहिँ हामीले अगाडि बढायौँ भने मलाई लाग्छ केही एक दुई ठाउँमा भएका बदमासीहरूलाई हामीले सफा गऱ्यौँ भने एकदम त्यहाँदेखि रेड क्रस फेरि स्फटिक जस्तै सफा छ, स्फटिक जस्तै त्यत्तिकै प्रभावकारी, त्यत्तिकै राम्रो छ। हेर्नुहोस्, म एकदम चाहिँ तपाईँको चाहिँ के छ भनेदेखि ग्यारेन्टी गर्छु नेपाल रेड क्रस बिग्रेको छैन। नेपाल रेड क्रसको व्यवस्थापनलाई सुदुरुस्त बनाउनुपर्छ, यो चाहिँ दोहोरिएको छ, यसले राम्रो काम गरेको छ।
0: नेपाल रेड क्रस सोसाइटी हिजोको दिनमा एउटा विश्वसनीयता कायम गरेको संस्था, यहाँले भने जस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो, नेपालमा पनि यो किसिमको चाहिँ रेड क्रस भनेपछि सबैले श्रद्धा गर्ने किसिमको संस्था थियो। पछिल्लो अवस्थामा यसमा चाहिँ राजनीतिकरण भयो भन्ने, यसमा चाहिँ असन्तुलनका कुराहरू, आर्थिक अपारदर्शिताका कुराहरू, जो अगाडि मैले भन्छु कि यहाँले भन्नुभयो ती समस्याहरू देखेका छन्। अब यो संस्थालाई अवतरण गर्ने जिम्मेवारी यहाँको छ, किनभने यहाँ केन्द्रीय नेतृत्वमा हुनुहुन्छ। यो संस्थालाई अगाडि बढाउनको लागि यसमा भएका केही विकृतिहरूलाई अन्त्य गर्दै फेरि अन्तर्राष्ट्रिय स्तरले पत्याउने, नेपालको रेड क्रस भनेर सबैले श्रद्धा गर्ने र नेपालीहरूले श्रद्धा गर्ने बनाउनुको लागि यहाँ कसरी काम गर्दै हुनुहुन्छ?
1: मैले निवेदन गरेँ, मेरो काम के हो, हाम्रो काम के हो भने राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ। दुई किसिमले कुनै पनि संस्था असफल हुन्छ मुकुन्दी,
0: हजुर,
1: एउटा व्यक्तिको असफलता, एउटा व्यवस्थापनको असफलता। हामीले पहिले यो पहिचान गर्नु पर्यो नेपाल रेड क्रस कुन कारणले चाहिँ तपाईँको के सम्बन्धदेखि असफल हुन गइरहेछ। व्यक्तिको कारणले असफल भइरहेछ भने व्यक्तिलाई ठिक गर्नु पर्यो, व्यवस्थापनको कारणले असफल भइरहेछ भने व्यवस्थापनलाई ठिक गर्नु पर्यो। तपाईँ सिस्टम भन्छ नि, तपाईँले सिस्टम राम्रो बनाउनु भयो भने त्यो करेक्सन भएर जाने हो, त्यो सिस्टमभित्र काम गर्नुपर्छ के अरे भनेदेखि व्यक्तिले। हामी कहाँ सिस्टम पनि छैन र हामी कहाँ चाहिँ एउटा इन्सिक्युरिटी पनि राख्ने कुरा चाहिँ गरिएको छैन, व्यक्ति पनि चाहिँ त्यस्तो चाहिँ ऊ भइरहेछ होइन। यो दुईटीको कारणले अहिले हामी उसमा छौँ।
0: मैले यही जोड्नु खोजेको, व्यक्ति र व्यवस्थापनको असफलतालाई संस्थाको असफलतासँग जोड्नु भएन, यसलाई अवतरण गर्नुपर्ने हुन्छ, सन्तुलन व्यवस्था सन्तुलन मिलाउनु पर्ने हुन्छ। यहाँ कसरी अगाडि बढ्दै हुनुहुन्छ भन्नु खोजेको, हामी कुराकानीको अन्त्यतिर पुगिसकेका छौँ।
1: हो, यही कुरालाई हामीले व्यवस्थापनमा अहिले चाहिँ यो के हो भने हामीले चाहिँ मान्छेलाई रिक्रुट गर्दाखेरि हामीले कहीँ न कहीँ कम्प्रोमाइज गरेछौँ, सम्झौता गरेछौँ।
0: हजुर,
1: अब त्यो सम्झौतालाई हामीले चाहिँ ब्रेक गर्नुपर्छ, एकदम एकदम निष्पक्ष, कम्पिटेन्ट, एकदम चाहिँ सक्षम र निष्पक्ष मान्छेलाई हामीले चाहिँ अनबोर्ड गर्नुपऱ्यो कर्मचारीमा। अनि हामीले चाहिँ के छ भनेदेखि भोलिन्टियरहरूलाई पनि निर्वाचन लड्नको लागि अपोलिटिकल अराजनीति, अहिले तपाईँको हेर्नुहोस् नेपाली काङ्ग्रेसका मान्छे पनि छन्, एमालेका मान्छे पनि छन्, माओवादीका मान्छे पनि छन्, अनि सबैको कमिटमेन्ट, राजनीतिक कमिटमेन्ट भएको मान्छे चाहिँ हाम्रो रेड क्रसभित्र फिल्टर हुन सकेन। अब त्यो फिल्टर गर्ने काम चाहिँ हामीले विधानमा गरेछौँ। हामीले के गरेछौँ, अब कुनै पनि व्यक्तिले कुनै पनि तहको निर्वाचन लड्नको लागि उसले चाहिँ शपथ गर्नुपर्छ, म कुनै राजनीतिक पार्टीमा छैन, मेरो कुनै राजनीतिक प्रतिबद्धता छैन, मसँग इमान्दारिता छ भन्ने उसले प्रतिबद्धता पत्र चाहिँ तपाईँको उम्मेदवारी दिँदाखेरि दिनुपर्छ। उसको उम्मेदवारी गलत रहेछ भने तुरन्त उसको उम्मेदवारी खारिज हुन्छ तपाईँको, र कुनै पनि तह जितेर आयो भने पनि खारिज हुन्छ। यो दुईटा कुरालाई हामीले चाहिँ अहिले विधानमा राखेका छौँ मुकुन्दजी,
0: होइन?
1: व्यवस्थापन पनि सुधार हुन्छ र हाम्रो भलन्टियरहरूको प्युरिटी भन्छ त्यसलाई, यो निष्पक्षता हामीले चाहिँ कायम गर्ने तर्फमा हाम्रो प्रयास चाहिँ एकदम स्ट्रङ प्रयास छ, एकदम निष्पक्ष प्रयास छ र चाहिँ के छ भन्दाखेरि राम्रो चाहिँ विधान हामीले चाहिँ निर्माण गरेका छौँ।
0: रेड क्रस सोसाइटी मानवीय सेवाभन्दा पनि नेतृत्व हत्याउनेतर्फ बढी लाग्यो भन्ने आरोप यहाँहरूले खेप्दै आउनु भएको छ, काहीँ न काहीँ यहाँले यो कुरा सङ्केत पनि गर्नुभयो। अब रेड क्रसलाई नेतृत्वभन्दा पनि मानवीय सेवामा बढी समर्पित गराउनको लागि यहाँसँग के कस्ता योजना छन्, छोटकरीमा बताइदिनु न।
1: हामीले दुई किसिमको चाहिँ सदस्य बनाउने प्रयास गरिरहेछौँ।
0: हजुर,
1: एउटा स्वयं सेवक जो चाहिँ तपाईँको यो उसमा सङ्गठनमा चाहिँ निर्वाचन नलड्ने यस्ता स्वयंसेवकहरू हामीसँग 1,00,000 छन्। अब त्यसलाई हामी 5,00,000 पुर्याउने प्रयासमा छौँ। निर्वाचन लड्ने एउटा चाहिँ उम्मेदवार हुने एउटा चाहिँ सदस्यहरू, स्वयंसेवकहरूको चाहिँ अर्को सदस्यहरू, यसरी हामी चाहिँ डिभिजन गरेर चाहिँ यसलाई चाहिँ लिएर जाने प्रयासमा छौँ, होइन? अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि राजनीति चाहिँ फिल्टर गरेर पनि लिएर जाने दुईवटा कुरा भयो। तेस्रो कुरो चाहिँ के छ भन्दाखेरि व्यवस्थापन चाहिँ स्ट्रङ, व्यवस्थापन चाहिँ के छ कम्पिटेन्ट, होइन? र एउटा व्यवस्थित चाहिँ सिस्टममा व्यवस्थित चाहिँ के छ भन्दाखेरि सिस्टम अन्तर्गत चाहिँ के छ भन्दाखेरि यो रेड क्रस चल्ने, हामीले यो तिनवटा कुरालाई चाहिँ अगाडि बढाएका छौँ र त्यो बढ्यो भने मलाई लाग्छ हिजोको जुन आरोपहरू छ ती आरोपहरूका निराकरण हुन्छन्। हाम्रा चाहिँ जति पनि चाहिँ अहिले अनलाइनबाट तपाईँलाई म भन्छु, हामीले के सिस्टम विकास गऱ्यौँ भने यो आर्थिक बदमासी नहोस् भनेर केन्द्रीयकृत तपाईँको चाहिँ अनलाइनबाट चाहिँ के छ भन्दाखेरि यो ऊहरू गर्ने, अडिट गर्ने, यो पैसा अब जिल्ला शाखामा पैसा दाखिला भयो भने यहाँ हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो सेन्ट्रलको कम्प्युटरमा चाहिँ 3-3 बज्ने, त्यस्तो किसिमको चाहिँ हामीले चाहिँ सफ्टवेयरहरूको विकास गरिरहेछौँ, जसले गर्दाखेरि हाम्रो चाहिँ अपारदर्शी कुराहरूलाई हामीले चाहिँ सिस्टममा व्यवस्थापनमा हामीले चाहिँ कम्पाइल गरिरहेछौँ। यो पनि हाम्रो प्रयास चाहिँ जारी छ।
0: हजुर, हुन्छ। विश्व रेड क्रस दिवसको अवसरमा यहाँले हामीलाई समय दिनुभयो र हाम्रा श्रोताहरूलाई रेड क्रसको बारेमा केही कुरा बताइदिनु भयो, यहाँलाई धन्यवाद।
1: तपाईँले पनि मलाई मौका दिनुभयो त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। आज विश्व रेड क्रस, हामी रेड क्रसमा हातेमालो गरेर अगाडि बढौँ सँगै। धन्यवाद।
0: हस् धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल रेड क्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोद कुमार शर्मासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। संघीय संसद संसदीय सुनाई समितिको हिजोको बैठकले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक भएको हो। समितिका सदस्य सचिव तुलबहादुर कडेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अघि बढाउन सहज भएको बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62 करोड रुपियाँ भन्दा बढी बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेकेसकराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेखबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नुभएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार पारवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ़ मुगलिङ सड़क सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि आज बिहानदेखि सड़क सञ्चालनमा आएको हो। चितवनको इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरुद्ध भएको थियो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक चोक तथा उपत्यका भित्रिने प्रमुख नाका ढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिणी इरानका बन्दर खमीर, सिरिक र केश्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको इरानको दावी छ। पश्चिमी तेहरानमाथि इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाइएको छ। अमेरिकी सेनाको सेन्टर कमान्ड सेन्ट कमले हर्मुज जल डमरूमा आफ्ना नौसैनिक बलमाथि इरानी मिसाइल ड्रोन र तीव्र गतिका डुङ्गाबाट हमला भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हमलालाई लभट्यापको संख्या दिँदै अमेरिकी सञ्चार माध्यमसँग कुरा गर्दै युद्ध विराम लागू भइसकेको बताउनु भएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूले आफूहरूमाथि इजरायली सुरक्षाकर्मी र सैनिकबाट अमानवीय व्यवहार, यातना तथा यौन हिंसा गरिएको विषय बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै रेडियो नेपाल

0: समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि एवं कथाकार नवीन अभिलाषी। साहित्यकार अभिलाषीको प्रकाशित कृतिमा उहाँको कविता संग्रह मौलामा बाँधिएको रागो र ईश्वरको अस्थिपञ्जर रहेका छन्। यसका साथै उहाँको पछिल्लो कृति दहाड कथा संग्रह पनि प्रकाशित भइसकेको छ। आज हामी उहाँसँग विशेष गरी दहाड कथा संग्रहका साथसाथै उहाँको साहित्य लेखनको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। विशेषत साहित्यकार अभिलाषी राष्ट्रव्यापी कथा लेखन प्रतियोगितामा समेत प्रथम भइसकेर पुरस्कृत समेत हुनुभएको छ। उहाँको पछिल्लो कथा संग्रह दहाडमा विशेषत 12 कथाहरू समावेश भएका छन्। हामी यो कथा संग्रहभित्र रहेका विभिन्न कथाहरूको विषयवस्तुका बारेमा चर्चा परिचर्चा गर्ने नै छौँ। यसका साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार अभिलाषीलाई। कविज्यू स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद सरोजी, धेरै धेरै खुसी लाग्यो तपाईँसँग यसरी बस्न पाउँदा र यति बेला रेडियो नेपाल सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई पनि मेरो तर्फबाट नमस्कार अभिवादन।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौँ।
1: सम्झ्यौँ सरोजी, म विशेष गरी दाङमा जन्मिएर प्युठानको दुर्गम पहाडी क्षेत्रमा हुर्किएको मान्छे थिएँ र त्यति बेला द्वन्द चलिरहेको थियो। द्वन्दबाट विस्थापित भएर मलाई फेरि दाङको फाँटहरूमा फर्किनु पर्यो। त्यहाँ थुप्रै कुराहरू भए जीवनमा। जसरी एउटा मानिसले स्वाभाविक रूपमा आरोह अवरोह दुःख सुखका जुन जङ्गारहरू तर्नुपर्ने हो, ती कुराहरू मैले पनि तरे। स्कुलहरूमा हुने किसिम विभिन्न किसिमका जुन कार्यक्रमहरू थिए, ती कार्यक्रमहरूले मलाई जानेर नजानेर लेखनतर्फ अगाडि बढायो। म सानैदेखि बोल्थेँ, म विभिन्न क्रियाकलापहरूमा सहभागी हुन्थेँ, म सानामा गीत पनि गाउँथेँ। मेरो मम्मीले गीत गाउनुहुन्थ्यो, दिदीहरूले गीत गाउँथे, बुवाहरूले गीत गाउनुहुन्थ्यो। यसरी म चाहिँ लेखनतर्फ प्रवेश गरेँ र नेपालमा विशेष गरी एफएम पुस्ताको जुन हाम्रो उमेर छ, त्यो एफएम पुस्ताको उमेर हो र नेपालमा एफएमले एक किसिमको जागरण निर्माण गर्यो। गीत सङ्गीतमा, गजल लेखनमा, मुक्तक लेखनमा, कविता लेखनमा, जानेर नजानेर एफएमहरूमा पत्र पठाउँदा पठाउँदै, पत्र मित्रता गर्दा गर्दै, होइन, चिठीहरू लेख्दा लेख्दै, कविताहरू लेखिएछ, गजलहरू लेखिएछ, मुक्तकहरू लेखिएछ, सिलसिलामा त्यसरी सुरु भएको र अहिलेसम्म आइपुग्दाखेरि 2 कविता सङ्ग्रह र 1 कथा सङ्ग्रहमा आइपुगेको छु सरोजी।
0: हजुर, तपाईँको लेखन यात्राको कुरा गर्दा तपाईँ कविता लेखनबाट विशेषत औपचारिक रूपमा साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हामी देख्न सक्छौँ। 2 कविता सङ्ग्रह प्रकाशित भइसकेको छ। त्यो सँगसँगै पछिल्लो समय तपाईँ कथा लेखनमा पनि निकै सक्रिय हुनुहुन्छ। मैले अघि पनि सम्बोधनको क्रममा उल्लेख गरिसकेको छु, तपाईँले कथा लेख्दै गर्दाखेरि कुनै प्रतियोगितामा भाग लिएर प्रथम स्थान पनि हासिल गरिसक्नु भएको छ। त्यो सँगसँगै अहिले पछिल्लो समय कथा सङ्ग्रह नि निकाली सक्नु भएको अवस्था छ। यो कथा लेखनमा तपाईँको जसरी नाम चिर परिचित रूपमा अगाडि बढिरहेको छ, खासमा तपाईँका कथाले गहन विषय उठान गरिरहँदाखेरि यो कथा लेखनतर्फको रुझान चाहिँ कहिलेबाट तपाईँमा जागृत भएको थियो, त्यसबारे पनि थोरै प्रकाश पार्नुहोस्।
1: एकदम सरोजी, जस्तो मलाई कुनै समयमा लाग्थ्यो म जीवनभर गजल मात्रै लेख्छु जस्तो लाग्थ्यो, होइन, त्यसपछि म कवितामा आइपुगेँ र मलाई लाग्थ्यो म जीवनभर कविता मात्र लेख्छु र मेरा सम्पूर्ण जुन अभिव्यक्तिहरू छन्, मेरो जुन विचारहरू छन्, ती सबै कुराहरू कविताले मात्रै पूर्ति गर्न सक्छ, कवितामा म अटाउन सक्छु भन्ने लाग्थ्यो। तर त्यस्तो हुँदो रहेनछ। मैले जे सोच्न थालेँ, मैले जे पढ्न थालेँ, जे मैले अनुभूति गर्न थालेँ, ती सबै कुराहरू कविताले मात्र थेग्न सकेनन् र मलाई चाहिँ विभिन्न पात्रहरूको सहारा लिनु पर्यो। त्यसपछि म कथा लेखनतिर लागेँ। यद्यपि कथा लेखनको सिलसिला अलि लामो पनि छ, झन्डै 10 वर्षदेखि म कथा लेखिरहेको छु, तर पहिलाका कथाहरू जानेर नजानेर उति कथाहरू आफ्नै स्तरका थिए होलान्। तर पछिल्लो समयमा मैले अलिकति नेपाली साहित्यमा केही पढेँ होला, अन्तर्राष्ट्रिय साहित्यहरू केही

0: छिमल्ने अवसर पाएँ होला आफ्नै स्तरको, र अहिले मैले तिनै कथाहरू लेखिरहेको छु र कथामा काम गरिरहेको छु। सम्भवतः मलाई लाग्छ विधाले विचारलाई अझै फराकिलो तरिकाले प्रस्तुत गर्न सहयोग पुर्याउँदा रहेछन्। त्यसकारणले एउटा लेखक, एउटा साहित्यकार, एउटा सर्जकले कुनै पनि विधामा मात्र सीमित भएर बस्नु जरुरी छैन, उचित छैन भन्ने महसुस हुन्छ आजभोलि मलाई। त्यसकारणले अहिले मैले यो समाजलाई जे भन्न चाहिरहेको छु, जे भन्न खोजिरहेको छु, त्यो भन्नको लागि मलाई विभिन्न पात्रहरूको आवश्यकता हुन्छ र ती पात्रहरू उठाउँछु र मैले कथामा ढाल्ने गरेको छु। र त्यसैको सन्दर्भ हो यो दहाड। यसमा चाहिँ 12 कथाहरू छन् र ती 12 कथाहरूमा केही पात्रहरू छन्, तिनै पात्रहरू मार्फत मैले केही भन्न खोजिरहेको छु।
1: हजुर, अब हामी तपाईँको पछिल्लो कृतितर्फ नै केन्द्रित हुन चाहन्छौँ। विशेष गरी यो कथा सङ्ग्रह दहाड कथा सङ्ग्रहको बारेमा चर्चा गर्दै गर्दा शीर्षकबाटै अगाडि बढौँ न। यो दहाड भन्नाले के बुझ्ने एकजना पाठक श्रोताले त्यहीबाट प्रवेश गरौँ, त्यसपछि हामी पात्र मार्फत कथाका विषयवस्तुमा पनि प्रवेश गर्छौँ।
0: सरोजी, जस्तो दहाड भनेको एउटा चुच्चीहाट हो र त्यो चुच्चीहाटमा आक्रोश पनि छ र त्यसमा आँसु पनि छ, होइन? आँसु र आक्रोश जुन मिसिएको जुन चुच्चीहाट छ त्यो चाहिँ गर्जन छ, त्यो गर्जनलाई चाहिँ हामीले दहाड भनेर भन्दा रहेछौँ र एउटा दहाड्ने भन्ने हुन्छ, त्यहीबाट टिपिएको यो शब्द हो। र मेरा पात्रहरूमा आक्रोश पनि छ, असन्तुष्टि पनि छ र आँसु पनि छ। उनीहरू चिच्याउँछन्, उनीहरू दुखी छन्, प्रताडित छन्, होइन, अपहेलित छन्। ती पात्रहरूको जुन सामूहिक चरित्र छ त्यो सामूहिक चरित्रलाई समेट्न सक्ने शब्दहरू खोज्दै खोज्दै जाँदाखेरि यो शब्द मैले फेला पारेँ र अहिले प्रारम्भिक प्रतिक्रियाहरू मलाई प्राप्त भइरहेका छन् र धेरैले यो शब्द मन पराइरहनु भएको छ।
1: यही शब्दको जुन शीर्षक राख्नु भएको छ यसकै कुरा गर्दाखेरि एक हिसाबले भन्ने हो भने निकै प्रतीकात्मक शब्दको रूपमा प्रयोग भएको पनि हामी देख्न सक्छौँ। सँगसँगै यसले सामाजिक र मनोवैज्ञानिक यथार्थलाई पनि काहीँ न काहीँ चित्रित गरेको हामी पाउँछौँ यो शब्दकै कुरा गर्दा। अब विषयवस्तुको कुरा गर्दा तपाईँका यो कथा सङ्ग्रहभित्र 12 कथाहरू ले प्राथमिकता पाएका छन् र 12 कथाहरू समावेश भएका छन्। कथा कस्ता कस्ता छन् र त्यो पात्र मार्फत तपाईँले कस्तो सन्देश दिन खोज्नु भएको छ तपाईँलाई मन छोएको र मुख्य नायक कथाको बारेमा प्रवेश गरौँ न।
0: सरोजी, यसमा 12 कथा छन् यहाँले भनिसक्नु भएको छ। यो विशेषतः नेपाली कथा परम्परा कस्तो रह्यो भने नेपाली साहित्यमा थुप्रै कुराहरू लेखिए विगतमा र मैले उठाउन खोजिराखेका यी 12 कथा मार्फत नेपालको कथा लेखनको जुन पञ्चायतकालीन परिदृश्य छ ती पञ्चायतकालीन परिदृश्यमा यी कथाहरूलाई मैले अगाडि बढाउन खोजिराखेको छु र यी कथाहरू पञ्चायतकालीन समयका कथाहरू हुन् र यो कथाहरूले विशेष गरी नेपाली समाजको विकास क्रममा जुन जुन समुदायहरू पछाडि परे, जुन जुन तब्काहरू पछाडि परे, जुन जुन भूगोलहरू मूलधारसम्म आइपुगेनन् भन्ने कुराहरू छ, ती कुराहरू नै यो कथामा यी कथाहरूमा चाहिँ समावेश गरिएका छन्। विशेष गरी तराई मधेसका कुराहरू, कर्णालीका कुराहरू, त्यसै गरी दलित समुदायका कुराहरू, सीमान्तकृत समुदायका कुराहरू, जुन राज्यको मूलधारबाट किनारीकृत छन् भन्ने जुन एउटा बहस भइरहेको छ पछिल्लो समय, तिनै कथाहरू नै यो पुस्तकले समेटेका विषयहरू हुन् र यहाँलाई जानकारी गराउँ यी कथामा भएका पात्रहरू अत्यन्तै निरीह पात्रहरू छन् जो चाहिँ जीवनमा आन्दोलन के हो भन्ने कुराहरू उनले बुझेनन्, मेरो अधिकार के हो भन्ने कुराहरू बुझेनन्, मेरो जीवनको अस्तित्व के हो भन्ने कुराहरू उनीहरूले बुझेनन्। उनीहरू जीवन बाँच्नको लागि जुन अभिशप्तता थियो त्यही अभिशप्तता उनीहरूले भोगे र उनीहरू त्यही समय काल अनुसार उनीहरू हराउन बाध्य भए। त्यसकारणले ती पात्रहरू जो चाहिँ नेपाली साहित्यले बुझेन, नेपाली राजनीतिले बुझेन, नेपाली आन्दोलनले बुझेन, यी सम्पूर्ण कुराहरूबाट उनीहरू टाढा थिए। उनीहरूलाई आफ्नै जीवनको अस्तित्वसम्म उनीहरूलाई थाहा थिएन। उनीहरूलाई बाँच्नु पर्ने मात्र एउटा अभिशप्तता थियो। त्यही अभिशप्तता भित्रको जुन एउटा कारुणिकता भयो, एउटा प्रताडना भयो, उनीहरूले बाँचेको जुन दारुण समय छ त्यही दारुण समयलाई जस्ताको तस्तै मैले भनेको छु त्यहाँ, यी अति यथार्थवादी कथाहरू हुन्। यसमा कुनै किसिमको काल्पनिकताको गुन्जास छैन। यिनीहरूले जे बाँचे, उनीहरूले जे महसुस गरे त्यही नै लेखेको छु। यी पात्रहरू त्यसकारणले चिच्याउँछन्, यिनीहरू दुख्छन्, यिनीहरू चाहिँ थिचिएका छन्, पिल्सिएका छन्। त्यसकारणले मलाई यसको अन्तिममा मैले भूमिकामा 2 भूमिका छ त्यसमा मैले लेखेको छु, पात्रहरूले भोगेको जुन पीडा छ त्यो पीडा पढिसकेपछि पाठकहरूले मलाई सोध्नेछन् यी पात्रहरूले किन आन्दोलन गर्न सकेनन्, किन विद्रोह गर्न सकेनन् भनेर मलाई सोध्नेछन्। त्यति बेला मैले त्यसको जवाब पनि त्यसैमा लेखेको छु, जस जसलाई म हुनुको अर्थै थाहा छैन, म हुनुको अस्तित्व नै थाहा छैन, उनीहरूले आन्दोलन भन्ने कुरा, उनीहरूले विद्रोह भन्ने कुरा उनीहरूले कहिले पनि महसुसै गर्न सकेनन् भनेर त्यहाँ मैले उल्लेख गरेको छु। त्यसकारणले अहिलेसम्म के लेखिन्छ भने नेपाली साहित्यमा, कथामा, उपन्यासमा एउटा नायक हुनुपर्छ, नायकले पीडाबाट उठेर सम्पूर्ण समस्याको समाधान गर्नुपर्छ भनेर जुन परम्परागत जुन एउटा जुन शैली छ त्यो शैलीलाई करिब करिब भत्काएर मैले यी पात्रहरूको दुःख मात्रै, यी पात्रहरूको आँसु र चिच्याहट मात्रै मैले लेखेको छु र यो चिच्याहट, यो आँसु देखेर पढेर स्वयं पात्रहरू नै उनीहरूको मुखबाट गर्जन निस्किन्छ र तिनीहरू त्यो दहाड निस्किन्छ र मैले विद्रोह भनेको पात्रमा होइन पाठकमा हुनुपर्छ भनेर महसुस गर्छु र त्यही कुरा मैले यो कृति मार्फत दिन खोजेको छु। सरोजी,
1: विशेष गरी हामीले भन्नुपर्दा दलनमा परेका या पारिएका व्यक्तिहरूको दहाडलाई नै यो कथा संग्रहले समावेश गरेको र मुख्य रूपमा त्यही विषयलाई केन्द्र भागमा राखेर कथाहरू प्रस्तुत गर्न खोज्नु भएको भनेर हामीले बुझ्न सक्छौँ। त्यसमा पनि अब दहाड जुन शीर्षकमै तपाईँले कथा पनि समावेश गर्नुभएको छ,
0: यो कथाको बारेमा छोटकरी म तपाईँलाई भन्छु। सरोजी, नेपालगञ्जको छेउमा एउटा किङ्गरियन बस्ती छ। किङ्गरियन एउटा समुदाय हो, त्यो समुदाय नेपाली मुस्लिमको दलित समुदाय हो। नेपाली मुस्लिम भित्र पनि दलित समुदाय छ र त्यो समुदायले किङ्गरी भन्ने बाजा बजाएर मागेर खान्छ। त्यो किङ्गरी समुदायको एउटा पात्र छ हबुब भन्ने। त्यो हबुब भन्ने पात्र पञ्चायत कालमा 2015 सालदेखि 2035-36 सालसम्मको जुन एउटा जनमत संग्रहसम्मको जुन एउटा परिदृश्य छ, समय छ, त्यो समयकालमा उसले राजनैतिक रूपमा भोगेको जुन प्रताडना छ, भ्रम छ, होइन आश्वासन छ, त्यो आश्वासनलाई मैले जस्ताको तस्तै तराईको भाषामा लेख्ने कोसिस गरेको छु र त्यो पात्र अन्तिममा आएर विचलित हुन्छ, भयभीत हुन्छ, ऊ धोका पाउँछ, उसले नराम्रो गरी धोका पाउँछ। उसको सानो घर छ, उसले खानु पनि दिनभरि जुटाएर मात्रै किङ्गरी बजाएर खान पाउने स्थिति छ, छोरीको आफ्नै पीडा छ, तर पनि त्यस्तो व्यक्ति पनि त्यति बेलाको समयमा राजनीतिले कतिसम्म पिल्साएर राखेको छ भन्ने कुराको त्यो कथा हो। त्यसकारणले त्यो हबुब भन्ने पात्र यति धेरै निरीह हुन्छ लास्टमा, त्यही कुरा मैले त्यो दहाड भन्ने कथामा उनेको छु।
1: यो सँगसँगै अघि संवादकै क्रममा जसरी तपाईँले नियमित रूपमा लेख्दै आइएको कथाको जुन संरचना छ त्यसलाई पनि भत्काउने प्रयास गरेको छु भनेर भन्नुभयो, त्यही विषयमा केन्द्रित हुँदाखेरि विशेष त समकालीन कथाको अवस्थामा यो नयाँ प्रयोगको रूपमा हामीले मान्न सक्छौँ?
0: यसलाई नयाँ प्रयोग भनेर म दावा गर्दिनँ। समालोचकहरू अथवा समीक्षकहरू, पाठकहरूले यसलाई कसरी लिनुहुन्छ त्यो प्रतिक्रिया मैले पाउनुपर्नेछ, मैले बुझ्नुपर्नेछ। सम्भवतः मलाई लाग्छ के भनिन्छ भने, सरोजी, नेपाली साहित्यमा दलितका कुराहरू, किनारकृत भएका विषयवस्तुहरू, भूगोलका हिसाबले दूर राजका सन्दर्भहरू नलेखिएका होइनन्। नेपाली साहित्य यो हिसाबले समृद्ध छ, समृद्ध नभएको होइन, तर विश्वव्यापी रूपमा अहिले उठिराखेको सन्दर्भ के हो भने हामीले लेखिराखेको कुरा कसको लागि लेखिरहेका छौँ, कसले लेखिरहेको छ ती विषयहरू, होइन? अहिले लेखनमा प्रमाणिक अभिव्यक्तिको सन्दर्भ उठिरहेको छ। आफ्नो कुरा आफै भन्नु सबैभन्दा बढी प्रमाणिक हुन्छ। हिजोका दिनहरूमा पनि लेखिएका थिए, अहिलेसम्मको साहित्यकारहरू अहिलेसम्म आउँदाखेरि चाहिँ थुप्रै थुप्रै कुराहरू लेखिएका छन्। मुस्लिमका कुरा, मधेसका कुरा, महिलाका कुरा, दलितका कुरा, सीमान्तकृत समुदायका कुरा, अल्पसंख्यकका कुरा नलेखिएका होइनन्। तर यदि मानिलिनुहोस् कि सार्कीको कथा स्वयं सार्कीले लेख्यो भने त्यो कस्तो लेख्छ, वादी समुदायले वादीको कथा लेख्यो भने त्यसले कसरी लेख्छ होला?
1: देखेको कुरा लेख्नु र भोगेको कुरा लेख्नुमा धेरै नै फरक हुन्छ,
0: एकदमै फरक छ। मैले बाँचे नेपाली समाजले मलाई जाति विभेद भोग्नको लागि मलाई अभिशप्त बनायो, मैले भोगे, त्यही कुराहरू मैले लेखिरहेको छु। कोही मान्छे छ जसले चाहिँ किनारमा बसेको छ र उसले त्यो समय बाँच्नको लागि यहाँको समाज व्यवस्थाले बाध्य पारेको छ, उसले भोगेको छ, यदि उसले लेख्यो भने त्यो नै अहिलेको समयमा अधिकतम रूपमा प्रमाणिक हुन्छ, प्रमाणित हुन्छ र त्यो नै सबैभन्दा अथेन्टिक हुन्छ भनेर भनिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही नै हो, मैले जे महसुस गरेको छु, जे भोगेको छु, त्यही नै लेख्ने कोसिस गरेको छु।
1: त्यति मात्र होइन, जो व्यक्ति स्वयं पीडित हुन्छ र ऊ एक हिसाबले भन्ने भने अर्को विधाबाट स्थापित भइसकेको व्यक्तिले त्यही कुरालाई उठान गर्दै गर्दाखेरि त्यो विषयवस्तु समाजमा स्वीकार्य हुनको लागि पनि सहज हुन्छ। जस्तो मैले तपाईँकै उदाहरण लिँदाखेरि, तपाईँले कथा लेखनमा आफूलाई अब्बल साबित गरिसक्नु भएको छ यस अगाडि नै. त्यस कारणले गर्दा यो कथा सङ्ग्रहभित्र सङ्ग्रहित कथा र त्यसमा समावेश भएका विषयवस्तु समाजले नस्वीकार्ने अथवा समाजले तपाईँलाई फितलो ढङ्गले हेर्ने त दृष्टिकोण त्यहाँ रहँदैन. त्यो सँगसँगै तपाईँले उठान गर्नुभएको विषय, यहाँ अर्को पनि म विषय जोड्न चाहन्छु, विशेष गरी रैया जुन शीर्षकमा तपाईँले कथा समावेश गर्नुभएको छ, त्यसै गरी दमा शीर्षकमा कथा समावेश गर्नुभएको छ, यसले फरक फरक संस्कृति सँगसँगै त्यहाँभित्र त्यो समुदायले भोगेका समस्याहरूलाई पनि पक्कै उजागर गर्नुभएको छ भन्ने लाग्छ. सर्जककै हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
0: सरजी, नेपाली समाज विभिन्न वर्गहरूमा विभाजित छ. हिजोका दिनहरूमा एउटा मालिक र मजदुरहरूको बिचमा, होइन, पुँजीपति र मजदुरहरूको बिचमा, अहिले पनि हामी बाँचिरहेका छौँ विभिन्न किसिमको वर्ग छ, हुने र नहुनेको बिचमा, भएको र नभएको बिचमा. दमाहा तपाईँले अगाडि पनि जानकारी गराउनु भएको थियो, राष्ट्रव्यापी कथा प्रतियोगितामा त्यो कथा प्रथम भएको कथा हो. दमाहा एउटा दमाहा बजाउने मानिसले तत्कालीन पञ्चायतकालीन जुन शासनको समय छ त्यो समयमा उसले आफ्नो पेसालाई मर्यादित बनाउनको लागि उसले कतिसम्म सेक्रिफाइस गर्छ, कतिसम्म त्याग गर्छ भन्ने कुराको त्यसमा ज्वलन्त उदाहरण छ. उसले जीवनमा सम्पूर्ण कुराहरू गुमाउँछ एउटा दमाहा बजाउनको लागि, तर पनि उसले न्याय प्राप्त गर्दैन र उसले चाहिँ आफूले पुर्खौँ पुर्खादेखि बसिआएको एउटा दमपाटा भन्ने एउटा दमाईहरूको पाटा बस्ने जुन एउटा बस्ती छ त्यही बस्ती छोडेर मुगलान बस्नुपर्ने स्थिति त्यो कथामा भनिएको छ. त्यस कारणले नेपाली समाजमा केही त्यस्ता समुदाय रहे, केही त्यस्ता पात्रहरू रहे, केही त्यस्ता भूगोलहरू रहे जसले चाहिँ लामो समयदेखि नेपाली समाजलाई सेवा गरे, नेपाली समाजको श्रीवृद्धिका लागि चाहिँ योगदान पुर्याए, तर कालान्तरमा उनीहरू स्थापित हुन सक्ने, उनीहरू जम्न सक्ने परिवेश निर्माण हुन सकेन, त्यस कारणले उनीहरू नै विस्थापित हुनुपर्ने जुन बाध्यात्मक परिस्थिति निर्माण भयो त्यसको कथा हो. रैया कथा नेपाली समाजको एउटा अर्को कथा हो जो चाहिँ नेपाली समाजबाट, विशेष गरी पहाडी भूगोलबाट, भारतका विभिन्न ठाउँहरू, पन्जाबदेखि लिएर मुम्बई दिल्लीसम्मका विभिन्न गल्लीहरूमा सुट्ठी फुक्नुपर्ने जुन एउटा पेसा छ, बाध्यात्मक जुन काम गर्न जानुपर्ने स्थिति छ त्यो कथा, र त्यो जाँदाखेरि उसले पारिवारिक रूपमा प्राप्त गरेको जुन विघटन छ, जुन आमाको देहान्त छ, श्रीमतीको देहान्त छ, ती कुराहरूलाई उसले कसरी भोगेको छ भन्ने कुरा त्यसमा लेखिएको छ. त्यस कारणले यी कथाहरूले कुनै ठुला नयाँ नवीनतम ठुला विषयहरू ओगटेका छैनन्. यी कथाहरू नितान्त समाजमा रहेका यो पनि पात्र हुन्छ र यस्तो पनि कथा हुन्छ र भन्ने कुरालाई यसले उठाएको छ. र मलाई लाग्छ यी कथाहरू पढिसकेपछि आफ्नै जीवनको याद आउँछ, आफ्नै अतीतको याद आउँछ, आफ्नै बाबुआमाहरू मान्छेले सम्झिन्छन्, पाठकहरूले सम्झिनेछन्, यदि होइन भने पनि आफ्नै गाउँको, आफ्नै घरको, पल्लो घरमा रहेको छिमेकीको याद आउँछ, पिता पुर्खाको याद आउँछ, आफ्नै समाजको याद आउँछ. त्यस कारणले मलाई लाग्छ नेपाली समाज जसरी लेखिनु पर्ने थियो त्यसरी लेखिएको छैन, यसलाई अलिकति पुनर्परिभाषित गर्नुपर्नेछ. त्यस हिसाबले त्यो सुरु भएको छ, त्यसमा हामीले काम गरिरहेका छौँ, काम गरौँ. केही छिटपुट भएका विषयहरू छन् त्यही विषयलाई टिपेर फेरि लेखौँ, र यो लेख्दाखेरि ढिलो भइसकेको छैन. मलाई लाग्छ नेपाली समाजमा, नेपाली समाजलाई, साहित्यलाई कसरी हेरिन्छ भने नेपाली साहित्य अलिकति अतीतमुखी भयो कि भनेर एउटा आरोप लाग्ने गरेको छ. त्यो आरोपलाई थोरै ठिक छ म सहुला, तर छुटेका केही कुराहरू छन् त्यसलाई ठिक ठिक ढङ्गले, ठिक ठिक परिवेशमा, ठिक ठिक शैलीमा थोरै लेखेर फेरि पनि पाठकहरूलाई, आजको पुस्तालाई पढाउँदाखेरि नेपाली समाज चाहिँ अलिकति बुझ्नुपर्छ भन्ने चाहिँ लाग्छ सरोज.
1: त्यो मात्रै होइन, इतिहास नबुझी वर्तमान र भविष्यको रेखाङ्कन गर्न त सम्भवै छैन, किनभने इतिहासले नै कसरी अगाडि बढ्ने भन्ने एउटा रेखा कोर्दै आउँछ र त्यही रेखालाई चाहिँ समृद्ध ढङ्गले अगाडि बढाउने कुरा हुन्छ. त्यसले गर्दा अतीत छोड्न मिल्दैन र छोड्नु पनि हुँदैन भन्ने कुरा हो. अब यो सँगसँगै तपाईँका अन्य कथाहरू यसमा समावेश भएका, दहाड कथा सङ्ग्रहभित्र समावेश भएका कथाहरूको बारेमा पनि हामी चर्चा गर्छौँ, तर अहिलेलाई यो संवादलाई रोकेर एउटा तपाईँको रचना सुन्नतर्फ लाग्छौँ. त्यसपछि हामी फेरि संवादमा फर्किन्छौँ, कविताका कुरा गर्न बाँकी नै छ.
0: सरोजी, यसभन्दा अगाडि मेरो कविता सङ्ग्रह मौलामा बाँधिएको रागो प्रकाशित थियो, त्यो प्रकाशित किताबमा एउटा कविता छ, त्यो कविता म सुनाउँछु. कविताको शीर्षक आगोको मान्छे भन्ने हो. मलाई अब बाँच्न मन छ आगो खाएर, आगोकै श्वास फेरेर. धारोको टुटी खोल्दा आगो खस्नु पर्ने, पानी खस्छ धानका बालाहरूमा, आगो फल्नु पर्ने र फुल्नु पर्ने आगो बार्दलीका गमलाहरूमा. आगोकै अनुहार लिएर बग्नु पर्ने यो नदी, आगोकै ज्वार भाटा र सुनामी हुर्काउँदै बस्नु पर्ने हो समुद्र, बादलबाट आगोकै वर्षा हुनु पर्ने हो र चल्नु पर्ने हो आगोकै हुरी। आगोले खाएको वन हुन मन छ, झन हरियो भएर पलाउनु छ। आगोमा खारिएको फलाम हुन मन छ, खिया जति सबै धुनु छ। आगोमा पाकेको इट्टा हुन मन छ, झन परिपक्व भएर निस्कनु छ। जसरी पेटभरि म्याग्मा पालेर बसेको छ पृथ्वी, चट्याङ लुकाएर हाँसेको छ आकाश र सुनामी पालेर निदाएको छ समुद्र, मनमा हिउँ जमाएर बसेको यो दुनियाँमा अब आगो खाएर कोइला बिस्ताउन मन छ, त्यही कोइला फुकेर कसैले आगै सल्काएको हेर्न मन छ।
1: धन्यवाद। हजुर, तपाईँका कविता सुन्दै गर्दाखेरि पनि त्यसभित्र निकै तिखा र बिम्बात्मक शब्दहरू प्रयोग भएको हामी देख्न सक्छौँ। जसरी कथामा प्रतीकात्मक शब्दहरू र मनोवैज्ञानिक यथार्थलाई चित्रित गर्नुभएको छ, कविताको कुरा गर्दा पनि त्यस्तै पाउँछौँ। अब एकछिन हामी कवितातर्फै लागौँ, त्यसपछि फेरि हामी फर्केर कथा सङ्ग्रहमा आउँछौँ। अहिले तपाईँले भर्खरै वाचन गर्नुभएको कविता, जुन चाहिँ मौलामा बाँधिएको रागो कविता सङ्ग्रहबाट संग्रहित रहेको कविता थियो, यो सँगसँगै अर्को पनि कविता सङ्ग्रहको चर्चा गर्छु र यसैमा जोड्न पनि चाहन्छु, विशेष गरी ईश्वरको अस्थिपञ्जर। यो दुइटैको अघि मैले भने जस्तै बिम्बात्मक रूपमा चाहिँ दुइटै शब्दहरू प्रयोग भएको छ। यी दुइटै कृति मार्फत केन्द्रीय चिन्तन कस्तो छ तपाईँको, सर्जकै हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
0: नेपाली कथा को कुराहरू हामीले गर्यौँ, कविता चाहिँ मलाई कस्तो लाग्छ भने, भनिन्छ कि मान्छेको सबैभन्दा उच्चतम अभिव्यक्ति जो चाहिँ कलात्मक छ, त्यो कलात्मक अभिव्यक्ति नै कविता हो। संसारमा सबैभन्दा केही कुराहरू सुन्दर छ र चुटिलो तरिकाले केही कुराहरू भन्न सकिन्छ, मान्छेलाई झङ्कृत बनाउन सकिन्छ भने त्यो कविता हो र साहित्यको सबैभन्दा मियो कविता हो। तपाईँले मेरा कथाहरू पढ्नुहोस् अथवा हरेक कुराहरू पढ्नुहोस्, त्यहाँ कतै न कतै कविता उल्लेख छ। त्यो कविता मार्फत म भन्न खोजिरहेको छु। यसको मतलब कि एउटा लालित्यपूर्ण भाषामा, एउटा बिम्बात्मक भाषामा, एउटा प्रतीकहरू मिसाइएको एउटा भाषामा सबैभन्दा सुन्दर अभिव्यक्तिको रूपमा मैले त्यसलाई अगाडि बढ्न खोजिरहेको छु। र कविता मलाई के लाग्छ भने मेरो सबैभन्दा बलियो हतियार हो। यसले नै मलाई स्थापित गराउन सक्छ, यसले नै मेरो आवाजलाई मुखरित गर्न सक्छ र यसले नै मेरो अधिकारलाई चाहिँ स्थापित गराउन सक्छ भन्ने मलाई विश्वास छ। हुन त नेपाली साहित्यलाई पछिल्लो समयमा कम आकलन गर्न खोजिएको जस्तो महसुस हुन्छ, यसको उपादेयता अथवा यसको महत्त्वलाई महत्त्वमा केही अब मूल्यायन गर्न खोजिएको जस्तो महसुस त हुन्छ, तर साहित्य भनेको साहित्य हो, कविता भनेको कविता हो। त्यसले जीवन पर्यन्त, त्यसले काल पर्यन्त एउटा समाजको ऐनाको रूपमा, यसले समाजको अन्तर्निहित अभिव्यक्तिको रूपमा यसलाई काम गरिरहेको हुन्छ। तपाईँले मेरो कथा, मेरो कविताहरू पढ्नुको अर्थ मलाई पढ्नु होइन, मेरो मैले बाँचेको समाजलाई पढ्नु हो। मैले बाँचेको समाज कस्तो छ, यो कुरा अत्यन्तै सापेक्षित हुन्छ जस्तो लाग्छ मलाई। मैले देखिरहेको सत्य, मैले बाँचिरहेको समाज, मैले बाँचिरहेको जुन एउटा शैलीगत जुन संरचना छ समाजको, त्यो अत्यन्तै सत्य छ र त्यो सत्य सापेक्षित हुन्छ। तपाईँले बाँचिरहेको र मैले बाँचिरहेको फरक हुन सक्छ, त्यस कारणले सापेक्षित रूपमा यो समाजलाई बुझ्नुपर्छ, सापेक्षित रूपमा यो सत्यलाई चाहिँ निर्क्योल गर्नुपर्छ, बुझ्नुपर्छ भन्ने कुरा मैले महसुस गर्छु र त्यही कुरा मैले कवितामा उन्न खोजिरहेको छु। ईश्वरको अस्थिपञ्जर 2073 सालमा प्रकाशित कृति हो, यसले चाहिँ विश्वासहरूको विघटन हो। यो नेपाली समाजमा हाम्रो पुस्ताले जे विश्वास लिएर आएको छ, जन्मिएको छ, अपेक्षाहरू गरेको छ, तर ती विश्वासहरू एकपछि अर्को गर्दै विघटन हुनु त्यो निकै दुःखदायी छ। मानिस अहिले पनि प्रत्येक चोकमा जानुहोस्, प्रत्येक क्याफेमा बुझ्नुहोस्, प्रत्येक विद्यालयमा जानुहोस्, मान्छेभित्र किन चिडचिडापन छ, किन अविश्वास छ, किन असन्तुष्टि छ, त्यही कुरालाई त्यहाँनिर लेखेको छु। र मौलामा बाँधिएको रागो, त्यो मलाई लाग्छ यो समय एउटा मौलामा बाँधिएको छ, यसको मृत्यु अवश्यम्भावी जस्तो देखिन्छ र यो जरुरी छ। यो जुन समय छ, यो समयलाई पार गरेर हामीले नयाँ समयलाई हेर्नुपर्नेछ, नयाँ घामलाई दर्शन दिनुपर्नेछ, नयाँ परिवेशलाई हामीले सजाउनु पर्नेछ। सम्भवतः हामी संघारमा छौँ, नयाँ उत्साहको महसुस गरिरहेका छौँ। मलाई लाग्छ भोलिका दिनहरूमा हामीले खोजिरहेको व्यवस्था, समाज, संगत हामीले प्राप्त गर्छौँ भन्ने लाग्छ। सरोजजी,
1: तपाईँले जसरी भन्नुभयो नवीनजी, विशेष गरी कथा लेखनकै कुरामा हामी फर्क्यौँ, तपाईँले जस्ता विषयहरूलाई कथाको माध्यमबाट समाजलाई चित्रित गरिराख्नु भएको छ या समाजको यथार्थलाई देखाइराख्नु भएको छ, यो विषय साँच्चै भन्नुपर्दाखेरि नेपालमा मात्रै सीमित नभएर अन्तर्राष्ट्रिय स्तरमै पुग्नुपर्नेछ, किनभने अहिले पनि नेपाली समाज या पछाडि पारिएको विकसित मुलुक भनौँदा अथवा जो चाहिँ विकासोन्मुख मुलुकहरू छन् ती मुलुकहरूमा अहिले पनि यस्ता समस्या छन् है, सामाजिक समस्या भनेर अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भइसकेको छ। यो अवस्थामा पनि हाम्रो नेपाली साहित्यको कुरा गर्दै गर्दाखेरि अन्तर्राष्ट्रियकरण चाहिँ हुन नसकेको हो कि जस्तो पनि देखिन्छ। केही मात्रामा भएको छ, तर जति मात्रामा हुनुपर्ने र जुन विषयवस्तु अन्तर्राष्ट्रिय समाजसम्म पुग्नुपर्ने हो त्यो नपुगेको हामी देख्न सक्छौँ।
0: यो निकै जटिल प्रश्न छ अथवा जटिल काम हो पनि भन्न सकिन्छ सरोजी। जस्तो नेपाली समाज कति ठुलो छ, नेपाली समाजका हाम्रो जनसङ्ख्या कति छ र त्यो जनसङ्ख्या मध्ये कति प्रतिशतले किताब पढ्छ। बजारको कुरा गर्ने हो भने 5,000 प्रति किताब बिक्यो भने त्यो बेस्ट सेलर मानिन्छ, होइन? त्यो भनेको अत्यन्तै सीमित संख्या हो। र यो भन्दै गर्दाखेरि नेपाली समाजमै किताब पढिएको छैन भन्न खोजेको होइन, पछिल्लो समयमा थुप्रै त्यस्तो सिनारियो देखिन्छ जसले हामीलाई उत्साहित बनाएको छ। यो सँगसँगै नेपाली विषयहरू, नेपाली लेखनलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ, कसरी बाह्य भाषाहरूमा पुर्याउन सकिन्छ भन्ने कुराहरू थुप्रो चिन्तन भएको छ, थुप्रै प्र्याक्टिसहरू पनि भएको छ, त्यो त्यस्तो देखिन्छ। तर एउटा भाषाको हिसाबले र त्यसमा काम गर्न सक्ने व्यक्तिहरूको संख्या सीमितता भएको कारणले हामी निकै कमजोर स्थितिमा छौँ भनेर पनि स्वीकार गर्नु त्यसलाई लज्जास्पद रूपमा लिन पनि पर्दैन। त्यसकारणले यो समय आउला सरोजी, हामी त्यति निराश हुन जरुरी छैन। अहिले डायस्पोरा साहित्य निकै फस्टाउँदछ, नेपाली कथाहरू, नेपाली किताबहरू अङ्ग्रेजी लगायतका विभिन्न भाषाहरूमा अनुवाद हुने क्रम पनि सुरु भएको छ। यसले एउटा उज्यालो घामको किरण चाहिँ देखा परेको छ, सम्भवतः भोलिका दिनहरूमा यसले निकै ठुलो दायरा निर्माण गर्न सक्छ भन्ने चाहिँ लाग्छ।
1: अब समयको पाबन्दीले गर्दा हामी यो बसाइलाई धेरै लम्ब्याउन पनि सक्दैनौँ, तर यो छोटो बसाइमा प्रश्नहरू त धेरै थिए, तर पनि समयको पाबन्दीले गर्दा यो संवादलाई छुट्याउनु पर्ने बाध्यता पनि छ। अब जाँदा जाँदै फेरि म तपाईँको पछिल्लो कृति कथा सङ्ग्रह दहाडमै फर्किन चाहन्छु। यो कथा सङ्ग्रह लेखिसकेपछि प्रकाशनको चरणमा आइसकेर विमोचनमा पुगिसक्दाखेरिको चरणमा चाहिँ लेखनमा जुन यथार्थ र प्रतीकवादलाई जसरी प्रयोग गरिन्छ त्यो गर्दै गर्दाखेरि अब सर्जकले जस्तै तपाईँमा एउटा फेरि दबाव पनि छ, एकचोटि राष्ट्रव्यापी कथा प्रतियोगिता मार्फत तपाईँ पुरस्कृत भइसकेको पात्र, तपाईँका कथाहरू त्यही अनुसारका हुन् भन्ने पाठकको अपेक्षा छ, त्यो अपेक्षालाई पुरा गर्ने चुनौती त तपाईँमा छँदैछ, त्यो दबावले लेखनमा कतिको प्रभाव पार्छ, या समग्रमा यो आजको बसाइमा मैले सोध्न छुटाएको कुनै विषय यही प्रसङ्गमा केही छ भने तपाईँको लागि?
0: सरोजी, अत्यन्तै सुन्दर रह्यो तपाईँसँगको बसाइ, अत्यन्त छोटो मिठो र मैले भन्नुपर्ने जे जे कुराहरू त्यो मैले भने भन्ने लाग्छ। र त्यो सँगसँगै तपाईँले जोड्नु भएको छ यो कथा लेख्नु निकै एउटा चुनौतीपूर्ण छ। तपाईँले भने जस्तो राष्ट्रव्यापी रूपमा एउटा कथाले जुन एउटा उचाइ प्राप्त गर्यो र त्यही उचाइको सहारामा मैले अन्य कथाहरूलाई पनि अगाडि ल्याउने कोसिस गरेँ र त्यो बाटो मलाई सहज सरल पनि बनाइदिएको छ। र मलाई लाग्छ नेपाली कथा लेखनमा मलाई पाठकहरूले जतिले पढ्नु भएको छ उहाँहरूले मलाई निकै प्रेमले स्वीकार गर्नुभएको छ। सम्भवतः यो कथा पढिसकेपछि मलाई त्योभन्दा पनि बढी प्रेम गर्नुहुनेछ भन्ने मलाई लाग्छ। यद्यपि सबैलाई सबै कथाहरू मन पर्छन्, सबै कथाहरू छुन्छ र सबै कथाहरू उत्कृष्टताको त्यही समान तहमा पुग्छ भन्ने कुराहरू रहँदैन, तर पनि मैले अधिकांश कथाहरूलाई त्यही स्तरमा, त्यही उचाइमा पुर्याएर सम्पन्न गरेको छु। र मलाई लाग्छ सबै कथाहरूले नेपाली समाजको माटो, समय र परिस्थितिलाई अँगालेर बसेका छन्। यी कथाहरू प्रत्येक पाठकहरूको हृदय छुन्छन्। त्यहाँ पछाडि मैले ब्लर्डमा लेखेको छु कि यो कथा पढिसकेपछि पाठकहरू स्तब्ध हुनेछन्, उनीहरूले झङ्कृत भएका मस्तिष्कमा हल्लिरहेका हातहरूले यो किताब बन्द गरेर उनीहरू चाहिँ सुस्ताउनेछन्, उनीहरूले सुस्कारा छोड्नेछन् भनेर मैले भनेको छु। साँच्चीकै यो कथाहरू लेख्दै गर्दाखेरि थुप्रै रातहरू म अनिदो बसेको छु। यो अनिदो लेखनको लागि होइन कि ती पात्रहरूले मलाई झकझकाएर, ती पात्रहरूले भोगेका पीडाहरूको चाहिँ मलाई हल्लाएर, र थुप्रै थुप्रै पात्रहरूले मलाई रुवाएका छन्। र सम्भवतः अहिले जतिले पढिरहनु भएको छ पहिलो कथामै थुप्रै पाठकहरूले आँसु झार्नु भएको छ, थुप्रै पाठकहरू हृदय विदारक स्थितिमा मलाई म्यासेज गरिरहनु भएको छ। त्यसकारणले मलाई लाग्छ यो कथाले, यो पुस्तकले थुप्रै थुप्रै पाठकहरूको मन जित्न सफल हुनेछ भन्ने मलाई विश्वास छ। र यो कार्यक्रममा बोलाइदिनु भयो सरोजी, मलाई धेरै धेरै धन्यवाद दिन मन लाग्छ तपाईँलाई, र यो ऐतिहासिक स्टुडियोमा बसेर मेरो दुई चार शब्द बोल्ने अवसर पनि दिनुभयो, यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद सरोजी।
1: हजुर, व्यस्तताका बीच महत्त्वपूर्ण समय उपलब्ध गराएर राजधानी आएको मौकामा यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: सरोजी, धन्यवाद।
1: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि एवं कथाकार नवीन अभिलाषी। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई sahityasansar2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाउनेछौं। सुनाउँदैछौ दीपक लिम्बुको स्वर, एसपी कोइरालाको रचना र आलोक श्रीको संगीतमा रहेको यो आधुनिक गीत।

अहिले सुन्नुभयो सुरज कुमार थापाको स्वर, दीपक गौडिनको रचना र किरण कडेलको संगीतमा रहेको आधुनिक गीत। अब सुनाउँदैछौ सरू पराजुलीको स्वर, शिव चम्ला गाईको रचना र युवराज चौला गाईको संगीतमा रहेको आधुनिक गीत।

अहिले सुनायौ अन्जु पन्तको स्वर, सुमी सिंहको रचना र अभिजको संगीतमा रहेको आधुनिक गीत। अब अन्तिम गीत सुनाउँदैछौ रवि रजकको स्वर, अमृतको रचना र स्वरूपराज आचार्यको संगीतमा रहेको आधुनिक गीत। गीत पछाडि यहाँले केही बेर सूचना सन्देश सुन्नुहुनेछ र 11 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब उसालो भनीबाट समाचार सुन्नुहोस्। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको छ। सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ मुगलिङ सडक सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पछ्याएपछि आज बिहानदेखि सडक सञ्चालनमा आएको हो। चितवनको इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। बितेका 24 घण्टामा 1806 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 18,76,504 राजस्व दाखिला भएको छ। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तर उन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनु भएको छ। प्रदेश सरकारले गण्डकी प्रदेशका 16 अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्क अधिकृत अधिकारीले बताउनु भएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाम मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य अन्तर्गत 378 परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिएको छ। जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म 445 परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ। प्रमाणपत्र वितरण तथा दर्ताबाट रु 1,86,31,495 राजस्व सङ्कलन भएको आयोगले जनाएको छ। यसै गरी 738 परिवारको नाप जाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराहा बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिणी इरानका बन्दर खमीर सेरिक र केश्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको इरानको दावी छ। पश्चिमी तेहरानमाथि इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाइएको छ। अमेरिकी सेनाको सेन्टर कमान्ड सेन्ट कमले हर्मुज जल डमरूमा आफ्ना नौसैनिक बलमाथि इरानी मिसाइल ड्रोन र तीव्र गतिका डुङ्गाबाट हमला भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हमलालाई लभ ट्र्यापको सङ्ख्या दिँदै अमेरिकी सञ्चार माध्यमसँग कुरा गर्दै युद्ध विराम लागू भइसकेको बताउनु भएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूले आफूहरूमाथि इजरायली सुरक्षाकर्मी र सैनिकबाट अमानवीय व्यवहार, यातना तथा यौन हिंसा गरिएको विषय बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम युवा संसार दुर्गा अधिकारीको साथमा। त्यसपछि दोहोरी गीतहरू सुन्नुहुनेछ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि स्रष्टा र सिर्जना कार्यक्रम रमेश भट्टको साथमा सुन्नुहुनेछ भने 1 बजे सुन्नुहुनेछ समाचार। 1 बजेको समाचारपछि 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 विश्व रेड क्रस विशेष कार्यक्रम सुन्नुहुनेछ अर्जुन श्रेष्ठको साथमा। 1:35 फ्यान बक्स कार्यक्रम अनिताचार्यको साथमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार।

0: लिङ्कका साथै रेडियो नेपालको मोबाइल एपबाट पनि तपाईँले संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी कार्यक्रम युवा संसारमा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा एक यस्ती युवा महिला व्यक्तित्व हाम्रो स्टुडियोमा हुनुहुन्छ, जसले सानो उमेरमै कविता लेखेर समाजलाई केही दिनुपर्छ भन्ने सपना देख्नुभयो र आज त्यही सपना सर्वोच्च अदालतसम्म पुगेको छ। उहाँ कानुनकी विद्यार्थी हुनुहुन्छ, लेखिका हुनुहुन्छ अनि सामाजिक न्यायका सवालमा आवाज पनि उठाइरहनु भएको छ र अहिले प्रभावशाली 50 महिला 2082 शीर्ष स्थानमा पर्न पनि सफल हुनुभएको छ। स्यानिटरी प्याडमा लाग्ने पिङ्क ट्याक्सदेखि महिलाको नागरिकता अधिकारसम्मका मुद्दामा सक्रिय युवा व्यक्तित्व सृना नेपाल आजको हाम्रो अतिथि हुनुहुन्छ। अब भने आउनुहोस्, बहुआयामिक व्यक्तित्व सृना नेपाललाई युवा संसार कार्यक्रममा स्वागत गरौँ। यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको युवा संसार कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद सम्झेर बोलाइदिनु भएकोमा।
0: बधाई पनि छ सृनाजी, 50 प्रभावशाली महिलामा पर्न सफल हुनुभएको छ 2082 लागि, जुन कुरा चाहिँ अनलाइन खबरले सार्वजनिक गरेको छ, होइन? यसका लागि मनबाटै अनगिन्ती बधाई।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: 50 प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएँ भन्ने खबर चाहिँ यहाँले कसरी सुन्नुभएको थियो?
1: म चाहिँ पशुपति गइरहेको थिएँ त्यो बेलामा, अनि मलाई फोन आयो, तपाईँ चाहिँ यसरी यसरी प्रभावशाली महिलामा पर्नुभएको छ भनेर भनेपछि म चाहिँ एकछिन एकदमै खुसी पनि भएँ, ठ्याक्कै त्यो रियाक्सन दिन आइहालेन, अनि तर एकदमै खुसी भएँ। मलाई भन्दा पनि मेरो मामु बाबालाई चाहिँ अझै बढी प्राउड फिल भएको जस्तो फिल भयो।
0: जब मन्दिर जाँदै हुनु त्यो खुसी सुन्नुभयो अनि त्यो सबभन्दा पहिला कसलाई सेयर गर्नुभयो?
1: मन्दिरमै भएको कारणले गर्दाखेरि पहिले सुरुमा चाहिँ गएर भगवान्लाई नै ढोगेर धेरै धेरै धन्यवाद भने, अनि ठ्याक्क त्यो मन्दिरमै फेरि त्यस्तो राम्रो न्युज पनि सुन्यो, अनि त्यही हो सुरुमा मम्मीलाई अनि त्यसपछि बाबालाई खबर गरे।
0: कस्तो मिठो संयोग है, पशुपति मन्दिर होइन, जुन हाम्रो आस्थाको धरोहर, एक खालको मिठो संयोग भयो नि यो त।
1: हजुर,
0: कक्षा 8 पढ्दाखेरि कविता लेखेर सुरु भएको यहाँको जर्नी होइन, र अहिले अदालतसम्म पुगिरहेकी युवा महिला भनौँ न, त्यहाँसम्म पुग्छु अनि यो फड्को मार्छु भनेर कहिले सोच्नु भएको थियो?
1: अवश्य पनि थिएन। मैले चाहिँ जहिले पनि काम गर्दाखेरि चाहिँ यो पाउँछु त्यो पाउँछु भन्दा पनि काम नै गर्ने माइन्डसेटबाट अगाडि बढिरहन्थे। अनि सानो हुँदाखेरि चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि एकदम लेख्न मन लाग्ने मलाई, अनि त्यसपछि हजुरले भन्छ चाहिँ 8 हुँदाखेरि कविताको किताब पनि निक्ल्यो, 8 हुँदाखेरि पहिलो पटक मैले मेरो आर्टिकल पनि पब्लिस गरेँ। त्यतिखेर चाहिँ के लाग्थ्यो भन्दाखेरि भोलि पर्सि गएर म साहित्यकारै हुन्छु भन्ने मलाई लाग्थ्यो। अनि प्रज्ञा प्रतिष्ठानले त्यो बेलामा किताब निकाल्नुहुन्थ्यो, वार्षिक किताब, जसमा चाहिँ साहित्यकारहरूको नाम लेखा हुन्थ्यो कि, महिला साहित्यकार भनेर किताब निकाल्दाखेरि मेरो पनि नाम आएको थियो त्यसमा। अनि त्यसपछि चाहिँ ल अब चाहिँ साहित्यकारै हुन्छु भन्ने थियो। तर बिस्तारै पढ्दै गइसकेपछि 9 पुग्यो, 10 पुग्यो, अनि त्यसपछि त एसएलसीको त्यो टेन्सन सबै कुराले गर्दाखेरि चाहिँ मेरो त्यो लगावबाट अलिकति टाढा बस्नु पर्यो। अनि म चाहिँ एकदमै धेरै बाहिरी किताबहरू पढ्न मन पराउने मान्छे, बाहिरी किताबहरू पढ्थेँ आफ्नो कोर्सको किताब भन्दा पनि। अनि त्यो देखेर चाहिँ मामु बाबाहरूलाई चाहिँ एकदम चिन्ता लाग्ने के, अब एसएलसी भनेको त एकदम ठुलो कुरो भयो, अनि होइन अब चाहिँ तिमी पढाइमै ध्यान देऊ भन्ने खालको कुरा भइसकेपछि म त्यसलाई अलिकति थोरै ब्रेक लागे जस्तो भयो। अनि त्यसपछि 10 एक्जाम सकिसकेपछि चाहिँ के पढ्ने त 11-12 भन्ने खालको कुरा उठिसकेपछि साइन्स पढ्यो भनेदेखि चाहिँ जुनै पनि क्षेत्रमा गएर काम गर्न सक्छौ तिमीले, साइन्सै पढ भन्ने खालको एउटा घरबाट पनि कुरा आयो। अनि त्यसपछि साइन्स पढेँ, 12 सकिसकेपछि मलाई लाग्यो साइन्स मेरो फिल्ड होइन भनेर। अनि त्यसपछि मैले काठमाडौँ स्कुल अफ लमा चाहिँ एकदमै राम्रो कानुनी पढाइ हुन्छ भन्ने खालको कुराहरू सुनिसकेपछि काठमाडौँ स्कुल अफ लमा गएर जोइन भएँ। फर्स्ट इयरदेखि नै अलिकति कानुनको विद्यार्थी, कानुनको भइसकेपछि कानुनको शिक्षकहरू जो हुनुहुन्थ्यो हामीलाई पढाउ

0: नि उहाँहरू पनि एकदमै प्रोत्साहन गर्ने खालको हुनुहुन्थ्यो कि, अनि अलिकति नयाँ कुराहरू सिकाउने त्यस्तो खालको. अनि त्यो फर्स्ट इयरदेखि नै क्याम्पेनहरू गर्न सुरु गरियो, अनि सेकेन्ड इयरमा हुँदाखेरि त केसै हाल्न गयो सर्वोच्च अदालतमा, त्यसरी बढेको हो. तर यो अवार्ड जित्छु अथवा मलाई यसरी सम्मान गरिदिनुहुन्छ भन्ने कुरा चाहिँ मैले कहिले पनि सोचेको थिइनँ.
1: हजुर, सानामा त्यति धेरै नबोल्ने, होइन, लेख्न पढ्न रुचाउने तर त्यति धेरै नबोल्ने विद्यार्थीको रूपमा यहाँ चिनिनुहुन्थ्यो. बुवामाको पनि एक खालको इच्छा थियो होला. प्रायः हाम्रो नेपाली समाजमा चाहिँ बुवामाहरूलाई के लाग्छ कि छोराछोरी डक्टर बनुन्, इन्जिनियर बनुन्, पाइलट बनुन्, दसैँमा आशीर्वाद दिँदा पनि हाम्रो अभिभावकको मुखबाट अहिले पनि त्यही नै आइरहेको हुन्छ, होइन. उसको इच्छा चाहना भन्दा पनि राम्रो प्रतिष्ठित ठाउँमा जाउन्, उहाँहरूले देखेको प्रतिष्ठा चाहिँ त्यही नै हो, होइन. तर तपाईँले यता साइन्सबाट लतिर फड्को मार्नुभयो, त्यतिखेर परिवारको रियाक्सन चाहिँ के थियो?
0: मेरो बाबाले चाहिँ जहिले पनि मलाई 11-12 पढ्दाखेरि पनि तिमीलाई साइन्स पढ्न मन छैन भने चाहिँ नपढ है भनेर भन्छिन्थ्यो. तर मामुलाई चाहिँ कस्तो थियो भन्दाखेरि मेरो छोरी नर्स भइदियोस् भन्ने थियो कि मामुको चाहिँ. अनि मैले 11-12 पढ्दाखेरि मलाई अलिकति गाह्रो भएको थियो कि पढ्नको लागि, अनि मेरो मामुबाबाले त्यो स्ट्रगल त देखिसकेको थियो. अनि फेरि मलाई पछि सुरुमै के भन्छ थियो भन्दाखेरि 11-12 चाहिँ साइन्स पढ, त्यसपछि तिमीलाई जे मन लाग्छ त्यही गर भन्ने खालको एउटा त्यो आश्वासन दिइसकेको थियो सुरुमै. 12 सकिसकेपछि मैले भने खुलेरै भने मेरो साइन्स यो फिल्ड होइन, बरु म अर्को फिल्डमा राम्रो गरेर राम्रो पढ्छु, यसैमा कन्टिन्यू गर्दै गएँ भनेदेखि हजुरले सोचेको जस्तो नहुन सक्छु म, त्यो एकदम क्लियरली नै कुरा गरेँ. ल पढ्दै गइसकेपछि अलिकति केही गर्दै गइसकेपछि चाहिँ केही पनि भन्छ, त्यो ल जोइन गर्छु भन्दैखेरि पनि त्यो नगर नपढ भन्ने खालको केही पनि भएन, तिमी साइन्स पढेको यतै जाऊ भन्ने खालको चाहिँ गरिसकेको थिएन. तर मनमा त थियो होला कतै, तर त्यो चाहिँ देखाउन चाहिँ मलाई चाहिँ देखाइसकेको थिएन त्यतिखेर.
1: भित्र केही भए पनि बाहिर चाहिँ देखाउनु भएन, एक खालको भनौँ न सपोर्ट नै भयो भनौँ न,
0: एकदमै
1: छोरीको इच्छालाई ठिक छ त भन्ने भयो अभिभावकको पनि, होइन. जस्तो श्रीनाजी, जस्तो यहाँले जुन पोइन्टमा आएर थाहा पाउनुभयो 11-12 पढ्दै गर्दाखेरि म यो फिल्डका लागि होइन, मेरो बाटो अर्कै छ भन्ने कुरा थाहा पाउनुभयो नि, त्यो थाहा चाहिँ कसरी हुने रहेछ? यतिखेरको पोइन्टमा आएर धेरै युवा साथीहरू अल्मलिनुहुन्छ कि.
0: म लेख्थेँ, लेख्दाखेरि चाहिँ मलाई त्यो अर्कै त्यो आनन्द आउने के, अझ विशेष गरी भन्नुपर्दाखेरि चाहिँ महिला न्यायको विषयमा नै बढी लेख्ने गर्थे. कस्तो भन्दाखेरि त्यो लेख्दाखेरि चाहिँ मलाई लेख्न पनि आउने, त्यो खोज्न पनि रमाइलो लाग्ने, पढ्न पनि रमाइलो लाग्ने, त्यसमा चाहिँ ध्यान केन्द्रित हुने. त्यो भइसकेपछि यही सम्बन्धी केही काम गरेँ भनेदेखि चाहिँ आफूलाई पनि आनन्द हुन्छ र मैले गरेको काम पनि मैले राम्ररी गर्छु भन्ने खालको मलाई हुन्थ्यो. अनि समाजमा त के हुन्छ नि, राम्रो काम गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ भन्ने खालको एउटा जुन छ नि पर्सेप्सन, त्यसले पनि धेरै यो कुरालाई फरक पार्यो जस्तो लाग्छ. अनि सानैदेखि नै मैले मेरो मामु बाबाले सपोर्ट चाहिँ एकदमै गर्ने, जे कुरामा पनि, जे सिक्छु भन्दा पनि, जे गर्छु भन्दा पनि सपोर्ट गर्ने. अनि सानैदेखि कस्तो खालको कुरा सिकाउने भन्दाखेरि, तिमी जुनसुकै फिल्डमा जाऊ तर तिमीले केही गर्नुपर्छ भन्ने खालको.
1: त्यो कुरा त तपाईँले कक्षा 8 पढ्दाखेरि एउटा कविताको पुस्तक निकाल्नु भयो, त्यसको पछाडि लेखिसक्नु भएको थियो नि, मैले समाजलाई परिवर्तन गर्नुपर्छ,
0: होइन. त्यो बेलामा पनि लेखिसकेका थिएँ. त्यही बेलादेखि नै मलाई भन्नुहुन्छ क्या मेरो फुपूले, उसले त 8 पढ्दाखेरि म कानुन पढ्छु भनेर भनेको थिइन् भनेर भन्नुहुन्छ कि. अनि मलाई चाहिँ त्यो कुरा याद नभए पनि उहाँलाई याद रहेछ कि मैले त्यतिखेर यो गर्छु भन्ने गरेको.
1: मनबाटै आउनुपर्ने रहेछ,
0: मनबाटै आउनुपर्छ.
1: थाहा पाउनुपर्ने कुरा चाहिँ आफ्नो मनबाट जे इच्छा एकदमै एकर रूपले आउँछ, होइन, त्यो चाहिँ आफ्नो अन्तिम बिन्दु रहेछ भन्ने कुरा थाहा पाउनुपर्ने.
0: हजुर हजुर, एकदम.
1: तर कस्तो हो संयोग के, एउटा नबोल्ने केटी चाहिँ बोल्ने पेसातिर अथवा भनौँ न बोल्ने ठाउँतिर बढी अग्रसर भएको देखियो कि, यहाँको चाहिँ अलिकति फरक क्या, होइन, यहाँको नेचर र कामको प्रकृति चाहिँ त्यस्तो लाग्यो कि,
0: होइन.
1: यो कुराले कहिलेकाहीँ अलिकति त्यो त्यतिखेरको त्यो बाल्यकालको त्यो नबोल्ने नेचरले अहिले अप्ठ्यारो पार्छ कि पार्दैन बोल्ने ठाउँमा जाँदा?
0: यस्तो म अहिले पनि खासै बाहिरतिर चाहिँ त्यसरी बोल्दिनँ, आफ्नो पेसागत कामको लागि बोल्ने भनेको फरक कुरा भयो. अनि मलाई सबैभन्दा सुरुमा मैले कानुन पढ्दाखेरि चाहिँ मलाई जति पनि जनाले मलाई चिन्नुहुन्थ्यो सानैदेखि बच्चैदेखि थाहा पाउनु भएको थियो, जसलाई मेरो नेचरहरू थाहा थियो, उहाँहरूले चाहिँ मलाई के भन्नुहुन्थ्यो भन्दाखेरि, कानुन पढेर तिमी कसरी बोल्छौ, तिमी त बोल्दै बोल्दैनौ, के गर्छौ कानुन पढेर भन्ने खालको क्वेसनहरू गर्नुहुन्थ्यो, कसरी बोल्छौ होला तिमीले, कसरी बहस गर्छौ होला भन्ने खालको गर्नुहुन्थ्यो. तर ठाउँमा बोल्ने हो, अनि तुक भएको कुरा बोल्नुपर्छ भन्ने खालको एउटा माइन्डसेट थियो. अनि एकचोटि एउटा एकदमै इन्ट्रेस्टिङ कुरा, म चाहिँ यसरी नै धेरै नबोल्ने, कलेजमा हुँदाखेरि पनि धेरै नबोल्ने यस्तै खालको थिएँ. त्यो हाम्रो बाह्रमा एउटा त्यो वेलकम प्रोग्राम जस्तो हुन्छ नि, त्यसमा चाहिँ अब मलाई चाहिँ नाटकहरू गर्न एकदमै मनपर्ने. अनि मैले चाहिँ म नाटक गर्छु, एकल नाटक गर्छु भनेर गएँ. हजुरले सुन्नु भएको छ होला पारिजातको मानुसी कविता.
1: हजुर हजुर बिल्कुल.
0: हाम्रो कोर्समा थियो त्यो बाह्रको कोर्समा, अनि त्यसलाई चाहिँ मैले एकल प्रस्तुति देखाउँछु भनेर म गएँ. अनि मलाई मेरो प्रिन्सिपल सरले के भन्नु भने, यो त साह्रै सोझी छ, यसले त कसरी गर्छ होला यत्रो नाटक भनेर भन्नुभएको थियो कि. तर त जब उहाँले मेरो त्यो पर्फर्मेन्स देख्नुभयो, जब रिहर्सलमा उहाँलाई मेरो पर्फर्मेन्स देखाइयो, त्यसपछि उहाँ एकदमै आश्चर्यचकितै हुनुभयो कि. उहाँले मेरो बाबालाई सुद्ध फोन गरेर तपाईँको छोरीले यस्तो गरिरहेछ, तपाईँ त जसरी भए पनि हेर्न आउनुपर्छ है भनेर फोन गर्नुभएको थियो कि. अनि मेरो नेचर चाहिँ कस्तो भन्दाखेरि, मलाई लागेका कुराहरू मलाई बोल्नको लागि अप्ठ्यारो हुँदैन. अझै पनि मलाई बहस गर्दा होस् अथवा कहीँ गएर आफ्नो कुराहरू राख्नु पर्दा होस्, त्यतिखेर चाहिँ त्यो अप्ठ्यारो फिल हुँदैन. तर म धेरै अझै पनि मेरो बोल्ने बानी छैन.
1: हजुर, अहिले पनि कानुनकै विद्यार्थी हुनुहुन्छ होइन, पढि नै रहनु भएको छ होइन. अब यहाँको यो कानुनी यात्रा चाहिँ, यहाँले वायु प्रदूषण सम्बन्धी पहिलो रिट हालेर सर्वोच्च अदालतमा उज्जवल थापासँग मिलेर होइन, कोभिडको टाइम थियो ग्यारी.
0: उज्जवल विक्रम थापा सरसँग काम गरेको चाहिँ एसिड अट्याकको क्याम्पेन जुन थियो,
1: हजुर हजुर,
0: त्यसको लागि हामीले काम गऱ्यौँ. अनि त्यसपछि मेरो पहिलो क्याम्पेन थियो त्यो चाहिँ, जबसम्म अध्यादेश आउँदैन तबसम्म हामी क्याम्पेन चलाउँछौँ भन्ने खालको कुरा भएको थियो. अनि हामी उज्जवल विक्रम थापा सरसँग पनि कन्ट्याक्टमै थियौँ, मिटिङ अनलाइन मिटिङै बस्यौँ. अनि त्यसपछि ठ्याक्क लकडाउन भयो, हामी माइती घर मण्डलामा आएर गर्ने अरू फर्दर डिस्कसनहरू गर्ने भन्ने खालको हाम्रो कुराहरू भइरहेको थियो. तर लकडाउन भएको कारणले गर्दाखेरि ठ्याक्कै स्टप भयो, अनि अध्यादेश आइहाल्यो, त्यसपछि हाम्रो क्याम्पेनै सक्यो. अनि त्यसपछि दोस्रो वर्षमा गइसकेपछि चाहिँ हाम्रो चाहिँ कस्तो बानी थियो भने, साथीहरूसँग भर्खर भर्खर कानुन पढेको अनि नयाँ नयाँ कुराहरू भेट्दाखेरि चाहिँ हामी एकअर्कालाई सेयर गर्ने काम गर्थ्यौँ. अनि एक दिन चाहिँ कस्तो भयो भन्दाखेरि, मैले आर्टिकल एउटा यो पिङ्क ट्याक्सको बारेमा आर्टिकल पढेँ. त्योभन्दा अगाडि साँच्चै भन्नुपर्दा मलाई पनि थाहा थिएन कि सेनिटरी प्याडमा ट्याक्स लाग्छ भनेर. अनि पिङ्क ट्याक्स भनेर थाहा पाइसकेपछि मैले गएर मेरो साथीहरूलाई भने, पिङ्क ट्याक्स लाग्दो रहेछ, हामीले युज गर्ने यो सेनिटरी प्याड त लग्जरी वस्तु पो रहेछ, त यो त एकदमै नराम्रो कुरा हो भनेर मैले सेयर गरिसकेपछि, म साइन्स पढेको प्लस टूमा, मेरो कतिपय साथीहरू चाहिँ प्लस टूमा ल नै पढ्नु भएको थियो, अनि उहाँहरूले चाहिँ मलाई के भनेर भन्नुभयो भन्दाखेरि, यसमा त रिट हाल्न मिल्छ नि भन्नुभयो. त्यो बेलामा हामीले कानुनको एकदमै बेसिक कुरा मात्रै पढाएको थियौँ, फाउन्डेसन मात्रै बसिरहेको थियो, रिट कसरी लेख्ने कसरी हाल्ने भन्ने कुरा केही थाहा थिएन. तर पनि होइन, लेख्नुपर्छ गर्नुपर्छ भन्ने हिसाबले हामीले खोज्यौँ, मेहनत गऱ्यौँ, हामी कम्पनी कम्पनी चार्यौँ, धेरै कुरा गऱ्यौँ, धेरै ठाउँ गयौँ. त्यसपछि हामीले लगभग 5-6 महिना नै रिसर्च गरिसकेपछि, ल अब यसमा चाहिँ हाल्नुपर्छ यो इस्युमा भन्ने हिसाबले, सेकेन्ड इयरको फर्स्टतिरै म र मेरो साथी मिलेर चाहिँ यस विषयमा रिट हाल्यौँ.
1: यो चाहिँ ट्याक्स सेनिटरी प्याडमा चाहिँ लिनु हुँदैन भन्ने यहाँको सवाल.
0: हजुर हजुर, यो सेनिटरी प्याडमा लाग्ने जति पनि कर छ त्यसलाई चाहिँ हटाउनु पर्छ. अनि यसमा चाहिँ हामीले कसरी गरेको थियो भन्दाखेरि, जस्तै सेनिटरी प्याड नै जुन आयात हुन्छ बाहिरबाट विदेशी सेनिटरी प्याड, त्यसमा पनि कर हटाउनु पर्छ. हाम्रै देशमा पनि जति पनि सेनिटरी प्याडहरू बन्नको लागि कच्चा पदार्थहरू ल्याइन्छ, त्यसमा पनि हामीले चाहिँ कर हटाउनु पर्छ भनेर चाहिँ हालेको थियौँ, दुइटै माग गरेका थियौँ. अब अहिले परमादेश चाहिँ जारी भएको छ 4 वर्षपछि, तर अहिलेसम्म पूर्ण पाठ चाहिँ आइसकेको छैन.
1: हजुर, पूर्ण पाठ आउनै बाँकी छ त्यसको होइन, त्यो आइसकेपछि चाहिँ सायद अब त्यो ट्याक्स चाहिँ अदालतले हटाउन निर्देशन.
0: हजुर, धेरैजनाले सोध्नुहुन्छ तपाईँहरूको मुद्दा त भइसक्यो, किन सरकारले ट्याक्स घटाएको छैन. अझ कस्तो प्रश्न आउँछ भन्दाखेरि, म सेनिटरी प्याड किन्न गएको, पैसा त जस्ताको तस्तै छ त, तपाईँहरूको केसले के भयो भन्ने खालको कुराहरू सोध्नुहुन्छ. उहाँहरूलाई पनि प्रोसेस त थाहा छैन नि त, त्यो भएको कारणले गर्दाखेरि पनि अप्ठ्यारो हुन्छ. म उहाँहरूलाई भन्छु हाम्रो पूर्ण पाठ आएको छैन, पूर्ण पाठ आइसकेपछि अदालतले के आदेश लेखेर दिन्छ त्यो चाहिँ कार्यान्वयन हुन जान्छ भनेर भन्छु. सो उहाँ मात्रै नभएर मैले कानुनकै विद्यार्थीहरूदेखि लिएर सोसियल मिडियामा लेख्ने र उहाँहरूले पनि क्वेसनहरू एकदमै उठाइरहनुहुन्छ यस विषयमा.
1: अब केही समय लाग्छ, हजुर, पछि हामीले थाहा पाइहाल्छौँ कि श्रीनाजीले गरेको काम चाहिँ यो रहेछ भनेर।
0: हजुर
1: श्रीनाजी, त्यसपछि यो पिङ ट्याक्स पछि दायर गरेको रिटको,
0: एक त हामी बच्चे थियौँ त्यो बेलामा, त्यो रिटले नै हाम्रो पुरै एक वर्षै लिएर गयो। त्यसपछि हामी त्यसैमा अलमल गर्दै तारिखहरू लिँदै त्यसैमा कामहरू गर्दै क्याम्पेनहरू गर्दै गरिरहेको थियौँ। त्यसपछि तेस्रो वर्षमा पुगिसकेपछि के थाहा भयो भन्दाखेरि, सरकारले प्रदूषण कर भनेर हामीले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा 1.50 पैसा चाहिँ प्रदूषण कर भनेर उठाउँदो रहेछ हरेक लिटरमा। तर त्यो बेलामा यति बढिसकेको थियो कि हाम्रोमा पल्युसन, काठमाडौँ चाहिँ टप सिटी भएको थियो पल्युसन भएर, पल्युसनको। अब यसमा पनि प्रश्न उठाउनु पर्छ भन्ने जस्तो लाग्यो, प्रदूषण कर भनेर उठाइरहेछ, तर जुन शीर्षकमा उठाएको हो त्यो शीर्षकमा चाहिँ किन प्रदूषण घटाउने खालको कामहरू केही पनि गरिरहेको छैन भनेर चाहिँ हामीले दोस्रो प्रश्न लिएर गयौँ सर्वोच्च अदालतमा। हामीले चाहिँ यो जुन प्रदूषण कर भनेर उठाइएको छ, जुन शीर्षकमा उठाइएको छ त्यही शीर्षकमा नै खर्च गर्नुपर्छ भन्ने हिसाबले लिएर गएका थियौँ। त्यसको पनि निर्देशनात्मक आदेश जारी भएको छ, त्यो चाहिँ 3 वर्षमा भयो। अनि त्यसमा चाहिँ हामीले सुरुमै अन्तरिम आदेश पनि पाएको थियौँ, हामीले चाहिँ छुट्टै कोष खडा गरेर त्यहाँ जति पनि प्रदूषण कर भनेर जम्मा हुन्छ पैसा, त्यो चाहिँ एउटा छुट्टै कोषमा उठेको जति पनि जम्मा भएको पैसा हुन्छ त्यसले चाहिँ वातावरण सरसफाई गर्नको लागि, यो पल्युसन घटाउनको लागि काम गर्नुपर्छ भन्ने खालको कुराहरू गरेका थियौँ।
1: हजुर, पिङ ट्याक्स सम्बन्धीको जुन रिट तयार गर्नुभयो त्यसपछि दर्जनौँ मुद्दाहरू यहाँले त्यो रिट भनौँ न सर्वोच्चमा दायर गर्दै नै अहिले पनि आइरहनु भएको छ होइन। जस्तो पहिलोचोटि त्यो पिङ ट्याक्स र त्यसको बारेमा मुद्दा हाल्दै गर्दा, मुद्दा उठाउँदै गर्दाखेरि एक त सानो उमेर होइन, त्यतिखेर खास मनमा अनुभूत चाहिँ कस्तो भयो, मैले यो के गरिरहेछु भन्ने खालको कस्तो खालको अनुभूत भएको थियो यहाँलाई?
0: त्यो बेलामा ठ्याक्कै कस्तो भएको थियो भने, ठ्याक्कै कोभिड भएर अलिकति खुल्ला भएको जस्तो भएको थियो। हामीलाई त्यो मुद्दा दर्ता गर्ने लगभग 1 हप्ता जति लागेको थियो।
1: हजुर,
0: त्यो बेलामा उहाँहरूको प्रोसिडियर चाहिँ के थियो भने, बक्सामा पहिला सुरुमा 1 दिन अगाडि फाइल राख्ने, त्यसपछि त्यो बक्साको फाइल लगेर उहाँहरूले हेर्नुहुन्छ, अनि सही विषय हो जस्तो लाग्यो भने उहाँहरूले दर्ता गर्नुहुन्छ, नभए दरपिट गर्नुहुन्थ्यो। अनि हामीलाई चाहिँ त्यो प्रोसेस बुझ्नकै लागि पनि समय लाग्यो। अनि हजुरले भने जस्तै के भइरहेछ, के गरिरहेछौँ भनेर आफैलाई पनि अन्यल धेरै पटक हुन्थ्यो, तर जुन दिन दर्ता भयो त्यो दिन चाहिँ यस्तो एकदमै खुसी लाग्यो कि, दर्ता भएको दिन मात्रै पनि, हा हाम्रो त मुद्दा दर्ता भयो, अदालतले हाम्रो इस्युलाई मान्यो भन्ने खालको कुरा आफूलाई एकदमै अनुभूति भएको थियो। अनि त्यहाँको एकजना कर्मचारीले पनि सोध्नु भएको थियो, तपाईँले यो सेनिटरी प्याडको इस्यु कहाँबाट उठाउनु भयो, एकदम राम्रो इस्यु लिएर आउनुभएछ भनेर भन्नुभएको थियो। अनि त्यतिखेर झन् एउटा मोटिभेसन जस्तो भयो, अदालतकै कर्मचारीले चाहिँ राम्रो इस्यु लिएर आउनुभएछ भन्ने खालको, उहाँलाई पनि त्यो कन्सेप्ट रहेछ भन्ने खालको, उहाँले पनि बुझ्नुभयो हाम्रो इस्यु भन्ने खालको फिल भएको थियो। गर्दै गइसके पछि हुने रहेछ, हामीले नै गर्नुपर्छ भन्ने खालको एउटा हुँदै गइसकेपछि बाटो पनि क्लियर हुँदै हुँदै हुँदै गयो, मैले के गरिरहेछु भन्ने खालको क्लियर हुँदै हुँदै
1: एकपछि अर्को गर्दै अनुभव बटुलिँदै गयो।
0: हजुर,
1: 16 दिने महिला हिंसा विरुद्धको अभियानको पनि नेतृत्व गर्न थाल्नुभयो त्यसपछि होइन। अहिलेसम्म लगभग रिटहरू चाहिँ कति जति हालिसक्नु भएको छ सर्वोच्चमा यहाँले?
0: 1 दर्जन जति पुग्यो होला। हामीले यस्तो थियो, सुरुमा चाहिँ मेरो इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि, म चाहिँ महिलाको सम्बन्धी विषयमा मात्रै हाल्छु भन्ने थियो। बिस्तारै वातावरणतिर लाग्यो, वातावरण अब नारायणीको मुद्दादेखि लिएर हरेक मुद्दामा आबद्ध हुँदै हुँदै हुँदै हुँदै गइयो। अब अहिले म प्रकाशमणि शर्मा एकाडेमी फर पब्लिक इन्ट्रेस्ट लमा काम गर्छु। प्रकाशमणि शर्मा सरले आफै एकदमै धेरै मुद्दाहरू हाल्नुभएको छ, उहाँले जेन्डर, त्यसपछि गएर वातावरण, त्यसपछि गएर यो सामाजिक सबै कुराहरूमा हाल्नुभएको छ। सो त्यही कुरालाई चाहिँ सिक्दै सिक्दै सिक्दै गएर अहिले चाहिँ यति फराकिलो भइसक्यो। अनि अहिले हुँदा हुँदै अब जस्तै कि हामीले अस्ति भर्खरै राइट टु रिजेक्टको जुन पहिल्यै सर्वोच्च अदालतले फैसला गरिसकेको थियो त्यसमा अदालतको अवहेलनाको मुद्दा पनि हाल्यौँ। यो इलेक्सन हुनुभन्दा अगाडि हामीले चाहिँ राइट टु नो भोट हुनुपर्छ, यही इलेक्सनमै हुनुपर्छ भन्ने हिसाबले चाहिँ मुद्दा हालेका थियौँ, तर त्यसको पनि आदेश अलिकति ढिलो भयो। सो त्यो कारणले गर्दाखेरि चाहिँ अहिले धेरै मुद्दाहरू छन्, एउटा मात्रै क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा छरिँदै गएका छन्। र रिसेन्टली अहिले हाम्रो एकदमै काम गरिरहेको मुद्दा चाहिँ एउटा त राइट टु डिजेक्टको मैले भनिहालेँ, अर्को चाहिँ सरोगेसी र आइभीएफ सम्बन्धी।
1: बिल्कुल, यो पनि मैले पढेको थिएँ, सरोगेसी र आइभीएफ सम्बन्धी पनि यहाँले लडिराख्नु भएको छ।
0: हजुर हजुर, जस्तै कि यो सरोगेसी सम्बन्धी, जस्तै कि परोपकार सरोगेसी गर्न मिल्ने तर जुन कमर्सियल सरोगेसी छ त्यो चाहिँ गर्न नमिल्ने भनेर 2071 सालमै सुशीला कार्की श्रीमानको बेन्चबाट फैसला भइसकेको कुरा हो यो। त्यसमा चाहिँ कस्तो भने निर्देशनात्मक आदेश दिएर चाहिँ त्यहाँ एकदमै राम्ररी यो यो कुराहरू हालेर चाहिँ कानुन बनाउनु है भन्ने खालको फैसला छ त्यसमा, तर त्यो कार्यान्वयन भएको थिएन। पछि बुझ्दै गएपछि के थाहा पाइयो भन्दाखेरि यति धेरै क्लिनिकहरू रहेछ नेपालमा आइभीएफसँग रिलेटेड, अहिले एकदमै धेरै खुला छ नि त, अहिले बाटोमा हामी हिँड्यौँ भने पनि यति धेरै क्लिनिकहरू देखिन्छ। ती क्लिनिकहरू चाहिँ सबै रजिस्टर पनि छैनन् र ती क्लिनिकहरूले चाहिँ के गर्ने भन्दाखेरि आइभीएफको नाममा सरोगेसी सञ्चालन गर्ने खालको त्यस्तो खालको सिचुएसनहरू रहेछ। जस्तै तपाईँले गुगलमै सरोगेसी क्लिनिक इन नेपाल भनेर खोज्नुभयो भने पनि तपाईँले चाहिँ के देख्नुहुन्छ भने वेबसाइटहरू देख्नुहुन्छ जहाँ उहाँहरूले के लेख्नु भएको छ भन्दाखेरि सरोगेसी नेपालमा गर्न एकदमै सजिलो छ किनकि सरोगेसी सम्बन्धी कुनै कानुन नै छैन भनेर लेखेको छ के। अनि उहाँहरूले चाहिँ विदेशीहरूलाई चाहिँ प्रोत्साहन गर्नुभएको छ यहाँ आएर सरोगेसी गर्नको लागि। त्यो मात्रै नभएर आइभीएफसँगै पनि यति धेरै प्रब्लमहरू छ कि जस्तै एउटै डोनरले प्रो आइभीएफमा गएर चाहिँ आफ्नो ओभम अथवा चाहिँ स्पर्म डोनेट गर्ने, त्यो कारणले गर्दाखेरि कति धेरै बच्चाहरू जन्मिन्छ अनि उनीहरूको पछि गएर विवाह भयो भनेदेखि बायोलोजिकल्ली त उनीहरू एकअर्काको जस रिलेटिभ पर्ने भयो नि त, अनि त्यो कुराहरू आउने, विदेशमा चाहिँ यो कुराहरूको प्रावधान भएको कारणले गर्दाखेरि यो इस्यु आइरहेको देखिएको पनि छ। जस्तै आयरल्यान्डको एउटा केसमा चाहिँ एउटा व्यक्तिको 600 बच्चा रहेछ कि, उसले चाहिँ त्यति धेरै डोनेट गरेको रहेछ। कानुन नभइसकेपछि त डक्टरको हातमा पनि पावर हुने भयो नि त। विदेशमा चाहिँ अब त्यो एकदम कानुनी उसमै केसेसहरू नै एकदमै धेरै परेको छ, तर नेपालमा चाहिँ त्यसको कमी भएको कारणले गर्दाखेरि चाहिँ हामीले सरोगेसी र आइभीएफ दुइटैसँग रिलेटेड रेगुलेटरी लजहरू बनाउनु पर्छ, नियमन गर्ने कानुनहरू लिएर आउनुपर्छ भनेर अहिले एकदमै बहस गरिरहेका छौँ। आशा छ अदालतले यसमा पोजिटिभ
1: सकारात्मक फैसला दिनुहुनेछ होइन। यो सरोगेसी भनेको अलिकति हाम्रा श्रोतालाई पनि बुझाउँ होइन, जुन युवा साथीहरूले पनि सुन्नुपर्ने कुरा हो यो। यो भनेको चाहिँ भनौँ न एउटा कसैले अभिभावक बन्न चाह्यो भनेदेखि तेस्रो महिलाको चाहिँ गर्भमा उहाँहरूको चाहिँ त्यो जुन भ्रूण हुन्छ त्यो चाहिँ राखिदिएर जन्माउने बच्चा होइन, र त्यो चाहिँ उहाँहरूले नै लानुहुन्छ। त्यो सरोगेसी जुन जन्माउने महिला हुनुहुन्छ पछि उहाँले अधिकार लिन पाउनुहुन्छ
0: होइन,
1: हामीले यही नै भनेर बुझ्छौँ
0: होइन त।
1: र यो चाहिँ नेपालमा कानुन सम्मत छैन तर भइराखेको छ, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने चाहिँ यहाँहरूको सवाल।
0: हजुर हजुर, जस्तै सुशीला कार्की श्रीमानले आफ्नो किताब न्यायमा पनि लेख्नु भएको छ र मैले यो मुद्दा सुरु गर्नुभन्दा अगाडि मलाई लागेका कुराहरू पनि तिनै हुन्। जस्तै कि उहाँले जस्तै हाम्रो त एउटा नैतिक समाज छ नि त होइन, मातृत्वको कुरा भनेको त अझै बढी आमा भनेर त्यो एउटा शब्दलाई नै एकदमै धेरै हामीले रेस्पेक्ट गर्छौँ नि त, अनि त्यो चाहिँ मातृत्वमाथिकै क्वेसन भयो के।
1: हजुर, आमा बन्न कहाँ सजिलो छ त होइन, रियल आमा बन्नको लागि त आफ्नो प्राणलाई त्यागेर पुनर्जन्म दिनुपर्छ, एउटा बच्चा जन्माउनु पर्छ, उसले नयाँ जन्म पाउँछ, आमा बच्चा दुइटैको नयाँ जन्म हुन्छ
0: होइन।
1: त्यो कुरा चाहिँ जो आमा भइसक्नु भएको छ उहाँहरूले त अनुभूत गरि नै हाल्नुहुन्छ, र युवा साथीहरूले नि बुझ्नुपर्छ यो सरोगेसी भन्ने कुरा चाहिँ कसैको लहलहमा पनि लाग्ने चिज चाहिँ होइन। श्रीनाजी धेरै कुरा गर्नु छ, यहाँले धेरै सवालहरू उठाइराख्नु भएको छ, धेरै काम गरिरहनु भएको छ, एकदमै राम्रो कामहरू गरिरहनु भएको छ। धेरै विषयमा विषयवस्तु उठान गरे पनि महिलाका इस्युलाई विशेष प्राथमिकता यहाँले दिइरहेको देखिएको कारणले गर्दाखेरि विशेष गरेर युवा महिलाका अधिकारका सवालमा चाहिँ काम गर्दाखेरि के कस्ता समस्याहरू देखिने रहेछन्, उनीहरूका समस्याहरू के रहेछन्, यहाँले त्यो देखेका समस्याहरू चाहिँ के हुन् युवा महिलाहरूका चाहिँ।
0: हजुर, यसमा चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि जस्तै हाम्रो जेनेरेसन जुन छ त्यो भनेको चाहिँ पढेको अलिकति केही देखेको खालको जेनेरेसन भयो, जहाँ चाहिँ हाम्रो आमा बुवाले एकदमै प्रोत्साहन गर्नुहुन्छ होइन। तर कस्तो छ भन्दाखेरि त्यो जेनेरेसन ग्याप जस्तो के, अझै पनि फ्यामिलीमै डिपेन्डेन्ट भइराख्नुपर्ने अथवा विवाह नै सबैभन्दा ठुलो कुरा हुने जस्ता खालका कुराहरू अझै पनि छन्। अझै पनि काम गर्न जाँदाखेरि मसँगै काम गरिरहेछु, अर्को एकजना मसँगै मेल मेरै एजको कोही हुनुहुन्छ भनेदेखि, मेरो अफिसमा आउनुभयो भनेदेखि उहाँलाई सर भन्नुहुन्छ, मलाई नानी भन्नुहुन्छ, होइन, त्यस्ता खालका कुराहरू अझै पनि छन्। तर मलाई जहाँसम्म लाग्छ हाम्रो कामले ती कुराहरूलाई चिर्दै जाने हो भन्ने खालको मलाई लाग्छ। अनि त्यो मात्रै नभएर हाम्रो लवाई खवाई यी कुराहरूमा पनि धेरै फरक भएको कारणले गर्दाखेरि अलिकति कोप गर्नको लागि हामी चाहिँ ठ्याक्क त्यो ट्रान्जिसन अझै बढी धेरै ट्रान्जिट भएको जेनेरेसन हो कि जस्तो पनि लाग्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति बढी प्रब्लम्सहरू आउने, कन्फ्युजन हुने, फ्यामिलीसँग अलिकति टसल पर्ने अथवा आफूभन्दा ठुलो जेनेरेसनसँग अलिकति पर्ने। तर मलाई मेरो साथीहरू देख्दाखेरि चाहिँ के लाग्छ भन्दाखेरि हाम्रो जेनेरेसन भनेको चुप लागेर बस्ने जेनेरेसन चाहिँ होइन। जस्तै कि हाम्रो आमाहरूले जे कुरा सहेर आउनुभयो, फ्यामिली हो भनेर जे कुरा सहेर आउनुभयो, हाम्रो जेनेरेसनमा आइसकेपछि एटलिस्ट ती कुराहरू चाहिँ सहेर बस्नुहुन्न, आफ्नो अधिकारको लागि लड्ने। जस्तै कि जस्तै विवाहको लागि आफूलाई मन परेको मान्छेसँग विवाह गर्न होस् अथवा डिभोर्सको लागि होस् अथवा जे आफ्नो राइटको लागि आफ्नो अधिकारको लागि बोलिरहेको अवस्था चाहिँ देखिन्छ। तर अझै पनि समाजले चाहिँ महिलालाई अझै पनि सिरियसली नलिएको खालको कन्डिसन चाहिँ देखिन्छ।
1: महिलाहरू आफै पनि डराउनुहुन्छ समाजले के भन्ला, परिवारले के भन्ला।
0: हजुर हजुर,
1: होइन अझै पनि हाम्रो गाउँघरमा भनौँ न सहरमै पनि कति परिवारहरूमा चाहिँ फलानाको छोरी यस्ती भई तैँले यस्तो गर्दाखेरि हाम्रो इज्जत कहाँ जान्छ, यो समाजले के भन्छ भन्ने प्रश्न, त्यो क्वेसन चाहिँ अझै पनि छ।
0: अझै पनि छ, अझै पनि हो।
1: श्रीनाजी, जस्तै अब यसरी यो बहस गरिरहँदा अनि अदालती यो कागजी प्रक्रियामा गइरह्यो अनि त्यो मुद्दाको फैसला पर्ख्यो अनि मुद्दा फैसला भएपछि एक दिन दङ्ग पर्यो, होइन, सबै कुराहरू भइरहँदाखेरि कहिलेकाहीँ थाकेको महसुस चाहिँ हुन्छ कि हुँदैन?
0: अहिले चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि जस्तै मेरो वरिपरि जति पनि व्यक्तिहरू हुनुहुन्छ, जस्तै मैले अघि भने प्रकाशमणि शर्मा मेरो सिनियर, हामीसँगै काम गर्ने हाम्रो संस्थाको एक्जिक्युटिभ डिरेक्टर पनि हुनुहुन्छ सञ्जय अधिकारी, उहाँहरूले गरिरहेको अथक प्रयास देखिरहेको हुन्छौँ नि त, अनि उहाँहरूले गरिरहेको कुरालाई चाहिँ कार्यान्वयन गर्न सकिरहेको पनि हामीले देखिरहेका छौँ। जस्तै कि गोदावरी मार्बल चाहिँ, जस्तै गोदावरीमा जुन डाँडा छ त्यहाँबाट चाहिँ डाँडालाई उत्खनन गरेर त्यहाँबाट त्यो मार्बलको ढिक्का निकालेर, त्यो ढिक्का निकालेर चाहिँ सफा मार्बल बनाएर त्यसलाई बेच्ने काम गरिन्थ्यो। अनि त्यहाँको पुरै कसो भन्दाखेरि त्यो पुरै डाँडा नै कुरूप भइसकेको थियो कि, अनि त्यहाँ चाहिँ 306 विभिन्न प्रकारको चराहरू पाउने, पुतलीहरू एकदमै धेरै पाउने, त्यो चाहिँ इकोसिस्टमको दृष्टिकोणले चाहिँ एकदमै महत्त्वपूर्ण ठाउँ,
1: पर्यावरणको एकदमै राम्रो,
0: एकदमै राम्रो ठाउँ। अनि त्यो कुरालाई चाहिँ एकदमै असर परिरहेको थियो, त्यसमाथि प्रदूषण बढिरहेको थियो, र त्यो जुन फ्याक्ट्री जुन लगाइएको थियो अहिले पनि तपाईँहरूले त्यसको भग्नावशेष त्यहीँ देख्न सक्नुहुन्छ। त्यसको छेउबाट एउटा खोला बग्छ, त्यो खोलामा चाहिँ त्यहाँको केमिकलहरू गएर चाहिँ त्यहाँको बासिन्दाहरूले पनि त्यो पानीहरू चलाउन नपाएको, त्यसले गर्दाखेरि चाहिँ बासिन्दाहरूले पनि प्रश्नहरू उठाउन थालेको। साइडमै सेन्ट जेभियर स्कुल छ, खनन गर्ने बेलामा सेन्ट जेभियर स्कुलको त्यो छानामाथि चाहिँ त्यो टुक्रा टुक्राहरू चाहिँ खसेर लाग्ने, त्यस्तो खालको बच्चाहरूको ज्यान जोखिममा परेको त्यस्तो खालको कन्डिसन भइसकेपछि चाहिँ मुद्दा हालिएको थियो। र दोस्रो पटकको मुद्दामा चाहिँ हाम्रो प्रकाशमणि शर्मा सरले नै हाल्नुभएको थियो, अनि उहाँले त्यो मुद्दा हाल्दाखेरिको र त्यो मुद्दा फैसला भइसक्दाखेरिको त्यो उमेर, त्यो लगभग 30 यात्रा। प्रकाश सरले सुरुमा त्यो मुद्दा हाल्दाखेरि उहाँको एज र उहाँले मुद्दा जितिसके पछाडिको एजलाई चाहिँ हामीले ठ्याक्क कम्पेयर गरेर राखेको थियौँ कि, अनि मैले अनि सरलाई सोधेको थिएँ, अहिले मलाई जे सोधेछु, सर हजुरले यत्रो वर्ष लगाएर यो मुद्दा लडिसो, हजुरलाई कहिले पनि ह्या भनेर दिक्क लागेन, छोडिदिउँ जस्तो लागेन भनेर सोद्धाखेरि सरले के भन्छ भने, मैले त्यतिखेर छोडिदिएको भए यो कसले गर्थ्यो त, त्यहाँको सबै डाँडाहरू उत्खनन हुन्थ्यो, त्यसपछि हामीसँग मेरो पछिको पुस्तालाई कसले चाहिँ यो कुराहरू संरक्षण गरिदिन्थ्यो त मैले नगरेको भए, त्यो कुरा मात्रै सोच्थेँ मैले भन्ने खालको कुरा,
1: त्यहाँको जनताले कसरी न्याय पाउनुहुन्थ्यो त।
0: हजुर हजुर, यस्तै कुराहरूले चाहिँ एकदम मोटिभेट गरिरहन्छ क्या, दिक्क लाग्ने भन्दा पनि कुन ढङ्गबाट जाउँ, अब चाहिँ के गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने खालको कुराहरू नै दिमागमा चलिरहेका हुन्छन्। जस्तै अस्तिको एउटा पनि सुनाइहाल्छु म छोटो, हामी यहाँ रामग्राम नगरपालिकामा एउटा सानो रिसर्च गर्नको लागि गएका थियौँ। अनि त्यो रामग्राम नगरपालिकामा चाहिँ जस्तै अस्ति नै लुम्बिनीको केस पनि हजुरले सुन्नुभयो होला, लुम्बिनीको त्यो बुद्ध जन्मिएको स्थलको वरिपरिका जति पनि इन्डस्ट्रिजहरू छन् त्यहाँबाट विस्थापित गर्नु पर्यो भनेर, त्यो पनि त्यसको पनि निवेदक प्रकाशमणि शर्मा नै हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ त्यो भइसकेपछि जस्तै रामग्राम नगरपालिका चाहिँ ग्रेटर लुम्बिनीको प्रोजेक्टभित्र चाहिँ पर्छ, तर ती इन्डस्ट्रिजहरू चाहिँ बिस्तारै बिस्तारै सर्दै गरे त रामग्राम नगरपालिकातिर सर्दै गइसकेका रहेछन् कि। अनि अब त्यो रामग्राम नगरपालिकामा चाहिँ बुद्धको त्यो रामग्राम स्तूपा भन्ने छ, जहाँ चाहिँ गौतम बुद्धको जुन त्यो अस्तुको 8 भाग डिभाइड गरेको मध्येमा 1 भाग चाहिँ त्यो स्तूपाभित्र छ, अनि त्यो चाहिँ ट्रेडिसनली एकदमै धेरै भ्याल्यु बोकेको ठाउँ। तर त्यहाँ वरिपरिको त्यहाँको तपाईँले नदीहरू हेर्नुभयो भने यति काला छन्, त्यो ठ्याक्क त्यो इन्डस्ट्रिजहरूले चाहिँ त्यो डिरेक्टली देखिन्छ नै क्या आँखाले। तपाईँ त्यहाँ जानुभयो भने त्यो सिधै उहाँहरूले त्यो जुन इन्डस्ट्रीहरूबाट त्यो कालो पदार्थहरू जुन त्यो केमिकल्सहरू निस्किन्छ
1: उद्योगबाट निक्लिएको पोल्युसनहरू
0: ठ्याक्कै पानीमै छ क्या, पानीमा उहाँहरूले त्यो यसरी लुकाएर लुकाएर ठ्याक्क तपाईँ त्यहाँ गएर उभिनु भने देख्नु नै हुन्छ। अनि त्यो ठाउँमा तपाईँ यत्तिकै जानै सक्नुहुन्न, बस्नै सक्नुहुन्न के, त्यस्तो खालको कन्डिसन छ। अनि त्योबाट आइसकेपछि मैले अस्ति भर्खर एउटा आर्टिकल पनि लेखेर हामी यस विषयमा पनि प्रश्न उठाउनुपर्छ भन्ने खालको कुराहरू गरिरहेछ, कुन ठाउँबाट कसरी जाँदाखेरि चाहिँ सजिलो होला भन्ने खालको कुराहरू गरिरहेका छौँ। र हामीलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि काहीँ केही देखिहाल्यो भनेदेखि होइन प्रश्न उठाइहाल्नुपर्छ भन्ने खालको एउटा माइन्डसेट भइसक्यो अब चाहिँ।
1: भनेको युवाले कानुन मार्फत समाजलाई परिवर्तन गर्न सक्छ भन्ने एक किसिमको सन्देश हो, यसलाई यसरी बुझौँ।
0: मलाई चाहिँ अझै के लाग्छ भन्दाखेरिदेखि कानुन मात्र, यो पब्लिक इन्ट्रेस्ट लिटिगेसनको दा भनेको कानुन पढेको विद्यार्थीले अथवा अधिवक्ता भइसकेपछि मात्रै हाल्ने भन्ने होइन, सर्वसाधारणले हाल्न मिल्ने केस हो। र मलाई जहाँसम्म लाग्छ युवाहरू अझ अहिलेको हाम्रो उमेरको युवाहरूसँग त मोबाइलको एक्सेस छ, सबै कुराको एक्सेस छ होइन, उहाँहरू अझै जेन्युन भएर अझै उहाँहरूले चाहिँ अदालतमै आएर यसरी नै मुद्दाहरू हाल्दै गइसकेपछि मात्रै हाम्रो अहिलेको जति पनि व्यथितिहरू छन् त्यो घट्दै जान्छ भन्ने जस्तो लाग्छ।
1: हजुर, अब यी सँगसँगै नागरिकताको सवालमा पनि यहाँले काम गर्नुभयो होइन?
0: हजुर हजुर।
1: नागरिकताको सवालमा काम गरिरहँदा नजिकबाट अनुभूत गरेको कुनै केस सम्झिनुहुन्छ?
0: जस्तै एउटा इक्जाम्पल, कस्तो इक्जाम्पल दिन्छु भन्दाखेरि केसभन्दा पनि मैले भोगेको एउटा इक्जाम्पल चाहिँ, जस्तै म कानुनको विद्यार्थी भएर लगभग 4th इयरतिर पढ्थेँ, जिल्ला प्रशासन कार्यालयमा हामीलाई बुझ्नको लागि हेर्नको लागि पढ्नको लागि लिएर जानुभएको थियो। अनि मैले चाहिँ के गरेँ भन्दाखेरि यो नागरिकता सम्बन्धी यो कुराहरू चलिरहँदाखेरि मैले एउटा टिकट लिएँ क्या, के चाहिँ हुँदो रहेछ त म आफै अनुभव गर्छु के गर्दो रहेछ भनेर होइन। अनि त्यसपछि टिकट किनेँ, 20 रुपियाँको टिकट किनेँ है मैले। अनि त्यसपछि गएर लाइनमा उभिएँ, अनि कलेज ड्रेसमै थिएँ, त्यहाँ त्यो झ्यालमा गइसकेपछि नागरिकता बनाउनु छ भनेर भने, अनि त्यसपछि जो त्यहाँ हुनुहुन्थ्यो उहाँले के भन्नु भयो भन्दाखेरिदेखि बुवाको नागरिकता ल्याउनु भएको छ भनेर भनेर सोध्नुभयो। अनि मैले के भने होइन म आमाको नामबाट नागरिकता बनाउँछु भनेर भने, अनि उहाँले के भन्नुभयो भने किन तपाईँको बुवा हुनुहुन्न भनेर सोध्नुभयो, होइन हुनुहुन्छ भनेर भने, त्यसो भए बुवा विदेशमा हुनुहुन्छ भनेर सोध्नुभयो, होइन यहीँ हुनुहुन्छ भनेर भने, तर मलाई आमाकै नामबाट नागरिकता निकाल्न मन छ भनेर भने होइन। अनि त्यसपछि उहाँले के भन्नुभयो भने यसरी यो पेपर यसरी दिनुभयो कि, ए मिल्दैन जानुस् भनेर भने, ए किन मिल्दैन भनेको, उहाँले के भन्नुभयो भने हाम्रोमा यस्तो प्रावधान छैन तपाईँ लाइनबाट हट्नुहोस् तपाईँले भिड गर्नुभयो भनेर भन्नुभयो। अनि म निस्किएँ, अनि निस्किसकेपछि मैले माथि गएर सोधेँ, अनि तल चाहिँ मैले यो प्रक्रियाहरू अप्नाएँ, अनि उहाँले चाहिँ मिल्दैन भनेर भन्नुभयो, किन हो त्यस्तो भएको भनेर सोद्धाखेरि चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि होइन हामीले त दिने गरेको छ, खोइ तलबाट किन त्यस्तो भन्नुभयो थाहा छैन भन्ने खालको कुरा गर्नुभयो कि। सो यस्ता खालका प्रब्लमहरू यो मैले त नचाहेर मैले एक्सपेरिमेन्ट मात्रै गरेको कुरा हो होइन,
1: के हुँदो रहेछ त भनेर अनुभव लिएको।
0: हजुर, अनुभव लिँदाखेरि त यस्तो भयो भनेदेखि साँच्चीकै पीडा परेर गएका व्यक्तिहरूलाई कति घुमाइन्छ होला, कति कठिनाई पर्छ होला भनेर त हामीले सोच्नमा पनि सक्दैनौँ कि।
1: हजुर, तपाईँ त शिक्षित हुनुहुन्थ्यो र प्रति प्रश्न पनि गर्नुभयो होइन, तर जो त्यस्तै अवस्थामा छ र जसले केही कुरा पनि बुझेको छैन भनेपछि त उता कस्तो मारमा पर्यो
0: त्यही त
1: यो कुरा युवाले नउठाए कसले उठाउने त
0: होइन
1: हजुर यसरी नै यस्तै खालका सामाजिक मुद्दाहरू यहाँले उठाइरहनु भएको छ श्रीनाजी होइन अब मलाई लाग्छ यहाँले भविष्यमा पनि यस्तै यस्तै सकारात्मक कामहरू गर्दै जानुहुनेछ जसले गर्दाखेरि हामी सबैले न्याय पाएको अनुभूत गर्न सकौँ होइन यहाँका अबका सपनाहरू के छन्
0: जस्तै अब अहिले चाहिँ म अलिकति हेरिटेजपट्टि पनि अलिकति लागिरहेको छु हामीले अघिल्लो वर्ष चाहिँ काठमाडौँ महानगरपालिकासँग मिलेर चाहिँ एउटा प्रोजेक्ट गरेका थियौँ र त्यसमा चाहिँ हामीले काठमाडौँको वडा नम्बर 19 र 23 चाहिँ गएर रिसर्च गरेका थियौँ बाहाबही त्यहाँ भइरहेका परिवर्तनहरू किन चाहिँ मान्छेले त्यस्तो राम्रो ठाउँ आफ्नो ट्रेडिसनल ठाउँ छोडेर बाहिर गइरहेका छन् भन्ने कुराहरू हामीले हेऱ्यौँ पढ्यौँ र हामीले एउटा किताब पनि निकालेका छौँ नट येट लस्ट भनेर जुन पब्लिस हुन लागिसकेको छ लगभग यो हप्ताभित्रमा पब्लिस पनि भइसक्छ त्यो किताब त्यही अस्ति भर्खरै कुमारी छेको तोरण फिर्ता लिएर आएर हामीले फेरि त्यहाँ लगेर पुनर्स्थापना गऱ्यौँ महागौरीको स्थापना गऱ्यौँ र अलिकति अगाडि बुद्ध जयन्तीको दिनमा बुद्धको मूर्ति नुच्छेबहामा गएर फेरि पुनस्थापना गऱ्यौँ हामी यस्ता कामहरूमा चाहिँ अहिले अलि बढी लागिरहेका छौँ र मलाई जहाँसम्म लाग्छ अब अगाडिको मेरो पाइला पहल भनेको पनि यसरी नै विभिन्न क्षेत्रहरूमा जहाँ जहाँ अन्याय भएका छन् जहाँ जहाँ प्रश्न उठाउनु पर्ने विषयहरू छन् त्यहीमा नै अगाडि बढ्दै जान्छु भनेर त्यस्तो लाग्छ आफूलाई
1: हजुर त्यस्तै खालका सपना देख्नु भएको छ
0: हजुर
1: जुन सपनाहरू साकार हुन्
0: हाम्रो
1: तर्फबाट अनगिन्ती शुभकामना अब जाँदा जाँदै यो युवा संसार कार्यक्रम धेरै युवाहरूको प्रतिनिधित्व गरेर आज यो रेडियो नेपालको स्टुडियोमा यहाँले बोलिरहनु भएको छ धेरै युवाहरू हुनुहुन्छ जो समाजलाई केही दिन चाहनुहुन्छ तर कहाँबाट सुरु गरौँ भन्ने अन्यलमा हुनुहुन्छ
0: हजुर
1: ती युवाहरूलाई कसरी अगाडि बढ्न सल्लाह सुझाव दिनुहुन्छ
0: पहिला सुरुमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि एकदमै धेरै अध्ययन अध्यापन गर्नुपर्छ तपाईँले कुनै पनि कुरा बोल्दाखेरि अथवा गर्दाखेरि चाहिँ तपाईँसँग तपाईँले गरेका बोलेका कुराहरूको पछाडिको केही रिजन हुनुपर्छ एभिडेन्स हुनुपर्छ अनि तपाईँले आफ्नो ठाउँबाट तपाईँ जहाँ हुनुहुन्छ तपाईँ कविता लेख्नुहोस् तपाईँले कविता मार्फत आफ्नो प्रश्न उठाउनुहोस् त्यो कुराहरू बिस्तारै बिस्तारै अलिकति नोटिस हुँदै जान्छ अनि बिस्तारै बिस्तारै अघि बढ्दै जान्छ यो कुरा र अहिलेको युवा पुस्तामा अलिकति मलाई भन्न मन लागेको कुरा चाहिँ हामीले सोसल मिडिया यो सामाजिक सञ्जालमा देखावटी भन्दा पनि अझै साँच्चीकै जेन्युनली नै काम गर्नको लागि आउनुपर्छ भन्ने जस्तो लाग्छ र तपाईँहरूलाई यदि पब्लिक इन्ट्रेस्ट लिटिगेसनको फिल्डमा लाग्नु छ यस्ता मुद्दाहरू दायर गर्नु छ अथवा यी कामहरू गर्नु छ भनेदेखि हामी जस्ता मान्छेहरूलाई सम्पर्क गर्नुहोस् हामीसँग आएर काम गर्नुहोस् हामी जहिले पनि यस्ता कुराहरूका लागि एकदमै ओपन नै हुन्छौँ हामीले
1: यसरी यस्ता खालका काम गर्नु परेमा चाहिँ जस्तै श्रीनाजीहरूलाई सम्पर्क गर्नुभयो भने पनि उहाँहरूले सँग हातेमालो हुनेछ
0: हजुर होइन
1: हजुर यसरी नै अगाडि बढ्दै हुनुहुन्छ र यी सबै कुरा जस्तै श्रीनाजी जस्तै बन्न चाहनुहुन्छ भने त्यसका लागि मुख्य तत्त्व भनेको चाहिँ धैर्यता इमान्दारिता र लगनशीलता नै हो होइन त
0: हजुर एकदमै
1: हजुर श्रीनाजी यो समय अनि यो संवादका लागि हामी एकदमै धेरै मनबाटै आभारी छौँ
0: मलाई सम्झेर बोलाइदिनु भएकोमा धेरै धन्यवाद र मेरो कुरा सुनिदिनु भएकोमा मलाई कुरा राख्न दिनुभएकोमा एकदमै म पनि एकदमै हजुरहरूप्रति एकदमै आभारी छु
1: अहिले सुन्नुभयो सानो उमेरको सपना दृढ संकल्पसँग जोडियो भने समाज परिवर्तनको आधार बन्न सक्छ भन्ने उदाहरण बन्न सफल श्रीना नेपालसँगको यो कुराकानी यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला साथै तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सृजनात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा प्रस्तुत गर्दै जानेछौँ हवस् त आजलाई युवा संसार कार्यक्रम यति नै कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै
2: प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहनु।

0: अहिले सुनायौँ दोहोरी गीत टिकापुन र कृष्ण रेउलेको स्वरमा पूजा सिंह परियारको शब्द रहेको थियो भने लय सङ्कलन कृष्ण रेउलेको. अब यहाँहरूले केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.
4: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध. यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ. अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय.
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ. दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ.
6: नागरिक लगानी कोष.
0: केही सूचना र सन्देशहरूपछि अब फेरि पनि सुनाउँदैछौँ यो अर्को गीत सुजन बराइली र रीता बुढाथोकीको स्वरमा. प्रकाश बराइलीको शब्द तथा लय सङ्कलन रहेको छ. यो गीतपछि यहाँहरूले ठिक 12 बजे समाचार सुन्नुहुनेछ. 12 बजेको समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन सङ्कलनलाई स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुन बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन स्थानीय तहबाटै हुँदै आएकोमा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन सङ्कलन ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्य मन्त्री र स्थानीय तहलाई पत्रचार गरी सो आग्रह गरेको हो। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित

0: कार्यक्रम संस्था र सिर्जनामा स्वागत छ।
1: नमस्कार, धेरै धेरै धन्यवाद हजुरलाई, लगायत हाम्रो प्राविधमा बस्नुहुने लक्ष्मण सरलाई पनि धेरै धेरै धन्यवाद।
0: भर्खरै हामीले एउटा गीत सुनायौँ, मौसम गुरुङ तपाईँको युगल स्वर राईको गीत, गणेश परियारले लेख्नु भएको, यो निकै चर्चामा रहेको गीत पनि हो। यो गीतको बारेमा पहिला कुराकानी गरौँ, कति सालमा यो गीत साङ्गीतिक बजारमा ल्याउनु भएको हो, कसरी तपाईँका यो गीत आइपुग्यो?
1: अहिले भन्दा 11 वर्ष अगाडिको गीत हो यो। यो गीत गाउँदै गर्दाखेरि मलाई अलि त्यो खालको ऊर्जा थपिएको थियो, अलि भावुक बनाएको थियो त्यो खालको छ। गीतका भावहरूले, शब्द सिर्जनाले त्यस्तै बनेको छ होइन। गणेश परियार दाईको आदरणीय दाई एकदम सम्मान गर्न सम्झन चाहन्छु। गणेश परियार दाईको शब्द सिर्जनामा आदरणीय मौसम गुरुङ दाईले र मैले आवाज भरेका थियौँ। एकदम राम्रो लाग्यो थियो गीत। यो गीतले धेरै चर्चा पाएको थियो, धेरै माया पाएको थियो यो गीतबाट।
0: एक दशकभन्दा पनि बढी भइसक्यो यो गीत साङ्गीतिक बजारमा आएको। अहिले एक दशकमा कस्ता कस्ता कमेन्टहरू, सुझावहरू पाइराख्नु भएको छ यो गीतका बारेमा? अझै यस्तो खालका गीतहरू आउनुपर्छ या के भन्छन् हेर्ने र सुन्ने श्रोताहरूले?
1: अहिले भन्दा 11 वर्ष अगाडि आएको गीत अहिलेसम्म टिकटकमा टिकटक बनाउनुहुन्छ कि दर्शक श्रोताहरूले, मलाई माया गर्ने होइन, गीतलाई माया गर्ने साथीहरूले। एकदम खुसी छु यो गीतको राम्रो सल्लाह सुझाव दिनुहुन्छ। मिठो राम्रो छ गीत, एकदमै एउटा प्रेम सम्बन्धीको छ भनेर सल्लाह छ। एकदम खुसी छु, सन्तुष्ट छ गीतबाट।
0: कहिलेदेखि सङ्गीत क्षेत्रमा लाग्नुभयो? कति वर्ष जति भयो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको?
1: म 2069 साल
0: 69 सालमा
1: 14 वर्ष
0: 13-14 वर्ष भयो। अनि 13-14 वर्षमा कतिवटा साङ्गीतिक कोसेलीहरू बजारमा ल्याउनु भएको छ, कतिवटामा सुर दिनु भएको छ, कतिवटा गीतहरू लेख्नुभयो, कतिवटा गीतहरूमा सङ्गीत भयो?
1: मैले लेख्न त 30-32 वटा लेखेँ होला, गाउन त मैले अडियो भिडियो गरेर 200-300 वटा गीत गाएको छु।
0: हजुर,
1: चल्नु नचल्नु भनेको त अलग्गै कुरा हो, त्यतिसम्म चाहिँ मैले आवाज भरेको छु।
0: यो चल्ने नचल्ने कुराहरूमा चाहिँ कति जसो मैले धेरै जसो संस्थाहरूसँग कुराकानी गरेको छु, धेरै राम्रा सिर्जनाहरू छन्। को कतिखेर चम्किने र को कतिखेर चर्चामा आउने भन्ने कुरा चाहिँ खासै फिक्स चाहिँ नहुँदो रहेछ।
1: हजुर,
0: तपाईँका सिर्जनाहरू धेरैले सुनिसक्नु भएको छ, तपाईँलाई धेरैले चिन्नु पनि हुन्छ। तपाईँलाई सङ्गीत क्षेत्रमा चिनाएको गीत भनेर तपाईँ सम्झिँदाखेरि कुन गीत? सिर्जना त सबै बराबर हुन्छन्, आफ्ना सन्तान जस्तै हुन्। तपाईँले लेख्नु भएका 34-35 वटा गीतहरू भए, 200-300 वटा अडियो भिडियो गरेर 200-300 वटा गीतहरू जुन साङ्गीतिक बजारमा ल्याउनु भएको छ, सबै सिर्जनाहरू बराबर हुन्, तर तपाईँलाई भित्रैदेखि मनपर्ने हुन्छ नि?
1: मैले अहिलेसम्म सबभन्दा माया पाएको गीत चाहिँ आदरणीय बहुत चर्चित गायक बसन्त थापा दाईसँगको गीतले चाहिँ धेरै राम्रो, धेरैजनाले माया गर्नुहुन्छ। टिकटक सञ्जाल छ अहिले त, टिकटकमा धेरैले ट्र्याकमा गाउनुहुन्छ, यतिकै मौखिक पनि गाउनुहुन्छ होइन। एकदमै त्यो गीतबाट मैले धेरै माया पाएको भन्दै, अनि रुने पालो गीतबाट नि एकदम माया पाएको मैले, जस्तै पञ्चेबाजा गीतहरू बुढेसकालले छुन्छ, यस्तै गीतहरू छ।
0: तपाईँको सिर्जनाहरू धेरैले टिकटकमा पनि हेर्नु भएको होला, युट्युबमा हेर्नु भएको होला, रेडियोबाट बजिरहेका सुन्नु भएको पनि होला, धेरैले तपाईँलाई चिन्नुहुन्छ होला। कस्तो हुन्छ भने गायक गायिकाहरूलाई चाहिँ पब्लिकले चिनेको हुन्छ, तर गायक गायिका रचनाकार सङ्गीतकारहरूले चाहिँ सबैलाई चिनेको हुँदैन। मैले भन्न खोजेको किनभने तपाईँ कहाँ जन्मिनुभयो, बाल्यकाल कस्तो रह्यो, जिज्ञासा हुनसक्छ रेडियो सुनेर बस्नुभएका श्रोतालाई।
1: म चाहिँ अर्घाखाँची मालारानी गाउँपालिका बामरुक वार्ड नम्बर 7 बामरुकमा जन्मेको। मेरो बाल्यकाल, म घरकी सबभन्दा कान्छी छोरी थिएँ होइन, म अलि फुलफुले पनि थिएँ, अलि चकचके पनि थिएँ, त्यही भएर बाल्यकाल चाहिँ म बच्चैदेखि अति साहित्यिक स्वभावको मान्छे हो। बच्चैदेखि मैले गीत सङ्गीतहरू लेख्ने, गजल कविताहरू लेख्ने होइन, अनि मैले आज एकदमै खुसी छु कि म रेडियो नेपालमा आउन पाएँ। रेडियो नेपाल मेरो साथी बच्चैदेखिको होइन, म एकदमै सुन्ने गर्थेँ, धेरै कार्यक्रमहरूमा पनि म रेडियो नेपालबाट मैले चिठीहरू पठाउने होइन, त्यो एउटा त्यस्तो
0: त्यो बेला पत्रहरू पठाउने, आफूलाई मनपर्ने कार्यक्रम भनौँ या मनपर्ने गीतहरू सुन्नका लागि,
1: हजुर हजुर त्यो गर्थेँ मैले। त्यही भएर आज यो रेडियो नेपालसम्म ल्याइदिनु भयो रमेश भट्टजी, एकदमै हजुरलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
0: जस्तो 69 सालदेखि गायन क्षेत्रमा प्रवेश गर्नुभयो, अहिलेसम्म 200-300 वटा गीतहरू साङ्गीतिक बजारमा ल्याइसक्नु भएको छ, अहिले पछिल्लो समयमा कतिको गीतहरू ल्याउँदै हुनुहुन्छ, कस्तो छ तयारी?
1: मेरो गीतहरू थुप्रै छ, 8-10 वटा गीत छ भिडियो गर्नलाई।
0: हजुर,
1: अहिले माहौल त्यस्तो खासै छैन, अहिले खासै बजारमा गीतहरू त्यति राम्रो चलेको छैन, त्यही भएर रोकिराखेको छन्। थुप्रै गीतहरू छन् आउँदैछन्।
0: अब तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो माया अघि अघि वसन्त थापासँग गाउनु भएको छ, युगल स्वर रहेको छ, प्रतिभा शर्माको रचना रहेको छ, प्रिय कुमारको यसमा सङ्गीत रहेको छ। यो गीत साङ्गीतिक बजारमा आएको कति भयो र तपाईँ कहाँ भनौँ न यो गीत कसरी आयो, यो गीतको बारेमा थोरै कुराकानी गरौँ।
1: यो गीत चाहिँ मैले दाईसँग गर्ने भनेरै सुरुमै लय शब्द सिर्जना गर्न लागेको, सङ्गीत भर्न लागेको। हाम्रो प्रिय कुमारजीले चाहिँ असाध्यै मिठो त्यही खालको एउटा टिपिकल मौलिक टाइपको गीत बनाइदिनु भयो वसन्त थापा दाईलाई, मलाई सुट गर्ने खालको। एकदमै धेरै धेरै आभार मलाई पनि। दाईसँग गर्दै गर्दाखेरि चाहिँ मलाई धेरै, हामी जस्तो एउटा भर्खरै सिक्दै गरेको विद्यार्थीलाई दाईसँग गर्दाखेरि धेरै अलिकति ऊर्जा थपिँदो रहेछ, होइन, सबै दर्शक श्रोताहरूको माया पाउँदा, होइन, अनि शब्द त्यस्तै लेख्नु भएको छ दिदीले, त्यस्तै मिठा छन् शब्द। प्रतिभा दिदीलाई पनि धेरै धेरै सम्मान छ। हाम्रो वसन्त थापा दाई सँग गाउँदै गर्दाखेरि एकदमै दाईको सपोर्ट साथ एकदमै मिलेको छ, धेरै धेरै आभार।
0: एक लाइन सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँला।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ वसन्त थापा र आजका अतिथि लक्ष्मी रेग्मीको सुर, प्रतिभा शर्माको रचना, प्रिय कुमारको सङ्गीतमा हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ कार्यक्रम संस्कार सिर्जना। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। अहिले भर्खरै तपाईँले कुराकानी गर्नुभयो, म त सिक्दै गरेको मान्छे हो, अब वसन्त दाईसँग काम गर्न पाउँदा मलाई चाहिँ एकदमै खुसी लाग्यो भनेर भन्नुभयो। शिक्षा चाहिँ यस्तै कुरा हो, शिक्षा कहिले पनि पूर्ण हुँदैन, जहिले पनि जति सिक्यो त्यति धेरै सिक्न मन लाग्ने चिज हो, सङ्गीतको पनि त्यही हो। सङ्गीत क्षेत्रमा पछिल्लो समयमा जस्तो सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका हुन्छन् सङ्गीतको, मलाई लाग्छ सङ्गीत धेरै बुझेको उहाँहरूले हुँदैन होला। तपाईँलाई कस्तो अनुभव भयो यो 12-13 वर्षको अनुभव सुनाउँदाखेरि कस्तो लाग्छ?
1: अनुभव त मैले धेरै बटुले होइन, बच्चा सानो, म बच्चै उमेरमा बिहे गरेको, बच्चै च्यापेर होइन धेरै सङ्घर्ष गरियो होइन। अब सङ्गीतप्रतिको अनुभव हो भने चाहिँ म विद्यार्थी नै हो होइन, कहीँ यो कुराहरू सिक्नु छ होइन, गर्नु छ, त्यो भएको भएर यति हो।
0: अझै सिक्न धेरै छ,
1: धेरै सिक्न
0: जस्तो भर्खरै केही चर्चा पनि पाएका छन्, केही हराएका छन्, जस्तो मैले सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका कलाकारहरूलाई भन्न खोजेको, उहाँहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ? तपाईँले लगभग एक दशकभन्दा धेरै सङ्गीतसँगको अनुभव छ।
1: अब कस्तो भने, हामीले हाम्रो पालामा कैयौँ प्रतियोगितामा गएर डोरी गाएर गीत गाएर यसरी अगाडि बढेर यहाँसम्म आएको हो। उहाँहरूले अहिले यो सञ्जाल, सामाजिक सञ्जालले गर्दाखेरि धेरै सजिलो छ। अब कुनै एउटा कलाकारको 1 मिनटको गीत गाए गाउनु भयो भने एकै रातमा भाइरल भइदिनुहुन्छ, अनि म्युजिक जुन इन्डस्ट्रीमा एकदम रातारात भाइरल हुनुहुन्छ, खुसाखुस हुनुहुन्छ होइन। अब यो अहिले अहिलेको परिवेशमा के छ भने, कला र सुरको चाहिँ त्यति खासै कदर छैन क्या, जो भाइरल हुन्छ त्यसैलाई मात्रै अगाडि बढाउने खालको एउटा परिवेश छ। त्यो भएको भएर चाहिँ त्यो गर्नुभन्दा नि मैले या हजुरले गीत सङ्गीतमा कति बलिदान दिएको छ, कति सङ्घर्ष गरेको छ, त्यो कुरा चाहिँ बुझ्न जरुरी छ। गीत सङ्गीतलाई अहिलेसम्म उसले गरे खर्चेका दिनहरू, सङ्घर्ष गरेका तिनी दिनहरूलाई चाहिँ महत्त्व राखियोस् भन्न चाहन्छु म चाहिँ।
0: 10-12 वर्षको सङ्गीतको अनुभव सुनाउनु भयो, धेरै सङ्घर्षहरू गरे भनेर भन्नुभयो। खासमा काठमाडौँ चाहिँ आएर पहिलो गीत तपाईँलाई सम्झना छ, कुन गीत रेकर्ड गर्नु भएको, तपाईँको हातमा कसरी आएको थियो त्यो दिन सम्झौँ न।
1: यो पहिलो गीत चाहिँ मेरो आदरणीय मेरो क्लासमेट साथी, मैले हामीले 10 सँगै पढेको साथी, उहाँ मभन्दा अलिक केही वर्ष अगाडि गीत सङ्गीतमै लाग्नुभयो। लागेपछि एउटा गीत गर्नुपर्छ हजुरले, हजुर अगाडि बढ्नुपर्छ, हजुर जस्तो कला भएको क्षमता भएको मान्छे हामीले धेरै माथि गएको हेर्न चाहन्छौँ भन्ने हेतुले चाहिँ सम्पूर्णको परिवार लगायत सम्पूर्ण साथीहरूको एउटा त्यो साथ सपोर्टले गर्दाखेरि म उहाँसँग पहिलो गीत गरेको थिएँ, तिज गीत। तिज गीत गर्दाखेरि उहाँले शब्द पनि त्यस्तै बनाइदिनु भएको थियो होइन, त्यो भएको भएर त्यो थोरै गाउन चाहन्छु म।
0: ए
1: ठुला ठुला कलाकारलाई चिने छैन, घर छोडेर बाहिर कतै हिँडे किनी छैन, गीत गाउँछौ

0: धेरै वर्ष पहिलाको याद रहेछ।
1: जस्तो तपाईँले रेडियो नेपालसँग पनि सुन्थे, धेरै पत्रहरू पठाउँथे, रेडियोमा आफूलाई मनपर्ने गीत कार्यक्रमहरू सुन्थे भनेर भन्नुभयो। तपाईँलाई जुन सङ्गीततिर लाग्ने सानैदेखिको जुन रुचि थियो नि, यो 10-12 वर्षमा साँच्चीकै तपाईँले सोचे जस्तो सङ्गीत क्षेत्र पाउनुभयो या कस्तो लाग्यो त्यो पहिलेको दिन र अहिले यो 10-12 वर्षको बिचको समयलाई चाहिँ तपाईँले बाल्यकालमा जुन सोच्नु भएको थियो त्यस्तो पाउनुभयो या सङ्गीत क्षेत्र फरक रहेछ?
0: होइन, कस्तो भने म एउटा बुहारी आमा श्रीमती होइन छोरी सँगै म गीत सङ्गीतमा लागेको होइन। यदि म सिङ्गल हुन्थेँ भने केही माथि जान्थेँ होला। परिवार एउटा जिम्मेवारी भएको बोकेर हिँडेको मान्छेले कैयौँ कुराहरू गुमाउनु पर्छ होइन, त्यो गुमाइयो पनि। परिवारसँगै यो क्षेत्रमा लागेको छु, परिवारलाई पनि त्यत्तिकै सुरुमा उहाँहरूले नबुझे पनि अहिले बुझ्नुहुन्छ, यसरी सपोर्ट गर्नुहुन्छ होइन, त्यो नै खुसी छु म एकदमै अहिलेसम्म
1: खुसी हुनुहुन्छ। जे छ 10-12 वर्षमा जस्तो सङ्गीत क्षेत्र बुझ्नुभयो एकदमै खुसी हुनुहुन्छ। अर्को सिर्जनाको कुरा गरौँ, यो गाउँदै दोहोरी लाउँदै पिरती बोल रहेको छ, अहिले चलेका भनौँ न निकै चर्चामा छन् उहाँका सङ्गीत गायन। खेम सेन्चुरी निकै व्यस्त हुनुहुन्छ गायक अहिले, उहाँसँग पनि गाउनु भएको छ तपाईँले यो गीत चाहिँ गाउँदै दोहोरी लाउँदै पिरती, तपाईँको आफ्नै शब्द पनि हो यो गीतको। यो गीत लेख्दाखेरिको परिवेश, यो गीत कसरी तपाईँले लेख्न कलम चलाउनु भयो, यो गीतका बारेमा थोरै कुरा।
0: कस्तो भने विधान कार्की बुटोलमा हुनुहुन्छ, उहाँले लय बनाउनु भएको थियो, यस्तो यस्तो लय बनाएको छु मैले भनेर, त्यो बनाउँदै गर्दाखेरि चाहिँ मैले ल तनै मैले शब्द लेख्छु भनेर त्यतिखेर खेम सेन्चुरी आदरणीय दाई एकदम सम्झन चाहन्छु उहाँलाई। उहाँ भर्खर सुरुवात केही समय सुरुवात गरेको जस्तो केही समय थियो, धेरै वर्ष भयो गीत आएको पनि, अनि त्यो भएको भएर अनि ल हामीले गाउनुपर्छ यो यसरी जानुपर्छ भनेर मैले यसको शब्द परेको थिएँ। त्यसरी नै हामी अगाडि बढ्यौँ। यो गीत पनि राम्रो अडियो भिडियो भन्दा नै अडियोबाट राम्रो गएको थियो, अडियो छँदै राम्रो गएको थियो, राम्रो चलेको थियो।
1: यो गीतले खासमा के छ, माया प्रेम सम्बन्धी दर्शाउँछ?
0: माया प्रेम
1: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोतालाई सुनाउँ।
0: यस्तै रहेछ मायाको कुरो, तिमी बिना अधुरो पुरो, गाउँदै दोहोरी एलाउँदै पिराती, गाउँदै दोहोरी मायाको कुरो, तिमी बिना अधुरो पुरो, लाउँदै पिराती ए गाउँदै दोहोरी, लाउँदै पिराती।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ आजका अतिथि लक्ष्मी रेग्मी र खेम सेन्चुरीको सुर। आजका अतिथि लक्ष्मी रेग्मीको रचना रहेको थियो विधान कार्कीको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। पछिल्लो समयमा लोकदोहोरी गीतले निकै चर्चा पाएको छ। जस्तो एक ताका कस्तो थियो भने आधुनिक गीत नभइकन महोत्सव मेलाहरू पुरा नहुने, अहिले लगभग कस्तो सिनारियो देखिएको छ भने लोकदोहोरी वेशका पनि कलाकार गायकहरू नभइकन त्यो महोत्सव या मेला सम्पन्न नहुने जस्तो छ। तपाईँ कत्तिको व्यस्त हुनुहुन्छ, कत्तिको जानुहुन्छ र यो मैले भन्न खोजेको अहिले लोकगीतको क्षेत्रलाई चाहिँ निकै चर्चामा रहेको छ, तपाईँको अनुभव चाहिँ कस्तो छ?
1: अहिले चाहिँ मेरो खास गरी चाहिँ मेरो परिवारको आफ्नै समस्याले गर्दाखेरि बाहिर त्यति हिँड्न पाउँदैन, त्यस्तै अब परिवारमा अलि सहज छ, अब छ भने चाहिँ म जाने हो, अलिकति त्यो भएको भएर अहिले चाहिँ कस्तो भने यो महोत्सव मेला पनि लोक गीतलाई मेलासम्म महोत्सव मेलासम्म पुग्नु पनि टिकटक हो, होइन? टिकटकको माध्यमबाट चाहिँ धेरै कलाकारहरूले स्थान पाउनु भएको छ। टिकटकबाट जान्छ, लाइभमा गाइदिनुहुन्छ, होइन, ट्र्याकमा गाइदिनुहुन्छ, धेरै आयोजकहरू भेट्नुहुन्छ टिकटकमै। अहिले टिकटकमा सब थोक छ क्या, अनि त्यो भएको भएर अनि त्यसरी जति टिकटकबाट चल्यो त्यति नै मेला महोत्सव मेला खानुभयो क्या, त्यो भएको भएर जे होस् लोकगीतले चाहिँ राम्रो स्थान पाएको छ।
0: अहिले त नेपाली चलचित्रहरूमा पनि त लोकवेशका गीतहरू समावेश भएका छन्, त्यो बेला चाहिँ त्यति थिएनन्, छन त कुनै चलचित्रहरूमा एकात्मा हुन्थ्यो भने अहिले चाहिँ लोकवेशका गीतहरूले चाहिँ चलचित्रमा पनि स्थान पाएको छ। पछिल्लो समयमा जस्तो एआई प्रविधि आएको छ, एआईले के गरिरहेको छ सङ्गीत क्षेत्रलाई, तपाईँको आफ्नो व्यक्तिगत अनुभव कस्तो लाग्छ? यो एआई आइसकेपछि कलाकारहरूको जीवनमा केही धक्का गर्छ या कलाकारहरूले चाहिँ योबाट चाहिँ सिक्छन्?
1: होइन, एआईले जो लगानी गर्नु होइन प्रड्युसर हुनुहुन्छ उहाँहरूलाई चाहिँ सहज पारिदिएको छ। एउटा पाठ हेर्ने भने सहजै गीत बनाइदेऊ अनि एआईलाई ऊ गर्यो, एआईले निकालिदिइहाल्छ, होइन? तर हामी जस्तो कलाकार गाउने कलाकारलाई चाहिँ घाटै छ, तर ओरिजिनल आवाज र एआईको आवाजमा त धेरै फरक पर्छ होइन। मान्छेले चाहने त कुनैले एआईको आवाज चाहन्छ भने धेरै जसोले प्रायः जसोले समथिङ

0: गाउनलाई कुनै एउटा गीत तयार गरेको
1: लागि होइन, तर अब राम्रो गर्छु मैले, बजारमा ल्याउँछु यो टाइपको, मैले एउटा छाप बसाल्छु आफैले गरेर, आफैले गीत सङ्गीत भन्नाले सङ्गीत भरेर स्वर भरेर होइन भनेर एउटा व्यावसायिक हिसाबले जाने भने चाहिँ अरिजिनल नै ठिक छ जस्तो लाग्छ मलाई।
0: अहिले व्यावसायिक हिसाबले गरिरहेका कलाकारहरूले पनि आफ्ना गीतहरू एआईलाई दिएको र एआईका गीतहरू चाहिँ युट्युबमा अपलोड गरेको देखिन्छ। सङ्गीत क्षेत्रमा आर्थिक पाटो हुन्छ, तपाईँले लगानी गरिसकेपछि केही पैसा आओस् भन्ने सबैको चाहना हुन्छ, कस्तो छ अहिलेको अवस्था आर्थिक?
1: अब कस्तो भने यो गीतलाई लगानी गरेर गीत बजारमा निकाल्नु पनि एउटा बाजी जस्तै हो क्या, होइन बाजी गर्ने हो, जिते ठिक छ हारे पनि ठिक छ भनेर चित्त बुझाउने हो एउटा कुरा होइन। म जित्छु नै भनेर हामीले गर्न लागि भने फेरि अलि माथि सोचेपछि पछि गीत चल्दैन भने जस्तो भएन भने चाहिँ अलि आफूलाई अलि बढी प्रेसर हुन सक्छ, मान्छे डिप्रेसनमा पनि धेरैजना जानु भएको छ। त्यस्तो गर्नु भन्दा नि जेता होला मैले बाजी एउटा खेल खेले त्यसको लागि, अब हारे पनि ठिक छ जिते पनि ठिक छ, म एकदम खुसी छु भन्ने तरिकाले चाहिँ गर्नु पर्यो भन्छु मैले चाहिँ।
0: हजुर, कार्यक्रम संस्था र सिर्जनामा छौँ, रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम संस्था र सिर्जना सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। हामीले आर्थिक कुराकानी गऱ्यौँ, केही सजिलो पनि छ र केही गाह्रो पनि छ। लगानी लगाइसकेपछि सबैले आर्थिक कुराहरू हेर्छ। एउटा गीतमा अडियो लगानी गर्दाखेरि सामान्यतया अहिले कति जति खर्च हुने गर्छ?
1: सामान्यतया आफूले शब्द सङ्गीत गर्यो भने चाहिँ बाजा स्टुडियो चार्ज एरेन्ज गर्दाखेरि चाहिँ नर्मली गऱ्यो भने 30-35 हजार। अब कलाकारहरूलाई के अरे सर्जकलाई गायक गायिकालाई पैसा तिरेर गर्ने भने चाहिँ अब हेरिकन क्वालिटी हेरिकन हुन्छ। त्यसको गीतको क्वालिटी कस्तो गरेको छ भने नर्मल क्वालिटीमा चाहिँ 30-35 हजार, अलि हाई क्वालिटीमा चाहिँ 2 लाख खर्च गरेको नै हुनुहुन्छ साथीहरू, शब्द सिर्जना लगायत सबै गरेर।
0: पछिल्लो समयमा विकृति पनि छ, जहाँ केही कुरा सकारात्मक हुन्छ त्यहाँ नकारात्मक पनि हुन्छ, लोकदोरी क्षेत्रमा चाहिँ अनुभव पनि छ। विकृतिहरू जस्तो रोक्नको लागि विभिन्न गीतकार सङ्घ, लोकदोरी प्रतिष्ठान लगायत विभिन्न सङ्घ संगठनहरू छन्, उहाँहरूले कसरी हेर्नु भएको छ सङ्गीत क्षेत्रलाई?
1: सङ्गीत क्षेत्रलाई अलिकति उत्तौलपनका गीतहरू आयो भने यो गर्नु हुँदैन भन्ने खालको प्रतिकार त गर्नु भएको छ, हामीले देखिरहेको छौँ सुनिरहेको छौँ होइन। अब कलाकारले जानेर पनि मैले यो गर्नु हुँदैन भनेर जानेर पनि पेलिदिनुहुन्छ उहाँहरूले होइन, त्यो भएको भएर चाहिँ अब संस्थाले हेर्नुपर्ने कर्तव्य चाहिँ सायद हेर्नु भएको छ।
0: जस्तो नेपाली चलचित्रमा सेन्सरका कुराहरू छन् नि, तपाईँलाई कस्तो लाग्छ यो गीत सङ्गीत क्षेत्रमा पनि सेन्सरका कुराहरू हुनुपर्छ या हुनु हुँदैन?
1: अब हुनुपर्छ या हुनु हुँदैन त्यो अलि हुन पनि पर्छ हुन पनि पर्दैन,
0: दुइटै हुन्छ। कार्यक्रम संस्था र सिर्जनाको हामी अन्त अन्ततिर छौँ, एउटा गीत हामी कार्यक्रमको अन्तमा छोड्नेछौँ, बोले माया बढ्ला भन्ने बोल रहेको छ, कृष्ण कडेल र तपाईँको आफ्नो युगल स्वर रहेको छ, शिवराज परियारको यसमा रचना र सङ्गीत रहेको छ। यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतका बारेमा थोरै कुराकानी?
1: यो गीत चाहिँ 3 वर्ष अगाडि लिएको, एकजना दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई, एकदमै मान्छु उहाँलाई, जापानमा हुनुहुन्छ उहाँ, उहाँले चाहिँ गीत गर्नु पर्यो नानी बागलुङको पञ्चे बाजा राखेर भन्नुभयो, अनि हाम्रो सर्जक पनि बागलुङकै हुन्छ शिवजी परियार उहाँ चाहिँ, अनि हाम्रो कृष्ण कडेल दाजु बुढेसकालले छुन्छ बुढेसकालले छुन्छ भन्ने गीत, बागलुङको गीत बागलुङको पञ्चे बाजा थेट पञ्चे बाजा राखेर त्यो खालको सिर्जना गरेर गाएको थियो।
0: एक लाइन सुन्छौँ अनि हामी कार्यक्रमको अन्ततिर पनि छौँ। यो गीत सुन्नुभन्दा पहिला चाहिँ तपाईँबाट अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: नमस्कार छ उहाँहरूलाई, सम्मान छ, यो रेडियो नेपाल सुनेर बस्नुहुने तमाम देश विदेशमा रहनुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद सुनेर बसिदिनु भयो, अनि मलाई यहाँसम्म ल्याउनु हुने हाम्रो रमेश भट्ट हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, रेडियो नेपाल परिवार पहिला एकदमै धन्यवाद छ,
0: आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, र अन्तमा यो गीत सुन्छौँ तपाईँबाट थोरै अनि छुट्टिन्छौँ।
1: हुन्छ, यो गीत चाहिँ मैले मेरो टिकटकमा पनि धेरै जाने गर्छ, धेरैले सुन्न चाहनुहुन्छ मेरो आवाजबाट, गीत त्यस्तै छ त्यही भएको भएर धेरैलाई। ऐना हेरी लजाइसके बेउलीको भेषैमा डोली छोडी जान मन छ राजाको देशैमा आटम सानो आटम। ऐना हेरी लजाइसके बेउलीको भेषैमा डोली छोडी जान मन छ राजाको देशैमा आटम सानो आटम।

0: भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। धन्यवाद।
1: आजका अतिथि लक्ष्मी रेग्मी र कृष्ण कडेलको सुर, शिवराज फुरियारको रचना र सङ्गीतमा रहेको गीत यहाँका माझमा छुट्दै आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
5: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
4: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
6: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
4: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
6: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
7: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकोमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन सङ्कलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारी प्रति ध्यान आकर्षण भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका नीति भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको बताउनुभयो। सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ मुगलिन सडक सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सञ्चालनमा आएको हो। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक चोक तथा उपत्यका भित्रिने प्रमुख नाका, नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमाथि विशेष निगरानी बढाएको छ। सो क्रममा बितेको 24 1806 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्लो वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञ सहितको सेवाका कारण सो संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अभय किसिन, विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: मानवतामा एकताबद्ध भन्ने नाराका साथ आज विश्व रेड क्रस तथा रेड क्रेसेन्ट दिवस विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। रेड क्रस तथा रेड क्रेसेन्टका लागि रेड क्रेसेन्टका लाखौँ स्वयंसेवकले विपद, युद्ध, महामारी तथा मानवीय सङ्कटका समयमा सेवा प्रदान गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र इरानी सेनाबीच गए राति अबेरसम्म गोली हानाहान भए तापनि युद्ध विराम अझै कायम रहेको बताउनु भएको छ। अमेरिकी र इरानी सेनाबीच भएको घटनामा कुन पक्षले पहिला गोली प्रहार गर्यो भन्ने प्रश्न भएको छैन। अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज होर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको इरानका एक उच्च सैनिक कमान्डरले आरोप लगाएका छन्। मौसम, आज दिउँसो कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्या अनि जिज्ञासालाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको भेडा पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ भेडा आनुवांशिक स्रोत केन्द्रका प्रमुख डाक्टर श्याम कृष्ण तिवारी।
6: भेडालाई कुन कुन बेला कुन कुन खोप आउने होला, त्यो अलिकति मलाई जानकारी दिनु होला।
7: अब भेडाहरूमा चाहिँ विभिन्न किसिमका सङ्क्रामक रोगहरू लाग्छन् र ती सङ्क्रामक रोगहरूबाट चाहिँ भेडाहरूलाई बचाउनको लागि चाहिँ खोप लगाउनु पर्ने हुन्छ। र खोप पनि कस्तो खालको रोगलाई लगाइन्छ भन्दाखेरि जुन रोगहरू भाइरल ओरिजिनका हुन्छन्, अब भाइरसबाट लाग्ने रोगहरू चाहिँ एकचोटि लागिसकेपछि तिनीहरूको कुनै उपचार हुँदैन। त्यही कारणले गर्दाखेरि उपचार नहुने खालका रोगहरूलाई चाहिँ बाट भेडाहरूलाई बचाउनको लागि चाहिँ खोप लगाउने गरिन्छ। जुन भाइरसले रोग लगाउँछ त्यही भाइरसलाई नै हामीले एटिन्युएटेड गराएर कमजोर बनाएर चाहिँ भेडाहरूमा लगाइदिँदाखेरि चाहिँ भेडाहरूले चाहिँ आफ्नो शरीरमा चाहिँ एन्टिबडीहरू उत्पादन गर्छन्, रोग प्रतिरोधात्मक क्षमता उत्पादन गर्छन्। केही गरी त्यो रोग चाहिँ भेडाहरूमा आयो भने चाहिँ त्यो रोगलाई भेडाहरूको शरीरमा पहिल्यै उत्पादन भएको एन्टिबडीले त्यो एन्टिजेनसँग चाहिँ एन्टिजेन एन्टिबडीको रियाक्सन भएर चाहिँ एन्टिजेनहरू चाहिँ मर्दछन् भन्ने चाहिँ खोपको चाहिँ थ्योरी हो। र त्यही कारणले गर्दाखेरि चाहिँ हामीले भेडाहरूमा लाग्ने भाइरल रोगको विरुद्ध खोपहरू लगाउनु पर्ने हुन्छ। र त्यो खोपमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण नेपालमा चाहिँ एकदमै इन्डेमिक रूपमा देखिएको चाहिँ पिपिआर रोग हो, जसलाई चाहिँ रेस्टिडेस्पेटिस रुमिनेन्स पनि भनिन्छ। र त्यो रोगको लागि चाहिँ हामीले प्रत्येक वर्ष चाहिँ खोप लगाउनु पर्ने हुन्छ र त्यो खोप चाहिँ चैत वैशाख महिनामा चाहिँ लगाइन्छ। र यो फार्मका भेडाहरू मात्र नभइकन यो लोकालिटीमा भएका सम्पूर्ण किसानहरूको भेडाहरूलाई चाहिँ खोप लगाइन्छ। र त्यो खोप लगाउने अग्रसरता चाहिँ प्रदेशको जिल्ला पशु सेवा कार्यालय र यहाँ स्थानीय तहको चाहिँ पशु सेवा शाखाले चाहिँ गर्ने गर्दछ। त्यसबाहेक पनि अर्को अब इन्टेरोटोक्सिमिया भन्ने रोगको पनि खोप लगाउनु पर्ने हुन्छ वार्षिक रूपमा। र इन्टेरोटोक्सिमिया रोगको खोप चाहिँ नेपालमा अहिलेसम्म उत्पादन भएको छैन, ट्रायलको क्रममा रहेको छ। र त्यो खोप चाहिँ हामीले अब इन्डियाबाट कुनै सप्लायर मार्फत चाहिँ ल्याएर चाहिँ हरेक वर्ष चाहिँ खोप लगाउने गरेका छौँ। र त्यो बाहेक पनि एउटा एफएमडी भन्ने रोग छ, खोरेत रोग। त्यो खोरेत रोगको भ्याक्सिन पनि हामीले एनुअल रूपमा अथवा चाहिँ वर्षमा 2 पटक त्यो खोप कस्तो खालको खोप हो त्यसको आधारमा चाहिँ भेडाहरूमा लगाउनु पर्ने हुन्छ। 3 महिना

0: जीवहरू जुन चाहिँ भेडाहरूको बाहिरी अङ्गमा अथवा चाहिँ छालामा चाहिँ संक्रमित गरेका हुन्छन् र भेडाहरूको इन्टर्नल अर्ग्यानहरूमा संक्रमित गर्ने परजीवीहरू तीन समूहका हुन्छन् जसलाई चाहिँ गोलो जुका, च्याप्टो जुका र फिते जुका गरेर तीन किसिमका जुकाहरूले संक्रमण गरेका हुन्छन् र त्यो जुकाहरूको पनि फेरि हजारौँ जातिहरू रहेका हुन्छन् र त्यो भेडाहरूलाई इन्टर्नल अर्ग्यानमा संक्रमित गर्ने जुन परजीवीहरू छन् त्यो चाहिँ भेडाहरूमा चाहिँ यो चरणमा चर्दाखेरि संक्रमण हुने अथवा चाहिँ तिनीहरूले चाहिँ खाएको दाना पानीको भाँडाहरूबाट अथवा स्याहार गर्ने जुन भेडा पालक कृषकहरूबाट पनि सर्ने हुन्छ। त्यसै गरी अब बाह्य परजीवीको बारेमा कुरा गर्नुपर्दा बाह्य परजीवीहरू चाहिँ जुम्राउ, पियाँ, किर्ना, त्यसै गरी माइट भन्छ, सुलसुले लगायतका बाह्य परजीवीहरू पनि हुन्छन् र त्यो बाह्य परजीवी विरुद्ध भेडाहरूलाई बचाउनको लागि चाहिँ किसानहरूले डिपिङ गर्ने अथवा चाहिँ विषादी पानीमा चाहिँ भेडाहरूलाई डुबाउने, डिपिङ चाहिँ वर्षमा कम्तीमा पनि दुईपटक गर्नुपर्ने हुन्छ। एउटा चाहिँ अब घुम्ती गोठमा चाहिँ माथि लैजानुभन्दा अगाडि एकपटक डिपिङ गराएर सेयरिङ गरिसकेपछि भेडाको उन काटिसकेपछि एकचोटि डिपिङ गराउने र त्यसपछि अब घुम्ती गोठ अन्तर्गत माथिल्ला खर्कहरूमा लैजाने र माथिल्ला खर्कहरूबाट फेरि चाहिँ तल्लो खर्कमा ल्याउँदाखेरि फेरि एकचोटि भेडाको उन काटेर फेरि एकचोटि चाहिँ अनिवार्य रूपमा डिपिङ गराउनु पर्ने हुन्छ। त्यसै गरी अब बाह्य परजीवीहरूबाट बचाउनको लागि एउटा आइभरमेक्टिन भन्ने इन्जेक्सन पनि पाइन्छ र त्यो आइभरमेक्टिन इन्जेक्सन पनि त्यसले चाहिँ एक्सटर्नल प्यारासाइट र इन्टर्नल प्यारासाइट बाह्य परजीवी र आन्तरिक परजीवी दुवै विरुद्ध काम गर्ने गर्दछ र त्यो इन्जेक्सनको प्रयोग गरेर पनि भेडाहरूलाई बाह्य परजीवी र आन्तरिक परजीवी विरुद्ध चाहिँ बचाउन सकिन्छ। अब जुकाको औषधि चाहिँ भेडाहरूको पाठापाठी जन्मेको करिब एक महिनाको उमेरमा चाहिँ पहिलो पटक जुकाको औषधि खुवाइन्छ र त्यो बेलामा चाहिँ हामीले गोलो जुका विरुद्ध एल्बेन्डाजोल भन्ने औषधि चाहिँ प्रयोग गरिन्छ र त्यसपछि चाहिँ भेडाहरूमा हरेक ती तिन महिनामा चाहिँ एन्थेलमिन्टिकहरू प्रयोग गर्ने गरिन्छ अथवा जुकाको औषधिहरू चाहिँ खुवाउने गरिन्छ र त्यसमा पनि अब जुकाको औषधि खुवाउनुभन्दा अगाडि चाहिँ भेडाहरूको वरकमलालाई चाहिँ जाँच गरेर प्रयोगशालामा जाँच गरेर कुन परजीवी छ त्यसै आधारमा चाहिँ औषधि सिफारिस भएर चाहिँ त्यही अनुसारै खुवाउने गरिन्छ। ती तिन महिनामा खुवाउँदाखेरि एउटै औषधि खुवाइराख्नुभन्दा अलग ग्रुपको औषधि चाहिँ खुवाउनु पर्ने हुन्छ। जस्तो एल्बेन्डाजोल यो महिनामा खुवाइएको छ भने अब आउने तिन महिनामा चाहिँ हामीले अर्को ग्रुपको औषधि जस्तो लेभामाइसोल खुवाउने अथवा चाहिँ अक्सिक्लोजानाइड खुवाउने त्यसरी चाहिँ चेन्ज गरेर अथवा फेनबेन्डाजोल खुवाउने औषधिलाई चाहिँ रोटेसन गराएर चाहिँ खुवाउनु चाहिँ उपयुक्त हुन्छ जसले गर्दाखेरि चाहिँ भेडाहरूमा एन्थेलमेन्टिकको चाहिँ रेसिस्टेन्स देखिन पाउँदैन।
1: हाम्रो थुमा चाहिँ कसरी उत्पादन गर्न सक्छ?
0: अब राम्रो थुमा उत्पादन गर्न चाहिँ किसानहरूले चाहिँ अब आफूसँग भएका जुन माउहरू छन् अथवा थुमाहरू छन् अलरेडी भएका माउ अथवा थुमाहरूमा चाहिँ सेलेक्सन गर्ने र त्यसमा सेलेक्सनका पनि विभिन्न आधारहरू छन्। तिनीहरूको बनावट हेरेर जस्तो माउको चाहिँ बनावट हेर्ने, त्यसको चाहिँ अब थुनहरूको बनावट कस्तो छ, त्यसको शारीरिक बनावट कस्तो छ, खुट्टाहरू कस्ता छन् होइन, अथवा त्यसको चाहिँ अब गर्भधारण गर्ने अथवा निरन्तर बाली जान्छ कि जाँदैन, गर्भधारण चाहिँ टाइममा गर्छ कि गर्दैन, अथवा ब्याउने अन्तराल चाहिँ बढी छ कि कम छ होइन, ती सबै कुराहरू हेरेर चाहिँ गर्नुपर्ने हुन्छ। सेलेक्सनका आधारहरू अप्नाएर गर्नुपर्ने हुन्छ किसानहरूले। त्यसै गरी अर्को चाहिँ अब जस्तो माउहरू राम्रो माउ अथवा राम्रो चाहिँ थुमाबाट जन्मेका पाठापाठी चाहिँ राम्रै हुन्छन् भन्ने मान्यता अनुसार चाहिँ राम्रो माउबाट जन्मेका पाठापाठीहरूलाई चाहिँ ब्रिडिङ गराउनको लागि अथवा प्रजनन गराउनको लागि छनौट गर्ने त्यस्तो उपायहरू अप्नाएर चाहिँ थुमाहरूलाई सेलेक्सन गरेर चाहिँ राम्रो थुमा छान्न सकिन्छ र त्यसपछि अब थुमालाई राम्रो बनाउनको लागि खालि नस्ल मात्रै राम्रो भएर नि हुँदैन, त्यसलाई चाहिँ म्यानेजमेन्ट अथवा व्यवस्थापन पनि राम्रो गर्नुपर्छ। त्यसको चाहिँ आहार व्यवस्थापन राम्रो हुनु पर्यो, स्वास्थ्य व्यवस्थापन राम्रो हुनु पर्यो र त्यसको चाहिँ अर्को वासस्थान पनि राम्रो व्यवस्था गर्न सकियो भने चाहिँ किसानहरूले राम्रो थुमा चाहिँ प्राप्त गर्न सक्दछन्।
2: भेडाको उन चाहिँ कुन कुन महिनामा काट्दाखेरि राम्रो हुन्छ, वर्षमा कति पटक काट्दाखेरि राम्रो हुन्छ?
0: भेडाहरूमा उन काट्नको लागि वर्षको दुईपटक उन काट्ने चाहिँ प्रचलन रहेको छ र उन काट्दाखेरि एउटा महिना भनेको चाहिँ चैत्र महिनामा चाहिँ उन काट्ने गरिन्छ र चैत्र महिनामा चाहिँ यहाँ भएका किसानहरूले तल्लो खर्कबाट चाहिँ माथिल्लो खर्कमा भेडाहरूलाई स्थानान्तरण गर्ने गर्दछन्, घुम्ती गोठ प्रणाली अन्तर्गत पाल्ने गर्दछन् र त्यो बेलामा चाहिँ माथि चाहिँ खर्कमा चाहिँ माथि अलिक चिसोमा लैजाने कारणले गर्दाखेरि त्यहाँ लानुभन्दा अगाडि एकचोटि चाहिँ उन काटेर लैजाने गर्दछन् र लगभग 6 महिना जति चाहिँ माथिल्ला खर्कहरूमा हाई अल्टिच्युडमा भएका चरण क्षेत्रहरूमा चाहिँ भेडाहरूलाई चराइसकेपछि र फेरि तल आफ्नो तल्लो खर्कमा ल्याउने बेलामा अथवा चाहिँ तलको घुम्ती गोठमा ल्याउने बेलामा ल्याइसकेपछि चाहिँ एकचोटि उन काट्ने गर्दछन्। यसरी वर्षमा चाहिँ दुईचोटि उन काट्ने चाहिँ प्रचलन रहेको छ।
1: भेटाहरूलाई आहार कामी हुँदाखेरि हामीले भेटालाई के दिन सक्नुहुन्छ?

0: भेडा उत्पन्न गर्नलाई भेडालाई के खुवाउनु पर्छ?
1: शक्ति दिने आहारा, त्यसै गरी शारीरिक वृद्धि गराउने आहारा, रोगसँग लड्न सक्ने आहारा गरेर तीन वर्गका पदार्थहरू मिश्रित गरेर चाहिँ आहारा बनाउन सकिन्छ। र त्यसमा चाहिँ शक्ति दिने आहाराको रूपमा चाहिँ अब मकै भयो, कोदो भयो, होइन गहुँ भयो, ती किसिमका यहाँ के आहारा उपलब्ध छ, जस्तो यहाँको यहाँ उत्पादन हुने पदार्थहरूमा चाहिँ कोदो बढी उत्पादन हुने भएको भएर कोदोलाई चाहिँ इनर्जीको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी मकै पनि यो ठाउँमा उत्पादन हुन्छ, त्यही भएर मकै अथवा कोदोलाई चाहिँ इनर्जीको स्रोतको रूपमा लगभग 40% भाग चाहिँ त्यसलाई समावेश गर्नुपर्ने हुन्छ। र त्यसपछि अब प्रोटिनको रूपमा अथवा चाहिँ शक्ति दिने आहाराको रूपमा चाहिँ तोरीको पिनालाई चाहिँ यहाँ लोकल्ली पनि उपलब्ध हुने कारणले गर्दाखेरि तोरीको पिना चाहिँ 15-20% चाहिँ एड गर्न सक्छन्। त्यसै गरी अब इनर्जीकै स्रोतको रूपमा चाहिँ धानको ढुटो अथवा गहुँको चोकरलाई लगभग 25-30% चाहिँ एड गर्न सकिन्छ। त्यसै गरी अब मोलासेस अथवा खुदो पनि भनेर भनिन्छ, र त्यो खुदो चाहिँ लगभग 10% चाहिँ आहारामा एड गर्ने, र त्यो आहारामा 100 किलो आहारामा 1 किलो नुन एड गर्ने, र खनिज पदार्थ बजारमा किन्न पाइन्छ एग्रोबेटहरूमा, त्यो खनिज पदार्थ चाहिँ लगभग 1 किलो चाहिँ एड गरेर 6 किलो आहारा चाहिँ किसानहरूले बनाएर त्यो आहारालाई चाहिँ भेडाहरूलाई दैनिक 300-400 ग्रामको दरले ठुला वयस्क भेडाहरूलाई चाहिँ खुवाएर चाहिँ त्यसरी आहारा व्यवस्थापन गर्न सक्छन् किसानले। अब केही गरी यो कुराहरू सबै सन्तुलित आहारा बनाउन नसकेको खण्डमा पनि दैनिक आहारामा चाहिँ मकैको प्रयोग गरेर, कोदोको प्रयोग गरेर र केही मात्रामा चाहिँ पिना खुवाएर पनि आहारा चाहिँ पूर्ति गर्न सकिन्छ। घाँसहरूलाई चाहिँ वार्षिक एनुअल क्यालेन्डर बनाएर चाहिँ किसानहरूले चाहिँ आफ्नो जग्गामा चाहिँ खेती गर्न सक्नुभयो भने चाहिँ वर्षभरि नै हरियो घाँसको आपूर्ति गर्न सकिन्छ, जस अन्तर्गत चाहिँ 3 सिजनमा 3 किसिमका अलग किसिमका घाँसहरू लगाउन सकिन्छ। एउटा हिउँदे घाँस भनेर असोज कार्तिक महिनामा रोप्ने, र त्यो चाहिँ हिउँदमा तयार हुन्छ, जुन बेलामा चाहिँ आहारा कम हुन्छ त्यो बेलामा चाहिँ हिउँदे घाँसले चाहिँ आहारा पूर्ति गर्न सक्छ। त्यसै गरी अर्को वर्षे घाँस भनेर चैत वैशाख महिनामा अथवा फागुन चैतमा लगाउने घाँसलाई चाहिँ वर्षे घाँस भनेर भनिन्छ, र त्यसपछि असार साउन महिनामा लगाउने घाँस चाहिँ बहुवर्षे घाँस भयो। अब हिउँदे घाँसको रूपमा चाहिँ यो जुन उच्च पहाडी क्षेत्रमा चाहिँ हामीले जय घाँस लगाउन सक्छौँ, र त्यसपछि फागुन चैत महिनामा वर्षे घाँसको रूपमा चाहिँ टियोसेन्टी र मकैलाई चाहिँ घाँसको रूपमा लगाउन सकिन्छ, र असार साउन महिनामा चाहिँ विभिन्न किसिमका घाँसहरू लगाउन सकिन्छ, कोसे घाँस र अकोसे घाँस गरी। अब अकोसे घाँसमा चाहिँ पासपालन, सेटारिया, त्यसपछि अम्रिसो लगायतका घाँसहरू लगाउन सकिन्छ भने अर्को चाहिँ लुसन लगायतको घाँस पनि कोसे घाँसको रूपमा चाहिँ असार साउन महिनामा लुसन घाँस लगाउन सकिन्छ। हाम्रो यहाँका स्थानीय कृषकहरूले चाहिँ खर्कमा आधारित भेडा पालन व्यवसायलाई अवलम्बन गरिरहेका छन् र किसानहरूले चाहिँ खर्कमा उपलब्ध भएको घाँसहरूमै डिपेन्ड भएर भेडा पालन गरेको अवस्था छ, र त्यही कारणले गर्दाखेरि यहाँ भएका खर्कहरूलाई चाहिँ सुधार गर्न नितान्त आवश्यक रहेको छ। किसानहरूले जस्तो दाना बनाएर खुवाउने त्यस्तो प्रचलन नभएको कारणले गर्दाखेरि सबै भेडाहरू चाहिँ खर्कमै भएको घाँसमा चाहिँ आधारित भएको कारणले गर्दाखेरि खर्कलाई चाहिँ अनिवार्य रूपमा चाहिँ सुधार गर्नुपर्ने आवश्यकता रहेको छ। अब खर्कलाई बढी प्रोडक्टिभ गर्नको लागि चाहिँ खर्क सुधारका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, र त्यो खर्क सुधारको कार्यक्रम चाहिँ सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकारहरू मिलेर चाहिँ खर्क सुधारको योजनाहरू कार्यान्वयन गर्नुपर्ने हुन्छ। खर्क सुधार गर्दाखेरि चाहिँ खर्कमा भएका स्थानीय जातका घाँसहरू पनि कोसे अकोसे दुवै किसिमका घाँसहरू हुन्छन्, र त्यसमध्ये जुन घाँस चाहिँ राम्रो खालको घाँस छ, जस्तो फुर्चा, डिम्चो भन्ने घाँसहरू, कोसे घाँसहरू, ती राम्रा खालका घाँसहरू हुन् खर्कमा पाइने, ती घाँसहरूलाई चाहिँ विस्तार गर्ने र त्यसपछि नयाँ उन्नत जातका घाँसहरूलाई पनि इन्ट्रोड्युस गराउने, प्रवेश गराउने, रोप्ने, त्यो घाँसको रूपमा चाहिँ हामीले त्यो राई घाँस भयो, त्यसपछि व्हाइट क्लोभर, ती घाँसहरू चाहिँ छर्ने, अनि त्यसपछि खर्क सुधारको रूपमा चाहिँ अब खर्कमा चर्दाखेरि चाहिँ पशुहरूलाई अथवा भेडाहरूलाई चाहिँ पानी उपलब्ध होस् भनेर पानी सङ्कलनका साना साना पोखरीहरू बनाइदिने, खर्कमा चाहिँ आवाजावत गर्न सजिलो होस् भनेर चाहिँ गोरेटो बाटोहरूको निर्माण गर्ने, ब्रिजहरूको भनेको पुलहरू जस्तो पनि बनाइदिने, एक ठाउँबाट अर्को ठाउँको खर्कमा जानको लागि ती लगायतका कामहरू गरेर चाहिँ खर्क सुधार गर्न सकिन्छ।
0: भेडा पालेको छौँ, त्यो हामी बिमा गर्न खोजिरहेको छ, हामी बिमा चाहिँ कसरी गर्ने होला?
1: नेपाल सरकारले पशुपालनलाई चाहिँ पशुपालक कृषकहरूको सुविधाको लागि चाहिँ पशुपन्छी बिमाको अवधारणा ल्याएको छ। त्यसको लगभग बिमाको रकमको 80% भाग चाहिँ सरकारले नै बेहोरी दिने गरी चाहिँ सरकारले जुन पोलिसी ल्याएको छ, त्यो पोलिसीबाट चाहिँ यहाँका भेडापालक किसानहरूले धेरै फाइदा लिन सक्छन्। जस्तो भेडालाई चाहिँ हामीले 10,000 बिमा गर्ने हो भने त्यसको जम्मा 5% मात्रै बिमाको रकम हुन्छ, र त्यो 5% बिमाको रकमको पनि 80% चाहिँ नेपाल सरकारले बेहोर्ने गर्दाखेरि चाहिँ धेरै कम बिमाको रकममै भेडाको चाहिँ बिमा गर्न सकिन्छ। र त्यो बिमामा चाहिँ आबद्ध भएको खण्डमा चाहिँ केही गरी भेडाहरूमा कुनै रोग आएर भेडाहरूको मृत्यु भइहालेको खण्डमा पनि राम्रो क्षतिपूर्ति पाउन सकिन्छ। र त्यो क्षतिपूर्ति बापत प्राप्त रकमले चाहिँ नयाँ भेडाहरू किनेर फेरि पाल्न सक्छन्। त्यस कारणले गर्दाखेरि किसानहरू चाहिँ भेडा पालन व्यवसायबाट विस्थापित हुनु पर्दैन। त्यही भएर म स्थानीय किसानहरूलाई चाहिँ आफ्नो भेडाहरू सबै भेडाहरूको चाहिँ बिमा गर्नको लागि चाहिँ अनुरोध गर्न पनि चाहन्छु। भेडाहरूलाई बिमा गर्ने प्रक्रियाको रूपमा चाहिँ नेपाल सरकारले हरेक जिल्लामा चाहिँ कुनै बिमा कम्पनीलाई चाहिँ त्यो जिल्लाको लागि चाहिँ बिमा गर्नको लागि चाहिँ तोकेको अवस्था छ। र हाम्रो यहाँ चाहिँ शिखर इन्सुरेन्स कम्पनीलाई चाहिँ तोकेको कारणले गर्दाखेरि बिमा गर्दाखेरि किसानहरूले चाहिँ बिमा कम्पनीमा सम्पर्क गरेर बिमा कम्पनीले उपलब्ध गराएको प्राविधिकले चाहिँ किसानहरूको भेडाहरूको चाहिँ स्वास्थ्य परीक्षण गरिसकेपछि ती भेडाहरू स्वस्थ भएको खण्डमा चाहिँ बिमा अभिकर्ताहरूले चाहिँ ती किसानहरूको भेडाहरूको बिमा गरिदिन्छन्। र त्यो बिमाको रकम चाहिँ किसानहरूले 10,000 बिमा गर्दैछन् भने जम्मा 500 रुपियाँ लाग्ने हो। त्यसको पनि 80% चाहिँ नेपाल सरकारले बेहोर्ने कारणले गर्दाखेरि चाहिँ लगभग 100 रुपियाँ जतिमै 10,000 बिमा चाहिँ किसानहरूले गर्न सक्छन् भेडाको।
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भन्या?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: नमस्कार। आज विश्व रेड क्रस दिवस, मानवतालाई जीवित राखौं भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइँदैछ। सन् 1948 मनाउन थालिएको विश्व रेड क्रस दिवस हरेक वर्ष मे 8 दिन मनाउने गरिन्छ। नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेड क्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि मे 8 नै भएको थियो। रेड क्रस र रेड क्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे 8 विश्व रेड क्रस दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो। रेड क्रस आन्दोलनको मुख्य उद्देश्य युद्ध, विपद र संकटका समयमा मानवीय सेवा प्रदान गर्नु हो। यस दिवसको मानवता, निष्पक्षता, तटस्थता र स्वैच्छिक सेवा जस्ता रेड क्रसका आधारभूत सिद्धान्तहरूको स्मरण गराउँदै विश्वभरका रेड क्रस स्वयंसेवकहरूले यो दिवसमा विभिन्न जनचेतनामूलक कार्यक्रम, रक्तदान अभियान, स्वास्थ्य शिविर तथा विपद तयारी सम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै मानव सेवाप्रति आफ्नो प्रतिबद्धता प्रकट गर्ने गर्दछन्। हरेक वर्ष मे 8 मनाइने रेड क्रस दिवसको अवसरमा आज हामीले रेड क्रसको योगदान, यसका गतिविधि र स्वयंसेवी भूमिका बारे नेपाल रेड क्रस सोसाइटीका मानवीय मूल्य तथा संचार विभागका निर्देशक एवं सूचना अधिकारी विपुल नेउपानेसँग कुराकानी गरेका छौँ। विश्व रेड क्रस दिवस विशेष कार्यक्रममा यहाँलाई स्वागत छ। विश्व रेड क्रस दिवसको महत्व के हो, कुराकानीको शुरुआत यसैबाट गरौँ कि?
1: रेड क्रस भनेको एउटा विश्वव्यापी मानवीय अभियान हो। यसले चाहिँ मानवहरूलाई अप्ठ्यारो पार्ने संसारको ठुलो ठुलो विषयहरू जस्तो युद्धको कुराहरू, जलवायु परिवर्तनबाट मान्छेमा पर्ने प्रभावहरू, विपदको बेलाको कुराहरू, विभिन्न संकटहरू, युद्धहरूको बेलाकोमा चाहिँ मानवीयताको संरक्षण हुनुपर्छ र त्यस्तो बेलामा चाहिँ मान्छेलाई कम्तीमा कमसे कम प्रभाव पर्ने गरेर सबै राष्ट्रिय सरकारहरूले र सबै मानवीय सेवा कर्मीहरूले छिटो भन्दा छिटो राहत र उद्धारको कामहरू गर्नुपर्छ भन्ने मान्यता राखेर संसारभरि काम गर्दछ। र यो विश्व रेड क्रस दिवस चाहिँ रेड क्रस अभियानको सुरुवात गर्ने जहाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर 8 दिन मनाउने गरिन्छ र यो विश्वभरि मनाइन्छ र यसले चाहिँ त्यो विश्वमा भएको प्रमुख मानवीय चुनौतीहरूलाई र मानवीय सेवा गर्दाखेरि देखिएको अप्ठ्यारोहरूलाई चाहिँ एड्रेस गर्ने हिसाबले नाराहरू रेड क्रस अभियानको सचिवालय जेनेवाबाट तय हुन्छ र त्यो नाराको आधारमा चाहिँ हामी संसारभरि नै मानवीय सेवालाई अझ प्रभावकारी बनाउनको लागि, अझ दुरुस्त बनाउनको लागि र अझै थप समुदायसम्म पुग्नको लागि र चाहिँ मानवीय सेवा कर्मीहरूको संरक्षणको लागि चाहिँ वकालत गर्ने हिसाबले संसारभरि नै यो दिवस चाहिँ लाखौं करोडौं स्वयंसेवकहरू, सरकार, समुदायहरू मिलेर चाहिँ मनाउने गरिन्छ।
0: यो रेड क्रसको मूल उद्देश्य अथवा यसले हेर्ने कार्यक्षेत्रको विषयमा कुराकानी गरेर यसको उद्देश्य र यसको महत्वको बारेमा त जानकारी पायौँ होइन? दिवसकै कुरा गर्दै गर्दाखेरि यसको महत्व चाहिँ कस्तो रहन्छ?
1: रेड क्रसको दिवसको महत्व चाहिँ ठुलो रहन्छ विश्वमा। यसले चाहिँ हामीलाई अब यो वर्ष चाहिँ हामी कस्तो खालको अभियान सञ्चालन गर्ने भन्ने खालको कुराहरू गाइड गर्छ। यसले चाहिँ विगत वर्षमा प्राप्त गरेको उपलब्धिहरूलाई चाहिँ सेलिब्रेट गर्ने, सम्झने खालको कुराहरू चाहिँ गर्छ र यसले चाहिँ मानवीय सेवा कर्मीहरूलाई थप एकबद्ध हुनको लागि र थप एक ठाउँमा आउनको लागि अभिप्रेरणा गर्छ र यो दिवसले चाहिँ संसारभरिका मानवीय कर्मीहरूलाई जोड्दछ, भनौँ न, एक ठाउँमा ल्याउँदछ र हाम्रो एउटा साझा एस्पिरेसन, हाम्रो चाहना, हाम्रो अपेक्षाहरू चाहिँ आउँदछ र यस्तो अवसरहरूमा हामीले भनौँ न विश्वभरि स्वयंसेवकहरूलाई जसले समुदायमा बसेर अहोरात्र आफूलाई अप्ठ्यारोमा पारेर, आफूलाई संकटमा पारेर पनि अरूको सेवा गर्नुहुन्छ त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामी एकदमै सद्भाव देखाउँछौँ, उहाँहरूको पक्षमा उभिन्छौँ, उहाँहरूलाई चाहिँ हामी सम्मान गर्दछौँ। त्यसले गर्दाखेरि चाहिँ यो भनौँ न सेवा कर्मीहरूलाई प्रोत्साहित गर्ने, उहाँहरूले गरेका कामहरू उजागर गर्ने, उहाँहरूले प्राप्त गरेको उपलब्धिहरूलाई चाहिँ विश्वस्यामी ल्याउने, चाहिँ मिडियाहरूमा ल्याउने खालको कुराहरूको हिसाबले चाहिँ यो दिवस एकदमै महत्त्वपूर्ण छ।
0: नेपालमा रेड क्रसले चाहिँ कस्ता कस्ता कामहरू गरिरहेको छ, कामको सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ
1: नेपालमा रेड क्रस एउटा ठुलो मानवीय सञ्जालको हिसाबले चाहिँ रहेको छ। हामी भनौँ न काठमाडौँ हाम्रो केन्द्रीय कार्यालय छ, साथै प्रदेशमा हाम्रा प्रदेश कार्यालयहरू छन्, जिल्लामा जिल्ला शाखाहरू छन् अनि चाहिँ पालिकाहरूमा 753 पालिका शाखाहरू छन् र पालिकाभन्दा तल समुदाय स्तरमा चाहिँ उपशाखाहरू छन्। 1600 भन्दा बढी त हाम्रा उपशाखाहरू मात्रै छन् र यो सञ्जालमा चाहिँ हजुरको लगभग 12,00,000 जति सदस्यहरू र लगभग 96,000 भन्दा बढी स्वयंसेवकहरू चाहिँ आबद्ध भएर यो विपद र सङ्कट व्यवस्थापनको कुराहरू, जस्तो यो भनौँ न अहिले चाहिँ जलवायु परिवर्तन कारणले चाहिँ यो विपदको सङ्ख्याहरू र त्यसको प्रभाव पनि एकदमै बढेर गएको छ, यस्तो अवस्थामा चाहिँ समुदायले नै हामी कसरी रेजिलियन्ट बनाउने, समुदायले नै कसरी आफूले चाहिँ प्रतिकार गर्न सक्ने खालको बनाउने भन्ने हिसाबले समुदायको क्षमता अभिवृद्धि गर्नेदेखि लिएर तत्काल राहत उद्धारको कामहरू गर्छौँ, यो जलवायुको कारणले हुने प्रभावहरूको बारेमा सूचनाहरू दिन्छौँ, हामीले चाहिँ तपाईँको यो उद्धार गर्ने खालको राहतहरू गर्ने खालको सङ्घ हाम्रा चाहिँ इकाइहरूको चाहिँ यो क्षमता अभिवृद्धिको लागि हामी काम गर्छौँ, त्यस्तै त्यो हामी पूर्वानुमानमा आधारित खालको प्रतिकार्यहरू गर्छौँ, र कोही बाढी आउने त्यस्तो छ भने हामी पहिल्यै चाहिँ सुरक्षित ठाउँमा मान्छेहरू राख्ने, राहतहरू दिने, होइन त्यो खालको कामहरू चाहिँ हामी गर्छौँ भने स्वास्थ्यको क्षेत्रमा चाहिँ हामी त्यो विपदहरूको बेलामा चाहिँ मनोसामाजिक परामर्श सहयोगदेखि लिएर एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्त सञ्चार, आपतकालीन अवस्थामा पनि रक्त सञ्चार सेवाहरू अब सामान्य अवस्थामा भइ नै हाल्यो, एम्बुलेन्स यस्तो खालको कामहरू चाहिँ हामी गर्छौँ र हामी ठुलो नेटवर्कमा गर्छौँ, जस्तो हाम्रो एम्बुलेन्सहरू मात्रै लगभग 300 स्थानहरूबाट चाहिँ हामी सेवा गर्छौँ, हाम्रो प्राथमिक उपचारहरू लगभग सबै जसो समुदायहरूमा चाहिँ हुनुहुन्छ, 77 जिल्लामा सबै ठाउँमा चाहिँ उहाँहरू हुनुहुन्छ, यसरी चाहिँ हामी देशभरि नै एउटा मानवीय सेवाको लागि चाहिँ सक्रिय भएर हामी काम गर्छौँ।
0: यहाँले यसरी सक्रियता देखाउँदै गर्दाखेरि यसमा संलग्न जनशक्तिहरू प्राय जसो स्वयंसेवी रहन्छन् होइन?
1: रेड क्रसको स्वयंसेवकहरू विपद परेको ठाउँमा गएर सेवा गर्ने चाहिँ हाम्रो चाहिँ तपाईँको हाम्रो प्राथमिकता हो अथवा हाम्रो उद्देश्य हो, जस्तो तर अब ठुलो खालको विपदहरूमा त हामी राष्ट्रिय स्तरबाटै परिचालित हुन्छौँ, होइन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणबाटै हामी चाहिँ उहाँ सँगसँगै सबै स्तरहरूमा काम गर्छौँ, नेपाल सरकार, गृह मन्त्रालय सबैसँग। अब गाउँघरमा हुने सानो खालको डिजास्टरहरूमा रेड क्रसका स्वयंसेवकहरू गाउँघरमै हुन्छन्, होइन कहीँ आगो लाग्यो भने आगो लागेको देखेपछि रेड क्रसको स्वयंसेवकहरू दौडेर आगो निभाउन जानुहुन्छ, रोड एक्सिडेन्ट भयो भने देख्दा बित्तिकै उहाँहरू जानुहुन्छ, र कहीँ कतै त्यस्तो अब त्यस्तो विपदको घटना हुँदाखेरि नभएको ठाउँमा चाहिँ समुदायको व्यक्तिहरूले हाम्रो उपशाखा हुन्छ, समुदाय स्तरमै उपशाखाहरू हुन्छ, र त्यो उपशाखाको तालिम प्राप्त व्यक्तिहरूलाई प्रायः जसो चिन्ने पनि हुन्छ, उहाँहरूले खबर गरेर पनि हाम्रो स्वयंसेवकहरूलाई खबर गर्नुहुन्छ अनि हामी तुरन्त खटेर गर्छौँ, र कति ठाउँमा चाहिँ अब आगलागी भयो अथवा प्रकोप भयो सानो तिनो एउटा दुईटा घर त्यस्तो हुँदाखेरि चाहिँ भनौँ न रेड क्रसमा आउनुहुन्छ अनि उहाँलाई हामीले जानकारी गराउनुहुन्छ अनि हामी चाहिँ राहतको सामग्रीहरू चाहिँ प्रदान गर्ने खालको कामहरू चाहिँ गर्छौँ। त्यसले गर्दाखेरि अब एउटा त हामी राष्ट्रिय हिसाबले ठुलो उसमा चाहिँ परिचालित हुन्छौँ र सानो तिनो डिजास्टरहरूमा पनि हामी समुदाय स्तरबाटै तपाईँको तुरुन्तै हामी चाहिँ परिचालित हुन्छौँ र यो नै हाम्रो नेपाल रेड क्रसको सबैभन्दा ठुलो चाहिँ स्ट्रेन्थ हो कि हामी चाहिँ प्रत्येक गाउँघरमा छौँ र हामी चाहिँ तपाईँको कुनै पनि विपद पर्दाखेरि स्वस्फूर्त तरिकाले चाहिँ हाम्रा स्वयंसेवकहरू चाहिँ परिचालित हुन्छौँ, यो चाहिँ एकदमै एउटा राम्रो पक्ष हो।
0: यो सन्दर्भमा चाहिँ स्वयंसेवकहरूको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ नि?
1: अब स्वयंसेवकको महत्त्वपूर्ण एकदमै महत्त्वपूर्ण हुन्छ, स्वयंसेवक भनेको चाहिँ हाम्रो लागि भनौँ न एकदमै महत्त्वपूर्ण कुरा हो, रेड क्रसको सुरुवात नै हजुरको स्वयंसेवाबाट भनौँ न आजभन्दा 167 वर्ष अगाडि होइन हेनरी ड्युना चाहिँ जो व्यापारी हुनुहुन्थ्यो उहाँले युद्धको विभीषिका देखेर उहाँले आफ्नो सारा त्यति ठुलो व्यापारीको सारा सम्पत्ति गुमाएर उहाँले सेवा गरेर एउटा मानक स्थापना गर्नुभयो र संसारभरि रेड क्रसको प्रादुर्भाव भयो। त्यसो गर्दाखेरि स्वयंसेवा चाहिँ हाम्रो रेड क्रसको डिएनएमै छ कि छ, त्यसले गर्दाखेरि हामी स्वयंसेवी संस्था हो र स्वयंसेवी नै हाम्रो संस्थाका चाहिँ सबैभन्दा ठुला गहनाहरू हुन् भनौँ न, हामीलाई परिचालन गर्ने, संस्थालाई ड्राइभ गर्ने, सञ्चालन गर्ने, संस्थाको प्राथमिकताहरू तोक्ने, यसलाई गभर्न गर्ने चाहिँ स्वयंसेवकहरू नै हुनुहुन्छ र हामी कर्मचारीहरूले चाहिँ उहाँलाई चाहिँ उहाँहरूको सचिवालयको हिसाबले सहयोग गर्ने काम हो र स्वयंसेवकहरू चाहिँ भनौँ न यस्तो जमानामा पनि भनौँ न यति धेरै अब भनौँ न यो स्वास्थ्य जमानामा पनि स्वयंसेवकहरू चाहिँ निस्वार्थ हिसाबले काम गरेर जसले निस्वार्थ हिसाबले काम गर्नुभएको छ उहाँहरूले चाहिँ एउटा संसारलाई आशा देखाउनु भएको छ कि यस्तो अवस्थामा पनि एउटा मानवीयताको टुकी चाहिँ बोलिरहेको छ, दीप चाहिँ बोलिरहेको छ र मान्छे चाहिँ निस्वार्थ तरिकाले सेवा गर्ने मान्छेहरू पनि छन् र निस्वार्थ तरिकाले यो संसारलाई बस्न योग्य बनाउने मान्छेहरू पनि छन् भन्ने सन्देशहरू चाहिँ सन्देश स्वयंसेवकहरूले दिनुहुन्छ। त्यसो गर्दाखेरि यो मानवीय सेवाको लागि स्वयंसेवकहरू धेरै सम्मानजनक हुनुहुन्छ र धेरै आवश्यक हुनुहुन्छ र रेड क्रसले गर्ने कामहरू चाहिँ हामी पे गरेर सक्दैनौँ, होइन, त्यो हुने कुरा नै होइन। एक आपसलाई एक आपसमा सहयोग गर्ने कुरा चाहिँ त्यसको कुनै मूल्य पनि हुँदैन र त्यसको कसैले पैसा दिएर गर भन्ने खालको कुरा पनि होइन। यो सहयोग गर्ने कुरा आपतमा परेकोमा चाहिँ परेको मान्छेलाई उद्धार गर्ने खालको कुराहरू चाहिँ मनबाट आउने कुरा हो र हामी एकदमै प्रतिबद्ध मनैबाट सेवा गर्ने स्वयंसेवकहरू चाहिँ हामी एकदमै आदर गर्छौँ र उहाँहरूको महत्त्व चाहिँ धेरै ठुलो छ यो समाजको लागि भन्ने चाहिँ हामी मान्दछौँ।
0: हजुर विपुल सर, म करिब कुराकानीको अन्तिममा आइपुगे। अन्त्यमा चाहिँ आज चाहिँ विश्व रेड क्रस दिवस, यो दिवसको अवसरमा केही भन्न चाहनुहुन्छ?
1: अब आज चाहिँ विश्व रेड क्रस दिवस हो होइन, यो दिवसको नारा चाहिँ युनाइटेड इन ह्युमेनिटी भन्ने छ, भनेको चाहिँ मानवतामा एकबद्ध हौ भन्ने चाहिँ यसको नारा हो। यो भनेको चाहिँ हामी यो संसारमा चाहिँ मानव सेवा गर्ने स्वयंसेवकहरूलाई हामी संरक्षण प्रदान गरौँ होइन, उहाँहरूलाई चाहिँ हामी सम्मान दिउँ र हामी चाहिँ समुदायमा हामी सेवा गर्ने समुदायको व्यक्तिहरूलाई पनि हामी चाहिँ सम्मान गरौँ र यो मानवीय पीडामा चाहिँ हामी सबै गोलबद्ध हौँ, सबैजना चाहिँ प्रतिबद्ध हौँ, एकबद्ध हौँ र मानवीय हामी सबैजना एकबद्ध भएर मानवीय सेवाकर्मीहरूलाई चाहिँ संरक्षण प्रदान गरौँ भन्न चाहन्छु। त्यसले गर्दाखेरि चाहिँ मानवीय सेवाकर्मीहरू चाहिँ थप उत्साहित, थप सुरक्षित भएर चाहिँ अझ राम्रो सेवाहरू चाहिँ गर्न सक्नुहुन्छ। नेपालको सन्दर्भमा पनि हाम्रो पनि एकदमै यो विपद धेरै हुने अप्ठ्यारो भौगोलिक अवस्था भएको ठाउँ हो र यहाँ विपदहरू भइरहन्छ। त्यस्तोमा चाहिँ स्वयंसेवकहरूले धेरै दुःख गरेर राहतदेखि लिएर प्रति कार्यको कामहरू जीवनहरू बचाउनु भएको छ र सबै स्वयंसेवकहरूलाई चाहिँ हामी हार्दिक नमन गरौँ, उहाँहरूले गरेको कामको चाहिँ हामी एकदमै प्रोत्साहन गरौँ, सबैले चाहिँ उहाँहरूलाई उत्साह दिउँ र नेपालकै सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ नेपाल रेड क्रसलाई चाहिँ एउटा कानुनको, नेपाल रेड क्रस कानुनको एकदमै आवश्यक छ र सबै नेपाल सरकार लगायत सबै सरकारवालाहरूले चाहिँ रेड क्रस कानुन बनाएर मानवीय गतिविधिहरूलाई चाहिँ अझै थप उत्कर्षमा पुर्याउनको लागि, अझ थप व्यवस्थित गर्नको लागि चाहिँ सहयोग गर्नुहोस् भन्ने खालको कुराहरू चाहिँ हामी एकदमै अपिल गर्न चाहन्छौँ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल रेड क्रस सोसाइटीका मानवीय मूल्य तथा संचार विभागका निर्देशक एवं सूचना अधिकारी विपुल नेउपाने। रेड क्रस केवल संस्था होइन, यो त मानवताको भावना हो। मानवताको सेवा नै रेड क्रसको मूल भावना हो। रेड क्रस दिवसको अवसरमा हामी सबैले मानवताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरौं। यी शब्दहरू सँगै आजको विश्व रेड क्रस दिवस विशेष कार्यक्रम यही सकिन्छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा धन्यवाद दिँदै म अर्जुन श्रेष्ठ बिदा हुन्छु। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि 2 बजेसम्म। तर आज चाहिँ विश्व रेड क्रस दिवसको अवसरमा तयार गरिएको कार्यक्रम हामीले अगाडि सुनायौँ अनि आज अलिकति ढिलो सुरु भएको छ यो कार्यक्रम है। कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने म इमेल आइडी बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसरी स्वरूप सुनाउँदैछु। मिलना मात्यको स्वरमा सजिएको यो गीत गीत रचना विष्णा विरहीले गर्नुभएको हो भने सङ्गीत दीपक शर्माको रहेको छ।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नत्व झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र यो माया भन्ने कुरा। मायामा नै संसार अडेको छ है। माया बिना हामी संसारको कल्पना समेत पनि गर्न सक्दैनौँ। त्यसैले मित्र, चोखो माया गर्ने गरौँ, निस्वार्थ भावले माया गरौँ। मायाको बदला मायाको मात्रै आस राखौँ मित्र। मायाको बदला अरू कुराको आस राखियो भने नतिजा अर्कै निस्कन बेर लाग्दैन है। त्यसैले मायाको मात्रै आस राखौँ, चोखो माया गरौँ, चोखो माया ल्याउँ अनि चोखो माया दिने कोसिस गरौँ। यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा हामी फेरि पनि स्वागत गर्छौँ। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ। तपाईँलाई थाहा नै छ, तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल त म पनि गर्न चाहन्छु तर इमेल आइडी के होला भनिरहनु भएको छ भने इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी मैले गराएँ, यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.in अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई गर्नुभएको हो हाम्रो नियमित श्रोता राजाराम राय माझेजीले पालुङ शिखरकोट मकवानपुरबाट लेख्नुहुन्छ। अनिताजी नमस्कार, के छ हालखबर भने लेख्नु भएको छ। एकदम ठिक छ मेरो हालखबर। नमस्कार राजारामजी, तपाईँको के छ कुनै है। तपाईँको हालखबर पनि असाध्यै राम्रो होस् हामी चाहन्छौँ। अनि अझ गाडी लेख्नु भएको छ राजारामजीले यो कार्यक्रम मार्फत। अब बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझीको लागि सुनाउँछु, त्यस्तै गरी मेरो छोरा रामराजा रायमाझीको लागि, अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, शर्मिला राउत खाली, सुमी लिम्बू, आशा श्रेष्ठको मिठो सम्झना गर्छु, अनि विशेष गरी तेह्रथुमको माया ढकाललाई सम्झन्छु, अनि जो जो मलाई राजाराम रायमाझी भनेर चिन्नुहुन्छ उहाँहरूलाई चाहिँ फेसबुकमा पनि एड गर्न आग्रह गर्न चाहन्छु भने लेख्नु भएको रहेछ राजाराम रायमाझीजीले। मैले भनिसकेँ राजारामजी, तपाईँले भन्नुभएको कुरा, लेख्नु भएको कुरा मेरो आवाज मार्फत है। अब म चाहन्छु तपाईँलाई माया गर्ने तपाईँका आफ्ना आफन्त साथीभाइहरूले तपाईँलाई फोन गर्नुहोस् अनि तपाईँको फेसबुकमा पनि एड गर्नुहोस् भन्ने है। त गीत त म अवश्य पनि सुनाउँछु रामजी तपाईँको लागि, तर एकैछिन तपाईँले धैर्य गर्नुपर्ने हुन्छ। अब भने अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई उदय सेवाजीले गर्नुभएको हो। उदय सेवाजीले आफ्नो ठेगाना लेख्नु भएको छैन, लेख्नु भएको छ, मेरो आमा निस्वार्थ प्रेम र ममता कि खानी हुनुहुन्छ, मेरी प्यारी आमालाई हार्दिक शुभकामना, मेरो भागको आयु पनि मेरो आमालाई लागोस् भन्दै अब बज्ने गीत मेरी आमाको लागि भने लेख्नु भएको छ उदय सेवाजीले। त मित्र, अब भने हामी गीत नै सुनाउँछौँ। प्रमोद खरेलको स्वरमा सजिएको छ यो गीत। गीत रचना रमेश विमानले गर्नुभएको हो भने सङ्गीत केशव पौडेलको रहेको छ। यो गीत हामी यति बेला सुनाउँदैछौँ हामीलाई माया गरेर सुनेर बसिरहनु भएको केवल तपाईँको लागि हाम्रो तर्फबाट कार्यक्रम फ्यान बक्समा।

हजुर, यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। अब भने धेरै समय बाँकी छैन, त्यसैले फटाफट म तपाईँबाट प्राप्त भएको एउटा इमेल पढ्न चाहन्छु। यो इमेल हामीलाई गजेन्द्र बुढाजीले गर्नुभएको हो। उहाँ अहिले दक्षिण कोरियामा बसिरहनु भएको छ भने उहाँको नेपालको घर चाहिँ त्रिवेणी गाउँपालिका एक सल्यानमा रहेको छ। लेख्नुहुन्छ गजेन्द्र बुढा मगरजी, हामी परदेशमा रहनेहरूका लागि घरदेश जस्तै अनुभूति गराइदिने यो कार्यक्रम म नियमित सुन्ने गर्छु। कहिलेकाहीँ चाहिँ मेरो प्रयासलाई तगाराहरूले बाध्यताहरूले अनेकौँ तगारो लगाइदिन्छ भने लेख्नु भएको रहेछ। कहिलेकाहीँ यस्तै हो मित्र है। त गजेन्द्रजीले अझ अगाडि लेख्नु भएको छ, तर पनि यो कार्यक्रम चाहिँ म सधैँभरि सुन्ने प्रयासमा नै हुन्छु। मेरो मनमुटुमा नै छ यो कार्यक्रम। यो कार्यक्रम मार्फत आज म हजुर लगायत मेरो परिवार इष्टमित्रहरू अनि मलाई गजेन्द्र बुढा मगर भनेर चिने सबै सबैको लागि मिठो सम्झनाका साथमा सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ गजेन्द्र बुढा मगरजीले। उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा भने उहाँको नेपालको घर रहेको छ त्रिवेणी गाउँपालिका एक सल्यानमा। धेरै धन्यवाद गजेन्द्रजी, तपाईँले हाम्रो कार्यक्रम सुनेर हामीलाई फिडब्याक दिनुभएको छ अनि कार्यक्रममा इमेल गर्नुभएको छ है। धेरै धेरै धन्यवाद। अब बज्ने गीत तपाईँको लागि अनि तपाईँले भन्नुभएको सबै सबैको लागि हामी पक्कै पनि सुनाउँछौँ। तर गीतभन्दा अगाडि आजको लागि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि जो मित्रले आज कार्यक्रममा इमेल गर्नुभयो उहाँलाई पनि धेरै धन्यवाद। अनि आज कार्यक्रममा प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी अनि पराग पोखरेललाई पनि धेरै धन्यवाद दिँदै अब तपाईँको माझमा उदय सुताङको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु म। अनि जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: होइन के पोको पारा त्यस्तो सुन भेट्यो कि क्या
6: हो सुनै हो हेर त
5: माटो पो रहेछ त
6: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
5: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
6: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
5: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि नि
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
7: हो इन्टरनेट भएको ठाउँमा soil.narc.go

0: www.np.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट से ब्यान्ड 90 किलो हर्ज का साथ में एफएम ब्यान्ड 98.1 मेगा हर्ज में हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँका माझमा राख्नेछौँ सुदेश गान। सुदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ भने ठिक 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दछौँ यो सुदेश गान। किरण प्रधान नुपुर भट्टाचार्य र साथीहरूको सामूहिक स्वरमा रहेको छ। यो सुदेश गानमा ईश्वर वल्लभको रचना रहेको छ, दिव्य खालिङको सङ्गीत रहेको छ। यो सुदेश गानपछि चलचित्रका गीतहरू करिब 3 बजेसम्म सुनाउनेछौँ। सुन्दै गर्नुलाई रेडियो नेपाल।

भर्खरै सुन्नुभयो स्वदेश गान. हामी रेड नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ. अब भने करिब करिब 3 बजेसम्म यहाँलाई सुनाउँछौँ विभिन्न चलचित्रका गीतहरू. यो पहिलो गीत लिएका छौँ चलचित्र मिज्जुबाट, श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा. रचना र सङ्गीत रहेको छ श्रीकृष्ण बम मल्लको.

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै यहाँहरूलाई सुनायौं चलचित्र राम नाम सत्यको गीत रहेको थियो, बाबुल गिरी र रचना रिमालको स्वरमा। डाक्टर डीआर उपाध्यायको रचना बाबुल गिरीको संगीतमा रहेको थियो। अब सुनाउँछौ चलचित्र मोहरको यो गीत, शरद हुमागाई र विशाखा साईको स्वरमा रहेको छ, प्रमोद ढुङ्गानाको रचना, सुरेश अधिकारीको संगीतमा।

भर्खरै यहाँले सुन्नुभयो अञ्जना खतिवडा र रवि ओडको स्वरमा रहेको गीत बाबुल गिरीको रचना र सङ्गीतमा चलचित्र सिटामोलबाट लिएका थियौँ। अब सुनाउँछौँ चलचित्र महाभोजको यो गीत प्रशान्त शिवाकोटीको सङ्गीतमा रहेको छ। सुरेन्द्र दियालीको रचना रहेको गीतमा प्रशान्त शिवाकोटी र शशिका राईको स्वर रहेको छ।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै यहाँले सुन्नुभयो चलचित्र पशुपति प्रसादको गीत रहेको थियो निशान भट्टराई र मेघना राईको स्वरमा, बी पाण्डेको रचना, सुभाष भूषालको सङ्गीतमा। नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत यहाँहरूका माझमा अब राख्दैछौँ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूलाई ठिक 3 बजेको समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। चलचित्रका गीतहरू सुनाउने क्रमको यो अन्तिम गीत रहेको छ, चलचित्र नरसिंहबाट लिएका छौँ, सैराज खाती र मनिषा सुनारको स्वरमा, अर्जुन पोखरेलको रचना र सङ्गीतमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय। प्रधान न्यायाधीश सिफारिसमा विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको सरकारका प्रवक्ताको भनाई। नदी तथा खानीजन्य पदार्थको उत्खनन कानून बमोजिम गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। र अमेरिका र इरान बीच युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री स्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतहरूलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो।
1: सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने, विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टु फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 T081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिसको प्रयास भएको बताउनुभयो।
1: न्याय परिषद नै हेर्दाखेरि पनि 5 जना सदस्यमध्ये 3 जना लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भनिदिनु आउनुभएको कुरा हो। संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
0: मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्स्यौट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिस मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। पोक्सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानुनी तरिकाले भइरहेको गुनासो र जानकारी प्राप्त प्रति ध्यानकर्षण भएको जनाएको हो। प्रचलित कानुन मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, सङ्कलन, ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा स्थानीय तहलाई पत्राचार गरी सो आग्रह गरेको हो। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नाति काजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्नुहुँदै उहाँले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। अनुमति बिना यार्सा गुम्बा सङ्कलनका लागि गएका 25 प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा सङ्कलन गर्न गएका एक बालिका सहित 25 नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाम मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य अन्तर्गत 378 परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिएको छ। जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म 445 परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ। प्रमाणपत्र वितरण तथा दर्ताबाट 1,86,00,000 रुपियाँ सङ्कलन भएको आयोगले जनाएको छ। सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ मुगलिन सडक सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सञ्चालन भएको हो। देशैभरिका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण सङ्कलन लगायतको काममा सक्रियता बढाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
2: सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
3: पछि उठाउने, 15 दिन पछि उठाउने, उठाउँदै नउठाउने सम्बन्धित स्थानीय तहले, सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य, शिक्षा, खान पान, व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने, यसमा जिल्ला प्रशासनले सुरक्षा प्रबन्ध गर्ने विषयमा हामी चाहिँ दिन्छौँ भनेर एक किसिमको सैद्धान्तिक सहमति भएको छ।
2: अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण, सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण सङ्कलनका लागि सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी, खोला किनारा, विकास आयोजना, जोखिमयुक्त ठाउँ, बजार क्षेत्रको अतिक्रमण

0: निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी अव्यवस्थित बसोबासी मुक्त कमैया बाढी पीडित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
1: काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक सोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा लगायत क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। बितेका 24 घण्टामा 1,806 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 18,76,504 रुपियाँ राजस्व दाखिला भएको छ। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। दाङकु राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट एकीकृत रूपमा प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,38,72 रुपियाँ लागतमा 17 बिघा 19 कठा र चारदुर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
3: मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ। यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 तल्लाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तल्लाका रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवै तर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
2: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
4: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा हामीले धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रवाह गर्न सक्छौँ। त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
2: नयाँ प्रशासनिक केन्द्रबाट सेवा सुरु हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
5: चिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति, लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
6: प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने जुन समस्या देखेको थियो, मन्त्रालयका इक्विपमेन्ट पनि व्यवस्थापन गरेर प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनमा नयाँ ढङ्गले जनतालाई सेवा प्रवाह दिनेछौ।
2: प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
7: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापन पछि अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई आज सचेतकमा नियुक्त गर्नुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र इरानी सेनाबीच गैराती अबेरसम्म गोली हानाहान भए तापनि युद्ध विराम अझै कायम रहेको बताउनु भएको छ। अमेरिकी र इरानी सेनाबीच भएको घटनामा कुन पक्षले पहिला गोली चलायो भन्ने स्पष्ट भएको छ।

छैन। अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज होर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको इरानका एक उच्च सैनिक कमान्डरले आरोप लगाएका छन् भने अमेरिकाले होर्मुज जलमार्गमा अमेरिकी नौसेनालाई लक्षित गरी इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि आफ्ना सेनाले प्रत्याक्रमण गरेको दावी गरेको छ। अब मौसम। आज दिउँसो कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय। प्रधान न्यायाधीश सिफारिसमा विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको सरकारका प्रवक्ताको भनाई। नदी तथा खानीजन्य पदार्थको उत्खनन कानून बमोजिम गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। र अमेरिका र इरान बीच युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ई रेडियो नेपाल हो। दनुवारी वैशाख समाचार भेष बहादुर दनुवारबाट सुन। सरकारक ई वैशाख 28 गते सोमबार संघीय संसदक संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेलाई निकोल कलर छ। प्रधानमन्त्री अनि मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बस्ने मन्त्री परिषदको बैठक राष्ट्रपति पौडेलका लागि संसदमा सम्बोधनको लागि आग्रह गर्ला तस उही बैठकमा सभ्य सांसद लखक उपस्थितिको लागि आग्रह आह्वान कार्यालय अनुरोध गर्ला निकोल हकला सरकारक प्रवक्ता अनि शिक्षा विज्ञान अनि प्रविधि मन्त्री सस्मित पोखरेल जानकारी दिएर छ। यस निकै बैठकका भिन्न भिन्न देशमा रहेर 15 नेपाली अनरारी कन्सुलर जनरल अनि कन्सुलर लागि पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धित 2014 प्रोटोकल नम्बर 29 अनुमोदनको लागि संघीय संसदक आग्रह गर्ने स्वीकृति दिएलाई लगायत निकोल कर्ल सम्बन्ध कर्ल मन्त्री पोखरेल बाजल रसिक। राष्ट्रपति रामचन्द्र पौडेलका कलाकार सृजना तसु संस्कृति राष्ट्रक निधि हकला बाजला छिक नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान अनि पुरस्कार बाँड्ला समारोह 2083 लागि सम्बोधन कटी उही खामै लागि एकैटा सूत्रमा बाँधेलाई तत्त्व हामी कला साहित्य तसु सङ्गीत रसिक बाजलाई राष्ट्रपति पौडेलको सङ्गीत शक्ति अपरम्परा रहल बाजेको उही साझा भाषा सम्पत्ति तसु राष्ट्रिय पहिचानको आधार पनि अक्ला बाजला छिक। यस निकै राष्ट्रपति रामचन्द्र पौडेल जिम्मेवार प्रेस सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक अझ बल्लो बनाएको सुशासन विकास प्रगति तसु आर्थिक समृद्धि युगानुकूल चाहनालाई पुरा गर्ने अभियानमा नेपाली प्रेसक अझ प्रभावकारी ढङ्ग काम गर्ने विश्वास व्यक्त गरेर रसिक। सूचना अनि संचार प्रविधि मन्त्रालयबाट आयोजित पुरस्कार बाँड कार्यक्रमलाई सम्बोधन कटी राष्ट्रपति पौडेलको यसनिकै विचार व्यक्त गर्लाख कार्यक्रममा राष्ट्रपति पौडेलको बर्के पत्रकार सम्मानबाट चन्द्रकिशोर झा तसु नम्रता शर्मा लागि सम्मान गरिदला रहेछ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान उमेश श्रेष्ठ तसु रूपा गहतराज लागि राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिदला छ। सम्मानित 5 पत्रकारिताको सबै मानसक 2-2 लाख नगदे अन्चो सम्मान पत्रबाट सम्मानित गर्ल अक्लर छ। कार्यक्रममा सञ्चार अनि सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तेनाक लोकतन्त्रको सुदृढीकरणको लागि स्वतन्त्र निष्पक्ष तथा मर्यादित पत्रकारिता धरेलाई रहल बाजल अक्लर छ। समारोह सम्बन्धन कटी सञ्चार मन्त्री डाक्टर तिमिर सिनाक नेपालक संविधानक सभ्य प्रेस स्वतन्त्रता प्रत्यावधि गर्ल उल्लेख कटी सरकारक प्रेस उप्र कुन पनि प्रकारक अङ्कुश लगाएर पक्षमा नैरल स्पष्ट पार्लर छ। ओक्रिक स्वतन्त्र सङ्घीय जिम्मेवारी तसु उत्तरदायी पनि जोडेलाई आइल बाजेको तथ्य तसु सत्यमा आधार रहल पत्रकारिता मात्रै समाजको लागि सही दिशा निर्देश गरेलाई सक्ल धारणा गर्ल छ। भिन्न भिन्न विश्वविद्यालयमा खाली रहल उपकुलपति सिफारिस कार्यालय गठन समिति दरखास्त बोलाला कलर्चिक। उपकुलपति छान्न अनुसार सिफारिस समिति 8 विश्वविद्यालय निम्ति दरखास्त बोलाला कर्ल हो। समिति त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय पोखरा विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि अनि वन विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय तसु राजर्षि जनक विश्वविद्यालय खाली रहल उपकुलपति लागि आवेदन माग कर लख्लो। समिति भिन्न भिन्न विश्वविद्यालय उपकुलपति छान्ल अंश सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान अंश प्रविधि मन्त्रालय वेबसाइटमा धर्ल रह संवैधानिक परिषद उप्र अदालतमा नयाँ प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा लागि सिफारिस कलाचिक। प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालय सिन्दरमनमा मन्त्री परिषद अंश संवैधानिक परिषद अध्यक्ष वानेन्द्र शाह अध्यक्षतामा जैल कानु बैसल बैठकको उप्र अदालत नयाँ प्रधान न्यायाधीश डाक्टर शर्मा लागि नियुक्ति लागि सिफारिस गर्ल हो। न्याय परिषदको आयल प्रधान न्यायाधीश नियुक्तको लागि 6 न्यायाधीशक नाम संवैधानिक नाम संवैधानिक परिषदमा सिफारिस गर्ल रहेछ। प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालयमा नदीजन्ने अंश खानीजन्ने पदार्थ उत्खनन जम्मा कार्य लायक स्वीकृत मापदण्ड वातावरण प्रभाव मूल्याङ्कन अंश चलन चल्ल अनुसार कानुन बमोजिम मात्र करायलाई सम्बन्धी मन्त्रालय तसु तह लागि निर्देशन दिलर्सेक उही कार्यकालक दिल निर्देशनमा बनाएलाई उपयोग अक्ल पाथर गिटी बालुवा माट लगायत नदीजन्ने तसु खानीजन्ने पदार्थ खसल स्थानीय तहबाट हकीको आइलामा लरी जस्ने तसु खानी जस्ने पदार्थ उत्खनन जम्मा कार्यालय आनला पाठाला अन्छु बेचेलाई लगायत काम नैचेतो तरिकासु भइरहल गुनासो तसु जानकारी उप ध्यान तान्ने राख्ल जनाला हो। प्रधानमन्त्री कार्यालय गृह मन्त्रालय सङ्घीय मामिला अन्छु मनमनेक प्रशासन मन्त्रालय उद्योग वाणिज्य अंश आन्ला मन्त्रालय वन अंशु वातावरण मन्त्रालय ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्रालय भूमि व्यवस्था सहकारी अंशु गरिबी हटाले मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र सभ्य मुख्यमन्त्री तसु स्थानीय तह लागि पत्रचार गरेको उही आग्रह गर्ल हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान उडान बनाएलाई क्रममा भ्रष्टाचार गर्ल आरोपमा तत्कालीन अर्थमन्त्री डाक्टर
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँगै 14 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्नेछ आयोगक उही विमान उडाला ठाउँमा बनाएला क्रममा मूल सम्झौता प्रावधान विपरीत ठेकेदार कम्पनी लागि कर छुट दिला आर्थिक अनियमितता करलाई उल्लेख गरी आरोप पत्र दर्ता करलाई आयोगक सहायक प्रवक्ता गणेश बहादुर अधिकारी जानकारी दिलर छ। आयोगक पूर्व अर्थमन्त्री डाक्टर कार्किक सँगै 14 जनाका लागि 3,62,05,22,160 रुपियाँ बिगो माग दाबी आरोप पत्रमा दायर गर्लौ। आयोगक सिनियर कम्पनी सिएमसी ओस्निकी अध्यक्ष तसु परियोजना व्यवस्थापन तसु कम्पनी व्यवस्थापनलाई समेत मुद्दा चलाला रहेछ। सरकार र काठमाडौँ उपत्यका भिन्न भिन्न लहरी किनार तसु सार्वजनिक जग्गामा अस्त व्यस्त रूपमा बसोबास गर्दै आएलाई सुकुम्बासी व्यवस्थापन काम गर्नेमा लागि बेसको दिलासिक ओस्निकीलाई सरकारको भूमिहीन सुकुम्बासी तसु अस्त व्यस्त बस्न बसोबास समस्या पाँचौँ समकलाई सल्टाइ लागि नयाँ नीति तयार गरिरहेछ। शहरी विकास मन्त्रालय सचिवको संयोजकमा गठन गर्न समिति एसनिकी नीति तयार गरिरहेला जनाला छ। शहरी विकास मन्त्रालय सहसचिव दिलीप भण्डारीको भूमिहीन सुकुम्बासी तसु अव्यवस्थित बसोबासीको समस्या टिकेलाई लागि रूपमा सल्टालय कर्ण मन्त्रालय सचिव गोपाल प्रसाद सिगदेलाको संयोजकमा बन्न समितिको नीति तयार गरिरहला बाजेको उही मिति नीति स्वीकृत लागि मन्त्री परिषद पेश गर्ने तयारी भइरहला जानकारी दिलर छ। सङ्घीय संसद सचिवालय सङ्घीय संसद सदस्य करण्टक हाजिर प्रयोजनको लागि बायोमेट्रिक विवरण लिएलाई सुरु गर्नेछ। सचिवालयमा वैशाख 24-28 गतेसम्म सङ्घीय संसद सदस्य बायोमेट्रिक लिएला रहेछ। सङ्घीय संसद सचिवालय प्रवक्ता एकराम गिरी आन्दोलन क्रममा हाजिर प्रणाली व्यवस्थित बनाएलाई प्रविधि समेत नष्ट हक्ला सङ्घीय संसद सभ्य सदस्य बायोमेट्रिक लिएलाई लाग्न जानकारी दिलर छ। जहिले भदौ 23/24 गतेको आन्दोलन क्रममा आगिबाट झिक्ला हक्ला पाछु नयाँ मानिसको सङ्घीय संसदक भवनमा नाश पुग्ला तसु उही क्रममा संसदक सदस्य हाजिरी प्रणाली व्यवस्थित गरेलाई प्रविधि समेत नष्ट हक्ला रहेछ। विश्व भिन्न भिन्न देशमा आज तसु कानु दोस्रा विश्वयुद्ध पीडित स्मृति दिवस मनाएला छ। संयुक्त राष्ट्रसङ्घ महासभाको सन् 2004 नोभेम्बर 22 पारित कर्ल प्रस्ताव अनुसार सन्धुक वर्ष मे 8-9 लागि त्यस दोस्रा विश्वयुद्ध सभ्य पीडित सम्झना अंश मेलमिलाप दिवसको रूपमा मनाएला सुरु अख्लाउ। उही प्रस्तावबाट सदस्य राष्ट्र संयुक्त राष्ट्रसङ्घ प्रणाली अन्तर्गत निकाय गैर सरकारी संस्था अंश मानिसको लागि यो दिन उपयुक्त ढङ्गबाट स्मृति दिवस मनाएको युद्धक पीडित उप्र श्रद्धाञ्जली अर्पण गरेलाई आह्वान गर्नेछ। दोस्रो विश्वयुद्ध समाप्त 65 वर्ष पुरा हुने अवसरमा सन् 2010 मे 2-7 महासभाको विशेष शोक सभा पनि आयोजना गर्नेछ। यसनिकै सङ्घीय मानवता एकबद्धता बाजुला नारा साथ आज विश्व रेड क्रस दिवस अंश रेड क्रिसेन्ट दिवसक भिन्न भिन्न मुलुकमा विविध कार्यक्रम साथ मनाइरहेछ। यी अवसरमा जारी सन्देशमा गार तसु विभाजन अक्ल जैल विश्व रेड क्रस दिवसक अंश रेड क्रिसेन्ट स्वयंसेवक तसु कर्मचारी बाहक मानसक रूपमा नयाँ समुदायको सदस्यको रूपमा सहानुभूति आशा सम्मान तसु सहयोग दिएलाई कटी आइला उल्लेख कलर छ। पहिला विश्वयुद्ध पाछु संसार भर शान्तिलाई साझा अभियान चलाला कर अवधारणासँग विश्व रेड क्रस दिवसको मानेलाई अवधारणा आगो सार्लर छ। सन् 1984 विश्व रेड क्रस अंश रेड क्रिस्चियन दिवसक रूपमा मानेला थाल्ला हो। काठमाडौँ उपत्यकामा बढेर सवारी चापसँगै दुर्घटना घटनालाई नियन्त्रण गर्न ट्राफिक पुलिस चेक जाँच कडा गर्छ। उपत्यका मुख्य बाट चोक अंश उपत्यकाभित्र मुख्य नाका नागढुङ्गा लगायत क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान चलाएला गर्ला हो। उपत्यका ट्राफिक पुलिस कार्यालय सवारी दुर्घटना माने कार्यालय प्राथमिकता धरिको यात्रु लखे अंश मालवाहक सवारी साधन उप्र विशेष निगरानी बनाएला जनाला छ। यी अन्तर्गत बित्ला 24 घण्टामा 1,806 सवारी चालक सवारी नियम नैमानला कार्यवाहीमा पर्ला छ। यीबाट राज्य कोषमा ₹18,76,504 राजस्व दाखिला अक्लर छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड पीको सवारी चलाल नियम विपद राइड सेयरिङ गर्ल ट्राफिक सङ्केत उल्लङ्घन गर्ल बेसको गतिमा सवारी साधन हुकाएर लागि कारवाही गर्ला हो। यसनिकै करिकु लेन अनुशासन पालना नैकर्ल निषेधित क्षेत्रमा हर्न बजाल बाट पेटीमा सवारी साधन धरिकु पार्किङ गर्ल एक तर्फिक बाटमा सवारी चलाल तसु अन्य सवारी नियम पालना नैकर्ललाई कारवाही गर्ला हो। नेकपा एमाले राष्ट्रिय सभाको सचेतकमा रोशनी मेचे लागि चयन गर्नेछ। एमाले संसदीय दलक नेता रामबहादुर थापा बादलक मेचे लागि राष्ट्रिय सभाको सचेतक जिम्मेवारी सिम्पल अख्लछ। विदेशमा रोजगारी दिएलाई लोभ्याला तलब प्रलोभनमा पारेको भिन्न भिन्न देश पठाला दिछाट बाजीको बर्खे पैसा रहेकाले अभियोगमा 5 जनाको पक्राउ गर्नेछ। केन्द्रीय पुलिस समाचार कक्ष अनुसार सुनसरी 32 वर्षीय राजकुमारी तामाङक दाङ्गक प्रकाश केसी काभ्रेक 33 वर्षीय डिलिमान तामाङ 5/47 वर्षीय श्रीहाङ 31 तसु स्याङजाक 28 वर्षीय नमुना भण्डारी लागि पक्राउ गर्ला हो। तामाङक जापान पाठचु बाजीको 12 जनाबाट 93 लाख डिलिमानक 2 जनाबाट 14 लाख
75,000 श्रीहाङ दक्षिण कोरिया पठाछु बाजुको एकैजनाबाट 12,25,000 तसु नमुना मकाउ पठाछु बाजुको तिनजना पीडित लखकबाट रु 5,50,000 ठग लगछ आजलाई दनहरी भाषा समाचार सिद्धिलेख हस्त शिव ढोक गरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले बेम्बो बजारको सञ्चालक मध्येकी एक युवा उद्यमी प्रकृति ढुङ्गेलसँग कुराकानी गरेको छु। स्नातक तहको पढाइमा गर्नुपर्ने प्रोजेक्ट वर्कका लागि दुईजना साथी मिलेर गरेको काम व्यवसायमा रूपान्तरण भएपछि बेम्बो बजारले यति बेला प्रकृतिलाई विद्यार्थीबाट उद्यमी बनाइदिएको छ। बाँसका विभिन्न सामग्री बनाउँदै आएको प्रकृतिको बेम्बो बजारले 13 जनालाई रोजगारी दिनुका साथै विभिन्न ठाउँमा उत्पादित सामग्रीको बजारीकरण समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति बेम्बो बजारकी सञ्चालक एवं युवा उद्यमी प्रकृति ढुङ्गेलसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: थ्याङ्क यू।
0: यहाँले चाहिँ यो बेम्बो बजार भनेर बाँसका सामग्रीहरू उत्पादन गरेर बजारमा ल्याउनु भएको छ। छोटो समयमा निकै राम्रो यसको प्रगति देखिन्छ। कुराकानी चाहिँ यसैबाट सुरु गरौँ कि?
1: हुन्छ, स्योर। यो सुरु गर्दाखेरि ठुलो त्यो एकदमै बवाल हुन्छ, अथवा फुल टाइम म यसबाटै गर्छु, यत्रो मान्छेहरूलाई 12-13 जनालाई म फुल टाइम इम्प्लोइमेन्ट दिन्छु, त्यो भन्ने त केही पनि थिएन सुरु गर्दा। सो कलेजमा एउटा प्रोजेक्ट वर्क थियो, प्रोजेक्ट वर्कमा सस्टेनेबिलिटीलाई केही सोकेस गर्नुपर्ने थियो प्रोडक्टबाट, अनि हामीले बेम्बो चुज गर्यौँ। बेम्बो किन भनेर त्यतिखेर मलाई सस्टेन सस्टेनेबिलिटी भन्ने बित्तिकै के आयो दिमागमा भने, अब सस्टेनेबल भनेको त दिगो चल्ने चिज जस्तो लाग्यो। अब म हुर्केको जन्मेको हुर्केको क्लास 6 पढेको धनगढीमा कैलालीमा मेरो बाहरूले हजुरबाले अब त्यो सबै विभिङहरू गर्नुहुन्थ्यो, अनि त्यतिखेरदेखिको बाँसको सामान हाम्रो घरमा अहिलेसम्म पनि छ। अब त्यत्रो वर्ष टिक्ने भनेको फेरि फाल्यो भने कुहिएर जाने चिज, योभन्दा सस्टेनेबल त केही हुँदैन होला जस्तो लागेर हामीले बाम्बो चुज गर्यौँ। अनि बाम्बो चुज गरिसकेपछि अझै त्यसको बारेमा रिसर्च भयो। 2 महिना मैले त्यसमा मजाले नै काम गर्ने मौका पाएँ, अनि यहीँ काठमाडौँ भक्तपुर ललितपुरको वरिपरिको धेरै कम्युनिटी हामीले भिजिट गर्यौँ, अनि त्यसपछि थाहा भयो कि बाम्बु त नेपालमा वर्ल्डको 5% पाउँदो रहेछ, अनि नेपालको ह्यान्डिक्राफ्ट भनेको त वर्ल्ड नोन रहेछ, होइन, एकदमै राम्रो आर्टिसन्सहरू हुनुहुँदो रहेछ यहाँ। अनि त्यसपछि चाहिँ ल यही राखौँ न त भनेर एज अ प्रोजेक्ट वर्क एज एन एक्सपेरिमेन्ट हामीले गर्यौँ।
0: हजुर, भनेपछि यहाँले कलेज पढ्दा पढ्दै यो बाम्बोको सामग्री चाहिँ प्रोजेक्ट वर्कको रूपमा चाहिँ अगाडि बढाउनु भएको
1: हो,
0: त्यसैबाट सुरु भयो?
1: हजुर हजुर, एक्ज्याक्टली, कलेजकै प्रोजेक्टबाटै सुरु भयो।
0: भन्दै हुनुहुन्थ्यो यहाँले यो कसरी सुरु गरियो भन्ने कुरा, मैले बिचमा अलिकति जोड दिन मात्रै खोजेँ।
1: हजुर, अनि त्यसरी नै सुरु गरेँ, अनि प्रोसेसले नै यहाँसम्म पुर्याएको। सुरु गर्दाखेरि म बाँसको युटिलिटीमा हो नि त, अहिले बाम्बो बजार धेरै चाहिँ हामी हरेक दिन युटिलिटी प्रोडक्टहरू युज हुने, धेरै युज हुने सामानहरू बनाउँछौँ। अब हाम्रोमा कस्तो भइदियो भने, मैले त्यतिखेर सुरु गर्दाखेरि त ह्यान्डिक्राफ्ट थियो, मलाई युटिलिटी प्रोडक्टहरू बाँसको बन्छ भनेर पनि थाहा थिएन। अनि काम गर्दै गयौँ, कस्टमरसँग कुराकानी हुँदै गयो, कस्टमरले ल यो छ तपाईँसँग बाँसको, यो पनि ल्याउनु न त भन्नुभयो, ए ल यो पनि बन्दो रहेछ है भन्यो। त्यसपछि फेरि यो पनि गर्नु न, यो पनि गर्नु न, कस्टमरको कुरा सुन्दै अगाडि बढ्दै अनि यत्रो भएको।
0: हजुर हजुर, सस्टेनेबिलिटीको कुरा गर्नुभयो होइन, पढाइ पनि यो तपाईँको अहिलेको बेम्बो बजारसँग जोडिने थियो, अथवा चाहिँ प्रोजेक्ट वर्क गर्दै गर्दाखेरि चाहिँ बाटो मोडियो कि व्यवसायतिर मोडिएको हो कि, अथवा यहाँको पढाइ पनि यहीसँग मिल्दोजुल्दो थियो, कसरी यतातिर प्रवेश गरियो भन्ने कुरा अलिकति सुनाइदिनु।
1: स्योर स्योर, मेरो चाहिँ बिजनेस नै पढेको मैले, अनि मेरो कन्सन्ट्रेसन चाहिँ डिजिटल मार्केटिङ हो। मैले ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन, कन्सन्ट्रेसन इज डिजिटल मार्केटिङ, त्यो पढे। अब हाम्रोमा चाहिँ पढाइ गर्दाखेरि प्रोजेक्ट कम्पलसरी गर्नु पर्थ्यो, हाम्रो अलिकति डिफ्रेन्ट हिसाबमा पढाइ हुन्थ्यो, अनि त्यसमा चाहिँ प्रोजेक्ट बेसिसमा असाइनमेन्ट बेसिसमा हुन्छ मार्किङहरू सिस्टम, रिटर्न एक्जामहरू हुँदैन थियो हाम्रो, अनि त्यसले गर्दाखेरि प्रोजेक्टलाई सिरियसली नै लिनुपर्छ, मैले मात्रै होइन कलेजको सबै स्टुडेन्टले सिरियसली गर्नुपर्ने हुन्थ्यो, मार्क्स आउँथ्यो। त्यसले गर्दाखेरि बिजनेस एज अ बिजनेस कस्तो हुन्छ, सुरु गर्ने कसरी भन्ने कुरा चाहिँ अलिअलि आइडिया थियो किनभने बिजनेस नै पढेको, अनि मार्केटिङ कसरी गर्ने, सोसियली सोसियल मिडियामा एक्टिभ कसरी हुने भन्ने कुरा पनि कन्सन्ट्रेसन डिजिटल मार्केटिङ भएपछि अलिअलि त्यसबाट पनि आइडिया थियो. तर ह्याभिङ सेड द्याट, पढाइले मात्रै चाहिँ नि बिजनेसमा सबै थोक हुन्छ भन्ने चाहिँ हुँदैन रहेछ. अब अहिले गर्दै आएपछि, किनभने मैले त्यो मेरो फाइनल इयर, मेरो मैले बिजनेस 2 महिना मात्रै बाँकी थियो पढाइ कम्प्लिट हुन, त्यतिखेर सुरु गरेको. अनि बिजनेस सुरु गरेको 2 महिनापछि त मेरो ब्याचलर सक्यो. तर मैले बिजनेस जसरी ब्याचलर सकाए, जति सजिलो गरेँ त्यति सजिलो गरी मेरो बिजनेस चाहिँ सकाउन मैले भन्नाले लग्न सकिनँ. एकदमै धेरै कुराहरू गाह्रो.
0: बिजनेस पढ्ने अथवा बिबिएस गर्ने धेरै युवाहरू हुनुहुन्छ अथवा विद्यार्थीहरू हुनुहुन्छ, उहाँले चाहिँ मास्टर सक्ने, त्यसपछि के गर्ने विदेश जाने, यी कुराहरू रहन्छन्. तपाईँ चाहिँ सामान्यत अब ब्याचलर पढ्दा पढ्दै, स्टुडेन्ट हुँदा हुँदै बिजनेस सुरु गर्नुभयो, त्यो चाहिँ तपाईँ प्रोजेक्टले बिजनेस म्यान बनाउन सिकायो भने धेरैलाई यसरी सिकाउँदैन. हामी पढ्छौँ, पढ्ने भनेको पढ्ने हो मात्रै हुन्छ, तर बिजनेसै सब्जेक्ट लिएर अथवा व्यवसाय अथवा कुनै बिजनेसको विषय लिएर पढ्दै गर्दा पनि हाम्रो दिमाग चाहिँ त्यहाँ जाँदैन कि, हामी ठिकै किताबमा मात्रै केन्द्रित हुन्छौँ. एउटा प्रोजेक्ट पुरा गर्दै गर्दाखेरि व्यवसाय बन्न गयो, कस्तो लाग्छ नि अहिले चाहिँ?
1: एकदम अहिले हजुरले भन्नुभयो है, मलाई अहिले अपर्च्युनिटी आयो त्यो फर्केर हेर्ने, आफूलाई त्यतिखेरको प्रकृतिलाई हेर्ने. तर कस्तो, अहिलेको त अब आकाश जमिनकै डिफरेन्स छ. अहिलेको प्रकृति, अहिलेको म र त्यतिखेरको म त एकदमै अनप्रोफेसनल. अब हुन त मैले जब पनि गरिसकेको थिएँ, 8 महिनाको त मलाई जबको एक्सपिरियन्स थियो. म ब्याचलर्स फाइनल इयरमा मैले जब सुरु गरेको थिएँ, जब छोडेर मैले यो गरेको. अनि कस्तो हुन्छ, त्यतिखेरको म चाहिँ अननोन, धेरै कुराहरू थाहा थिएन मलाई. त अझै बोल्न पनि राम्रोसँग आउँदैन थियो. बिजनेस भने के हो, प्रफिट लस भनेको के हो, हरेक दिनको क्यास बुक भने के हो, पैसा भनेको चिज के हो, होइन, कस्टमर सेटिस्फ्याक्सन भने के हो, केही पनि थाहा थिएन. न म बिजनेस फ्यामिलीबाट, एकदमै मिडल क्लास फ्यामिलीबाट आएको, अनि हरेक कुरा सिक्नु पर्यो. यो 1.5 वर्षको दौरानमा त मैले यति धेरै आँसु झारिसकेको छु भन्ने कुरा त त्यो सानी नै छैन. अनि तर त्यसले मलाई एकदमै टफ बनायो, एकदमै धेरै वेल नोन, हाइली टलरेन्ट बनायो. म एकदमै धेरै धेरै तनाव हुन्छ, धेरै प्रेसर हुन्छ, होइन, एउटा कुरा मात्रै. म फाउन्डर भइसकेपछि मेरो काम यो मात्रै हो, म यो मात्रै गर्छु त भन्न पाइँदैन, अथवा मलाई यो आउँदैन, म त्यही भएर नगरेको भन्न नपाइँदैन.
0: त्यो क्षेत्रमा पक्कै पनि अवसर सँगसँगै चुनौती पनि हुन्छ,
1: धेरै हुन्छ,
0: दुवैको मुकाबिला गर्नुपर्छ. त्यो चाहिँ यहाँले अवसर सँगै चुनौती मुकाबिला पनि गर्नुभयो, चुनौतीले यहाँलाई चाहिँ अगाडि बढ्ने पाठ पनि सिकायो,
1: धेरै सिकायो.
0: एउटा युवा अथवा युवा पनि विद्यार्थी हुँदै गर्दाखेरि दुईजना साथी भएर सुरु गर्नुभयो, यो साथीको मेल चाहिँ कसरी भयो नि, यो कसरी मिल्यो, क्या विचार मिल्ने चाहिँ कसरी भयो?
1: कलेजले नै भेटाएको हो. कलेजले भेटाएको भन्नाले म आइटीबाट हो, अनि आइआइटी र बिबिएको चाहिँ फ्यु अफ द सब्जेक्ट्स कमन हुन्छ, सँगै पढ्नुपर्ने हुन्छ. अनि एउटा सब्जेक्टमा हामी सँगै थियौँ, अनि मैले ठ्याक्क जब छोडेको थिएँ मैले, उहाँले पनि आफ्नो जब छोड्नु भएको थियो. अनि अब जब छोडेपछि, एकचोटि जबमा लागिसकेपछि खालि बस्न मन लाग्दैन जेनरली, होइन, सिकिरहेको हुन्छ, गरिरहेको हुन्छ. अनि हामीलाई पनि केही गर्नु मन चाहिँ मलाई थियो, उहाँलाई पनि केही गर्नु मन थियो. अब हामीले यही गर्ने भन्ने ठोक्वा भएको थिएन, किनभने एक्सप्लोर नै गरेको थिएन. अनि मलाई चाहिँ बाँसमा काम गर्नु मन छ, प्रोजेक्ट वर्क पनि छ, यसलाई ट्राई गरौँ न त भनेर मैले चाहिँ उहाँलाई आइडिया राखेको. उहाँले पनि केही गरिराख्नु भएको थिएन त्यतिखेर, ल हुन्छ भनेर आइडिया उहाँलाई पनि मन पर्यो. अनि हामीले त्यो आइडियालाई एक्जिक्युट गर्दै गर्दै गर्दै गर्दै गएपछि अब यहाँसम्म पुग्यो. जस कलेजले नै हामी दुईजना को फाउन्डर्सलाई भेटाएको.
0: जुन अहिले यहाँले सुरु गर्नुभएको यो जुन बेम्बो बजार छ, तपाईँकै मुखबाट सुनौ न, अहिलेको बेम्बो बजार चाहिँ कस्तो बजार बनिराखेको छ नि?
1: बेम्बो बजार भनेको एकदमै सिम्पल भाषामा भन्दाखेरि बाँसको सामान, बाँस लगायत अन्य इको फ्रेन्डली सामान बनाउने, संकलन गर्ने, बेच्ने र मार्केटिङ गर्ने, यति काम गर्ने हाम्रो कम्पनी हो. अब यसमा हामीहरूले बिस्तारै धेरै भिजनहरू छ, धेरै काम गर्न सकिन्छ होला. अहिलेको कन्टेक्स्टमा चाहिँ नि हामीहरू अनलाइन मिडियाबाट, अनलाइन प्लेटफर्म छ, हाम्रो आफ्नै वेबसाइट पनि छ, त्यसबाट पनि हामी कस्टमर्सहरूलाई अर्डर गर्ने सेवा सुविधा दिइराखेको छौँ. हाम्रो सोसियल मिडिया छ, जसले गर्दाखेरि उहाँहरूसँग एभ्रिडे हामी 1-on-1 कुरा गर्न पाइरहेछौँ. उहाँहरूको कुरा सुनेर हामीले उहाँहरूलाई त्यसरी पनि सर्भिस दिइरहेछौँ. अर्को भनेको सङ्घ संस्थाहरू, जस्तै ब्याङ्कहरू, इन्स्टिट्युसन्सहरू, कर्पोरेट्सहरू, उहाँहरूले पनि धेरै कर्पोरेट गिफ्टिङ गर्नुपर्ने हुँदो रहेछ. त्यतिखेर पनि हामीले ल इन्भाइरोमेन्ट फ्रेन्डली सामानहरू दिनुपर्छ भनेर त्यसमा प्रमोट गरिराखेको छौँ. अनि अर्को भनेको हाम्रो होटेल एमिनिटिजहरू, होटेलमा पनि धेरै नै प्लास्टिक कन्जम्सन हुँदो रहेछ धेरै. अनि काम गर्दै जाँदाखेरि फर्स्टमा त थिएन यति धेरै भर्टिकल्समा, अनि ग्याप फिल हुने बित्तिकै हामीले त्यहाँ गर्दै गयौँ. अब होटेलमा पनि हामी काम गरिरहेछौँ. सो यसरी डिफ्रेन्ट भर्टिकल्समा बेम्बो बजारले काम गरिरहेछ. हाम्रो डिमान्डहरू एकदमै राम्रो छ, हाम्रो सप्लाईमा हामी वर्कआउट गरिरहेछौँ. कम्पनीभित्र कम्युनिटी बेस्ड काम हो हाम्रो, धेरै कम्युनिटीबाट सामानहरू सङ्कलन गरेर हामीले बेच्ने हो. ट्रेनिङ पनि दिने हो, अनि त्यसले गर्दाखेरि हाम्रो अब बढिरहेछ। 7 कम्युनिटी थियो, यसपालि भर्खर दिक्तेल खोटाङको मेयर साहबले बाँसलाई, खोटाङ जिल्लालाई बाँसको क्यापिटल बनाउने भनेर लाग्नु भएको छ होइन। अनि अस्ति भर्खर म नयाँ वर्षमा गएर पनि आएँ, हाम्रो कुराकानी पनि भयो। अब हामीले उहाँहरूलाई यो सामान धेरै बिक्छ, यो बनाइदिनु भनेर हामीले भनेको छौँ। उहाँहरूलाई काम पुग्ने गरी, एक वर्षको काम उहाँहरूलाई पुग्ने गरी मैले अर्डर दिइसकेको छु। अब उहाँहरूले त्यो बनाउँदै हुनुहुन्छ, यसरी नै हामी अहिले कम्युनिटी पनि बढाउँदैछौँ।
0: भनेपछि अहिले बजारको कुनै समस्या छैन यहाँहरूलाई?
1: बजारको त्यस्तो धेरै समस्या छैन।
0: कार्यक्रम पौरखीको कथामा आज म बेम्बो बजारका सञ्चालक मध्येको एक प्रकृति ढुङ्गेलसँग कुराकानी गरिरहेको छु। प्रकृतिजी, यहाँले जुन अहिले बजारको खासै समस्या छैन भन्नुभयो होइन, जहाँ कच्चा पदार्थ छ अथवा जहाँ बाँस छ त्यहाँका समुदायसँग पनि मिलेर चाहिँ वस्तुहरू उत्पादन गर्ने, त्यसको बजारीकरण गरिदिने त्यो काम पनि सँगसँगै गर्नुहुन्छ
1: हो,
0: त्यसो भन्न खोज्नु भयो?
1: एक्ज्याक्टली, हजुरले मैले भन्ने कुरा राइटली भनिदिनु भयो, थ्याङ्क यू। हामीले गर्ने एक्ज्याक्टली त्यही नै हो। हामी बाँस जहाँ धेरै पाउँछ, बाँस बनाउने, बाँसको विभिङ गर्न सक्ने त्यो एक्सपिरियन्स भएको, जस्तो हाम्रो कन्टेक्स्टमा कुरा गर्ने भने पूर्वमा एकदमै राम्रो बाँस पाउँछ र बाँसमा काम गर्ने मान्छे पनि एकदमै राम्रो पाइन्छ। तर अहिले हाम्रो एक्सपिरियन्सले चाहिँ के भन्छ भने यसमा चाहिँ पुस्ता हस्तान्तरण नभएको देखियो ह्यान्डिक्राफ्टमा। हरेक ठाउँमा चाहिँ मान्छेले बाबा हजुरबाहरूले सिकाउँदै जाने, तर बाँस विभिङ गर्नेहरूले चाहिँ के भइदियो, इन्कम नभएर पनि होला सायद, अब धेरै विदेश पलायन हुने होइन, धेरै बाहिर जाने, अब यहाँ एकदमै बुढो भइसक्नु भएको छ, अब कसैले आँखा देख्नुहुन्छ, कसैले हात काम्न थाल्छ बुढेसका लगाएपछि, त्यसले गर्दा एकदमै अहिले चाहिँ कमी छ मान्छेको। अब हाम्रो अहिलेको कन्टेक्स्टमा बाम्बो बजारले के पनि गरिरहेछ भने एम्पावरमेन्ट पनि गरिरहेछ र मान्छेहरूलाई हजुरहरू गर्नु है, बाँसमा काम गरेपछि पैसा नहुने भन्ने चाहिँ हुँदैन, हजुरलाई पुग्ने कमाइन्छ भनेर चाहिँ भन्छौँ हामी।
0: यो बाँसमा पनि सम्भावना छ, यो पनि एउटा उद्यम हुन सक्छ। बेम्बो बजारले चाहिँ के उत्पादन गर्छ नि यसले चाहिँ?
1: अहिले चाहिँ हामीसँग 30 जस्तो क्याटेगोरीको सामानहरू छ। हामीले सुरु गर्दाखेरि ठ्याक्कैसँगले किराना पसल जस्तै थियो, धेरै सामान थियो तर राइट प्याकेजिङ थिएन, कसरी बेच्ने, कहाँ लगेर बेच्ने, कसरी प्रेजेन्ट गर्ने भन्ने हामीलाई आइडिया थिएन। अब बिस्तारै हामी घटाउँदैछौँ, घटाउने भन्नाले स्ट्यान्डर्डाइज गरिरहेछौँ, किनभने एउटै प्रोडक्टलाई धेरै ठाउँमा पुर्याउनको लागि त त्यसको स्ट्यान्डर्ड साइज हुनु पर्यो, स्ट्यान्डर्ड प्याकेजिङ हुनु पर्यो नबिग्रिने गरी होइन, त्यस्तो बनाउन खोज्दैछौँ। अनि अहिले हामीसँग 30 जस्तो क्याटेगोरीको सामानहरू छ, भेराइटीको। अब त्यसमा हाम्रो सुरुवात उठेर फर्स्टमा चाहिने चिज भनेको टुथब्रस हो, टुथब्रसदेखि सुरु छ।
0: बाँसको टुथब्रस पनि बन्छ?
1: हजुर, बाँसको टुथब्रस बन्छ। बाँस टुथब्रसमा पनि हामीसँग धेरै भेराइटीको छ। अब कसैको गिचाबाट रगत आउने हुन्छ होइन, उहाँहरूको लागि एकदमै सेन्सिटिभ गम्सको लागि हामीले टुथब्रस बनाएको छौँ, अरू नर्मल छ, बच्चाको टुथब्रस छ, अनि त्यसपछि काइयोहरू छ, अनि हामीसँग रेजर्सहरू छ, वाटर बोटलहरू छ, मग छ, टम्बलर छ, डायरी छ बाम्बोको, अनि त्यसपछि कर्क मटेरियलको पनि बाम्बो त्यो हाम्रोसँग डायरी छ, अनि त्यसरी नै बास्केट्सहरू थुप्रो छ, अब धेरै चिज छ। त्यसको लागि म सुनिराख्नु भएको मान्छेहरूलाई पनि एकचोटि thebamboobazaar.com भन्ने वेबसाइट छ, त्यसमा गएर हेरिदिनु होला समय मिलेको बेला भन्न चाहन्छु।
0: यो बेम्बो बजारले चाहिँ bamboobazaar.com भन्ने वेबसाइटबाट आफ्नो वस्तुहरूको मूल्यहरूको कुरा पनि होला तपाईँहरूले त्यसमा राखिदिनु भएको छ,
1: सबै त्यसमै छ सर, एउटै प्लेटफर्ममा www.thebamboobazaar.com भनेर छ।
0: ए हजुर, मूल्यको हिसाबले चाहिँ कस्तो रेन्जमा हुन्छ, अब सबैले प्रयोग गर्न सक्ने हुन्छ कि हामी जस्ताले पनि प्रयोग गर्न सकिने हो कि के हुन्छ?
1: हाम्रो यस्तो छ, हाम्रो प्राइस रेन्ज स्टार्ट हुन्छ 50 रुपियाँबाट अनि जान्छ 2000 हामीसँग 50 रुपियाँदेखि 2000 सामान छ होइन। अब 50 रुपियाँको के आउँछ भन्नुहुन्छ भने हामीसँग पेनहरू छ, प्लान्टेबल, युज गरिसकेर रिफिल सक्यो भने प्लान्ट गरिदिने उम्रिन्छ, पछाडि सिड राखेको हुन्छ, त्यस्तो पेन पेन्सिल छ हामीसँग, कुनैमा बेजलको हुन्छ, कुनैमा सागको हुन्छ, कुनैमा धनियाँको राखेको हुन्छौँ, अब सबैको अलग अलग। पहिला एकचोटि हामीले फ्लावरको पनि निकालेको
0: थियौँ,
1: हजुर, फ्लावरको पनि राखेको थियौँ, फ्लावरको चाहिँ अलिकति युजेबल, अब त्यो देख्नको लागि राम्रो भयो होइन, अब साग फलफुल केही राखियो भने त साग त सिजनमा खान मिल्ने चिज भयो, अनि बच्चाहरूलाई पनि ल यति छिटै उम्रियो खान पाइयो भन्ने बच्चाहरूलाई सिकाउनको लागि हो, त्यो चाहिँ धेरै कन्सेप्ट बनाएको। अनि अब टुथब्रसको कुरा गर्ने हो भने टुथब्रस हाम्रो 100 रुपियाँमा पाउँछ, हाम्रो टुथब्रस 100 रुपियाँमा हामीले यसको प्राइसिङ राख्दाखेरि चाहिँ भाटभटेनीमा गएर म 4 म र मेरो को फाउन्डर हामी त्यो ग्रोसरीमै गएर 4 टाइम स्पेन्ड गरेर आएको, त्यसले चाहिँ के सिकायो हामीलाई भने यति प्राइससम्मको यतिसम्मको रहेछ, 100 रुपियाँ भने ठिकै प्राइस हो, धेरै मान्छेले मिडल क्लास मान्छेले पनि अफोर्ड गर्न सक्ने हो भनेर हामीले त्यहाँबाट चाहिँ निकाल्यो कन्क्लुजन। अब सानो स्याम्पलिङ भयो होला, तर हाम्रो क्षमताले त्यति नै भ्यायो। त्यस पछाडि अब यस्तै यस्तै छ,
0: भागबटिनीमा गएर दुई तिन घन्टा चाहिँ टाइम स्पेन्ड गरे बिताए त्यो विषयमा कुरा गर्न जाँदा भनेर भन्नुभयो नि त। यस्ता युवाहरू स्वदेशमै उद्यम गर्छु, आय आर्जन बढाउँछु भनेर लाग्दै गर्दाखेरि त्यो अवस्थामा चाहिँ युवाहरूलाई कस्तो खालको चुनौतीहरू आउँदो रहेछन्, त्यो पनि अनुभव छ यहाँसँग? त्यस्तो
1: छ नि, धेरै छ। अब केही थाहा नभएर सुरु गरेको मान्छेले त यहाँसम्म पुग्दा त मैले कति ठोकर खाएँ भन्ने त अब त्यो धेरै छ। राम्रो पनि भयो मलाई यतिको क्षमतावान बनायो होइन, अहिले हससँग बसेर बोल्न सक्नेको हैसियतको बनायो, यो त मलाई च्यालेन्जेसले नै हो नि त। कस्तो भयो, फर्स्ट च्यालेन्ज नै मलाई, म बिजनेस कलेजमा पढेको होइन, बिजनेस नै पढेको मान्छे मलाई बिजनेस दर्ता गर्न आएन। अब दर्ता गर्न आएन, पैसा थिएन आउटसोर्स गर्नलाई, अरूलाई गएर दर्ता गरिदिनु नि त भन्नु दिन पैसा थिएन। र म आफैलाई पनि के लाग्यो भने मैले यत्रो बिजनेस गर्न खोजेको छु, त्यो दर्ता गर्न त सिक्नु पर्यो नि त, फर्स्ट स्टेप हो जस्तो लाग्यो। अनि आफै गर्न गएँ, आफै गर्न जाँदा कति गाह्रो भयो, अब त्यो प्रोसेस बुझिएन, त्यो सबै कुरा फर्स्ट टाइम गर्ने मान्छेलाई गाह्रै हुँदो रहेछ। मलाई अहिलेसम्म पनि याद छ, म आइआरडीको अफिसमा प्यान नम्बर लिन जाँदाखेरि म रुँदै बाहिर निस्केको, अनि बाबालाई फोन गरेर, बाबा म त अब सक्दिनँ जस्तो लाग्यो देशमा बस्न भनेर भने, अनि यति छिटै तिमीले हार खाइहाल्यौ भन्नुभयो बाबाले। अनि फेरि पछि होइन यस्तो नर्मल नै हुने जस्तो नर्मलाइज हुँदै जाँदो रहेछ।
0: कार्यक्रम पौरखीको कथामा आज म बेम्बो बजारका सञ्चालक मध्येको एक प्रकृति ढुङ्गेलसँग कुराकानी गरिरहेको छु। प्रकृतिजी, तपाईँहरू जस्तो युवाहरूलाई उद्यममा आकर्षित हुँदै गर्दा अथवा स्वदेशमै बसेर केही गर्छु भन्दै गर्दाखेरि के कुरामा चाहिँ राज्यले अलिकति सहजीकरण गरिदियो भने उत्साह चाहिँ बढ्थ्यो होला, के गर्नु पर्ला?
1: बेम्बो बजार त्यति ठुलो भइसकेको छैन मैले सरकारसँग यो माग गर्नलाई, होइन मसँग त्यस्तो केही पनि छैन, तर एउटा मात्रै मेरो रिक्वेस्ट के हो राज्यलाई मात्रै होइन सबैजनालाई के हो भने, यस्तो आन्दोलन हुल हडताल चाहिँ नगरिदियो हुन्थ्यो। किनभने म त भर्खर सुरु गर्दैछु होइन, मेरो त 13 मान्छेलाई त तलब दिनुपर्छ महिनाको एन्डमा, एक दिन मात्रै बन्द भइदियो, एक दिन मात्रै मैले बाटो हिँड्न पाइनँ भने त मेरो धेरै लस हुन्छ। राज्यले चाहिँ त्यो कुराको मेक स्योर गरिदिन पर्यो कि एक दिन पनि बन्द नहोस्।
0: अहिले चाहिँ यहाँले 12-13 चाहिँ रोजगारी दिनु भएको छ होइन, कुनै बेला आफूले रोजगारी खोज्दै हिँडेको याद होला होइन, आज चाहिँ 1 दर्जन भन्दा बढी साथीभाइहरूलाई चाहिँ यहाँले रोजगारी दिने त्यो ठाउँ पुग्नु भएको छ। कहिले काहीँ रोजगारी खोज्दै हिँडेको पनि याद छ, अनि आज रोजगारी दिँदै गरेको अनुभव पनि छ। यो दुईटाको बिचको कुरा गर्दाखेरि कस्तो अनुभूति हुन्छ नि कहिले काहीँ?
1: पहिला बिजनेस सुरु गर्नुभन्दा अगाडि सिभी बनाएर सबैतिर अप्लाई गरेर इन्टरभ्यू दिँदै गएको पनि याद छ, अहिले आफूले सबै सिभी छानेर इन्टरभ्यू लिएको पनि एक्सपिरियन्स छ। यो दुईटामा चाहिँ हाम्रो देशमा भएको सबैभन्दा ठुलो समस्या मेरो मात्रै होइन धेरैको होला सायद, मान्छेहरू काम पाएन भन्ने मान्छे धेरै हुनुहुन्छ, अनि काम गर्ने मान्छे पाएन भन्ने पनि धेरै हुनुहुन्छ कि। अब म चाहिँ अहिले काम गर्ने मान्छे पाएन भन्नेमा पर्छु, राम्रो मान्छे मलाई पनि चाहिन्छ, मलाई मात्रै होइन सबैजनालाई राम्रो मान्छे चाहिन्छ। अब हाम्रो पुस्ताको समस्या पनि छ, देशको मात्रै समस्या, यो सिस्टमको मात्रै समस्या पनि होइन, हामी जेनजी भन्छ नि अलिकति भर्खरको मान्छेहरूको एकदमै ठुलो समस्या छ, हामी इम्पेसियन्ट छौँ, हामीलाई आजको भोलि एकदमै धेरै रिजल्ट चाहिन्छ जुन चाहिँ सम्भव छैन। सर्टकट भन्ने कुरा त सम्भवै छैन जस्तो लाग्छ मलाई, काहीँ पनि मैले 5 वर्षमा गर्ने काम 5 दिनमा त सकाउनै सक्दिनँ, त्यसको लागि समय चाहिन्छ, अब छिट्टो चाहिने रिजल्ट, इम्पेसियन्ट हुने, धेरै ठाउँमा जाने होइन, अनि लास्टमा भएन अब त म विदेशै जान्छु भन्ने, विदेशमा पनि सजिलो छैन, विदेशमा पनि गएर गर्ने एकदम घुम्ने कुर्सीमै बसेर गर्ने काम एकैचोटि कसैले पनि दिँदैन। अब यहाँ त बरु सजिलो हो किनभने खाने बस्ने घरमा गाह्रो हुँदैन, बाबा मम्मीले सबै म्यानेज गरिदिनु भएको हुन्छ, विदेशमा त सबै जेरोदेखि आफूले सुरु गर्न पर्यो होइन।
0: हामीमा कहीँ न कहीँ कमजोरी भनेको हामी युवासँग धैर्यता अलिक कम छ,
1: कम छौँ। अब सबैजना व्यापारी नै हुनुपर्छ भन्ने चाहिँ होइन, तर हरेक मान्छेले थोरै समय चाहिँ डेडिकेट गर्नै पर्छ, थोरै सङ्घर्ष, थोरै अलिकति कम्प्रोमाइज नगरिकन एकैचोटि चाहिँ हुँदैन, अब त्यो चाहिँ हामीमा कमजोरी नै हो। अब कतिले मान्नुपर्छ कतिले मान्नुहुन्न,
0: हजुर हजुर पक्कै पनि, पैसामा तुलना गर्न त सकिँदैन, एउटा रोजगारी दिने कुरा, समुदायको उत्पादित वस्तुलाई बजारीकरण गर्ने कुरा, यो सबै पैसामा मात्रै तुलना त हुँदैन, हामीले गरेका काम कतिपय कामहरू आय आर्जनको हिसाबले मासिक अथवा वार्षिक
1: हजुर
0: राख्न सकिन्छ?
1: ठ्याक्कै अब नम्बर चाहिँ मिल्छ मिल्दैन मलाई अलिकति थाहा छैन होइन, तर म यति चाहिँ भन्न सक्छु कि 12-13 स्यालेरी दिन र भाडा तिर्न पुग्छ, सस्टेन हुन्छ कम्पनी। मैले र मेरो को फाउन्डरले हामी दुईजनाले स्यालेरी लिन थालेको 4-5 महिना मात्रै भयो, हामीले पैसै लिँदैनथ्यौँ कम्पनीबाट, अरूलाई चाहिँ स्यालेरी दिन्थ्यौँ।
0: हामी सस्टेन हुने बाटोमै छौँ भन्ने,
1: हामी एकदम सस्टेन भइराखेको छौँ, हामी एकदमै नै खुसी छौँ। 4-5 वर्षसम्म त हाम्रो धेरै पैसा हामीले कमाउँदैनौँ, हामीले सस्टेन गर्ने हो, मार्केटमा आफ्नो भिजिबिलिटी बढाउने हो, अनि यो बिजनेसबाट सिक्ने हो, जति सक्दो आफूलाई ग्रुम गर्ने, आफूलाई तिखार्ने र सिक्ने हो।
0: तपाईँको यो अहिलेसम्मको अनुभवको आधारमा चाहिँ युवाहरूलाई चाहिँ सल्लाह दिनु पर्यो भने कस्तो सल्लाह दिनुहुन्छ?
1: मेरो इन्भाइरोमेन्ट सराउन्डिङमा हुनुभएको 90% युवाहरू ट्राई नै नगरिकन विदेश भन्नुहुन्छ। हुन्छ जुन कम्प्लिटली रङ हो जस्तो लाग्छ मलाई. एकचोटि ट्राई गर्नुहोस्, विदेशलाई सेकेन्ड अप्सनमा राख्नु भन्छु म. विदेश तिनवटा कारणले जान्छ अरे, एउटा लर्न, एउटा अर्न, अर्को रिटर्न. एउटा चाहिँ पढ्न सिक्न जानुपर्छ, अर्को कमाउन जानुपर्छ, अर्को फर्किन जानुपर्छ. हाम्रो देश त संसारको एकदमै एकदमै धेरै अपर्च्युनिटी भएको देश हो नि त. हरेक कुरालाई हामीसँग सबै थोक छ, नेचुरल रिसोर्सेसको हामीसँग कमी छैन. अपर्च्युनिटी देख्नु पर्यो, अपर्च्युनिटीलाई चाहिँ ग्र्याब गरेर त्यतिको मेहनत र कन्सिस्टेन्सी धैर्य भएर गर्न सक्ने हो भने चाहिँ जति पनि छ.
0: उहाँ हुनुहुन्थ्यो बेम्बो बजारकी संचालक एवं युवा उद्यमी प्रकृति ढुङ्गेल. आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ. अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु. तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्. नमस्कार.

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले यही वैशाख 28 गते सोमबार सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिसको प्रयास भएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनु भएको छ। सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकाले विद्यार्थी संगठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। यसैगरी विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको छ। बितेका 24 1806 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 18,76,504 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सडक चोक तथा उपत्यका भित्रिने प्रमुख नाका, नागढुङ्गा लगायत क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमाथि विशेष निगरानी बढाएको जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ प्रान 4 समाचार। अब एकैछिन विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र इरानी सेनाबीच गैराती अबेरसम्म गोली हानाहान भए तापनि युद्धविराम अझै कायम रहेको बताउनु भएको छ। अमेरिकी र इरानी सेनाबीच भएको घटनामा कुन पक्षले पहिला गोली चलायो भन्ने स्पष्ट भएको छैन। अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज हर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको इरानका एक उच्च सैनिक कमान्डरले आरोप लगाएका छन् भने अमेरिकाले हर्मुज जलमार्गमा अमेरिकी नौसेनालाई लक्षित गरी इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि आफ्ना सेनाले प्रत्याक्रमण गरेको दावी गरेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानी आक्रमणकारीहरूलाई ठूलो क्षति पुर्याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको उल्लेख गर्नुभएको छ। रेडियो नेपालबाट प्रान 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेन्रोनाङ संवैधानिक परिषदकी छग्दुकी ठिमखाङ छेन्पोकी ठिम्पोन छेन्पोला डाक्टर मनोज शर्माला सिफारिस क्यानुए सिलोन तेजिन लोनसोक ल्याखुङ सिंहदरबारला सिलोन तेजिन संवैधानिक परिषदकी चिख्या बालेन्द्र शाहकी गोठितला दाङदेउ छग्दुकी ठिमखाङ छेन्पोकी ठिम्पोन छेन्पोला कोचेकी तोन्दोकला डाक्टर शर्माला सिफारिस क्याउइन् न्याय परिषदकी ठिम्पोन छेन्पोला कोचेकी तुब्ला ठिम्पोन मिरा टुकी मिङ संवैधानिक परिषदला सिफारिस क्याउइन् सिङजिन रामचन्द्र पौडेलकी कलाकार थियो गेलखापकी टोङबा इन्दुप सुङ्वाय नाति काजी राष्ट्रिय सङ्गीत सिकुर तेजिन ग्यान्पा गोन्तिरूप ल्यान्जोम गितोङ गेचुग्या सुम्ला सुङ्लाप नगिन सिङजिन पौडेलकी कला साहित्य तङ सङ्गीत तेरिला चिगडिल जब सी इन्दुप सुङसुङ सिङजिन पौडेलकी लुताङ सङ्गीत थियो दापु तेरिकी पिर्मी टोङबा इन्दुप तङ ग्यालयोङ वोसिकी सी इन्दुप सुङसुङ सिङजिन रामचन्द्र पौडेलकी सङ्घीय माङचोला मङ रम्बु जोप्ला सुशासन यार्ग्या तङ पल्जोर यार्ग्याला तुसो नङसिन डुपा कितुब्ला एमबी प्रेस कि मङ फेन्सिन पोक्याने लाका कितुब इसेक्या नाङसुङ ग्याङसिङ तेजिन दलेन लक्सेलोन खाङकी कोडिक्याउ ज्ञानपा गोन्ते रूप ल्यारिम्ला सुङ्लप नगिन सिङजिन पौडेलकी तुकै सुङ्लप नगोइन् ल्यारिम्ला सिङजिन पौडेलकी सर्गोत्पा चन्द्रकिशोर झा नम्रता श्रेष्ठ बोला पासवान उमेश श्रेष्ठ तङ रूपा गहतराजला चिकुर क्या नगुबिन कोङतिवाला ट्याङ्गा बुमिङी त्यामा सिकुर क्याउ सेनवाय ल्यारिम्ला ग्याङसिङ तेजिन दलेन लक्सेलोनपो डाक्टर विक्रम तिमिल सिनाकी माङ्सो एर्ग्याकी तोन्दोक्ला सर्गोत्पत्तिव ल्यागेन ल्यामु क्याने कि हो सुङसुङ लोनपो तिमिल सिनाकी एमबी सठिमकी सर्गोत्पा तङ ग्याङसिङ छोकपातुई ओङछा टडी क्यान हो तुप्तपकी सुङकी प्रेसला ओङला जोकु लाका माक्यौ सोलुजो नाङसुङ लोनपो तिमिल सिनाकी सर्गोत्पा तङ ग्याङसिङ छोकपातुई लेन ट्याङ बुतिरङ खेपेल कि गो सुङसुङ सुङकी दि बैशाख लाकी गतेङिसु गेकी छेर्मु जदै छेर्मु सङ्घीय टोसकी पिर्मी सक्दुला सम्बोधन कितुब्ला सिङजिन रामचन्द्र पौडेललाई सुअजोकु थाक्चुत क्यानुए सिलोन तेजिन लोनसोक ल्याखुङ सिंहदरबारला आरिङदेउ लोनसोक सक्दुकी सिङजिन पौडेलकी टोसोकला सम्बोधन कि तोन्दोकला सुअजोकु तङ ती सक्दुला छोकमितिव तेरिला सक्सुकी गोलासङ सुअजोकु थाक्चुत चुङ्गु सुङकी सुङसेपा तेजिन लोबजुङ छेन्द्रिक तेजिन दलेन लक्से लोनपो सस्मित पोखरेलकी ख्यान्तोक नाङसुङ तुग्राङ क्याने सक्दुकी ग्यालखाप नासोकला ओतुप एमबी वाणिज्य दूत तङ महावाणिज्य दूत तिवला कोसाने देन्दु थाक्चुत क्यानुए सङ्घीय टोसोक टुङ्गी खाङकी सङ्घीय टोसोकी सोग्मितियोई लोकतेमा हाजिरी लङ्गुप्ला बायोमेट्रिकी थो लङ्गुप्लाका गोचुनुए टुङ्गी खाङकी बैशाख लाकी गतेङिसु जी दाङने जुन त गतेङिसु ग्यासेक सङ्घीय टोसोक सोग्मितुई बायोमेट्रिक लङ्गुप सेनुए सङ्घीय टोसोक टुङ्गी खाङकी सुङसेपा एकराम गिरिकी मोकुलकी रिम्बाला हाजिरी लङ्गुप प्रणाली टडिकी तुप लक्से मेता गलुप्तकी सङ्घीय टोसोकी सोग्मितियो तेरिकी बायोमेट्रिक लङ्गुप्लाका गोचु ख्यान्तोक नाङसुङ जम्बुलिङ लोप्टा नासोकला तङबा गलुप उपकुलपति कोसाला उपकुलपति सिफारिस कितुब्ला जो छोकपी दर्खास्त आह्वान क्याए उपकुलपति थप तेजिन सिफारिस छोकपी जम्बुलिङ लोप्टा गेकी तोन्दोकला दर्खास्त आह्वान क्याउ सेनुए छोकपी त्रिभुवन जम्बुलिङ लोप्टा पूर्वाञ्चल जम्बुलिङ लोप्टा पोखरा जम्बुलिङ लोप्टा लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि तेजिन नाथुङ जम्बुलिङ लोप्टा मध्य पश्चिम जम्बुलिङ लोप्टा सुदूरपश्चिम जम्बुलिङ लोप्टा तङ राजर्सी जनक जम्बुलिङ लोप्टा कि गलुप उपकुलपतिकी कोसाकी तोन्दोकला निवेदन गेकुला सुअजकुइन् छोकपी जम्बुलिङ लोप्टा तुई उपकुलपति थप तेजिन सिफारिस कोर्की एकीकृत लाकी सिचु निटोङ गेचु ग्यासुम लोबजुङ तेजिन दलेन ग्याङसिङ लोनखाङकी वेबसाइटलाई जाङोतुप सेनवाए सुङकी काठमाडौँकी चाङबी गाडीगुरुला तङ सुङकी सशृङ्खला देवाउ सुकुम्बासी टडिकी तुप्लाकाला हुर्ता क्याने कि हो तुप सुङ्वाए ती तोन्दोकला सुङकी ससिङ मेतुप मितुई कल्या जुक्थाम्बासेकी तोन्दोकला मेता जोप्ला सिचु जोइ हो तुप सेनवाए सहरी यर्गे लोनखाङकी छाग्रोक टुङ्गिक दिलीप भण्डारीकी सुकुम्बासी तुई तोन्दोकला कल्या मेता जोप्ला लोनखाङकी टुङ्गिक गोपाल प्रसाद सिग्देलकी गोठितला जो छोकपी सिचु जोइ हो तुप सुङिन ती सिचु स्वीकृतिकी तोन्दोकला लोनसोकला पेस क्याउ टडिकी हो तुप ख्यान्तोक नाङसुङ सिलोन तेजिन लोनसोक ल्याखुङकी चाङबु तङ चाङबी गाडीगुरिने दो पेमा थला तङ गिटी तिव

सरकता केन्द्र लोन्छेन तिवा तङ साने देशन तहला लेन्ताङले तिसुवा जोकु सेन वाए अख्तियार दुरुपयोग अनुसन्धान आयोग कि पोखराकी इन्टरनेसनल एयरपोर्ट जब रिम्बाला क्योपोलो पुक्याउ क्योन्ला गोमी पल्जोर लोन्पो ज्ञानेन्द्र बहादुर कार्कितङक्यान मिरा चुपजुकी खप्तेला मिक्सल ठिमखाङला खम्चुगे मय आयोग कि ती नम्रुथाङ जब पर्ला क्याउ थुन्लामकी खप्तेला गल्ने ठेकेदार छोकपाला गेठल सुटबिन्दुप थाङ ट्याङ्गा क्योपोलो पुक्याउ सिंह खम्चुगेपु आयोग कि सुङसेपा गणेश बहादुर अधिकारीलाई ख्यान्तोक नाङसुङ आयोग कि गोमी नोर लोन्पो कार्कितङ याम्बा मिरा चुपजुला ट्याङ्गा अरब सुम करोड टुक्चुर्याङ बुमुङा ताङ तोङ निसुङी ट्याङ्गा बिगो दाबिकी खम्चुगेपु सेनवाए आयोग कि ज्ञानकी छोकपा सिएएमसी ताङ तिकी चिखेप ताङ परियोजना टडिकपालासङ खम्चुगेपु सेनवाए सिगेल्ला लाका कितुप्ला गेलखापना सोक्ला तोङ्गी सिंह ट्याङ्गा ठगी क्याउ क्योन्ला मिराङ्गाला जिमवाए केन्द्रीय कोर्सुङमकमी समाचार कक्षकी सेतुप नाङसिन सुनसरीकी लो सुम्चु सोआङीकी राजकुमार तामाङ दाङकी लो सुम्चु सोआ चिक्की प्रकाश केसी काभ्रेकी लो सुम्चु सोआ सुम्की डिलिमान तामाङ पाँच थर्की लो सुम्चु सोआ चिक्की श्रीहाङ एकतिन ताङ स्याङ्जाकी लो निसुगेकी नमुना भण्डारीलाई जिम्बुइन् खोङतुई जापान अमेरिका ताङ कोरिया ताङ मकाउ तोङ्गी सिंह ट्याङ्गा ठगी क्याउ सेनवाए काठमाडौँ उपत्यकाला गाडी दप्योक थियो फरिन गल्सीमा गाडी दप्योक न्युङमो जोप्ला ट्राफिक कोर्सुङमकमिकी चेक जाँचला टिम तम्बुताङ वाए उपत्यकाला लाम्चो थियो चोक तेजिन उपत्यकाला उङ्गुप नाका थियोला चेक जाँच किदुप ल्यारिम जिङ्किङ क्याउ सेन वाए उपत्यका ट्राफिक कोर्सुङमकमी ल्याखुङकी गाडी दप्योक थियो न्युङमो जोप्ला खक्षण पोसी मिख्रुप ताङ चाला खुरुप गाडी थियोला टिम तम्बु तङ्गुप हिन् दिपरलारङ गलुप छुजो निसु जिल्ला काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङमकमी ल्याखुङकी गाडी तङ्गुप मि तोङ चिक सही ग्याताङ मिरा टुक्ला ठिमताङ वाए तितियामा सुङला ट्याङ्गा बुमचप ग्याताङ तोङ दिन्चु थोन टुक ग्याठाल दु सेन वाए छ्याङ आरेक थुने गाडी तोङगुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु मितियो ट्राफिक ताक मिच्यु त्योला ताङ गाडी स्पिडला तोङगुप त्योला ठिम तङ्गुप सेन वाए तुग्राङ क्याने लेन नङसिन गाडी मोतोङ्गु निषेधित सखुल्ला हर्न तोङगुप ताङ काङ थेप्चे दासाला गाडी पार्किङ कितुप त्योलासँग ठिम तङ्गुप उपत्यका ट्राफिक कोर्सुङमकमी ल्याखुङकी सेतुभिन मिमाङतुई पर्ला सिगडिल सिरुप नाराजङले हारिङ जम्बुलिङ रेड क्रस तुछेन जम्बुलिङकी ग्यालखाप नासोकला सिंहवाए थेङताङ बोकी जम्बुलिङ मक तिङला जम्बुलिङला सिधेकी तन्दोकला ल्यारिम जिन्क्योङ कितुप्ला जम्बुलिङ रेड क्रस तुछेन सेप अवधारणा गोजुइन् चिलो चिक्तोङ गुप्के घेचुगे जिनेजुन जम्बुलिङ रेड क्रस तुछेन सेप लाका गोजुइन् तुग्राङ क्याने जम्बुलिङकी ग्यालखाप नासोकला हारिङ तङ सला थेङकी जम्बुलिङ मक तेमा क्योन फोकुतुई ठेन्सो तुछेन सिंहवाए यमरुल ग्यालखाप सोकपी महासभा बाकी चिलो नितोङ जी नोभेम्बर लागि तारिक निसु निला थक्सोत क्याउ प्रस्ताव नङसिन लो ट्याङमा मे लागि तारिक ग्याताङ गुला थेङिकी जम्बुलिङ माकला क्योन फोकुतुई ठेन्सो थुसेन सेप्लाका गोजुइन् नेकपा एमालेकी राष्ट्रिय सभाकी सचेतकला रोशनी मेचेला थुनवाए एमाले चिथु सोकी गोठित रामबहादुर थापा बादलकी मेचेला राष्ट्रिय सभाकी सचेतकी ल्यागेन चिगेपु सेनवाए टोकपा कम्बु गल्ने जिन्क्योङकी माथुपु नारायणगढ मुक्लिन लाम तन्दा पेनवाए इच्छा कामना हिल सोक्पा वडा आङ्गा तुइन चाङबुला टोकपा कम्बु गल्ने नागालुप लाम सडक डिभिजन ल्याखुङकी सिगडिल्ला टोकपा दसीमा जिन्क्योङ चुङ्गुप जोङकी कोर्सुङमकमी ल्याखुङकी डिएसपी रविन्द्र खनालकी ख्यान्तोक नाङ्गुबिन रेडियो नेपालले आरिङकी श्री साङ्गिर डुप्सुङ थुजिछे

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँछौँ विभिन्न कलाकारका स्वरमा रहेका दोहोरी गीत। यो गीत रहेको छ देवीघरती र चलमान माम्बाको स्वरमा, शिव हमालको लय शब्द सङ्कलनमा।

0: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ यारकेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन रुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो साम्बाकी लाक्षे ओतो ग्याङसिङ सब्जी निरी खेलेन चिक्दाहीन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यारके तुङ्गु निरी थम्चा निरी खेलेनिन्
1: नेपाल टेलिकम

भर्खरै यहाँले सुन्नुभयो पशुपति शर्मा, रिता थापा मगर र साथीहरूको सामूहिक स्वरमा रहेको दोहोरी गीत। अब सुनाउँछौ बसन्त थापा र शर्मिला विश्वकर्माको स्वरमा रहेको गीत, बसन्त थापाको लय शब्द सङ्गीतमा।

अहिलेको व्यवसायमा सुनाइरहेका छौँ विभिन्न कलाकारका चोरमा रहेका दोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। नवराज घोडा सैनी, सीता थापा र साथीहरूको सामूहिक स्वरमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यस बेला प्रविधि संयोजनमा पुष्परत्न बज्राचार्य र रामकृष्ण शाहसँगै उद्घोषणतर्फ म मनुका कुँवर साथमा छु। साँझको 5 बज्नै लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिनुहुँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमागाईका अनुसार विभागले विश्व मौसम सङ्गठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। सरकारले यही वैशाख 28 सोमबार सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिसको प्रयास भएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनु भएको छ। सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकाले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट पार्नुभयो। यसै गरी विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निमित्त दरखास्त आह्वान गरेको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्याङ्कन गर्न नयाँ विश्वव्यापी प्रस्ताव गरेको छ. उक्त प्रस्तावले कुल गृहस्थ उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता तथा वातावरणीय संरक्षणलाई पनि विकासका महत्त्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ. मानिस र पृथ्वीका लागि प्रगतिको दिशा देखाउने मापन नामक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको स्वतन्त्र उच्च स्तरीय विज्ञ समूहद्वारा सार्वजनिक गरिएको हो. प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय तथा वातावरणीय दिगोपनलाई समान महत्त्व दिएको छ. रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो. सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण. केही बेरमा शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

0: लाबा हिन लाबिसी सुंगबा मुला सिंह दरबारी तिनी सानग्युर बोन कादेथेन लेङमोला सिबान ब्लोन पोखरेलसे रङ कादेसे बाचा पत्रदा चुनावला धुइरिन काठी लाबासे मिनिसे अनुमोदन लासी जिनबा मुला लोबोन गेन्दुन आथानबा ताम्री दारेम काठी लासी चिबारी आतो बिसी सुंगबा मुला लोफखाङ कादेसे तोक लाबा भीमा लाना टाङ्गा किनबा ताम खाबा मुला सुंगबान चुताम्री नगरपालिका संघ गाउँपालिका महासंघला धानपो कादेथेन उपत्यका मेयर्स फोरमला मुल्मी कादेथेन ताम ताबान मुला बिसी सुंगबा मुला अख्तियार दुरुपयोग अनुसन्धान आयोग से पोखरा मोक्युल एयरपोर्ट शोभा धुइरी भ्रष्टाचार लाबा आरोपी जामा धुइला नोर ब्लोन ज्ञानेन्द्र बहादुर कार्कीला छ्याम मेन्दो चुइब्लिदा विशेष ठिमखाङ्री मुद्दा पिनबा मुला आयोग से होजा एयरपोर्ट शोभा धुइरी सम्झौता दा नाङ्सी ठेकेदार कम्पनी दा कर छुट पिन्सी नोर अनियमितता लाबा विवान आरोप पत्र दर्ता लाबा मुला बिसी आयोगला रो सुङबोन गणेश बहादुर अधिकारी से सुंगबा मुला आयोग से गाछाला नोरब्लोन कार्कीला छ्याम मेन्दो चुई ब्लिदा अर्ब सोम करोड डुचुई नि लाख गा बिमा लानाला बिगो दाबी लाबा आरोप पत्र मुला मानवतामा एकता बद्ध भिवा ताम दाकिन्सी तिनी जाम्बुलिङ रेडक्रस तेन रेड क्रिसेन्ट धिन्छेन धाङबान मुला सन् 1984 हेन्से जाम्बुलिङ रेडक्रस तेन रेड क्रिसेन्ट दिन्छेन धाङबारी ती बाहिला चुराङलासिन जाम्बुलिङला लोलो लोलो युल कादेरी तिनी थेन नाङ्गर निचा जाम्बुलिङ युद्धला ढाँडी दिन्छेन धाङबान मुला संयुक्त राष्ट्रसङ्घला ह्वालसे सन् 2004 नोभेम्बर निचुई निरी पारित लाबा प्रस्ताव अनुसार दिङे दाङसे मे ब्रेथेन कुदा निसा जाम्बुलिङ युद्धला मोकुन पीडितला ढाँडी चु दिन्छेन धाङबारी ती बाहिला नेकपा एमाले से राष्ट्रिय सभाला सचेतकरी रोशनी मेचेदा धाम्बा मुला एमाले संसदीय दलला गोबन रामबहादुर थापा बादलसे मेचेदा राष्ट्रिय सभाला सचेतकला जिम्मेवारी पिन्स्यु बाहिला सरकारसे याम्बु उपत्यकाला गान्धीथेन सार्वजनिक सारी ठिम्दा नाङ्सी चिबन खाबा सुकुम्बासी व्यवस्थापन लागे लाबान मुला सहरी विकास ब्लोनखाङला लोन ला थुतबोन्डी शोभा समितिसे सरकारसे दिम्सा आरेबा कादेला समस्या थुम्ना लाबारी छा ठिम शोभान मुला बिसी पाङबा मुला स्यान्दो युल्डी पुइसी पिन्ना विमान ठगी टाङ्गा ठगी लाबा अभियोगरी मेन्दो गाँदा चुङबा मुला मियो प्रहरी गेजाङ से पाङबा अनुसार सुनसरीला सोमचुई नि दिङला राजकुमार तामाङ दाङला सोमचुई घिक दिङला प्रकाश केसी काभ्रेला सोमचुई सोम दिङला दिल्ली मान तामाङ पाँच थरला ब्लिचुई निस दिङला श्री हाङ एक तिन थेन स्याङजाला निचुई ब्रे दिङला नमुना भण्डारीदा चुङबा मुला बिसी पाङबा मुला संघीय संसद लोनखाङसे संघीय संसदला सदस्य कादेला विद्युतीय हाजिर लाबारी बायोमेट्रिक विवरण किन्बारी ती बामुला लोनखाङसे तिलमा हेन्से निची भ्रेला कुनु धोना संघीय संसदला सदस्यला बायोमेट्रिक किन्सेदा मुला संघीय संसद लोनखाङला सुङबोन एकराज गिरीसे आन्दोलनला धुइरी हाजिरी प्रणाली व्यवस्थित शोभा प्रविधिनो नोङबासे संघीय संसदला मोकोन सदस्यला बायोमेट्रिक किन्बारी माइबा हिन्ला बिसी सुङबा मुला स्याङ्चुबान मुबा साङ्गिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत वनस्पति जगतको वर्गीकरणमा ट्राकियोफाइटा अन्तर्गत एन्जियोस्पर्मका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोर्ट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो

0: मिथिलेश, मिथिलेश के गर्दैछौ?
1: हजुर डोलमा।
0: के गरिरहेका छौ? आज हामी गीता मिसको घर जाने भनेको होइन?
1: हो, एकैछिन पर्ख है, म आइहाल्छु।
0: ल ल छिटो आऊ।
1: ल ल जाऊ।
0: आज हामी मिसलाई भेटेर मिससँग हाम्रो परियोजना कार्यबारे छलफल गरेर भोलि राम्रो प्रस्तुति गर्नुपर्छ है।
1: त्यसैले त मैले कापी, पेन्सिल, कलम सबै लिएर आएको छु नि।
0: मैले त चार्ट पेपर पनि ल्याएकी छु। मिससँग आइडिया लिएर चार्ट पेपर पनि तयार गर्नुपर्छ है।
1: मिस नमस्कार।
2: नमस्कार
1: मिस, आज हामी हजुरकै घरमा हजुरलाई भेट्न आएको नि।
2: आज बिदाको दिनमा तपाईँहरूलाई मेरो घरमा देख्न पाउँदा धेरै खुसी लाग्यो।
0: हामी त बिदाको दिन पनि हजुरलाई दुःख दिन आएका।
1: भोलि हाम्रो कक्षामा एन्जियोस्पर्मको बारे प्रस्तुतिकरण छ, त्यसको तयारी गर्न हजुरको सहयोग माग्न आएका मिस।
2: भइहाल्छ नि, तपाईँहरू जस्तो जिज्ञासु विद्यार्थीहरूसँग छलफल गर्न पाउँदा मलाई पनि धेरै खुसी लाग्छ।
0: हेर त मिथिलेश, मिसको करेसा बारीमा त मकैको बोटहरू कति ठुलो ठुलो भइसकेछन्।
2: नजिकै गएर हेर्नुहोस् न, अरू बिरुवाहरू पनि छन्।
0: हस् मिस।
1: यहाँ त भटमास, बोडी, सिमीको बोटहरू पनि रहेछन्।
2: त्यति मात्रै देख्नुभयो?
0: आँपको बोट, गुलाबको फुल, उखुको बोट पनि देखे।
1: ऊ, त्यतातिर कति राम्रो फुलको बगैँचा पनि रहेछ।
0: हेर त त्यहाँ जिरेनियम, लिली फुल र भुइँ चम्पा पनि फुलिरहेको रहेछ।
2: यी बिरुवाहरूको बीचमा के समानता छ भन्नुहोस् त?
0: यी सबै वनस्पति जगतमा पर्छन्, सबै हरिया छन्, सबै बिरुवामा फुल फुल्छन्।
1: यिनीहरूमा फल पनि लाग्छ है मिस?
2: हो, यिनीहरूमा फल फल्छ। यिनीहरूको बिउ फलभित्र हुन्छ, त्यसैले यिनीहरूलाई एन्जियोस्पर्म भनिएको हो।
1: एन्जियोस्पर्म ट्राकियोफाइटा अन्तर्गत पर्ने एउटा सब डिभिजन हो है।
0: हो त नि, मिसले हामीलाई भन्नुभएको थियो नि। यी सबै छलफल गरेका कुराहरू कापीमा टिपोट गर है मिथिलेश। भोलि हाम्रो प्रस्तुतिकरण सबैभन्दा राम्रो हुनुपर्छ।
1: टिपिरहेको छु। एन्जियोस्पर्मका अन्य विशेषताहरू के छन्?
0: एन्जियोस्पर्ममा पर्ने बिरुवाहरूमा वास्तविक फुल फुल्छन्। यिनीहरूको बिउ फलभित्र हुन्छ।
1: यी बिरुवाहरू वनस्पति जगतका सबैभन्दा विकसित बिरुवा हुन् है।
0: हो मिथिलेश।
1: यिनीहरू जमिनमा मात्रै पाइन्छ हो?
2: होइन, यी बिरुवाहरू पानी र जमिन सबैतिर पाइन्छन्।
1: यी बिरुवाहरूमा त विकसित जरा, काण्ड र पात हुन्छन् है मिस।
2: हो मिथिलेश, तपाईँले सही भन्नुभयो। त्यति मात्रै होइन, यिनीहरूमा अन्य विकसित गुणहरू पनि हुन्छन्।
1: अरू कुन कुन विशेषताहरू हुन्छन् मिस?
2: यी बिरुवाहरूमा वास्तविक विकसित फुल हुन्छन्। फुलमा ओभरी र ओभ्युल दुवै हुन्छ,
0: त्यसैले यिनीहरू जिम्नोस्पर्म भन्दा विकसित भनिएको हो है मिस।
2: हो डोलमा, यिनीहरूमा जिम्नोस्पर्ममा भन्दा यी र यस्ता अन्य धेरै विकसित गुणहरू हुन्छन्। यिनीहरूमा कुनै बिरुवा दुई लिङ्गी हुन्छन् भने कुनै एक लिङ्गी पनि हुन्छन्।
1: दुई लिङ्गी र एक लिङ्गी भनेको के हो मिस?
2: कुनै बिरुवाको फुलमा भाले प्रजनन अङ्ग पुङ्केसर र पोथी प्रजनन अङ्ग स्त्री केसर दुवै एउटै फुलमा हुन्छन्, त्यस्ता बिरुवाहरूलाई दुई लिङ्गी भनिन्छ।
0: एक लिङ्गी भनेको कस्तो हो नि मिस?
2: पुङ्केसर वा स्त्री केसरमा कुनै एउटा मात्र प्रजनन अङ्ग हुने बिरुवाहरूलाई एक लिङ्गी बिरुवा भनिन्छ।
1: यस्ता बिरुवाहरूमा पुङ्केसर र स्त्री केसर अलग अलग फुलमा हुन्छन् हो मिस?
2: हो, पुङ्केसर भएका फुललाई भाले फुल र स्त्री केसर भएका फुललाई पोथी फुल भनिन्छ।
1: अनि यिनीहरूमा परागसेचन कसरी हुन्छ त मिस?
2: यिनीहरूमा परपरागसेचन हुन्छ। यस्तो परागसेचन हावा, पानी, जनावर, किरा तथा पानीबाट हुन्छ।
1: अन्य के बिरुवाहरू यस सब डिभिजन अन्तर्गत पर्छन् नि मिस?
2: सुन्तला, मकै, केरा, धान, भटमास र पानीमा पाइने जलकुम्बी, लेम्ना, पिस्टिया आदि यस सब डिभिजन अन्तर्गत पर्छन्।
1: मकै र भटमासका जरा, काण्ड र पात त फरक फरक किसिमका छन् त।
2: यिनीहरूको जरा, काण्ड र पात मात्रै होइन, यिनीहरूको बिउ पनि त फरक हुन्छन् नि।
1: हो त है, मकैको बिउमा एउटा मात्र फक्लेटा हुन्छ भने भटमासको बिउमा दुईवटा फक्लेटा हुन्छ।
2: यसरी फरक फरक विशेषताहरू भएका आधारमा त यिनीहरूलाई एक दलीय अथवा मोनोकोटिलेडन र दुई दलीय अथवा डाइकोटिलेडन गरी दुईवटा क्लासमा विभाजन गरिएको छ।
1: ओहो, वर्गीकरण गर्न पनि साह्रै गाह्रो रहेछ। किङडम, डिभिजन, सब डिभिजन, फेरि क्लास, कति धेरै तहमा वर्गीकरण हुँदो रहेछ।
0: हो भने एउटा सम्झदा अर्को बिर्सिन्छ।
1: त्यसैले त आज हामीले यहाँ सबै कुरा स्पष्टसँग बुझेर भोलि राम्रोसँग प्रस्तुतिकरण गर्नुपर्छ है।
0: अब यी दुईवटा क्लासको बारेमा पनि मिससँग छलफल गरौँ।
1: मिस भित्र जानु भए जस्तो छ।
0: हो, मिस भित्र जानु भएको छ, आइहाल्नुहुन्छ नि।
2: मलाई त प्यास लागेर पानी लिन गए कि, तपाईँहरूले पानी पिउनु हो?
1: म पिउँछु मिस, मलाई पनि निकै प्यास लागेको छ।
2: डोलमा तपाईँ बिरुवा हेरेर किन टोलाइरहनु भएको, पानी पिउनुहोस् न।
0: हस् मिस, म पनि थोरै पानी पिउँछु।
1: मकै एकदलीय बिरुवा हो है मिस?
2: हो, मकै, उखु, केरा, बाँस, पिस्टिया आदि एकदलीय अथवा मोनोकोटिलेडन बिरुवा हुन्।
1: डोलमा, हामीले मकै, उखु, केरा, बाँस संकलन गरेर भोलि क्लासमा देखाउनु पर्छ है।
2: तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो। प्रस्तुतिकरणका क्रममा यी बिरुवाहरू प्रस्तुत गरी एकदलीय बिरुवाका विशेषताहरू व्याख्या गर्दा सुनमा सुगन्ध थपिन्छ नि।
0: मिस, एकदलीय बिरुवाहरूको विशेषताहरूको बारेमा छलफल गरौँ है।
2: हुन्छ। मकै, उखु, केरा, बाँस सबैका पातहरूको अवलोकन गर्नुहोस् त। यस समूहमा पर्ने बिरुवाहरूको पात लामो सलक्क परेका हुन्छन्।
1: हो मिस, यिनीहरूका पातहरू लामा र सलक्क परेका छन्।
2: यिनीहरूको पातमा रहेका नसाहरू पनि समानान्तर हुन्छन्।
1: हो मिस, बीचको नसा अलिकति मोटो छ, तर अरू सबै नसाहरू पातको आधारबाट सुरु भएर समानान्तर रूपमा पातको टुप्पोसम्म पुगेका छन्।
2: हो, यस्तो किसिमको नसाहरूको अवस्थितिलाई समानान्तर भेनेसन भनिन्छ।
0: यिनीहरूको जराहरू पनि सबै एउटै स्थानबाट निस्किएको रहेछ।
2: हो, यी बिरुवाका जराहरू सबै बराबर र एकै ठाउँबाट निस्किएका झुप्प परेका अथवा फाइब्रस रुट गुच्छे जरा हुन्छ।
0: काण्ड पनि खोक्रो रहेछ।
2: हो, यिनीहरूमा काण्ड पनि खोक्रो हुन्छ। काण्डमा गाँठाहरू अथवा नोड्स स्पष्ट देखिन्छन्। गाँठोबाट पात निस्केको हुन्छ।
0: मकै र उखुको काण्ड त पुरै पातको तल्लपट्टिको भागले छोपेको छ।
2: हो, यिनीहरूमा काण्डलाई पातको आवरणले छोपेको हुन्छ। जाइलम र फ्लोएम तन्तु मिलेर बनेका भ्यास्कुलर बन्डल काण्डमा छरिएर रहेका हुन्छन्।
1: भ्यास्कुलर बन्डलको यिनीहरूमा के काम हुन्छ मिस?
2: भ्यास्कुलर बन्डलले परिवहनमा सहयोग गर्छन्।
0: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
2: यिनीहरूको फुल नै प्रजनन अङ्ग हो। यिनीहरूको फुलको विशेषता के छ भन्दा, फुलका भागहरू तीन वा तीनको गुणाङ्कको संख्यामा हुन्छन्।
1: यिनीहरूमा परागसेचन कसरी हुन्छ नि?
2: यिनीहरूको परागसेचन हावा, पानी र जनावरहरूको माध्यमबाट हुन्छ।
1: यिनीहरूको फलभित्र बिउ हुन्छ है?
2: हो, यिनीहरूको बिउ फलभित्र हुन्छ र एउटा मात्रै फक्लेटा हुन्छ। यसको बिउलाई दुई फक्लेटा पार्न सकिँदैन।
0: यिनीहरू कहाँ पाइन्छन् मिस?
2: यिनीहरू पानी र जमिन सबै ठाउँमा पाइन्छन्। गहुँ, जौ, लेम्ना आदि यस क्लास अन्तर्गत पर्छन्।
1: भटबाँसको बिरुवामा त यिनीहरूमा भन्दा फरक विशेषताहरू छन् त मिस?
2: हेर्नुहोस् त, यहाँ भएका सिमी, बोडी, भटमास, सुन्तला, आँपका विशेषताहरू समान छन् नि। यी सबै बिरुवाहरू दुई दलीय अथवा डाइकोटिलेडन बिरुवा हुन्।
0: यिनीहरूका अन्य विशेषताहरू के छन् मिस?
2: डाइकोटिलेडनमा पर्ने बिरुवाहरूको पातहरू फराकिला हुन्छन्। पातमा एउटा मुख्य नसा र मुख्य नसाबाट शाखा प्रशाखाहरू निस्किएका हुन्छन्।
1: पातको नसाहरू त लेमिनाभरि जालो जस्तै गरी फैलिएका छन् त मिस?
2: हो, यिनीहरूको पातमा रहेको नसाहरूको यस्तो किसिमको अवस्थितिलाई जालीदार भेनेसन अथवा रेटिक्युलेट भेनेसन भनिन्छ।
1: यिनीहरूको त पातको बनावट पनि फरक फरक छ त।
2: हो, यिनीहरूमा एकल वा संयुक्त किसिमको पात हुन्छ। पात डाँटको अथवा पिटियोलको सहायताले काण्डमा जोडिएको हुन्छ।
0: हो त, हेर त मिथिलेस, बोडी र सिमीको पातमा तीन चारवटा पात एउटै पातबाट जोडिएको छ, तर आँप र सुन्तलाको पात एक्लै छ।
2: दुई दलीय बिरुवाको साइज पनि फरक फरक हुन्छ। कुनै साना झारपातहरू हुन्छन् भने कुनै धेरै ठुला रुखहरू पनि हुन्छन्।
1: हो नि, मैले त ध्यान नदिएको। चना पनि दुई दलीय बिरुवा हो अनि बर पनि दुई दलीय बिरुवा हो, तर यिनीहरूमा कति फरक छ नि?
2: मिथिलेशले एकदम सही भन्नुभयो। यी बिरुवाहरूको बनावट पनि फरक फरक हुन्छ, त्यसकै आधारमा यिनीहरूलाई झारपात, बुट्यान र रुख गरी तीन समूहमा विभाजन गरिएको छ।
0: तोरी, चना, झारपात हुन्। यिनीहरूको काण्ड कमलो नरम हुन्छ है मिस?
2: हो, अनि बुट्यान देख्नुभएको छ त?
0: छ मिस, गुलाब, नीलकाँडा आदि बुट्यान हुन्। यिनीहरूको काण्ड कडा हुन्छ।
2: रुखहरू त झनै ठुला र कडा काण्ड भएका लामो समय बाँच्ने हुन्छन्। काण्डमा काठ हुन्छ।
0: भटमासको बिरुवा यति सानो छ, तर पनि यसको काण्ड पनि कडा छ नि?
2: हो, डाइकोटिलिडनमा पर्ने प्राय सबै बिरुवाहरूको काण्ड खँदिलो र दह्रो हुन्छ। धेरै जसो बिरुवाको काण्डमा गाँठाहरू स्पष्ट देखिँदैनन्।
1: यिनीहरूमा मोनोकोटिलिडन जस्ता भास्कुलर बन्डल हुँदैन हो मिस?
2: किन नहुनु नि? यिनीहरूमा भ्यास्कुलर बन्डल काण्डको वरिपरि रिङको रूपमा हुन्छन्।
0: त्यति ठुला रुखहरूको टुप्पोसम्म पानी, लवण तथा पोषक तत्व पुर्याउन त धेरै विकसित भ्यास्कुलर बन्डल हुनु पर्यो नि, होइन?
1: हो त है, मैले त त्यस्तो सोच्दै सोचेन छु।
2: मिथिलेश, ऊ त्यहाँबाट भटमासको जरासहितको बिरुवा उखेलेर ल्याउनुहोस् त।
1: हस् मिस, ल्याइहाल्छु।
2: बिस्तारै उखाल्नुहोस् है, हातमा चोट लाग्ला।
0: उसलाई चोट लागे पनि दुख्दैन।
2: छ भने फुल र फल सहितको बिरुवा ल्याउनुहोस् है।
1: हेर्नुहोस् त मिस, हजुरले भने जस्तै बिरुवा ल्याए।
2: ल, अब यसको जरा कस्तो छ राम्रोसँग अवलोकन गर्नुहोस् र छलफल गरौँला।
0: यसको जरा त मकैको जरा भन्दा फरक छ।
2: सही भन्नुभयो डोलमा। यिनीहरूको एउटा मूल जरा हुन्छ। उक्त मूल जराबाट अन्य शाखा जराहरू निस्केका हुन्छन्। धेरै शाखा र प्रशाखा भएर जमिनमा चारैतिर फैलिएर रहेका हुन्छन्।
1: यो कस्तो किसिमको जरा प्रणाली हो मिस?
2: यस्तो जरा प्रणालीलाई मूल जरा प्रणाली अथवा ट्याप रुट सिस्टम भनिन्छ।
0: यिनीहरूको जराले धेरै माटो समातेको हुने रहेछ।
2: हो, त्यसैले त यिनीहरूलाई सानो हावाहुरूले पनि ढलाउन सक्दैन।
1: भटमासको फुल त कति सानो सानो छ।
2: अब फुलको पनि राम्रोसँग अवलोकन गर्नुहोस् है।
0: यसको फुलमा त चारवटा पुष्पदल र चारवटा पत्रदल छन्।
2: हो, डाइकोटिलिडनमा पर्ने बिरुवाहरूमा प्राय फुलका भागहरू चार वा चारको गुणाङ्कको संख्यामा हुन्छ।
1: यिनीहरू एकलिङ्गी हुन्छन् कि द्विलिङ्गी हुन्छन् मिस?
2: यिनीहरूमा कुनै बिरुवाको फुल एकलिङ्गी हुन्छन् भने कुनै बिरुवाको फुल द्विलिङ्गी हुन्छन्।
0: यिनीहरूमा कस्तो किसिमको परागसेचन हुन्छ नि?
2: कुनैमा सो परागसेचन हुन्छ भने कुनैमा हावा, पानी, जनावर आदिको मद्दतले पर परागसेचन हुन्छ।
1: कस्तो बिरुवामा सो परागसेचन हुन्छ?
2: द्विलिङ्गी फुलहरूमा स्त्रीकेशर र पुङ्केशर दुवै एउटै फुलमा हुने हुँदा यिनीहरूमा सो परागसेचन हुन्छ।
0: ए, त्यसो भए एकलिङ्गी फुलहरूमा पर परागसेचन हुन्छ हो मिस?
2: हो नि, भटमासको फल हेर्नुहोस् त कस्तो छ।
0: यसको त कोसा छ, त्यसको भित्र भटमासको दानाहरू छ मिस।
2: कोसा नै यसको फल हो। अब यसको दानालाई फुटाएर हेर्नुहोस् त, यसमा कतिवटा फक्लेटा छ।
1: यो काँचो दाना भएर होला, कति सजिलै फुटाउन सकिएको।
2: हेर्नुभयो, कतिवटा फक्लेटा रहेछ त?
0: दुईवटा फक्लेटा छन्।
2: भटमासमा जस्तै अन्य सबै डाइकोटिलिडनस बिरुवाहरूको बिउमा दुईवटा फक्लेटाहरू हुन्छन्। डाई भनेको दुई र कोटिलिडन भनेको बिउको फक्लेटा हो, त्यसैले यिनीहरूको नाम डाइकोटिलिडन राखिएको हो।
1: ढिलो भइसकेछ, अब जाउँ हिँड।
0: बाई बाई मिस।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 2 विकास र विकासका पूर्वाधार अन्तर्गत पाठ 4 रहेको राष्ट्रिय गौरवका आयोजनाहरू पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
3: ए, माइजू पो आउनुभएछ। नमस्कार माइजू। अनि किन बाहिर बस्नुभएको नि? भित्रै जाउँ न।
4: नमस्कार बाबु, थाकेर आएको छु, गर्मी पनि छ, एकछिन यही पिँढीमै बस्छु। अनि आमा खोइ त?
3: आमा र बा त मेला जानुभएको छ। माइजू गाडीमा आउनुभएको होइन र? निकै थाक्नु भएछ।
4: आउन त गाडीमा नै आएको हो बाबु, तर धेरै लामो बाटो भएकोले निकै थाकिएछ, साँझ पर्न लाग्यो। अब त दिदी भिनाजुको मेला छुट्ने बेला पनि भयो होला।
3: हो माइजू, अब केही बेरमा आउनुहुन्छ। माइजूलाई तिर्खा लाग्यो होला, म पानी ल्याउँछु है।
4: हुन्छ भान्जा, चिसो पानी ल्याउनु है।
3: यी लिनुहोस् माइजू।
4: कति मिठो पानी! कहाँको पानी हो बाबु?
3: मेलम्चीको पानी हो माइजू, निकै मिठो छ।
4: यो काठमाडौँमा पानीको कति दुःख थियो, पानीको हाहाकार भएर खुब दुःख पाइन्थ्यो।
3: मेलम्ची खाने पानी आयोजना सम्पन्न भएदेखि धारामा मिठो, सफा र स्वच्छ पानी आउन थालेको छ माइजू।
4: हो रहेछ बाबु, काठमाडौँको खाने पानी समस्या समाधान गर्न भनेर मेलम्ची खाने पानी आयोजना बनाइएको हो क्या र? जे होस्, सरकारको यो कामलाई चाहिँ राम्रै मान्नुपर्छ। राष्ट्रिय गौरवको आयोजना भनेर यसमा धेरै खर्च लागेको छ। अनि भाइ कता छन् नि बाबु?
3: भाइ त विद्यालयबाट आएर खेल्न गएको छ माइजू।
5: आहा, माइजू आउनु भएछ। नमस्कार माइजू।
4: नमस्कार भान्जा, खेलेर आएको हो?
5: होइन माइजू, म त साथीको घरमा गएको थिएँ। अस्ति म विद्यालय गएको थिइनँ, त्यही दिन नेपालका राष्ट्रिय गौरवका आयोजना भन्ने पाठ पढाइ भएको रहेछ, त्यही सिक्नको लागि साथीको घरमा गएको थिएँ। साथी त बल खेल्न भनेर पल्लो गाउँ पो गएको रहेछन्, सिक्नै पाइएन।
4: ए, त्यसो पो, ल आऊ यता बस। राष्ट्रिय गौरवका आयोजनाको बारेमा म पनि सिकाइदिउला नि भान्जा, धन्न मान्नु पर्दैन।
3: चिया लिनुहोस् माइजू, भाइ पनि चिया खाऊ, लाऊ।
4: ल, भान्जाले त कति छिटो चिया बनाएर पो ल्याइसकेछन्, अब एकछिन यतै चिया खाँदै बात मारौ न हुन्न।
3: हुन्छ माइजू। अनि माइजू, राष्ट्रिय गौरव कि के भन्दै हुनुहुन्थ्यो, के विषयमा गफ गर्दै हुनुहुन्थ्यो कुन्नी?
5: म राष्ट्रिय गौरवको आयोजनाको सम्बन्धमा सिक्न साथीको घर गएको थिएँ। साथी त खेल्न गएछ भनेर माइजूसँग गफ गर्दै थियौँ दाइ।
3: माइजू, हिजो पनि यसले मलाई राष्ट्रिय गौरवको आयोजनाको बारेमा भनिदिनुहोस् भन्दै थियो, मैले त त्यसको बारेमा थाहा नभएर केही भन्नै सकिनँ। यो कस्तो आयोजना हो माइजू?
4: नेपालले आर्थिक वर्ष विक्रम सम्बत 2068-69 देशका महत्त्वपूर्ण र ठुला विकास आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरेको हो। त्यस्ता ठुला आयोजनालाई प्राथमिकता दिएर छिटो सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न थालेको हो। यस्ता आयोजनाहरू धेरै नै ठुला हुन्छन्।
3: ए, देशका ठुला ठुला आयोजनाहरू राष्ट्रिय गौरवका आयोजना रहेछन् है माइजू?
4: हो भान्जा, ठुला आयोजनाहरूमा धेरै लगानी गर्नुपर्ने हुन्छ। यस्ता आयोजनाबाट धेरै जनताले फाइदा पाउँछन्। राष्ट्रिय गौरवका आयोजनाका उद्देश्य फरक फरक भए पनि यस्ता आयोजनाले नेपाललाई समृद्ध बनाउन सहयोग गर्छन्। त्यसैले राष्ट्रिय गौरवका आयोजनालाई सङ्घीय सरकारले धेरै महत्त्व दिएर सञ्चालन गर्छ।
5: यस्ता ठुला आयोजना किन घोषणा गर्नु परेको होला है माइजू?
4: ठुला आयोजनाहरू नेपालको पहिचानसँग पनि सम्बन्धित हुन्छन्। यस्ता आयोजनाका कारण राष्ट्रलाई ठुलो आर्थिक लाभ हुन्छ। यी आयोजनाले गर्दा रोजगारीमा वृद्धि हुन्छ, पर्यटनको विकास हुन्छ, पूर्वाधारको विकास हुन्छ, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण पनि हुन्छ।
3: मैले बल्ल बुझे, विक्रम सम्बत 2068-69 कुन आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएको थियो त माइजू?
4: त्यति बेला मेलम्ची खाने पानी आयोजना, पुष्पलाल मध्य पहाडी लोकमार्ग, बुढी गण्डकी जलविद्युत आयोजना, तराई मधेस दूरत मार्ग लगायतका 17 आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएको थियो। पछि त्यसमा अरू नयाँ आयोजनाहरू थप्दै लगियो भने पूरा भइसकेका आयोजनाहरू हटाउँदै लगिएको छ।
5: मेरो साथीले पनि 2-3 आयोजनाको बारेमा त सिकाइदिए, पुस्तकमा पनि सबै आयोजनाको बारेमा लेखेको छैनन्, अनि मलाई गृह कार्य गर्न नै कठिन भयो क्या माइजो।
4: धन्न मान्नु पर्दैन भान्जा, म सबै सिकाइदिउँला, ल बस यता।
5: हस् माइजो। अनि उता मामा र भाइ बहिनीहरूलाई सन्चै छ त?
4: सबैलाई सन्चै छ बाबु, के गर्नु, फास्ट ट्र्याक बनेको भए मलाई यति धेरै शास्ति हुने थिएन आज।
5: हो र माइजो, के भयो र, बाटो बन्द भएको थियो?
4: हो नि भान्जा, कुलेखानीको बाटो र कान्ति राजपात दुवै बाटो बन्द रहेछन्। हेटौँडादेखि चितवन हुँदै आउँदा 3 बाटोलाई 6 लाग्यो, फास्ट्याग मात्र बनेको भए जम्मा 2 बाटो थियो।
5: हो त नि माइजो, माइजोलाई साह्रै दुःख भएछ, यो सडक कहिले पुरा हुन्छ खै?
4: अब केही वर्षमा त पुरा हुन्छ होला। फास्ट्याकलाई तराई मधेस दूरत मार्ग पनि भनिन्छ, छोटो समयमा नै यात्रा गर्न सकिने भएकाले यसलाई दूरत मार्ग पनि भनिएको हो। यो सडक जम्मा 76 मात्र लामो छ।
3: फास्ट्याग पनि राष्ट्रिय गौरवको आयोजना त हो नि है माइजु?
4: हो भान्जा, यो धेरै नै महत्त्वपूर्ण र ठुलो आयोजना भएकोले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत काम भइरहेको छ।
5: त्यो त मलाई पहिले नै थाहा थियो।
3: थाहा भयो किन माइजुलाई सोधेको त?
5: फास्ट ट्र्याकको बारेमा थाहा पाएर के गर्नु, अरू आयोजनाको बारेमा थाहा छैन नि, त्यही भएर सोधेको।
4: ठिकै छ त, म पालै पालो सबै आयोजनाको सम्बन्धमा बताइदिउँला, तिमी मुख्य कुराहरू टिप्दै जाऊ है भान्जा।
5: हुन्छ माइजु। पशुपति क्षेत्र विकास कोष पनि राष्ट्रिय गौरवको आयोजना रहेछ है माइजु?
4: हो नि भान्जा, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोष आयोजना दुवै राष्ट्रिय गौरवका आयोजना हुन्। नेपालमा झन्डै 80% भन्दा बढी हिन्दू धर्मावलम्बीहरू बसोबास गर्छन्। हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थल पशुपतिनाथ हो।
3: अनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो होइन त माइजु?
5: पशुपतिनाथ मन्दिरमा त मानिसहरू टाढा टाढादेखि दर्शन गर्न आउने रहेछन्। गत महिना हामी पशुपतिनाथ दर्शन गर्न जाँदा त कति धेरै भिड थियो भने।
4: हो भान्जा, पशुपतिनाथ क्षेत्र र लुम्बिनी क्षेत्र दुवै नेपालका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा क्षेत्र हुन्। त्यसको संरक्षण, सम्वर्धन र विकास गर्नका लागि यी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ नि।
5: पुष्पलाल मध्य पहाडी लोकमार्ग, भेरी बभै डाइभर्सन बहुउद्देश्यीय आयोजना, हुलाकी लोकमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सुनकोशी मरिन डाइभर्सन आयोजनाका बारेमा त पुस्तकमा नै लेखेको छ, पढेर जानकारी पाइहालिन्छ। बाँकी आयोजनाका सम्बन्धमा छोटकरीमा बताइदिनुहोस् न माइजु।
4: हुन्छ भान्जा, त्यसो भए सिक्टा सिँचाइ आयोजनाबाट नै सुरु गरौँ न त।
3: हुन्छ माइजु, यो आयोजना कहाँ पर्छ माइजु?
4: सिक्टा सिँचाइ आयोजना लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्छ। राप्ती नदीमा बाँध बाँधेर सो पानीलाई नहरमा राखी राप्ती पूर्व र पश्चिमतर्फका जमिन सिँचाइ गर्न यो आयोजना बनेको हो।
5: यो आयोजना कहिले सुरु भएको थियो नि माइजु?
4: सिक्टा सिँचाइ आयोजना विक्रम सम्वत 2062-63 सुरु भएर 2084-85 सम्पन्न हुने अनुमान गरिएको छ। त्यस्तै यस आयोजनामा 25 अर्ब 2 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
3: कति धेरै पैसा लाग्ने रहेछ है माइजु?
4: हो नि भान्जा, योभन्दा पनि धेरै खर्च लाग्ने राष्ट्रिय गौरवको अर्को आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना हो। यो आयोजना कर्णाली नदीमा बनेको छ। यस आयोजनाको लागत 36 अर्ब 80 करोड रहेको छ।
5: धेरै खर्च लाग्ने रहेछ, यसले कति जमिन सिँचाइ गर्छ त माइजु?
4: रानी जमरा कुलरिया सिँचाइ आयोजनाले 51,000 हेक्टर जमिन सिँचाइ गर्छ। आर्थिक वर्ष 2071-72 सुरु भएको यस आयोजना विक्रम सम्वत 2079-80 सम्पन्न गर्ने लक्ष्य रहेको थियो।
3: राष्ट्रिय गौरवका आयोजना अन्तर्गत धेरै ठुला आयोजनाहरू रहेछन्, सिँचाइ सम्बन्धी अरू आयोजना पनि छन् कि माइजु?
5: मेरो साथीले त महाकाली सिँचाइ आयोजना पनि राष्ट्रिय गौरवको आयोजना हो भन्थे, हो त माइजु?
4: हो बाबु, नेपालको सबैभन्दा पश्चिममा रहेको महाकाली नदीको धेरैजसो भाग नेपाल भारत सिमानामा पर्छ। नेपाल र भारत मिलेर यो आयोजना सम्पन्न गर्ने र त्यसबाट दुवै देशका खेतमा सिँचाइ गर्ने लक्ष्य लिएर यो आयोजना सञ्चालन गरिएको थियो। अहिले यो आयोजना सम्पन्न भइसकेको छ।
5: अनि माइजु, विद्युत प्रसारण आयोजना पनि राष्ट्रिय गौरवको आयोजना होइन र?
4: हो नि भान्जा, जल विद्युतलाई देशभर पुर्याउन र विदेशमा समेत जोड्नका लागि यो आयोजना सञ्चालन गरिएको हो।
5: यस आयोजनाले के काम गर्छ त माइजु?
4: यो आयोजनाले बिजुलीको प्रसारण लाइन निर्माण गर्दछ। देशका विभिन्न स्थानमा उत्पादन भएको बिजुलीलाई देशभर वितरण गर्न यसले मद्दत गर्छ। त्यसै गरी देशमा उत्पादित बिजुली विदेशमा निकासी गर्नका लागि पनि सजिलो हुन्छ।
3: नेपालमा ठुला ठुला राजमार्गहरू पनि निर्माण भइरहेका छन् नि, है माइजु?
4: हो भान्जा, नेपालमा पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोर लगायतका ठुला सडकहरू निर्माण भइरहेका छन्। कुनै सडक भर्खर सुरु भएका छन् भने कुनै सडक निर्माण सम्पन्न हुने चरणमा छन्।
5: पुष्पलाल मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्बन्धमा त पाठमा पनि लेखेको छ। उत्तर दक्षिण कोशी कोरिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरका सम्बन्धमा बताइदिनुहोस् न माइजु।
4: हाम्रो देशमा तीनवटा ठुला र लामा नदीहरू कोशी, गण्डकी र कर्णाली रहेका छन्। ती तीनैवटा नदीहरू हिमालमा उत्पत्ति भएर तराईसम्म पुगेका छन्। त्यसैले ती नदीको किनारै किनार सडक बनाउन सकियो भने कम खर्चमा तराईबाट दुर्गम हिमाली क्षेत्रसम्म सडक यातायातको सुविधा पुर्याउन सकिन्छ। त्यसैले यी नदीहरूको किनारा हुँदै उत्तर दक्षिण जोड्ने सडक निर्माण भइरहेका छन्।
3: कोशी करिडोर सडक कहिले निर्माण हुन्छ त माइजु?
4: 162 किलोमिटर लामो कोशी करिडोर सडक निर्माण कार्य आर्थिक वर्ष 2065-66 नै सुरु भएको हो। दक्षिणमा भारतको सिमाना जोगवानीदेखि तिब्बतको सिमाना किमानथान्कासम्म जोड्ने यो सडक आर्थिक वर्ष 2087-88 सम्पन्न गर्ने लक्ष्य रहेको छ।
5: अनि गण्डकी करिडोरको सम्बन्धमा पनि भनिदिनुहोस् न माइजु, म कापीमा टिप्छु।
4: ल सुन, गण्डकी करिडोर नवलपरासीको गैँडाकोटदेखि सुरु भएर उत्तरको सिमाना कोरालासम्म पुगेको छ। 445 किलोमिटर लामो यो सडकको धेरैजसो भाग काली गण्डकीको किनारै किनारा निर्माण भइरहेको छ। यो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2066-67 सुरु भएको।
3: कर्णाली करिडोरको सम्बन्धमा पनि भनिदिनुहोस् न माइजु।
4: म भन्दैछु बाबु, ध्यान दिएर सुन। कालीकोट जिल्लाको खुलालुदेखि सिमीकोट हुँदै हिल्सा नाकासम्म कर्णाली नदीको किनारै किनार कर्णाली करिडोर निर्माण भइरहेको छ। यो कर्णाली राजमार्गको उत्तरी खण्ड हो। 268 किलोमिटर लामो यो सडक आर्थिक वर्ष 2065-66 सुरु भएर 2084-85 सम्पन्न गर्ने लक्ष्य रहेको छ।
5: अनि माइजु, नेपालमा रेल पनि छ रे नि त?
4: हो नि मान्छा, जनकपुरदेखि जयनगरसम्म त पहिलेदेखि नै रेल सञ्चालन हुन्थ्यो। अहिले पूर्व पश्चिम रेलमार्ग निर्माण भइरहेको छ। ठुला सहरहरूमा मेट्रो रेल र मोनोरेल पनि निर्माण गर्ने लक्ष्य पनि राखिएको छ।
3: हो माइजु, मैले पत्रिकामा पढेको थिएँ, रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत रेल यातायातको विकास सुरु भइसकेको छ।
4: हो भान्जा, तिमीले भनेको ठिक हो। सडकभन्दा रेलमार्गबाट सामान ढुवानु गर्नु सस्तो पर्छ, त्यसैले रेलमार्गमा जोड दिएको हो। यसले प्रदूषण पनि कम हुन्छ।
5: नेपाल जल स्रोतको धनी देश भन्छन्, राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विद्युत आयोजना चाहिँ पर्दैनन् त माइजु?
4: किन नपर्नु, पर्छन् नि। 1200 मेगावाट जल विद्युत उत्पादन क्षमता भएको पश्चिम सेती जल विद्युत आयोजना छ। त्यसै गरी 1200 मेगावाट क्षमताको अर्को आयोजना बुढी गण्डकी जल विद्युत आयोजना छ। यी दुवै आयोजनाहरूको निर्माण कार्य भने सुरु हुन सकेको छैन।
3: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण हुन सकेको छैन है माइजु?
4: हो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण हुन सकेको छैन। यो त नेपालकै सबैभन्दा ठुलो विमानस्थल हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्।
3: गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनमा आएको कुरा त टेलिभिजनमा हेरेको थिएँ। बाँकी ठुला आयोजनाहरू भने किन निर्माण नभएका होला नै?
5: धेरै खर्च लाग्ने भएर होला नि, होइन त माइजु?
4: हो भान्जा, ठुला आयोजनाहरूलाई ठुलै रकमको आवश्यकता पर्छ। नेपालसँग त्यति धेरै रकम नै छैन, त्यसैले यस्ता ठुला आयोजनाहरूका लागि विदेशी लगानी जुटाउने प्रयास भने भइरहेको छ।
3: अनि माइजु, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आइसकेको होइन र?
4: हो भान्जा, यी दुई विमानस्थल सञ्चालनमा आइसकेका छन्। अब अन्तर्राष्ट्रिय विमानहरू काठमाडौँमा नै आउनुपर्छ भन्ने छैन, पोखरामा उत्रे पनि हुन्छ, भैरवमा उत्रे पनि हुन्छ। अब काठमाडौँमा विमानको चाप चाहिँ घट्ने भयो।
5: यो त राम्रो भयो नि माइजु।
3: राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न भएपछि त नेपाल छिट्टै विकसित हुने रहेछ नि है माइजु?
4: हो, यी आयोजनाले मात्रै त नेपाल विकसित हुने होइन, तर नेपालको विकास गर्न यस्ता आयोजनाहरूले ठुलो मद्दत गर्छन्। धेरै बिजुली उत्पादन गरेर देशमा औद्योगिकरण गर्न सकिन्छ भने विदेशमा बिजुली बेचेर आम्दानी बढाउन सकिन्छ।
5: अनि देशका उर्वर भूमिमा सिँचाइ सुविधा पुर्याएर उत्पादन बढाउन पनि सकिन्छ नि।
3: राजमार्गहरूको निर्माणले देशका कुना काप्चासम्म यातायात सुविधा पुग्छ अनि त्यहाँको उत्पादन बजारसम्म ल्याउन सकिन्छ। रोजगारी र आमदानीमा पनि वृद्धि हुन्छ है माइजु?
4: हो, तिमीहरूले भनेको सही हो। देशमा पर्यटन उद्योगको विकास भएर देशको आमदानी पनि बढ्छ। त्यसैले त राष्ट्रिय गौरवका आयोजनाहरूलाई महत्त्व दिएर सञ्चालन गरिएको नि।
5: बल्ल कुरा बुझियो माइजु। अब त म मेरो गृह कार्य राम्रोसँग गर्न सक्छु। धन्यवाद है माइजु।
4: ठिक छ भान्जा, मलाई पनि तिमीहरूसँग कुरा गर्न पाएकोमा निकै खुसी लाग्यो।
3: हामीलाई पनि धेरै खुसी लागेको छ माइजु।
2: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौ। नमस्ते।
6: सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है, हफीज खान से उर्दू में खबरें सुनिए। हुकूमत ने इसी बैसाख 28 गते पीर को वफाकी पार्लियामेंट के मुश्तरका अजलास से खिताब करने के लिए सदर ममलिकत रामचंद्र पौड़ेल से अपील करने का फैसला किया है। हुकूमत के तर्जुमान और वजीर तालीम और साइंस और टेक्नोलॉजी सस्मित पोखरेल ने बताया कि वजीर आजम और काबीना दफ्तर सिंह दरबार में आज मुनाकिदा काबीना के अजलास में सदर ममलिकत पौड़ेल से पार्लियामेंट से खिताब करने की अपील करने और उस अजलास में तमाम अरकान पार्लियामेंट की मौजूदगी के लिए भी अपील करने की दरख्वास्त करने का फैसला किया है। उसी तरह वज़ीर पोखरेल ने बताया कि काबीना के इजलास ने मुख्तलिफ ममालिक में रहने वाले 15 नेपाली एजाजी कौंसल जनरल और कौंसलों को बरतरफ करने, बैनुल अक्वामी लेबर तंजीम का जबरी लेबर माहदा 1930 से मुतालिक 2014 के प्रोटोकॉल नंबर 29 को मंजूर करने के लिए वफाकी पार्लियामेंट में पेश करने की मंजूरी देने जैसे फैसले किए गए हैं। सदर ममलिकत रामचंद्र पौड़ेल ने इस एतमाद का इजहार किया है कि वफाकी अवामी जमहूरियत को मजीद मजबूत बनाते हुए खुश इंतजामिया, तरक्यात और माशी खुशहाली की बरवक्त तमन्ना को पूरा करने की मुहिम में नेपाली प्रेस मजीद मौसर अंदाज में जिम्मेदारी के साथ काम करेगा। वजारत नशरियात और इतलाती टेक्नोलॉजी की जानिब से अहतमाम करदा इनाम तकसीम करने के प्रोग्राम से खिताब करते हुए सदर ममलिकत पौड़ेल ने इसका इजहार किया। उसी तरह तकरीब से खिताब करते हुए वज़ीर नशरियात डॉक्टर विक्रम तिमिलसना ने नेपाल के आइन ने प्रेस की मुकम्मल आज़ादी की ज़मानत देने का तस्करा करते हुए ये वाज़ह किया कि हुकूमत प्रेस पर किसी भी किस्म की बंदिश लगाने के हक़ में नहीं है। साथ ही उन्होंने आज़ादी प्रेस के साथ फ़राइज़ और ज़िम्मेदारियाँ भी आयद होने की बात बताते हुए इस ख्याल का इजहार किया कि हक़ाक पर मबनी सहाफ़ती माशरे को सही सिमत दे सकती है। सदर ममलिकत रामचंद्र पौड़ेल ने कहा है कि फ़नकार, शाहकार और सकाफत मुल्क का सरमाया हैं। नातिकाजी कौमी मौसीकी एजाज़ और इनामत तकसीम की तकरीब 2083 से खिताब करते हुए उन्होंने कहा कि सबको एक ही डोर में बांध कर रखने वाला अंसर नेपाली फ़न और अदब और मौसीकी में है। सदर ममलिकत पौड़ेल ने मौसीकी की ताकत लामहदूद होने का तस्करा करते हुए इसे मुश्तरक ज़बान असासों और कौमी पहचान की बुनियाद भी बताया। वज़ीर आज़म और काबीना दफ्तर ने नदियों से निकलने वाली अशिया और मादनियात को निकालने और जमा करने के काम को मंजूर शुदा मेयारात, मौसमियात पर मुरतब होने वाले असरात के तजज़िये और मुरवजा कानून के मुताबिक ही कराने के लिए मुतालिका वजारत और सतहों को हिदायत की है। वज़ीर आज़म दफ्तर की हिदायत में कहा गया है कि तामीराती कामों में इस्तेमाल होने वाले पत्थर, गिट्टी, बालू और मिट्टी समेत नदियों से निकलने वाली अशिया और मादनियात जैसे जिसकी मकामी सतह पर कानकुनी होने के दौरान ऐसी अशिया निकालने, जमा करने और नकल हमल और फरोख्त व तकसीम जैसे काम गैर कानूनी तौर पर होने की शिकायत और मालूमात की जानिब तवज्जो मबजूल हुई है। वज़ीर आज़म दफ्तर ने वज़ारत दाखिला, वज़ारत वफ़ाकी उमूर और अमूमी इंतज़ामिया, वज़ारत सनअत व तजारत और फ़राहमी, वज़ारत मालियात, वज़ारत जंगलात व माहौलियात, वज़ारत तवानाई आब वसाइल और आबपाशी, वज़ारत राज़ी बंदोबस्त कोऑपरेटिव और इंसदाद ग़ुरबत, कौमी पासबाँ मरकज़, तमाम वज़ीर आला और मकामी सतहों के नाम सर्कुलर जारी किया है। वज़ारत तालीम और साइंस और टेक्नोलॉजी सस्मित पोखरेल ने कहा है कि उनकी पार्टी के इंतखाबी वादों के मुताबिक ही तलबा तंजीमों को खारिज किया गया है। सिंह दरबार में आज नशियाती अहलकारों से बात करते हुए हुकूमत के तर्जमान पोखरेल ने यह वाज़ह किया कि उनकी पार्टी के वादों पर इंतखाबात के वक्त मशावरत की गई थी और उन वादों को आवाम ने मंजूरी दे चुकने के बाइस तलबा तंजीमों को ख़त्म करने के मौजू पर मज़ीद बहस की ज़रूरत अब नहीं है। स्कूलों ने मुकर्रर मियारात से ज़्यादा दाखिला फ़ीस और सालाना फ़ीस लेने की शिकायत मौसूल होने का तस्करा करते हुए उन्होंने कहा कि इस मौजू पर नगर पालिका एसोसिएशन और गाँव पालिका फेडरेशन के अहदेदारों और वादी मेयर्स फोरम के नुमाइंदों के साथ बातचीत हुई है। कमीशन बराए बेजा इस्तेमाल इख्तियारात ने पोखरा इलाके बैनुल अक़वामी हवाई अड्डा की तामीर के दौरान बदअनवानी करने के इल्ज़ाम में साबिक वज़ीर मालियात ज्ञानेंद्र बहादुर कार्की समेत 14 अफराद के ख़िलाफ़ स्पेशल कोर्ट में मुद्दा दायर किया है। कमीशन के मुआविन तर्जुमान गणेश बहादुर अधिकारी ने बताया कि कमीशन ने उस हवाई अड्डा की तामीर के दौरान मुआहदा करने के असल तरीक़ेकार के ख़िलाफ़ ठेकेदार कंपनी को टैक्स की छूट देकर मालियाती बेजाब्तगी करने का तस्करा करते हुए फर्द इल्ज़ाम आयद किया गया है। कमीशन ने
مطابق وزیر مالیات کارکی سمیت 14 افراد پر 3,62,22,160 روپے نقصان کی بھرپائی کا مطالبہ کرتے ہوئے فرد الزام عائد کیا ہے۔ کمیشن نے چینی کمپنی سی اے ایم سی اور اس کے صدر اور منصوبہ کے کوآرڈینیٹر اور کمپنی انتظامیہ کے خلاف بھی مدعا دائر کیا ہے۔ آئینی کونسل کے اجلاس نے سپریم کورٹ کے چیف جسٹس کے لیے ڈاکٹر منوج شرما کا نام سفارش کیا ہے۔ وزیراعظم اور کابینہ دفتر سنگھ دربار میں وزیراعظم اور آئینی کونسل کے صدر بالندر شاہ کی صدارت میں منعقدہ اجلاس نے سپریم کورٹ کے نئے چیف جسٹس پر ڈاکٹر شرما کی تقرری کے لیے سفارش کی ہے۔ عدلیاتی کونسل نے مستقبل کے چیف جسٹس کی تقرری کے لیے 6 ججوں کے ناموں کو آئینی کونسل سے سفارش کیا تھا۔ وفاقی پارلیمانی دفتر نے وفاقی ارکان پارلیمان کی الیکٹرانک حاضری کے لیے بائیو میٹرک تفصیلات لینا شروع کر دیا ہے۔ پارلیمانی دفتر بیساکھ 24 سے 28 گھنٹے تک وفاقی ارکان پارلیمان کی بائیو میٹرک تفصیلات لے گا۔ وفاقی پارلیمانی دفتر کے ترجمان ایک رامگیری نے بتایا کہ جنزی احتجاج کے دوران حاضری نظام بھی تباہ ہو جانے کے باعث وفاقی پارلیمان کے تمام ارکان کا بائیو میٹرک لینے کی تیاری کی گئی ہے۔ مختلف یونیورسٹیوں میں رہے وائس چانسلر کے خالی عہدے پر سفارش کرنے کی غرض سے تشکیل شدہ کمیٹی نے درخواست دینے کی اپیل کی ہے۔ وائس چانسلر کی انتخابی اور سفارشی کمیٹی نے 8 یونیورسٹیوں کے لیے درخواست دینے کی اپیل کی ہے۔ کمیٹی نے ترون یونیورسٹی، پوروانچل یونیورسٹی، پوکھرا یونیورسٹی، لمبنی بودھ یونیورسٹی، زرعی اور جنگلاتی یونیورسٹی، مدھیہ پچھم یونیورسٹی، سدور پچھم یونیورسٹی اور راجرشی جنک یونیورسٹی میں رہے وائس چانسلر کے خالی عہدوں کے لیے درخواست اپیل کی ہے۔ کمیٹی نے مختلف یونیورسٹیوں کے وائس چانسلر کے انتخاب اور سفارش سے متعلق مربوط طریقہ کار 2083 کو وزارت تعلیم و سائنس و ٹیکنالوجی کی ویب سائٹ میں رکھا ہے۔ نیپال کمیونسٹ پارٹی ایم ایل اے نے قومی اسمبلی کے ویپ کے لیے روشنی میچے کو منتخب کیا ہے۔ نیپال کمیونسٹ پارٹی ایم ایل اے کی پارلیمانی جماعت کے رہنما رام بہادر تھاپا بادل نے میچے کو قومی اسمبلی کے ویپ کی ذمہ داری سونپی ہے۔ حکومت نے کاٹھمنڈو وادی کی مختلف ندیوں کنارے اور عوامی زمین پر غیر منظم طور پر رہائش پذیر سکم واسیوں کے بندوبست کے کام کو تیز کر دیا ہے، جس کے لیے حکومت بغیر اراضی والوں، سکم واسیوں اور غیر منظم آبادکاروں کے مسائل کو پائیدار طور پر حل کرنے کی پالیسی بنا رہی ہے۔ وزارت شہری ترقیات کے معاون ناظم دلیپ بھنڈاری نے بتایا کہ بغیر اراضی والوں، سکم واسیوں اور غیر منظم آبادکاروں کے مسائل کو پائیدار طور پر حل کرنے کے لیے وزارت شہری ترقیات کے ناظم گوپال پرساد سکھدل کی قیادت میں تشکیل شدہ کمیٹی پالیسی تیار کر رہی ہے اور ساتھ ہی اس پالیسی کو کابینہ میں پیش کرنے کی تیاری بھی کی جا رہی ہے۔ انسانیت کے لیے یکجہتی نامی نعرہ کے ساتھ آج ریڈ کراس اور ریڈ کریسنٹ کا عالمی دن دنیا بھر میں مختلف پروگراموں کا اہتمام کر کے منایا جا رہا ہے۔ پہلے عالمی جنگ کے بعد دنیا بھر میں امن کے قیام کے لیے مشترکہ مہم چلانے کے نظریات کے ساتھ عالمی ریڈ کراس دن منانے کی تجویز پیش کی گئی تھی۔ سن 1984 سے ریڈ کراس اور ریڈ کریسنٹ کا عالمی دن منانا شروع کیا گیا۔ اسی طرح دنیا بھر کے مختلف ممالک میں آج اور کل دوسرے عالمی جنگ کے متاثرین کا میموریل ڈے منایا جا رہا ہے۔ اقوام متحدہ کی جنرل اسمبلی نے سن 2004 نومبر 22 تاریخ میں منظور شدہ تجویز کے مطابق ہر سال مئی 8 اور 9 تاریخ کو دوسرے عالمی جنگ کے تمام متاثرین کی یاد اور میل ملاپ دن کے طور پر منانا شروع کیا تھا۔ غیر ملکی ملازمت میں دلکش تنخواہ دلانے کی لالچ کے ساتھ مختلف ممالک بھیجنے کی بات کہہ کر بڑی رقم کی دغا بازی کرنے کے الزام میں 5 افراد کو گرفتار کر لیا گیا ہے۔ مرکزی پولیس بلیٹن روم کے مطابق گرفتار شدگان میں سنسری کے 32 سالہ راجکمار تامانگ، دانگ کے 31 سالہ پرکاش کیسی، کابرے کے 33 سالہ ڈلی مان تامانگ، پانچ تھر کے 47 سالہ شری ہانگ اکتین اور شنگجا کے 28 سالہ نمونہ بھنڈاری شامل ہیں۔ تامانگ نے جاپان بھیج دینے کی لالچ دے کر ایک شخص سے 11,55,000 روپے، کیسی نے امریکہ بھیج دینے کی لالچ دے کر 12 افراد سے 93,00,000 روپے، ڈلی مان نے 2 افراد سے 14,75,000 روپے، شری ہانگ نے جنوب کوریا بھیج دینے کی لالچ دے کر ایک شخص سے 12,25,000 روپے اور نمونہ مکاؤ بھیج دینے کی لالچ دے کر متاثرین 3 افراد سے 5,50,000 روپے کی دغا بازی کی تھی۔
بغیر اجازت یارسا گمبا جمع کرنے گئے 25 افراد کو پولیس نے اپنی حراست میں لے لیا ہے۔ ضلع پولیس دفتر مگو کے ایس پی ربی راج تھپلیا نے بتایا کہ مگو کے پاٹن میں یارسا گمبا جمع کرنے گئی ایک بچی سمیت 25 افراد کو حراست میں لیا گیا ہے۔ مگو کارمارونگ گاؤں پالیکا نے یارسا گمبا جمع کرنے سے متعلق کوئی نوٹس شائع نہیں کی ہے۔ سلیان میں ٹریکٹر حادثے میں پڑ کر ایک شخص کی موت ہو گئی ہے تو دو افراد زخمی ہو گئے ہیں۔ آج دوپہر دارما گاؤں پالیکا فارولا چور سے بھسکھولا کی جانب جاتی ہوئی ٹریکٹر دارما گاؤں پالیکا وارڈ نمبر 2 واقع بھسکھولا میں حادثے کا شکار ہو گئی تھی۔ ضلع پولیس دفتر سلیان کے مطابق حادثے میں پڑ کر دارما گاؤں پالیکا وارڈ نمبر 2 کے ٹریکٹر ڈرائیور 17 سالہ پردیپ بیکا کی موت ہو گئی ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार र त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

प्रदेशको पहिचान निर्माणसँगै राष्ट्रिय आय, पुँजी निर्माण र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। मुख्यमन्त्री कार्कीले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै प्रतियोगिताले धनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहान निर्माण कार्यलाई प्राथमिकता दिएको छ। आयोजनाको पश्चिमी मूल नहर अन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ। 23.4 किलोमिटर लामो सो डुडुवा नहरबाट 16,000 हेक्टर जग्गामा 12 मास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले जानकारी दिनुभयो। नेपालगञ्ज सुर्खेत सडक खण्ड अन्तर्गत पिपराहमादेखि राझासम्म करिब 5 किलोमिटर क्षेत्रमा टनेल मार्फत र 1.12 अर्ब रुपियाँको लागतमा नहर निर्माण 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगञ्ज र जानकी क्षेत्रका किसानले वर्षेभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको आयोजनाका सूचना अधिकारी शाहले बताउनुभयो। बेनी जोमसोम कोर्ला सडक अन्तर्गत म्यागदीको कैकु खोलामा 5,34,63,000 रुपियाँको लागतमा पक्की पुल निर्माण भएको छ। बेनी जोमसोम कोर्ला सडक आयोजना कार्यालयले थासाङ गाउँपालिकाको कैकु खोलामा मोटर सञ्चालन गर्न मिल्ने 20 मिटर लामो पक्की पुल निर्माण गरेको योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेम कुमार बैठाले बताउनुभयो। पर्वतको माल ढुङ्गादेखि चिनको स्वशासित क्षेत्र तिब्बतको कोर्ला नाकासम्म 202 किलोमिटर बेनी जोमसोम कोर्ला सडक अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण भएका छन्। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाम मार्फत भूमिहीन दलित, भूमिहीन सुखमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य अन्तर्गत 378 परिवारलाई जग्गा धनी प्रमाण पत्र वितरण गरिएको छ। जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पुरा गरेर हालसम्म 445 परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ। यसै गरी 738 परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो। पालिकासँगको समन्वय र सहकारीमा जिल्लाभर कुल 20,174 निवेदन सङ्कलन गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनिया विद्यार्थी फुच्याङलाई अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान प्रदान दूत नियुक्त गरेको छ। दूतमा नियुक्त चिनिया नागरिक फुच्याङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्धन तथा सांस्कृतिक आदान प्रदान तथा पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको विश्वविद्यालयले जनाएको छ। सन् 2025 सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उहाँले चिनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोग लगायत विभिन्न परियोजनामा सक्रिय योगदान पुर्याउनु भएको विश्वविद्यालयले जनाएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित 21 बुँदे शैक्षिक श्वेतपत्र 2083 जारी गरेको छ। गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यका साथ सो श्वेतपत्र सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। श्वेतपत्र मार्फत विद्यालय व्यवस्थापन, शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, प्रविधि मैत्री शिक्षण प्रणालीको विकास र अभिभावकको सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। यसै गरी माध्यमिक शिक्षा परीक्षा SEE मा उत्कृष्ट नतिजा हासिल गर्ने 1-1 छात्र र छात्रा तथा माध्यमिक तहका 1 सर्वोत्कृष्ट शिक्षकलाई 1-1 ल्यापटप प्रदान गर्नुको साथै नगदसहित सम्मान गर्नेछ। बैतडीका ग्रामीण क्षेत्रमा सञ्चार सेवाबाट स्थानीय प्रभावित बनेका छन् भने विद्यालय तथा सरकारी कार्यालयबाट प्रवाह हुने सेवा समेत सुस्त बनेको छ। सिगास 1 नेपाल टेलिकमको टावर स्थापना गरिएको भए पनि स्तरीय फोन तथा इन्टरनेट सेवाको प्रयोग गर्न सकेका छैनन्। इन्टरनेटको सहज पहुँच नहुँदा व्यक्तिगत घटना दर्ता, सिफारिस लगायतका ओडाबाट प्रदान गर्ने सेवा समेत प्रभावित भएको छ। यसैबीच सञ्चार सेवाको सहज पहुँचका लागि समन्वय भइरहेको र जिल्लामा केही टावरहरूको सङ्ख्या थप गर्ने योजना रहेको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख नारायण दत्त भट्टले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दर रहनुहोला। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही बेरमा नै बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ विष्णु देवी गौडेलको साथमा। अनि सदाझै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको प्रस्तुति कृषि कार्यक्रम प्रसारण हुनेछ 6:40 साँझ 7 बजे समाचार, 7:25 घटना र विचार कार्यक्रम प्रसारण हुनेछ। त्यसपछि भने उपत्यका खानेपानी बोर्डको काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रसारण हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 आदर्श जीवन कार्यक्रम अनि 8:25 भने विषयगत सिकाइ हुने शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 बजे समाचार, 9:15 हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 10 बजे हिन्दीमा समाचार, 10:10 रोधी कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रातिको प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्य सँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेकी छु। आजको कार्यक्रममा म न्यू बेबी फ्लावर्स एकाडेमीमा अध्ययनरत साना साना भाइ बहिनीहरूसँग कुराकानी गर्न आएकी छु। भाइ बहिनीसँग रमाइला कुरा गर्नेछु, गीत पढाइ र उहाँहरूको तोते बोलीमा मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। पहिला एउटा मिठो बाल गीत सुन्नेछौ आराध्या श्रेष्ठको स्वरमा, प्रेम कृष्ण बजगाईको रचना र संगीतमा। यो गीत सुनिसकेपछि भाइ बहिनीसँग गरिएको कुराकानी लिएर

0: नमस्कार
1: नमस्कार।
0: तपाईहरुको नाम चाहिँ के हो?
2: मेरो नाम सिष्टता भण्डारी हो।
0: तपाईहरुको नाम?
2: रितिशा अधिकारी।
0: अनि तपाईको?
2: प्रत्युषा पौडेल।
0: अनि?
3: साइरा आचार्य।
0: तपाईको?
4: आराधना आचार्य।
5: विधानपुरी।
6: मेरो नाम त्रिशा लामिछाने हो।
7: मेरो नाम वसन्त तामाङ।
8: मेरो नाम दिलन मगर हो।
9: मेरो नाम महादेव कोटा हो।
10: मेरो नाम अर्विक पौडेल हो।
11: मेरो नाम इबानी बानिया हो।
12: मेरो नाम लन्जर भण्डाली।
13: श्रोत लोली।
0: अनि तपाईँको स्कुलको नाम चाहिँ के भन्नुभयो? अनि तपाईँहरूको स्कुल चाहिँ कहाँ छ? अनि यो नयाँ बस्ती चाहिँ कहाँ छ? मच्छी गाउँमा छ है। अनि तपाईँहरूको घर चाहिँ कहाँ हो? यही नजिकै छ हो? अनि तपाईँहरूको स्कुलमा चाहिँ तपाईँहरू जस्तो सानो सानो साथी चाहिँ कतिजना हुनुहुन्छ?
14: 60
0: जना हुनुहुन्छ हो। अनि तपाईँहरूको स्कुलमा चाहिँ कति कक्षासम्म पढाइ हुन्छ? 1 पढाइ हुन्छ हो। अनि तपाईँहरूले चाहिँ घरमै खाना खाएर आउनुहुन्छ कि स्कुलमै खानुहुन्छ नि? तपाईँहरूले चाहिँ स्कुलमा के खानुहुन्छ? तपाईँहरूको स्कुलमा चाहिँ म्यामहरू कतिजना हुनुहुन्छ? 5 हुनुहुन्छ हो। अनि तपाईँहरूलाई चाहिँ सबैभन्दा धेरै माया चाहिँ कुन म्यामले गर्नुहुन्छ? अनि तपाईँहरूलाई चाहिँ यस्तो माया गर्ने म्यामहरूले गीत गाउन कविता भन्न सिकाउनु भएको छ त? के सिकाउनु भएको छ मलाई पनि सुनाइदिनुहोस् न त।

0: तपाईँहरूलाई यति राम्रो गीत गाउन चाहिँ कसले सिकाउनु भएको नि? तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
1: बाबा मम्मी
0: हो। अनि तपाईँको घरमा?
1: बाबा मामु दिदी बाबा।
0: अनि तपाईँको घरमा?
1: मम्मी।
0: अनि तपाईँको घरमा?
1: बाबा मम्मी दादा बुवा।
0: अनि तपाईँको घरमा चाहिँ मम्मी मात्रै हुनुहुन्छ हो?
1: अनि बाबा काममा जानु भएको
0: हो। अहिले घरमा हुनुहुन्न हो बाबा? तपाईँ स्कुलबाट घर जाँदाखेरि चाहिँ आउनुहुन्छ है, के ल्याइदिनुहुन्छ? अनि तपाईँहरूलाई थाहा छ चाउमिन मोमो खाना हुन्छ कि हुँदैन? स्कुलमा मात्रै खाना हुँदैन कि घरमा पनि खाना हुँदैन? खायो भने चाहिँ के हुन्छ? हो। अनि चकलेटहरू खायो भने चाहिँ के हुन्छ? अनि तपाईँ के भएको अरे?
1: दाँत छैन।
0: कहाँ गयो?
1: मुसाले खायो।
0: अनि तपाईँको दाँत खै? तपाईँको चाहिँ खै त?
1: मेरो नि उताले खायो।
0: कसरी खाएको थियो? जुलियनको दाँत चाहिँ कस्तो कालो भएको छ, खाएर दाँत कालो भएको छ? दुईवटा दाँत चाहिँ कालो भएको छ जुलियनको, किन कालो भएको रे? चकलेट खाएर है। हो, अब चकलेट खान हुँदैन है।
1: म त मोमो खान्छु।
0: अब हामी कति मिठो मिठो कुरा गरेको, अब फेरि एउटा गीत गाउने ल।
2: गाने गाइदिनु।

0: यति राम्रो गीत गाउनु चाहिँ तपाईँहरूलाई कसले सिकाउनु भएको हो? तपाईँहरूको स्कुल चाहिँ कहिले बिदा हुन्छ? अनि तपाईँहरू चाहिँ शनिबार स्कुल बिदा भएपछि के गर्नुहुन्छ घरमा बसेर? बिदाले त कस्तो राम्रो सिक्री लगाउनु भएको छ है, चाँदीको सिक्रीमा रातो लकेट झुन्डिरहेछ। कसले किनिदिनु भएको तपाईँलाई? कहाँ बनाएको?
1: मेरो गाउँमा।
0: कसले बनाइदिनु भएको? बाबाले हो। अनि सिस्टरले त येल्लो कलरको लबर लगाउनु भएको छ, कस्तो राम्रो सानो सानो सानो क्लिप पनि लगाउनु भएको छ, कपाल कस्तो राम्रोसँग बाँध्नु भएको छ। कसले बाँधिनु भएको यति राम्रो गराएर? निशा दिदीले हो। तिरिसा, कस्तो राम्रोसँग कपाल बाँध्नु भएको, दुइटा सेतो सेतो रिबन माथि बाँध्नु भएको छ, अनि कपाल बाँधेर तर फेरि लबर लगाउनु भएको छ, घाँटीमा चाहिँ कालो माला लगाउनु भएको छ। कसले किनिदिनु भएको तपाईँलाई यति राम्रो माला? अनि कपाल चाहिँ कसले बाँधिदिनु भएको?
2: मामुले
0: हो। अनि माला चाहिँ कसले लगाइदिनु भएको? अनि आज बिहान मामुले घरमा पूजा गरेर टिका पनि लगाइदिनु भएको हो हो? पैसा दिनु भयो कि दिनु भएन? दिनु भएन। तपाईँले माग्नु भएन हो? दिनु भएन। अनि तपाईँहरूलाई फेरि एउटा गीत गाउन मन लागेको छ?

0: कति राम्रो गीत गाइदिनु भयो, यो पनि सङ्गीता म्यामले सिकाउनु भएको हो। अनि तपाईँहरूलाई चाहिँ स्कुलबाट कहाँ कहाँ घुमाउन लानु भएको छ म्यामहरूले? लानु भएको हो नि अनि के किनेर आउनुभयो तपाईँहरू कलङ्कीमा जाँदाखेरि?
1: मेरो बाबाले त भेस्ट किने
0: हो। अनि अरू कसले के किन्नु भयो?
1: मेरो बाबाले त केही किनिदिनु भएन
0: होइन हो। अब हामी लगभग कुरा गरेर सकाउन लागिसकेका छौँ। तपाईँहरूलाई फेरि कसैलाई एउटा राम्रो गीत गाउन मन लागेको छ? जिन्दगी भन्ने गीत गाउन मन लाग्छ, लगाइदिनुहोस् न त।

0: है हाम्रो अबिकले यति गीत गाउनुभयो। हामी कति धेरै साथीहरू थियौँ यहाँ है सानसानो, कोही उता सोफामाथि चढ्नु भएको छ, कसैले गमला चलाउनु भएको छ, कसैले कपाल चलाउनु भएको छ, कोही नाच्नु भएको छ है। यहाँ सबैजना सानो सानो भाइ बहिनीसँग कुराकानी गरे, मलाई कस्तो रमाइलो लागेको थियो। तपाईँ जस्तो सानो सानो भाइ बहिनीहरूले हामीलाई अहिले यो कार्यक्रम मार्फत सुनिराख्नु भएको छ है। अनि उहाँहरूलाई चाहिँ तपाईँहरूले के भन्न चाहनुहुन्छ? तपाईँहरू हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब हामी आजको कार्यक्रमबाट बिदा हुन्छौँ है।
1: भाइ बहिनी, भर्खरै सुन्नुभयो न्यू बेबी फ्लावर्स एकेडेमीमा नर्सरीमा अत्यन्त सानो सानो भाइ बहिनीहरूसँग गरिएको कुराकानी। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.batikradionepal@gmail.com मा पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्यसँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल पनि बिदा भए। नमस्कार।
2: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
4: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
5: ओहो आमा, सन्चै हुनुहुन्छ? धेरै पछि भेट भयो त हजुरसँग।
6: बाबु भयो, आमामा कहाँ गएर आउनुभयो, के आएको?
5: होइन, अब तपाईँलाई त नभेटी त म किन जान्थेँ? यतै अब यो कृषकहरूले के गरिरहेका छन्, के छ कसो छ गाउँतिरको खेतीपाती पशुपालन, अब मसँग त तपाईँको यो गाउँका कृषकहरू धेरै सल्लाह सुझाव परामर्श गर्न अफिसमा पनि आउँछन्, फोन पनि गर्छन्। तपाईँ जस्तो यहाँ धेरै छन् क्या दिदी, त्यसैले अब हजुरले पनि के गरिरहनु भएको छ भनेर आमाकोमा एकपल्ट पुगेर जाउँ भनेर नि आमा।
6: लु बस्नु न त, राम्रै कुरा लिएर आउनु भएछ।
5: ल अब सुनौ आमा, के गरिरहनु भएको छ?
6: अब मैले त के गर्नु, खोइ अब हाम्रो त अहिले मकै छरिसकेँ, फाउना छरे अब मकै, अब पानी पर्छ पर्दैन, परे खोले घर खेती लाने गरे पर्छ, नपरे पर्दैन, दैवको लीला, अब के गरौँ।
5: अहिलेसम्म त मकै राम्रै छ,
6: ठिकै छ, उम्रे उम्रिया छ, अब पछि खडेरी पर्छ के पर्छ, सकभर नहोला। अनि अरू के त बाबुलाई थाहा होला नि मलाई भन्दा।
5: अब त्यही त नि, अहिले अब आफैले नै भनिहाल्नु भयो फागुनमा मकै छरेको, अब
6: कतै त बाँकी छर्दैछन्,
5: अब यो त जेठसम्मै छर्छन् नि, यो चलिरहन्छ। अब मैले पनि हेरेँ गाउँमा, तपाईँले छरिसक्नु भएको रहेछ, केही बाँकी होला। अब यहाँ धेरैले मकै छरिसकेको छ, अब अलिकति ठुलो मकै पनि देखियो,
6: गोड्ने बेला पनि भइसक्यो,
5: कुनै ठाउँमा गोड्ने बेला भएको छ, कुनै ठाउँमा किसान जोत्दैछन्, कुनै ठाउँमा तयारी गर्दैछौँ भनिराखेका छन्
6: बाबु। हावा पानी ठाउँ अनुसार, माटो अनुसार,
5: हजुर त्यस्तो छ। त्यसैले अब मैले चाहिँ किन यो पटक म यो गाउँ घुम्न आएँ, पशुपालनका लागि यहाँका कृषकले कसैले फोन गरेर, मैले अघि भने जस्तो कसैले भेटेर यसो एक दिन गाउँभरि डुल्न आइदिनु भएको भए हुन्थ्यो भनेको थिएँ कि आमा, त्यसैले आज आएको हुँ। हजुरको के छ ल, अलिकति सुनौ त, यो चैते धान के गर्नु भएको छ?
6: के पनि गरेको छैन, अब त यहाँले सुनेर सिकेर आउनु भएको, भन्नु न अलिअलि म सुनौ।
5: अब आमाले चाहिँ के गर्नु पर्यो भने, अहिले यो चैते धानको गोडमेल गर्ने बेला हो। गोडमेल गर्नुभयो त?
6: गरिसके, हिजो अस्ति गरे।
5: अब गोडमेल गर्दा सिँचाइ र युरिया मल दिने गर्नुपर्छ हेर्नु,
6: त्यो पनि गरे।
5: धान कसरी फल्दैछ, के हुँदैछ, त्यसको चाहिँ उर्वरा शक्ति सुधार्नका लागि त्यो गहुँ काटिसकेपछि यसमा चाहिँ यो ढैचा छरेर हरियो मल मिचाउने जुन छ नि, त्यो गर्नुभएको थियो?
6: त्यो त अब गरे होला नि, बाबुहरूले गर्छन् नि, छोराहरूले गर्छन्।
5: त्यही त, अब के
6: गइरहन्छन् खेतमा रेखदेख गर्न त गइरहन्छन्।
5: त्यही त, अब यो के कसो गर्नु भएको छ, मलको चाहिँ उचित प्रयोग गर्नु भएको छ कि छैन, समयमा गोडमेल गर्ने सिँचाइ दिने गर्नु भएको छ कि छैन, होइन, अब के छ कसो छ?
6: अब मल त यस्तो छ बाबु, देशी मल अब धेरै हाल्नु हुँदैन
5: हजुर,
6: अब कृषिले सिफारिस गरे अनुसार हालिन्छ। अब खाडाले मल भनेको अब पहिले बेसकन खेती गर्नुभन्दा पहिले हालेर जोतिसकेको छ। अब अहिले त अब पछि त्यहाँ त्यो सिफारिस गरे मल अलिअलि अब धान उम्रेर गोडमेल गरिसकेपछि हाल्छन् नि।
5: हजुर, ल यो ठिकै गर्नुभएको छ, किनभने अब कृषि ज्ञान केन्द्रसँग, कृषि विज्ञसँग, हामीसँग सल्लाहमा नै तपाईँले काम गर्ने गर्नुभएको छ, चैते धानको सन्दर्भमा ठिकै गर्नुभएको होला। अनि यो अहिले अब मकैको कुरा गऱ्यौँ नि अघि हामीले, अब यो मकै खेतीको लागि पनि अब यो गोडमेल र मलजलको व्यवस्था राम्ररी मिलाउनु पर्छ हेर्नु, त्यसमा पनि तपाईँहरूले ध्यान दिनुपर्छ। मैले अघि अरू कृषकहरूलाई पनि भने, यसमा चाहिँ तपाईँहरूले सिँचाइ, त्यसपछि मल, यसको गोडमेल समयमा गर्नुपर्छ। त्यसैले यो मकैको सन्दर्भमा के कसो गरिरहनु भएको छ हजुरले?
6: मकै त त्यस्तै त हो नि, छर्यो रोप्यो उम्रिन्छ, अनि खेरि तिनचोटिसम्म गोड्छन्
5: हजुर।
6: पहिलो गोडाइमा अलिक सानसानै एक एक हात जति भएपछि, अनि अलिक घुँडासम्म भएपछि, अनि अलिक ठुलो भएपछि झारपातो खाल्ने त हो नि।
5: त्यही त, तपाईँ त अनुभवी हुनुभयो, लामो समयदेखि गर्दै पनि आउनु भएको छ, होइन। अनि अर्को कुरा चाहिँ, अब यति बेला यो गहुँलाई चाहिँ भित्र्याउने, गहुँ लगायतका अन्नको भण्डारण गर्ने बेला पनि छ
6: हो नि। अब चैता काट्या गहुँ
5: हजुर,
6: अब यता मकै छर्ने हतार पनि भइरहेको हुन्छ, खनफोर गर्ने हतार भइरहेको हुन्छ,
5: पाकालाई साह्रै दौडधुप हुन्छ नि यो बेला,
6: दौडधुप हुन्छ। हामी नर्के त हामी नेता होइन बाबु
5: हजुर,
6: बाहिर बाहिर डुलेर हिँड्नलाई धेरै बोल्नलाई अब कामै धेरै हुन्छ, अनि यता बस्यो अब गाउँ पनि अब चुटिसकेको छ, अलिकति निफन नाफन गर्नु बाँकी छ, बत्याउनु बाँकी छ।
5: अब यो भण्डारण गर्नुपर्ने छ, गहुँ भण्डारण गर्नुपर्ने भयो होइन। अब यो भण्डारण गर्ने बेलामा मलाई के लागेको भने, अब कृषकहरूले चाहिँ गहुँ भण्डारण गर्ने बेला भयो, अब यही बेलामा गाउँमा डुल्न गयो भने अब भण्डार गर्दाखेरि के कुरामा ध्यान दिने भन्ने कुरा पनि अलिकति बताउँ भनेर हो। म पहिले तपाईँको सुन्छु, कसरी भण्डार गर्ने सोच बनाउनु भएको छ?
6: हामी त त्यही त हो नि, अब तिन चार घाम मजाले सुकाउने
5: हजुर,
6: राम्ररी सुकिसकेपछि अनि त्यसलाई एकछिन सेलाउने, तात तातै हाल्नु हुँदैन भकारीमा
5: हजुर,
6: अनि घ्याम्पा गएर भकारी, हाम्रो त अब टिनको भकारी किनेर ल्याइदिएछ छोरोले
5: हजुर,
6: अनि त्यसैमा राख्ने, अनि त्यसमा राखेर अनिखेरि हामीले त्यो बोझो भयो निम भयो होइन।
5: म भन्छु तपाईँले सुन्नु, हुन त तपाईँले धेरै राम्रो गर्नुभएको रहेछ, अब यसै अरू कृषकले पनि मलाई भन्नुभयो। अब मलाई के लाग्यो भने, यतातिरका कृषकहरूसँग अनुभव रहेछ हेर्नु,
6: धेरै छ नि,
5: तपाईँले भने जस्तै धेरैले तालिम पनि पाएका, कुराकानी पनि बुझेका, हुन त यो अनुभवले पनि गर्दो रहेछ। अब हजुरले भने जस्तै अन्न भण्डारमा लाग्ने रोग र किरा नियन्त्रण गर्नुपर्ने हुन्छ, भकारीभित्र किरा लाग्ने, विभिन्न खालको रोग लाग्ने हुन्छ, त्यो तपाईँलाई थाहा छ, मैले केही भन्नु परेन। तर अब त्यो नलागोस्, किरा पनि नलागोस् र रोग पनि नियन्त्रण होस् भनेर तपाईँले भन्न खोज्नु भएकै जस्तो निम, टिमर, बोझो, तितेपाती, ज्वान र तोरीको तेल प्रयोग गर्न सकिन्छ हेर्नु आमा,
6: भण्डारमा,
5: यो त भण्डारमा लाग्ने रोग नियन्त्रण गर्नका लागि यसको प्रयोग गर्न सकिन्छ। यो त तपाईँलाई पनि थाहा होला, सुन्नु भएको थियो,
6: अलिअलि सुने अलिअलि नसुने,
5: यो अन्डा भण्डारमा लाग्ने रोग र किरा नियन्त्रण गर्नका लागि यस्तो गर्नु पर्दो रहेछ होइन। अब यो कुरा चाहिँ अन्न भण्डार सम्बन्धी भयो, हामीले चैते धानको पनि कुरा गऱ्यौँ, अनि यो पशुपालनको सन्दर्भमा चाहिँ के छ, के गरिरहनु भएको छ, अलिकति सुनौँ न।
6: पशुपालन त के, अब हामीले उही त हो नि, गोठ उन्नत तरिकाले बनाएको छ
5: हजुर,
6: मलमूत्र जाने एकतिर अलिकति गोठ भन्दा अलिकति ओह्रालो बनाएको छ,
5: एकदम राम्रो,
6: अनि अब घाँस दिने, पराल दिने, भुसा हालिदिने अर्कै अब डुड जस्तो बनाएको छ। पहिला पहिला त्यसै सडक आम हुर्या जस्तो हुँदैदिन्थ्यौँ, गोठा खाँदा खेर जान्थ्यो, अहिले खेर जाँदैन। अनि बेला बेलामा पानी दिन्छौँ, राम्रै पानी दिन्छौँ, कुँडो दिन्छौँ, गोठ सफा गरिरहन्छौँ। त्यही त हो नि बाबु,
5: अत्यन्तै राम्रो आमा, अत्यन्तै राम्रो। किन भन्दाखेरि तपाईँले जसरी यो सरसफाइ गरेर पशुलाई आहारा दिने बेलामा, पानी दिने बेलामा, गाईबस्तुको मल सोर्ने बेलामा जसरी यो तपाईँले सावधानी अपनाउनु भएको छ, यसरी सावधानी अपनाउनाले भ्यागुत्ते चरचरे जस्ता रोगहरू फैलिन पाउँदैन। एकदम राम्रो गर्नुभएको छ। मैले अघि यो केही किसानहरूकोमा देखेँ, तपाईँको गाईलाई पनि त्यो फोहोर त्यस्तै छ, कुँडो पनि एकै ठाउँमा छ, गाईको मल पनि त्यहीँ छ, गाईको बस्ने राम्रो सफा गरेको छैन, त्यो ठाउँ फोहोर छ। अनि मैले त्यो भने, तर तपाईँकोमा अब यो देख्दा पनि त्यस्तै देखिन्छ, क्या राम्ररी गाई भैँसी पाल्नु भएको रहेछ होइन। मलाई बहुत मन पर्यो हजुरको यो।
6: अब हामी त पुरानो मान्छे बाबु, अलिअलि विज्ञहरूसँग सोध्यो अनिखेरि यसो गरेँ, सुधार्ने त हो नि।
5: यसमा मैले हजुरलाई केही भन्नु छैन पशुपालनका सन्दर्भमा, म एउटा कुरा चाहिँ हजुरलाई भन्छु।
6: सुनौँ न,
5: जस्तो अब बर्खा लाग्छ होइन, बिस्तारै अब बर्खा लाग्दै जान्छ, पानी पर्दै जान्छ, यो पशुको चाहिँ आहारामा पोसिलो हरियो घाँस जरुरी हुन्छ हेर्नु होइन। जस्तो हिउँदमा त त्यो पाइएन त्यस्तो घाँस, अब बर्खामा चाहिँ त्यस्तो घाँसको मात्रा बढाउनु पर्छ। त्यो घाँसहरू चाहिँ जस्तो म तपाईँलाई भन्छु, टियो सेन्टी, जुनेली, सुडान, बाजरा र दिनानाथ आदि यो जातका विभिन्न घाँसका चाहिँ यी नामहरू छन् हेर्नु।
6: यसो छ बाबु, त्यो
5: यी घाँसहरू तपाईँले ल्याउनु पर्यो।
6: अलिअलि सुनिया कुरा हो, यो सबै बिउ त होइन, एउटा दुइटा चाहिँ हामीले अब वस्तुलाई खुवाउनलाई घाँस खेती पनि भिरपाखोतिर गरेको छ।
5: त्यो त गर्नै पर्यो, त्यो त हजुरको एउटा परम्परागत घाँस जे छ त्यो छँदैछ, त्यो त तपाईँहरूसँग प्रशस्तै हुने नै भयो। ए, भिरपाखामा यस्तो पनि लगाउनु भएको छ?
6: लगाएको छ। अब हामीले वन पस्दैनौँ, आज मैले वन पस्ने बन्द भइहाल्यो, समातेर लान्छ पस्यो भने, अनि बाहिर बाहिर यसो खाली खाली पाखा पाखामा लगाइदियो, कसैले केही भन्दैनन्। त्यही पनि बिरा आज भोलि त खोला नाला छेउमा खेती गरे नि हुन्छ भनेर सरकारले फुक्या छ नि त।
5: हजुर,
6: आज त्यस्तो ठाउँमा पनि जरे घाँसहरू लगाइदियो भने पहिरो पनि रोकिन्छ, बस्तुलाई घाँस पनि भयो।
5: हजुर,
6: अब मैले सुनेको कुरो गल्ती भए क्षमा दिउन् सरकारले, होइन भने सुन्या यही
5: होइन। एकदम राम्रो, कति राम्रो कुरा गर्नुभयो आमाले। अनि जस्तो अब एउटा यो कुरामा पनि मैले हजुरलाई केही भन्न छैन, कति राम्ररी आफैले भन्नुभयो, घाँसको चाहिँ आफैले मात्रा बढाउनका लागि, पोसिलो हरियो घाँसको गाईबस्तुलाई मात्रा बढाउनका लागि घाँस पनि लगाउनु भएको रहेछ, बिउ पनि छर्नु भएको रहेछ, अनुभव पनि छ, यसलाई निरन्तरता दिँदै गर्नु होला।
6: हामी त्यस्तै बर्खे घाँसलाई
5: अरूलाई पनि भन्छु, म
6: साइलेस बनाएर राख्छौँ नि सुकाएर। अब पहिला पहिला त अझ अहिले त के गर्ने गरेको छ नि, एउटा कुना बेसकन अलिअलि ओइलायो, अनि कुनामा चाङ्लाएर बेसकन थोपार्यो, अनि मजाले बोराले छोपेर राख्ने, गुन्द्रुक हाले जस्तै खाडल खनेर बनाए नि हुन्छ, गहिरो खाडल खन्छ। म चाहिँ है गहिरो खाडल गर्छु, त्यहाँ अलिक पराल वच्याउँछु, अनि त्यसमाथि त्यो घाँस बेसकन खाँदेर राखेर माथिबाट थिचेर राख्छु।
5: अब यो कुरा चाहिँ मैले यहाँ अरू किसानहरूलाई पनि भन्नु पर्ने भयो, यो घाँसका बारेमा, पशुहरूको आहारालाई चाहिँ पोसिलो हरियो घाँसको मात्रा कसरी बढाउने भन्ने सन्दर्भमा आमासँग गएर कुरा सिक्नु भन्छु म। दुई चारजना कृषकलाई पक्नु मलाई सोधेको थियो यो
6: कुरा, त्यसो
5: होइन दिदी, तपाईँ सिकाउनुहुन्छ, त्यसो होइन यसो गर्नु भन्नुहुन्छ, त्यसैले पनि होला। अनि अब जेठ महिना छ, केही
6: दिन
5: त्यसो हुँदाखेरि के हो भन्दाखेरि अरू पनि तयारी गर्नुपर्नेछ आमा है। जस्तो के तयारी गर्नुपर्ने छ, अब धानको सिफारिस भएको चाका ब्याड चाहिँ सुरु गर्ने बेला भयो, राख्ने बेला भयो, जेठमा त त्यो गर्नु पर्यो। त्यसैले अब यो तपाईँले यो फलफुल बगैँचाका बोटबाट जो यो अनावश्यक सकरहरू र चुरहाङ्गाहरू जो छन् त्यो हटाउनु पर्यो अब होइन। अनि त्यसपछि सदाबहार फलफुलका बोटहरूमा यो ढुसी रोगनाशक विषादी छर्ने बेला हुन थाल्यो, तपाईँले ध्यान दिनु कुरा भन्दैछु मैले। अनि अब यो तपाईँले चैते धानको अघि कुरा गर्नुभएको छ, अब चैते धानमा पत्तेरो किरा लाग्ने सम्भावना बढ्छ, त्यसको नियन्त्रण गर्नका लागि तपाईँले ध्यान दिनुपर्छ।
6: त्यो त म त किरा देखे पऱ्यो कि, अनि उता ज्ञान केन्द्रमा जान्छु, विज्ञहरूलाई सोधिहाल्छु।
5: हेर्नु, अब हामी तपाईँलाई मेरो जाने जाने बेला पनि यहाँ चाहिँ मलाई हतार छ, तपाईँलाई म हतार हतारमा के भन्दैछु भने, अर्को जस्तो जुनार सुन्तला पनि तपाईँकोमा मैले प्रशस्त छन् हेर्नु,
6: हाम्रो छ।
5: मलाई त यो जुनार र सुन्तलाले पनि यो बेला बेलामा आमा कहाँ जाउँ जाउँ जस्तो लाग्छ हेर्नु।
6: ल भइहाल्यो नि, अब ती छ, अब त्यो तपाईँ जाने गाउँको मुखिया मान्छे यसो ओर्दर गर्दा पछि भइहाल्छ।
5: त्यसैले अब यो जुनार र सुन्तला बारेमा पनि दिदीले के कुरामा ध्यान दिनु पर्यो भने यो यसको फेद कुहिने रोग नियन्त्रण गर्नका लागि यो बोडो पेस्ट लगाउनु पर्ने हुन्छ। यो कुरामा तपाईँले किनभने मलाई त तपाईँको जुनारको पनि माया लाग्छ।
6: त्यो के त्यो निलो के त्यो बनाउने तरिका मलाई थाहा थियो, बिर्से क्या।
5: त्यो त तपाईँलाई म अर्को पटक भनौँला होइन, अहिले आज हतार पनि छ।
6: निलो त थोरै के मिसाउने थियो
5: हजुर,
6: अब त्यो ज्ञान केन्द्रमा
5: ज्ञान केन्द्रमा पनि जानु होला,
6: भोलि जान्छु,
5: त्यहाँ बताइहाल्छन् होइन। अर्को एउटा कुरा, अब जस्तो तपाईँले यो पशुपालनका सन्दर्भमा थोरै मैले जोड्न खोजेको के, अब यो यति बेला यो गाई बस्तुमा लाग्ने जो खोरेत रोग छ नि आमा, यो खोरेत रोग लाग्नै दिनु हुँदैन हेर्नुहोस्। त्यसैले यो खोरेत रोग लाग्न नदिनेका लागि यो खोरेत विरुद्धको खोप लगाउनु पर्छ। तपाईँ कतै कतै बिर्सनुहुन्छ कि भनेर यो चाहिँ मैले सम्झाउन खोजेको। र सँगसँगै अघि एउटा कुरा छुट्यो, डाले घाँसको बेर्ना सार्नका लागि खाडल खन्ने समय पनि यही हो आमा।
6: यो भन्दै थिएँ म घर कुरा गर्दै थिएँ, बाबु घाँस के सार्ने बेला भयो, खाडल खन है भन्दै थिएँ। अब गर्छ नि यिनीहरूले, अब ल त भनौँ एक दुई महिनापछि फेरि अमिला फलफुलको लागि खाडल खन्ने बेला हुन्छ। त्यही त हो नि बाबु, किसानको कामै हाम्रो कामै त्यही हो।
5: अनि सुन्नु, एउटा कुरा अझ भनिहाल्छु, म जान त मलाई हतार छ तर आमालाई एउटा कुरा मैले भन्नै पर्नेछ। त्यो भनेको के भने, यहाँ गाई बस्तु तपाईँले पर्याप्त पालेको हुनाले यो गाई बस्तुलाई आन्तरिक परजीवीहरूबाट बचाउनका लागि जुकाको औषधि खुवाउने बेला पनि यही हो।
6: अब यो पनि पशु विज्ञान शाखा गएर सोध्नु पर्छ,
5: ल
6: पशु ज्ञान केन्द्र गएर।
5: अब मैले कति तपाईँलाई भन्न सके, अब कति सम्झिनुहुन्छ,
6: जान हतारमा गाउँको मुखिया अनि के गर्नु।
5: ल अब मैले आमालाई कति कुरा भने, कति कुरा छुटाएँ, फेरि पनि भेट भइहाल्छ,
6: भइहाल्छ नि।
5: अब छुटाएको छु भने पनि फेरि भेटौँला, अहिलेलाई मलाई हतार छ, म हिँड्छु है आमा।
6: ल ल, यो मुखियाको कुरै बढी हरि शरण।
7: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो,
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
10: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ, नमस्ते।
11: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
12: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
13: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
14: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
13: वैदेशिक रोजगार बोर्डको सचिवालय।
15: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
16: नागरिक लगानी कोष।
17: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
18: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
17: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउ।
18: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
17: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
18: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
19: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 44 दिन बाँकी।
21: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिम्पिया धुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। नेपालमा यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। र इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो।
4: माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बन्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने, विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टु फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस, विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको बताउनुभयो।
4: न्याय परिषद नै हेर्दाखेरि पनि 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीति नियुक्ति देखिन्छ, त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटर हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
0: मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्च्यौट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिस मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनुभयो। उहाँले आफूहरूको वाचा पत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी संगठन राख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएकोले सो विषयमा नगरपालिका संघ, गाउँपालिका, महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमा गाईका अनुसार विभागले विश्व मौसम संगठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरिएको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आँतिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम सुरु गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो।
5: कोही पीडित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीडितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषयको यो भूमि सम्बन्धीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ, त्यही गरी अगाडि बढ्छ र अब आउने हप्तामा त्यसको छनक पनि केही तपाईँहरूले देख्नुहुन्छ।
0: मन्त्री रावलले सहकारी पीडितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली, बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम सुरु गरिसकेको बताउनुभयो। उहाँले सहकारी पीडितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीडितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषय उठाउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
6: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रुपियाँ लागतमा 17 बिघा 19 कठा र चारदुर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
7: मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ, त्यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
6: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
8: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रवाह गर्न सक्छौँ। त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
6: नयाँ प्रशासनिक केन्द्रबाट सेवा सुरु हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
9: सिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।

आज म तपाईँहरूसँग एउटा यस्तो विषयमा कुरा गर्दैछु जसले हाम्रो जीवनको दिशा नै परिवर्तन गर्न सक्छ। त्यो सन्दर्भ हो आत्मविश्वास, अर्थात् म सक्छु भन्ने विश्वास, आफ्नो मूल्य बुझ्ने कला। जीवनमा सबैभन्दा ठुलो शक्ति के हो? धन, सम्पत्ति, शिक्षा हो। यी सबै ठुला ठुला शक्तिहरू हुन्, यी सबै महत्त्वपूर्ण छन्। तर यिनीहरूसँगै अर्को शक्तिशाली र महत्त्वपूर्ण कुरा छ, त्यो हो आत्मविश्वास, अर्थात् आफूमाथि विश्वास। यदि हामी आफूलाई विश्वास गर्छौँ भने हामी असम्भव जस्तो लाग्ने काम पनि गर्न सक्छौँ। तर यदि हामीले आफूलाई नै विश्वास गर्न सकेनौँ भने सजिलो काम पनि गाह्रो लाग्न सक्छ। आज धेरै मानिसहरू असफल किन हुन्छन्? कारण उनीहरूमा क्षमता नभएर होइन। कारण के हो भने उनीहरूले आफूलाई विश्वास नै गर्न सकेनन्। हामी धेरै जसो अरूको नजरबाट आफूलाई हेर्छौँ। मानिसहरूले मलाई के भन्लान्? म अरू जस्तो राम्रो छु कि छैन? म सफल हुन सक्छु कि सक्दिनँ? असफल भएँ भने के होला? आदि इत्यादि प्रश्नहरूले हाम्रो आत्मविश्वासलाई कमजोर बनाइरहेका हुन्छन्। हामीले सानै उमेरदेखि नै बारम्बार यस्ता कुराहरू सुन्दै आएका हुन्छौँ कि तिमीले सक्दैनौ, यो त तिम्रो बसको कुरा होइन, अरू जस्तो अथवा ऊ जस्तो तिमी बन्न सक्दैनौ। यस्ता शब्दहरू हाम्रो मनमा गहिरोसँग बसिसकेका हुन्छन् र गर्न सक्ने

हुन सक्ने बन्न सक्ने अवस्थामा पनि यिनै कुराहरूका कारण हाम्रो आत्मविश्वासलाई कमजोर बनाइरहेका हुन्छन्। एकचोटि सोचौँ त, यदि हामीले आफूलाई नै विश्वास गर्न छोड्यौँ भने अरूले किन हामीलाई विश्वास गर्छन् त? अब कुरा गरौँ, आत्मविश्वास भनेको चाहिँ के हो त? आत्मविश्वास भनेको म सधैँ सही छु भन्ने होइन। आत्मविश्वास भनेको म प्रयास गर्छु र म जित्छु पनि भन्ने विश्वास हो। जीवनमा सफल हुनेहरू कहिल्यै नडराउने होइनन्। उनीहरू पनि डराउँछन्, उनीहरू पनि असफल हुन्छन्। तर फरक के हो भने, उनीहरू डर हुँदाहुँदै पनि अघि बढ्छन्, किनकि उनीहरू भन्छन् म सक्छु। यो म सक्छु भन्ने दुई शब्द साधारण जस्तो लाग्छ, तर यसले जीवन बदल्न सक्छ। जब हामी भन्छौँ म सक्दिनँ, त्यो बेला हाम्रो दिमागले सबै बाटो बन्द गरिदिन्छ। तर जब हामी भन्छौँ म सक्छु, त्यो बेला हाम्रो दिमागले नयाँ बाटो खोज्न थाल्छ। आत्मविश्वास जन्मदै आउने चिज होइन, यो प्रयास गर्दै सिक्दै अनुभव गर्दै जाने कुरा हो। यो बनाइन्छ र यो अभ्यासले बढ्छ पनि। हामीले आफ्नो जीवनमा धेरै पटक यस्तो अनुभव गरेका हुन्छौँ, कुनै काम सुरु गर्नुअघि डर लाग्छ, म सफल हुन्छु कि हुँदिन होला भन्ने सोच आउँछ। तर जब हामी सुरु गर्छौँ, बिस्तारै हामी विश्वस्त हुँदै जान्छौँ। यसको अर्थ के हो भने, आत्मविश्वास प्रयास गरेपछि आउँछ, सोचेर मात्र हुँदैन। हामी सबैसँग केही न केही क्षमता अवश्य हुन्छ। कसैको बोल्ने क्षमता राम्रो हुन्छ, कसैको लेख्ने क्षमता राम्रो हुन्छ, कसैको सिर्जना गर्ने क्षमता राम्रो हुन्छ। तर समस्या के हो भने, हामी आफ्नो क्षमता सिप कलाभन्दा आफ्नो विकनेस अर्थात् कमजोरीमा बढी ध्यान दिन्छौँ। हामीले आफूलाई अरूसँग तुलना गर्छौँ, ऊ म भन्दा राम्रो छ, म त केही पनि होइन। तर साँचो कुरा के हो भने, हामी प्रत्येक व्यक्ति युनिक अर्थात् फरक छौँ। हामी जस्तो अरू कोही छैन। यसर्थ आफ्नो मूल्य बुझ्नु आत्मविश्वासको पहिलो कदम हो। यदि हामीले आफूलाई सस्तो ठान्यौँ भने संसारले पनि हामीलाई सस्तो नै ठान्छ। तर यदि हामीले आफूलाई मूल्यवान ठान्यौँ भने संसारले पनि हामीलाई सम्मान प्रदान गर्छ। जीवनमा धेरै पटक हामी अरूको आधार सिफारिस खोज्छौँ, कसैले सहयोग गरोस्, कसैको साथ मिलोस्, कसैले सपोर्ट गरोस्। तर साँचो आत्मविश्वास त्यो होइन। साँचो आत्मविश्वास भनेको मलाई थाहा छ म को हुँ भन्ने विश्वास हो। जब हामी एक्लै हुन्छौँ, त्यो बेला हामी आफ्नो बारेमा के सोचिरहेका हुन्छौँ, त्यही हाम्रो वास्तविक आत्मविश्वास हो। यदि हामी आफूलाई बारम्बार भन्छौँ म कमजोर छु, म सक्दिनँ, त्यो नै हाम्रो वास्तविकता बन्छ र हामी त्यसै अवस्थामा पुग्छौँ। तर यदि हामी भन्छौँ म सिक्दैछु, म अझ राम्रो हुँदैछु, म सक्छु, त्यसले नै हाम्रो नयाँ परिचय बनाउँछ। जीवनमा सफल हुनेहरू पर्फेक्ट हुँदैनन्। उनीहरू पनि गल्ती गर्छन्, उनीहरू पनि लड्छन्, तर उनीहरू कहिल्यै आफ्नो मूल्यमा शंका गर्दैनन्, किनकि उनीहरूलाई थाहा हुन्छ म असफल हुन सक्छु तर म असफल व्यक्ति होइन। यो सोच, यो विश्वास, यही नै आत्मविश्वास हो। आज हामीले यही कुरा गऱ्यौँ कि म सक्छु भन्ने विश्वास कसरी बढाउन सक्छौँ, हामी कसरी हामी आफ्नो डरलाई जित्न सक्छौँ र कसरी आफ्नो जीवनलाई आत्मविश्वासले भरिलो बनाउन सक्छौँ। यदि हामी अहिले आफ्नो जीवनमा कुनै मोडमा अड्किएका छौँ भने, यदि हामीलाई लागिरहेको छ कि म सक्दिनँ भन्ने, आजको यो कुराकानी हाम्रो लागि हो। आज म केवल मोटिभेसन होइन, एउटा नयाँ सोच, एउटा नयाँ विश्वास र एउटा नयाँ सुरुवातको कुरा गर्दैछु। त्यसैले आजबाट, अहिलेबाट आफूलाई हेर्ने तरिकामा परिवर्तन गरौँ। आफूलाई भन्न सुरु गरौँ म कमजोर होइन, म प्रयास गर्दैछु र म एक दिन सफल हुनेछु। किनकि संसारले हामीलाई विश्वास गर्नुअघि हामीले आफूलाई विश्वास गर्नुपर्छ। र जब हामीले साँचो अर्थमा आफूलाई विश्वास गर्न थाल्छौँ, त्यो दिनबाट हाम्रो जीवनमा परिवर्तनको सुरुवात हुन्छ। आज हामीले कुरा गऱ्यौँ आत्मविश्वास अर्थात् सेल्फ कन्फिडेन्स बढाउने कला, म सक्छु भन्ने सन्दर्भका बारेमा। यो प्रेरणादायी कुराकानी यति नै गरौँ, किनभने समय सङ्केततिर ध्यान गएको छ। आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। जाँदै गर्दा
आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनाका साथ फेरि पनि प्रकाश श्रेष्ठको स्वर, निर शाहको गीत रचना अनि सम्भोजित बास्कुटाको सङ्गीतमा यो गीत सुनाउँदै नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 3 रहेको वृद्धि र ह्रास अर्थात् ग्रोथ एन्ड डेप्रिसिएसन अन्तर्गत वृद्धि अर्थात् ग्रोथका सम्बन्धमा गणितीय समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
1: नमस्कार सर।
2: नमस्कार नमस्कार। ल, आफ्नो स्थानमा बस्नुहोस्।
1: धन्यवाद सर।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्छौँ? ल भन्नुहोस् त
3: सर। आज त वृद्धि भनेको के हो भन्ने सम्बन्धमा छलफल गर्ने भन्नुभएको थियो।
2: हो, ठिक भन्नुभयो। ल, म एउटा प्रश्न भन्छु, ध्यान दिएर सुन्नुहोस् है त।
1: हुन्छ सर।
2: नेपालमा विक्रम सम्वत 1968 अर्थात् सन् 1911 सालदेखि जनगणना गर्ने काम सुरु भएको र त्यसपछि लगभग प्रत्येक 10-10 वर्षको अन्तरमा जनगणना हुँदै आएको छ। तपाईँहरूको कक्षा 10 अनिवार्य विषय गणितको पाठ 3 पेज नम्बर 47 रहेको तालिकामा विक्रम सम्वत 1968 2078 सालसम्मको जनसङ्ख्या दिएको छ।
4: ए, हो त नि।
2: जस अन्तर्गत लगभग 60 वर्ष अघिदेखिको हालसम्मको नेपालको जनसङ्ख्यालाई नियालेर हेर्दा 2018 सालमा नेपालको जनसङ्ख्या लगभग 94 लाख थियो। त्यस्तै गरी 2028 सालमा नेपालको जनसङ्ख्या कति थियो भन्नुहोस् त?
3: लगभग 1,16,00,000 थियो सर।
2: त्यसै गरी 2038, 2048, 2058, 2068 र 2078 सालमा नेपालको जनसङ्ख्या कति कति थियो क्रमैसँग भन्नुहोस् त?
4: 2038 लगभग 1,50,00,000 र 2048 लगभग 1,85,00,000 थियो सर।
2: ठिक छ।
3: त्यस्तै गरी 2058 लगभग 2,32,00,000 र 2068 लगभग 2,65,00,000 थियो सर।
2: एकदमै सही।
4: त्यस्तै गरी 2078 लगभग 2,92,00,000 रहेछ सर।
3: यो जनसङ्ख्या त बढ्दै गएको रहेछ नि सर।
4: यो तरिकाले हेर्दा त नेपालको जनसङ्ख्या प्रत्येक 10 वर्षमा बढिरहेको देखियो, होइन र सर?
2: ठिक भन्नुभयो। सामान्यतया प्रत्येक 10-10 वर्षमा जनसङ्ख्या गणना गरिने र त्यसको अभिलेख राखिने भएकोले प्रत्येक 10 वर्षमा बढिरहेको जस्तो देखिएको, प्रत्येक वर्षमा जनसङ्ख्या बढिरहेको छ, प्रत्येक 10 वर्षमा मात्र बढिरहेको होइन।
4: हो त है सर।
3: हाम्रो नेपालमा हरेक वर्ष जनसङ्ख्या वृद्धि भइरहेको कुरा त हामीले थाहा पायौँ। हामीले आज पढ्ने पाठ पनि वृद्धि भएकोले वृद्धि भनेको यही जनसङ्ख्या वृद्धि जस्तै हो सर।
2: हो, यदि बाहिरी कुनै अवस्थाले असर नगरेमा कुनै ठाउँको जनसङ्ख्या एउटा निश्चित दरमा बढिरहेको हुन्छ, यसलाई जनसङ्ख्याको वृद्धि दर भनिन्छ भने बढेको जनसङ्ख्यालाई वृद्धि भएको जनसङ्ख्या भनिन्छ।
4: बाहिरी कुनै अवस्थाले असर नगरेमा भन्नाले?
3: बाहिरी कुनै अवस्थाले असर नगरेमा भन्नाले दैवी प्रकोपहरूलाई बुझाउने त होला नि, जस अन्तर्गत बाढी पहिरो भूकम्प आदि वा बसाई सराईले असर नगरेमा भनेको त होला नि, होइन र सर?
4: ए, हो त नि, मलाई याद भयो सर।
2: एकदमै सही कुरा गर्नुभयो। जनसङ्ख्या वृद्धि सम्बन्धी समस्यालाई चक्रीय ब्याज प्रणालीसँग तुलना गरेर समाधान गर्न सकिन्छ।
4: कसरी सर?
2: चक्रीय ब्याज प्रणालीमा चक्रीय मिश्रधन CA बराबर P ब्राकेट ओपन 1+R/100 ब्राकेट क्लोज पावर T हुन्छ भने जनसङ्ख्या वृद्धिमा PT=P ब्राकेट ओपन 1+R/100 ब्राकेट क्लोज पावर T हुन्छ, जहाँ PT भनेको T वर्षपछिको जनसङ्ख्या हो, T भनेको समय, R भनेको जनसङ्ख्या वृद्धि दर र P भनेको सुरुको जनसङ्ख्याले जनाइन्छ।
3: टी वर्षपछिको जनसङ्ख्या PT=P ब्राकेट ओपन 1+R/100 ब्राकेट क्लोज होल पावर T रहेछ है सर।
2: हो नि
4: सर। यो CA को सट्टामा PT नै किन लेखिएको होला?
2: जनसङ्ख्यालाई अङ्ग्रेजीमा पपुलेसन भनिन्छ। यही पपुलेसनको पहिलो लेटर पी भएकोले सिएको सट्टामा पी लेखियो र टी वर्ष पछिको जनसङ्ख्या भएकोले पिटी लेखिएको हो।
3: ए, थाहा भयो सर।
4: चक्रीय ब्याजमा पी, आर र टीलाई सिएको रूपमा व्यक्त भए जस्तै जनसङ्ख्या वृद्धिमा पिओ, आर र टीलाई पिटीको रूपमा व्यक्त गर्दा त पिटी इक्वल्स पिओ ब्र्याकेट 1 प्लस आर बाई 100 होल पावर टी पनि हुँदो रहेछ नि सर।
2: हो हो, सुरुको जनसङ्ख्या पिओ लेखेमा पिटी इक्वल्स टु पिओ ब्राकेट ओपन 1 प्लस आर डिभाइडेड बाई 100 ब्राकेट क्लोज पावर टी र सुरुको जनसङ्ख्या पी मात्र लेखेमा पिटी इक्वल्स टु पी ब्राकेट ओपन 1 प्लस आर डिभाइडेड बाई 100 ब्राकेट क्लोज पावर टी हुन्छ। यस सम्बन्धी एउटा प्रश्नमा छलफल गरौँ है त।
1: हुन्छ सर।
2: ल सुन्नुहोस् अनि लेख्दै पनि गर्नुहोस् है त। विक्रम सम्वत 2076 सालको जनगणना अनुसार दुधपोखरी गाउँपालिकाको जनसङ्ख्या 30,000 थियो। यदि सो जनसङ्ख्या प्रत्येक वर्ष 2% वृद्धि भएछ भने विक्रम सम्वत 2078 सालमा सो गाउँपालिकाको जनसङ्ख्या कति थियो होला?
4: सर, हामीले त यसको उत्तर निकालिसक्यौँ नि।
2: ए हो, कति निकाल्नु भयो भन्नुहोस् त?
3: 31,212 आयो सर।
2: कसरी निकाल्नु भयो भन्नुहोस् त?
4: दुधपोखरी गाउँपालिकाको विक्रम सम्वत 2076 सालको जनसङ्ख्या पी बराबर 30,000 लेख्यौँ सर।
2: ठिक छ।
3: वार्षिक जनसङ्ख्या वृद्धि दर आर बराबर 2% र समय टी बराबर 2 वर्ष लेख्यौँ सर।
2: ठिक छ।
4: विक्रम सम्वत 2078 सालको जनसङ्ख्या पिटी पत्ता लाउनु पर्नेछ। सूत्र अनुसार पिटी बराबर पी ब्राकेट 1 प्लस आर बाई 100 होल पावर टी लेखियो सर।
2: ठिक भन्यो।
3: अनि पिटिआरको मान राखी हिसाब गर्दा 30,000 गुणा 1.0404 भयो।
4: त्यसपछि अन्तमा 31,212 आयो सर।
2: एकदमै सही। अनि अन्तमा केही लेख्नु भएको छ?
3: Therefore, विक्रम सम्वत 2078 सालमा सो गाउँपालिकाको जनसङ्ख्या 31,212 थियो भनी लेखियो।
2: आहा, एकदमै सही तरिकाले हिसाब गर्नुभएछ। सायद तपाईँहरूलाई यसमा अब समस्या छैन होला।
1: छैन सर।
2: त्यसो भए अब हामी मूल्य वृद्धिमा रहेर छलफल गरौँ है त।
1: हुन्छ सर।
4: जनसङ्ख्या वृद्धि भए जस्तै मूल्यमा पनि त वृद्धि हुन्छ नि। यसलाई मूल्य वृद्धि भनेर भन्न र त्यही सूत्र लगाउन मिल्दैन?
2: कस्तो राम्रो प्रश्न गर्नुभयो नि। कुनै वस्तु वा सामान वा कुनै जग्गा किनियो र केही समयपछि त्यसको मूल्य बढ्यो भने त्यो पनि वृद्धि अन्तर्गत नै पर्छ।
4: ए,
3: मूल्य वृद्धिमा भिओ, आर र टीलाई भिटीको रूपमा व्यक्त गर्दा भिटी बराबर भिओ ब्र्याकेट ओपन 1 प्लस आर अपन 100 ब्र्याकेट क्लोज होल पावर टी हुन्छ होला है सर।
2: कस्तो राम्रो। यसलाई मूल्य वृद्धि भनेर भन्न र त्यही सूत्र लगाउन मिल्छ। मूल्य वृद्धिमा भिओ, आर र टीलाई भिटीको रूपमा व्यक्त गर्दा भिटी इक्वल्स टु भिओ ब्र्याकेट ओपन 1 प्लस आर डिभाइडेड बाई 100 ब्र्याकेट क्लोज पावर टी नै हुन्छ।
4: चक्रीय ब्याजमा पी, आर र टीलाई सिएको रूपमा व्यक्त भए जस्तै मूल्य वृद्धिमा भिओ, आर र टीलाई भिटीको रूपमा व्यक्त गरिँदो रहेछ।
2: हो
3: सर, यो भिओ भनेको सुरुको मूल्य हो।
2: हो, सुरुको मूल्य वा टी वर्ष अगाडिको मूल्य वा प्रश्न अनुसार अहिलेको मूल्य पनि हुन सक्छ। अब हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
1: हुन्छ सर।
2: ल, प्रश्न ध्यान दिएर सुन्नुहोस् है। एउटा सहरको जनसङ्ख्या 80,000 छ। यदि जनसङ्ख्या वृद्धि दरको कारणले 2% र अन्यत्रबाट बसाइसराई गरी यहाँ आएको कारणले 3% दरले जनसङ्ख्या वृद्धि हुँदा 2 वर्षपछि उक्त सहरको जनसङ्ख्या कति हुन्छ होला?
3: सर, हामीले त यसको उत्तर निकालिसक्यौँ नि।
2: ए हो र, कसरी निकाल्नु भयो? ल भन्नुहोस् त।
4: अहिलेको जनसङ्ख्या पी बराबर 80,000 लेखियो।
2: अनि
3: वार्षिक जनसङ्ख्या वृद्धि दर आर बराबर 2% + 3% = 5% लेखियो।
4: समय टी बराबर 2 वर्ष लेखियो सर।
3: 2 वर्ष पछिको जनसङ्ख्या पिटी पत्ता लगाउनु पर्नेछ।
4: सूत्र अनुसार पिटी बराबर पी ब्राकेट 1 + R/100 T लेख्यौ सर।
2: एकदमै राम्रो छ। यसपछि
3: अब पिटी र आर को मान राखेपछि 80,000 × 1 + 5/100 (2) लेख्यौ सर।
4: यसलाई हिसाब गर्दा 80,000 × 1.1025 भयो
3: र अन्तमा पिटी इक्वल्स टु 88,200 आयो।
4: अनि अन्तमा 2 वर्षपछि उक्त सहरको जनसङ्ख्या 88,200 हुन्छ भनेर लेखियो सर।
2: एकदमै सही तरिकाले हिसाब गर्नुभएछ। सायद तपाईँहरूलाई यसमा अब समस्या छैन होला।
4: छैन सर।
2: त्यसो भए हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
3: हुन्छ सर।
4: हरेक वर्षको जनसङ्ख्या वृद्धि दर फरक फरक भएमा यसमा के गरिन्छ सर?
2: यदि प्रत्येक वर्षको जनसङ्ख्या वृद्धि दर फरक फरक भएमा टी वर्षपछिको जनसङ्ख्या पिटी बराबर पी ब्राकेट ओपन 1 + R1/100 (+R2/100) (+R3/100) (+R1/RT/100) हुन्छ। यहाँ R1, R2, R3, RTले प्रत्येक वर्ष वृद्धि भएको जनसङ्ख्या वृद्धि दरलाई जनाउँछ।
3: ए, पहिलो वर्षको जनसङ्ख्या वृद्धि दरलाई R1, दोस्रो वर्षको जनसङ्ख्या वृद्धि दरलाई R2, तेस्रो वर्षको जनसङ्ख्या वृद्धि दरलाई R3 गर्दै हरेक वर्षको जनसङ्ख्या वृद्धि दरलाई R1, R2, R3ले जनाउँदा रहेछौँ है सर?
4: यो त चक्रीय मिश्रधनमा प्रयोग गरिएको सूत्र जस्तै पो रहेछ।
3: चक्रीय मिश्रधनमा सीए लेखिन्थ्यो भने यसमा त्यसको सट्टा पिटी लेख्ने रहेछ र अन्य सूत्र भने एउटै रहेछ नि सर।
2: हो नि, तपाईँहरूले एकदमै सही भन्नुभयो। अब हामी यस सम्बन्धी एउटा प्रश्नमा छलफल गरौँ है त।
4: हुन्छ सर।
2: मानौ लमजुङ जिल्लाबाट 2077 सालमा एसइई परीक्षामा सामेल भएका विद्यार्थी सङ्ख्या 5,000 थियो। त्यसपछि 3 वर्षमा क्रमशः 3%, 4% र 2% दरले एसइई दिने विद्यार्थी सङ्ख्यामा वृद्धि भए भने 2080 एसइमा सो जिल्लाबाट कति विद्यार्थी सामेल हुन्छन् होला?
4: सर, हामीले त यसको उत्तर निकालिसक्यौ नि।
2: कति निकाल्नु भयो ल भन्नुहोस् त?
3: 5,464 आयो सर।
2: कसरी निकाल्नु भयो भन्नुहोस् त?
4: हामीले यहाँ पिटी बराबर पी ब्राकेट 1 + R1/100 (+R2/100) (+R2/100) को सूत्र लगायौँ, जहाँ R1, R2 र R3 को ठाउँमा क्रमशः 3%, 4% र 2% लेख्यौँ।
3: पी को ठाउँमा 5,000 लेख्यौँ।
4: यसलाई हिसाब गर्दा 5,463.12 भयो।
3: सर, 5,463.12 भनेको 5,464 हो।
2: किन?
4: मानिसको जनसङ्ख्या दशमलवमा राख्न मिल्दैन, त्यसैले 5,463.12 भनेको लगभग 5,464 जना हुन्छ।
2: एकदमै सही तरिकाले हिसाब गर्नुभएछ। अब यसमा समस्या छैन होला?
3: छैन सर।
2: ल त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो निर्धारित समय पनि सकिसकेको छ। अभ्यासमा भएका प्रश्नहरू समाधान गर्नुहोला, साथै यहाँहरूले हाम्रो दैनिक जीवनमा वृद्धिको प्रयोग कहाँ र कसरी भएको छ आफूभन्दा अग्रजसँग सोधेर वा इन्टरनेटबाट खोजेर कुनै 4 उदाहरण लेख्नुहोस्। ल त आजलाई बाई बाई।
1: बाई बाई सर।
5: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: श्रोताबृन्द नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। Dear students, in today's lesson we are discussing the exercises of the reading text Thanksgiving Around the World given in Unit 2 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
7: Good morning, sir.
8: Good morning, students. How is everything?
9: All right, sir. How about you?
8: Fine. Well, all of you take your seat.
9: Thank you, sir.
4: I believe we are going to start with the vocabulary exercise A, right, sir?
8: That's right. The first comprehension exercise is vocabulary related. You need to find out the correct words for the given meanings. For your reference, let me give you the clue that the words as answers are in color pink in the text. So, shall we begin one by one?
9: Okay, sir.
8: If you're ready, I would like to ask Princey to start with. You can also say in which country festival the word lies and in need explain the context too.
4: Okay, sir. It's number A. In a way occurring at irregular intervals, not continuous or steady, the word for it is intermittently. It's there in Thanksgiving USA text. The context is Thanksgiving has been celebrated intermittently, that is not continuously ever since.
8: That's absolutely correct. Princey, next.
4: Number B is to remind people of an important event or person from the past. The correct word for it is commemorate. It's there in Thanksgiving USA text and Chuseok, South Korea. The context is the festival is celebrated to commemorate, that is to remind important event of the fall, harvest and to honor one's ancestors, South Korea.
8: That's absolutely fine. Next candidate for C, Luniva.
10: Okay, sir. Let me try. The meaning given is in a way that shows the usual qualities or features of a particular type of person or thing. The correct word for this is typically. This word is highlighted in Chuseok, South Korea. The contextual sentence is this is followed by a meal that typically, that is having special feature of that place, which consists of fish and newly harvested vegetables and grains.
8: Correct. Luniva, go ahead.
10: Next is number D. It says a curved shape that is wide in the middle and pointed at each end. The correct word for this is crescent shaped. This word is highlighted in Chuseok, South Korea. The contextual sentence is the food most associated with the holiday is songpyeon, a crescent-shaped rice cake that is cooked on a bed of pine needles. So the songpyeon is curved-shaped, that is wide in the middle and pointed at each end.
8: Yeah, that's in South Korea, right? Nice explanation, Luniva. Next, Ronis.
11: Let me try, sir. It's number E. The meaning given is full of life and energy. The correct word for this is vibrant. The contextual sentence is Daya di akau di grasas begins with the mass to offer thanks for an abundant harvest. Then there is a vibrant carnival and revelers head to the beach. Peru, that means the carnival, that is fear, is full of energy.
8: Absolutely right, Ronis. Then?
11: Number F. A person who is having fun in a noisy way, usually with a group of other people. The right word for this is reveler. The contextual sentence is same of the previous word. Daya de akau de gracas begins with the mass to offer thanks for an abundant harvest. Then there is a vibrant carnival and revelers head to the beach. Peru, Brazil. That is, people are having fun with a lot of noise in a mass.
8: That's absolutely fine, Ronis. Perhaps they are drunk to have fun and make noise. Now, it's Angel's turn?
7: Yes, sir. My turn goes for number Z. The meaning supplied is from or in another country, seeming exciting and unusual. The right word for this is exotic. The sentence connected to this word is roasted turkey is still the centerpiece of the Brazilian Thanksgiving feast, but there are a few exotic twists. I couldn't make any sense of this meaning in this context, sir. Can you explain?
8: Okay, perhaps it means to say that the feast has also some exciting and unusual foreign taste when it says exotic twist.
9: Now it's clear, sir.
8: That's nice understanding. Next.
7: It's number H. To spread through and be easy to notice. The most suitable word for this meaning is pervade. The sentence connected to this word is carnivals pervade the lengthy celebrations and calypso bands and dancers complete in ever grander and more flamboyant displays. Barbados. That means the carnival spreads through the street that can be easily noticed.
8: Very good. Next, Luniva.
10: Let me try number I. Brightly colored and likely to attract attention. The right answer for this meaning is flamboyant. It's about grand cadument in Barbados, which contain flamboyant, that is, colorful displays with loud music.
8: Good. The final one is Princy.
12: I'm glad. I started and ending to this vocabulary exercise. It's number J. Done quickly and with a lot of activity, but not very well organized. The right word for this is frantic. The context used is the festival culminates in a night of singing and dancing and frantic beating of drums in loud defiance of hunger and famine, Ghana. So beating of drum is done quickly and not organized.
8: Whoa, that's very nice. Well done, students. That ends our vocabulary exercise A. You need to revise and learn by heart too for better performance. Now it's time for comprehension exercise B. Luniva, can you read the instruction and explain?
10: It's my pleasure, sir. Exercise B says, the following events represent different activities observed during Thanksgiving around the world. Study them carefully and write the names of countries where they are celebrated. It simply tells us to find out the countries in which the given activities take place.
8: That's fine. Then I would like you to work in pair to find out the countries for the related activities mentioned in the exercise. Then I'll read the activities to get your answer. Please note down the paragraph number also for the evidence as you find the right country. Am I clear?
9: Very clear, sir.
1: Let us start.
8: Have you done with it?
9: Yes, sir.
8: Luniva?
10: Now the text is so much clearer with vocabulary practice that this exercise seems easier one.
8: That's really good understanding, dear students. Let me speak out the activities given and you go on saying the countries.
1: Fine, sir.
8: Question A. Families gather for a feast in the evening accompanied by dancing and singing. Which country?
9: Liberia.
8: Angel, can you give me the evidence in the text?
7: Yes, sir. It's on the last paragraph of Thanksgiving, Liberia. The Thanksgiving feast is topped off.
8: Good. B is people wear new clothes and get community blessings. Evidence, Luniba?
10: It's on paragraph 2. The celebration calls for new clothes.
8: Alright. Now, C is palm nut, soup, fish, and traditional kapoke are served.
1: Ghana.
8: Evidence, Princy?
12: First paragraph, the word kapoke helps us to locate the information, sir.
8: That's very good. D is people return to their hometowns to celebrate the festival.
9: South Korea.
8: Evidence, Ronis?
11: It's on paragraph 1. The word hometowns help us to find the information.
8: Good. This is a good way to find the desired information with keywords or the phrases too. Now, E is celebrants go to the beach in a noisy way.
9: Brazil.
1: Brazil.
8: Evidence, Princy?
12: It's on last paragraph of Dia de Acau de Gracas, Brazil. The word beach helps us to find this evidence.
8: Good. Next is F. Parades are taken out in the streets.
9: USA.
8: Evidence?
7: The last part of Thanksgiving US. The word parade in the streets of New York.
8: That's fine. Now the final activity is food and wine are offered to forefathers. Which country?
9: South Korea.
8: Evidence?
10: The festival day begins with a ceremony in which food and wine are offered to ancestors.
8: That's fantastic. Professors, dear students.
7: Shall we move to exercise C about question answer, sir?
8: Yeah. You are very enthusiastic children. Now again, I would like you to write the answers one by one on the board and we will discuss together. It's also important that you can locate the lines where you find the answer. We'll find the evidence for the answers together and one of you will try to answer each time.
9: We are ready, sir.
8: Well, question A. What is the main feature of American Thanksgiving? Where can you find this answer?
9: It's on paragraph 3.
8: Reference line number, Angel?
7: We can find the answer in this line, sir. Thanksgiving dinner with family plays a central role in the celebrations, with Americans eating more food on Thanksgiving Day than any other day of the year, including Christmas. Roasted turkey is essential. Approximately 45 million of them are consumed every year, as well as mashed potatoes, sweet corns, and assorted fall vegetables, all food that is native to Americans.
8: Good. Then can you write the answer on the board?
7: Yes, sir. It's my pleasure. The main feature of American Thanksgiving is the dinner with family, eating more food than any other day of the year, with turkey as an essential part of the celebration.
8: Absolutely right. Next question. Can you read Princy?
12: It's B number. What do parades include in Thanksgiving in America?
8: What is the clue line, Luniba?
10: It's para third.
8: Good. Can you write the answer, Luniba?
10: Okay, sir. Let me try. Parades in Thanksgiving in America include huge balloons usually based on cartoon characters, current Broadway shows and other topical themes.
8: Do you agree with the answer?
11: Maybe we can say parades in Thanksgiving in America include local marching band to Macy's Thanksgiving parade, which features parade floats and huge balloons usually based on cartoon characters, current Broadway shows and look and other tropical themes.
8: Yeah, seems better answer. Okay, question number C. When and why is Chuseok celebrated in Korea? Okay, give me the clue lines.
12: Chuseok, also called Hangnail, is a Korean festive holiday celebrated on the 15th day of August, according to the lunar calendar. The festival is celebrated to commemorate the fall harvest and to honor one's ancestors.
8: What is the exact answer, Princy, then?
12: Chuseok is celebrated in Korea on the 15th day of August, according to the lunar calendar. It is celebrated to commemorate the fall harvest and to honor one's ancestors.
8: Aronis, next.
11: Let me try number D, sir. How did Thanksgiving begin in Brazil? The clue line is, it is said that when the former Brazilian president, Gaspar Dutra, visited the USA, he was fascinated with the holiday and established the festival in his home country in 1949. And I can answer it as, when the former Brazilian president, Gaspar Dutra, visited the USA, he was fascinated with the holiday, then he began Thanksgiving in Brazil.
8: That's pretty good answer, Mr. Ronis. Can you try any other alternative answer, Princy?
12: Yes, sir. We can also say Brazilian President Gaspar Dutra started Thanksgiving in Brazil after he visited the USA in 1949.
8: Yeah, so we can answer a bit differently after we understand the ideas. Luniba?
10: Let me try number E, sir. The question is, who started Thanksgiving in Liberia? Why was it started? The clue line is, Liberian Thanksgiving is a vibrant and spicy affair founded in the 19th century by liberated American slaves. The festival gives thanks for freedom. Liberians celebrate the good things in life while also marking their troubled past. I can answer it as Liberated American slaves started Thanksgiving in Liberia to give thanks for their freedom.
8: Yes, that's good thought. So, next one is for Angel.
7: Well, sir, the question is, what is Thanksgiving celebrated in Barbados for? The clue line is, originally, a celebration of sugarcane harvest, crop over, has been celebrated since the 1780s, when Barbados was the world's largest producer of sweet stuff. And the answer might be, Thanksgiving in Barbados is celebrated for being the world's largest producer of the sweet stuff.
8: Well, can anyone try other alternative answers?
12: Let me try, sir. Thanksgiving in Barbados is celebrated when Barbados became the world's largest producer of the sweet stuff.
10: Or we can also answer as Thanksgiving in Barbados is celebrated for sugarcane harvest.
8: Yeah, this is a straightforward answer, Luniva. And all of you are right. Well, you all have successfully completed our exercises. Well done. I'm really proud of you being the part of this team.
9: Thank you, sir, for your constructive guidance and activities.
8: Thank you so much. See you again. Bye.
5: Hasta Sruta Bin. आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
13: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्.
15: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
15: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. त्यो यसो नगरौँ न हजुर.
16: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ.
17: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
19: नेपाल सरकार विज्ञापन बोर्ड.
20: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ.
21: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग.
22: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
23: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
24: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे.
23: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ. जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ.
25: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु. यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
23: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
25: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
0: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। नेपालमा यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने, जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। र युक्रेनी ड्रोन आक्रमणका कारण रुसका 13 विमानस्थल अवरुद्ध। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको बताउनुभयो। मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फरछोट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिश मान्नुपर्ने बताउनुभयो। मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको पनि बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया आजबाट सुरु गरेको छ। संवैधानिक परिषदको हिजो बसेको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरेसँगै सुनवाई समितिको आज बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको बताउनु भएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम पहिलो चरणमा सम्पन्न भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका, उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र प्रशासन कार्यालयको संयुक्त समन्वयमा यही वैशाख 12 गतेदेखि शुरू भएको अभियान अन्तर्गत विभिन्न क्षेत्रबाट कुल 2,687 अवैध घर टहरा हटाउने कार्य सम्पन्न भएको छ। यसैबीच सरकारले यस प्रक्रियामा मानवीय पक्षलाई विशेष ध्यान दिँदै विस्थापित परिवारका लागि होल्डिङ सेन्टर मार्फत अस्थायी बसोबासको व्यवस्थापन गरिरहेको शहरी विकास मन्त्रालयले जनाएको छ। व्यवस्थापनका क्रममा बालबालिकाको अध्ययन र अभिभावकको रोजगारीमा प्रतिकूल असर नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको मन्त्रालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असो 14 गतेसम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य गुणस्तरमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनुभएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमनका क्रममा मन्त्री चौधरीले देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम सुरु गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण सङ्कलन लगायतको काममा सक्रियता बढाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रुसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रुसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको छ। अमेरिकाले आफ्नो पछिल्लो प्रस्तावित शान्ति सम्झौतामा इरानको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले स्ट्रेट अफ हर्मुजलाई आफ्नो नियन्त्रणमा राख्न खोज्न नहुने प्रतिक्रिया दिनुहुँदै शान्ति सम्झौतामा इरानको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउनु भएको हो। आज दुवै पक्षले एकअर्कालाई रातभर झडप निम्त्याएको आरोप लगाएपछि अमेरिका इरान बीचको तनाव बढ्ने डरका बीच साउदी अरबले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र वा आधारहरू प्रयोग गर्न नदिने भएपछि मध्यपूर्वमा थप तनावको स्थिति टरेको थियो। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरु गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशव राज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर, खर्क र चरण क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई PPR, बङ्गुरलाई CFF र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अङ्कले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 किता सेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,79,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ।
0: अब खेल समाचार अजय बमबाट।
5: नेपाल एले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 विकेटले पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्यान्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33,

0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: खै, जन्म दर्ता दिनुहोस् त।
0: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
0: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

वेशभूषा फरक फरक भाषा फरक फरक भूगोल फरक फरक प्राकृतिक सम्पदा कहीँ पोखरी कहीँ हिमाल कहीँ झरना कहीँ हरियाली वनपाखाहरू खर्क कहीँ खेतीयोग्य जमिन अनि संस्कार संस्कृतिले भरि भराउ मेरो प्यारो जन्मभूमि सुन्दरताको खानी जति वर्णन गरे पनि कमै नै हुन्छ यस्तै भावको गीत गाउँदै हुनुहुन्थ्यो नन्दा घरती मगर र मातृका बुढा हो हुन पनि प्रकृति र संस्कृति बिनाको जीवन अलिनो हुन्छ यहाँ रुकुमको विभिन्न ठाउँको जसरी चर्चा गरिएको छ त्यसै गरी नेपालको हरेक ठाउँ गाउँ जिल्ला र प्रदेशको पनि सौन्दर्यताले भरिएको लोक संस्कृतिले भरि भराउ छ त्यसैले त पश्चिम रुकुमबाट पूर्वतर्फ जाँदैछौँ जितेन राईको

निनाममा मुनि रमाउँछन् किरावा, उत्पत्ति थलो बिर्सदै जाँदा मनैमा चल्छ विरह, आफूलाई सोध आफैले खोज म को हो भनेर, संस्कृतिलाई सबैले बचाऊ इतिहास सम्झेर, छुटेर गए फुटेर गए दाजुभाइ सकिए। हो आजको वास्तविकता र यथार्थ पनि यही हो, मेरो दोष होइन तिम्रो दोष छैन, सोधन आफैलाई आफू जन्मेको हुर्केको थाकथलो छोडेर जाँदा त्यहाँभित्रको संस्कृति हराउँदै जाँदा कसलाई पो रमाइलो लाग्छ र। आजभोलि हाम्रा गाउँघरहरूमा पनि यस्तै यस्तै हुन लागेको छ, सायद जताततै यस्तै अवस्था देखेर होला यी कलाकारले पनि यस्तो गीत बनाएको। त्यसैले आफूले बुझ्ने हो, आफैले सोच्ने हो, हाम्रो स्वर्गसरी गाउँ पाखा संस्कार र संस्कृतिको खानी गाउँघरलाई सम्झेर फर्कनै पर्छ, जहाँ यस्ता लोक संस्कृतिहरू घन्किने गर्दछन् रन्किने गर्दछन्। स्वर हो कुमार पुन, गीता पाइजा र तारा श्रीष मगरको।

हाम्रो रस्ती बस्तीमा भनौँ वा थाक थलोहरूमा यस्ता जीवन्त गीतहरूको खानी छ। भूगोल अनुसारका बस्ती, बस्ती अनुसारका समुदाय, समुदाय अनुसारका आफ्ना संस्कार संस्कृतिको साथै सुन्दर प्रकृति जहाँ लोकसङ्गीतले बास गरेको छ, अर्थात् लोकसङ्गीतले मितेरी गाँसेको छ र त पूर्वदेखि पश्चिमसम्मका लोकभाकाहरू कार्यक्रम रोदीमा यहाँहरूको लागि घन्किने गर्दछ। हाम्रा हरेक ठाउँका चिनारीदेखि हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्वर्धन हुँदै हाम्रा जीवनका हरेक क्षणमा सारथी बन्दै हाम्रो कथा र कहानी बन्दै आउँछन् लोकभाकाहरू। यसैले त हामी तपाईँहरूसँग छौँ र तपाईँहरू पनि हामीसँग कार्यक्रम रोदी मार्फत। भन्दै अबको पालोमा चम्पा भो

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकारहरू बैरागी मोक्तान, लोकबहादुर घिसिङ र सुनिमा लोहोको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया आजबाट शुरू गरेको छ। संवैधानिक परिषदको हिजो बसेको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको आज बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनैतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पोटेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य सन् 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनैतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिको 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेको हो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम पहिलो चरणमा सम्पन्न भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका, उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र प्रशासन कार्यालयको संयुक्त समन्वयमा यही वैशाख 12 सुरु भएको अभियान अन्तर्गत विभिन्न क्षेत्रबाट कुल 2,687 अवैध घर टहरा हटाउने कार्य सम्पन्न भएको छ। यसैबीच सरकारले यस प्रक्रियामा मानवीय पक्षलाई विशेष ध्यान दिँदै विस्थापित परिवारका लागि होल्डिङ सेन्टर मार्फत अस्थायी बसोबासको व्यवस्थापन गरिरहेको शहरी विकास मन्त्रालयले जनाएको छ। व्यवस्थापनका क्रममा बालबालिकाको अध्ययन र अभिभावकको रोजगारीमा प्रतिकूल असर नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट प्रसारित राति 11 समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह, सहयोगी दुर्गा श्रेष्ठ, उद्घोषणमा सहकर्मी मनुका कुँवरसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

लागेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सब

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमा।

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

कार्यक्रम रोदीमा पल्टने लाउरेका कुरा, परदेश पसेका परदेशीहरूका कुरा, स्वदेशमा लाउरे कुरेर बसेकी कान्छीका आमा छोरीका कुरा, गाउँघर वनपाखा खेतीपाती अरिम परिमाका कुरा, यस्तै रातको समयमा रोदी घरमा यसरी नै गीत सङ्गीत मार्फत एकले अर्काको वर्णन गर्दै माया पिरतीको बिउ रोप्ने गरिन्छ भने दिनभरिको थकाइलाई मनभरिको पिरलाई यस्तै यस्तै लोक भाका र यिनै भाकाको तालमा कम्मर मर्काई मर्काई नाचेपछि रोदी घरको माहौल नै अर्कै भइहाल्छ। त्यसैले पल्टने लाउरेले कान्छीलाई लाउरतिर लान्छ कि लाँदैन यो कुरा उसैलाई नै थाहा होला। यहाँ भने अबको पालोमा पूर्वेली पहाडी भेगमा गाइने गोठाले गीत स्वर हो चङ मायुमा दुबदेङमा राईको।

0: हो र
1: जिन्दगी गर्ने लगाइयो माया जिन्दगी गर्ने
0: आयो मनै कटक कब खाए

0: होइन हौ मैलो।
1: लोकगीतमा हाम्रो आफ्नो पाउनु हुन्छ, चाहे त्यो बाल्यपनको कुरा होस्, मनमा विरह चलेर मनका कुरा फुकाउन होस्, गाउँघरमा मेलापात अरिम परिम खोला खोल्सी घाँस दाउरा अनि गाई बाख्रा चराउँदाको छ्यानलाई यसरी नै सम्झने गरिन्छ, गाउँघरमा हुँदा होस् वा गाउँघरबाट टाढा रहँदा नै किन नहोस्। जीवनका भन्ज्याङ चौतारी उकाली ओह्रालीमा भोगेका अनुभवको गभाइ हो लोकगीत, यसैले फेरि पनि यो मिठो डेउरा भाका स्वर हो हस्तबहादुर कुँवर र गौरी भट्ट।

लोकगीत लोक सङ्गीत जस्तोसुकै विषयवस्तुमा केन्द्रित भए पनि हामीले प्रयोग गर्ने बोलीचालीको भाषामा सरल सहज र स्वाभाविक ढङ्गले प्रस्तुत हुने गर्दछन् लोक कलाकारहरू। सजिलैसँग बुझ्न सकिने बिम्ब र प्रतिबिम्ब प्रयोग गरेर साधारणदेखि गहनतम विषय र अभिव्यक्ति राख्न सक्नु यसका भाषाको खुबी हो। यसैले त माया प्रेमको कुरालाई पनि सजिलो सरल भाषामा व्यक्त गर्न सक्छन् र त होला। उठ भेना उठ साली उज्यालो भइगो, उज्यालो त यी साली भेनाले नभने पनि भोलि बिहान उज्यालो भइहाल्छ। साली भेनाको कुरा उनीहरूलाई नै छाड्दै अबको पालोमा विश्व ढुङ्ग शशिकला मुक्ता।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकारहरू प्रसाद खत्तरी मगर, पूर्णकला खत्तरी र उमा देवीको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हामी यताबाट गयो भने हामी जानेबाट आएको ल फेरि केही भेटौँला है
1: ल ल राम्रोसँग जाउ तिमीहरू पनि
0: ल ल
2: तिम्रो घर कता नि
3: रातो
2: चाहिँ बाँकी छ एक किसिमको

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, दिन ढल्की अबेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, खानै नपुग्ने श्रमको ज्याला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, बरु ढुङ्गा गिट्टी फोरौँ बेल्चै किन नचलाउँ, बरु ढुङ्गा गिट्टी फोरौँ बेल्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, कसै गरी म दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, तर बुढेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीबासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनुभएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछन्। साथमा रहनेछन् मन सुने गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यहीँ नै मान्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिकदेलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बिबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको

हजुर, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिपी अनुरागीको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जब तपाईँले गजलका प्रत्येक स्वरहरूमा आफ्नोपनको महसुस गर्नुहुन्छ, तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउवा उदासीले सिलगढी टोटीबाट मेल गर्नुभएको छ, म उठाउँछु अर्जुन देउवा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, तिमी मसी मथि कलम लेख्नु थियो कथा, तिमी मसी मथि कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउवा उदासीले सिलगढी टोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि अर्जुन देउवा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ, छत्रकमल पाठकको। सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका 3 अहिली डोटी उहाँको ठेगाना। म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, चर्केको छ मनको घर चर्केको छ साथी, चर्केको छ मनको घर चर्केको छ साथी, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका 3 अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रुचालको सुर हो यो, तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रुचालकै सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हो भन्ने ठानेर आएँ। गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा।
तपाईँका लागि।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आई, तिमी आफ्नै हो भन्ने ठानेर आई। सन्तोष रुसालको स्वर, तीर्थमान अथा सागरको गजल रचना, सन्तोष रुसालकै सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। अछाम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सिपाहीलाई जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। कति अधुरा भए कति अपुरा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा भए कति अपुरा भए, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, सन्तानको हाल के होला टुहुरा भए, सन्तानको हाल के होला टुहुरा भए, आज आएर आफ्नै पनि छुरा भए, उता छोरो मदिरामा मस्त भई हिँड्छ, उता छोरो मदिरामा मस्त भई हिँड्छ, घरका बाहामा छोराकै सहारा भए, घरका बाहामा छोराकै सहारा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए। प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, रहरै रहर बिचको फुल कदापि हुँदैन, रहरै रहर बिचको फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभई, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन। कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिएँ, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिएँ, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, सिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, सिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, धर्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धर्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिएँ निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
0: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई। फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँनिर आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सेरोफेरोमा हुन्छ, केही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com, अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ गजलको डायरी बोकेर, आफैले वाचन गर्नुहोला। तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ। माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत। छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, ली तिम्रे तस्विर हेर्दा हेर्दै गयो रात। शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

हजुर, सटपट्टिमा क्वाल्टी फेर्दा फेर्दै गयो रात, लि तिम्रै तस्बिर हेर्दा हेर्दै गयो रात। शिव परियारको स्वर माधव ढकालको रचना गैरी सुरेशको सङ्गीत यहाँ प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिम अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पिष्टले आलिताल गाउँपालिका छात्र डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पिष्टको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊ बसी मारौँ केही बात, आऊ प्रीति लाऊ बसी मारौँ केही बात, नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात। रतन विष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि रतन विष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर विष्टको अछाम, हाल काठमाडौँ भनेर लेख्नु भएको छ। सुरु गर्छु महेन्द्र बहादुर विष्टको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा शालीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामा यो चेहरा मलिन देख्छु। महेन्द्र बहादुर विष्टले असामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि महेन्द्र बहादुर विष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अब अन्तिममा हामीसँग दीपक आचार्य जलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ, दीपक आचार्य जलनको गजल उठाउँछु यति बेला। आजको अन्तिम गजल, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 26 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष सप्तमी तिथि। तदनुसार मे 9 तारिक सन् 2026, नेपाल सम्बत 1100